पेट काटका क्रममा दुवै नेताले भारत र नेपाल बीचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपतिले जनाएको छ। साथै सभापति लामी छानेले शाहलाई अष्ट चिरञ्जीवी लगायतका विभिन्न उपहार दिनुभएको छ। यसअघि लामी छानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली जानुभएका लामी छानेले उच्च स्तरीय भेटवार्ता शुरू गर्नुभएको छ। लामी छाने जेठ 22 गतेसम्म भारतमै रहने कार्यतालिका छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पोखराका उद्योगी व्यवसायी शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन सकेको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।

समय साथको लागि पनि धेरै धेरै धन्यवाद। हजुरहरूले हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टाको पहिलो गीत पनि सुनिसक्नुभएको छ। एकदमै सुमधुर प्रस्तुति, एकदमै सुन्दर प्रस्तुति होइन, मिलन नेवारको फुल बुट्टे सारी एकदमै बेसी श्रोताहरूले मन पराइदिनु भएको, अझै पनि सबैको मनमा बस्न सफल भएको एकदमै हिट गीत थियो। हजुर यो समयमा सुनिसक्नुभयो। श्रोताहरू आज पनि बुधबार 3 जुन 2026 साल, तदनुसार जेठको 20 गते विक्रम सम्वत 2083 साल। अब लागौ आजको राशिफल तर्फ। श्रोताहरू आजको राशिफलको पहिलो राशि रहेको छ मेष राशि। प्रतिष्ठित काम गरेर धेरैको मन लोभाउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्शाएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मेहनत गर्दा कीर्तिमानी काम पनि बन्न सक्छ। धर्म कर्म तथा सेवामूलक काममा प्रवृत्ति पनि भइनेछ। त्यसै गरी अर्को रहेको छ वृष राशि। स्वास्थ्य कमजोर रहनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा भने गर्नु पर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पनि पुर्याउनुहोला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ भने पाइनेछ। यति मात्र नभएर रोकिएको कामले पनि निकास भने पाउनेछ। अर्को छ मिथुन राशि। प्रियजनसँगको भेटघाटले दिन भने रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन पनि सकिनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ, तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले भने समस्याहरू निम्ताउन सक्छ। कर्कट राशि। मेहनतीहरूका लागि समय निकै नै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार भने खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न पनि सकिनेछ। अर्को रहेको छ सिंह राशि। शुभ चिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि पनि दिलाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ पनि हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसरहरू पनि प्राप्त गर्ने समय रहेको छ। कन्या राशि। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, तर प्रयत्न गर्दा स्थितिमा सुधारहरू आउन सक्छ। शुभ चिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोऱ्याएर प्रयास गर्दा रोकिएको काम सम्पादन पनि हुनेछ। तुला राशि। हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय रहेको छ। पेसा व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनक्कै फाइदा पनि उठाउन भने सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय रहेको छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। अर्को रहेको छ वृश्चिक राशि। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। भोलिको भरमा चिताएको काम सम्पादन पनि हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त पनि हुन सक्छ। तारिफ योग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। धनु राशि। साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोज भतेरको अवसर पनि प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पेसा व्यवसायमा मनग्गा धन आर्जन पनि हुनेछ। पहिलेको सफलताले हौसला पनि जगाउनेछ। मकर राशि। खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्याङ्कन नगरी काम थाल्दा समस्या पर्न सक्छ। समय लागे पनि यात्राको साइज जुड्न सक्छ। कुम्भ राशि। दैनिक आवश्यकता पूरा हुनेछन् र मेहनतको फल पनि प्राप्त हुनेछ। समय लागे पनि मेहनतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार साझेदारी र सट्टापट्टामा पनि लाभ भने मिल्नेछ। र अन्तमा रहेको छ मीन राशि। पुरुषार्थी काम सम्पन्न गर्ने समय रहेको छ। प्रतीक्षा गरेको नतिजाले उत्साह पनि जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि पनि हुनेछ। अनि मेहनत गर्दा जीवनशैलीमा पनि परिवर्तन भने आउनेछ। श्रोताहरू यो त थियो आजको राशिफल। हजुरहरूको चाहिँ कुन राशि पर्यो आज? एकदमै राम्रो नै भयो होला, किनभने मैले अघि राशिफलहरू भनिरहँदा सबै राशिफलहरू

एकदमै राम्रो लाग्यो। यदि तपाईँहरूको कसैसँग चाहिँ अब अलिकति योभन्दा यो भइदिएको भए जस्तो लाग्छ भने चाहिँ पिर नगर्नुहोला, किनभने राशिफल भनेको एउटा मार्ग निर्देशन जस्तै मात्रै हो। यदि तपाईँले आफ्नो दिनको सुरुवात आफैमा एकदमै सकारात्मक तरिकाले सुरुवात गर्नुभयो भने, खुसी भएर लागि पर्नुभयो भने, अवश्य पनि तपाईँहरूको दिन शुभ नै रहनेछ। हस्त, आजको राशिफल यति नै। श्रोता, र अब भने गीत सङ्गीततर्फ नै अलिकति हाम्रो प्रायोरिटीलाई बढाउ है त। अबको गीतमा सुनौ केहर सिंह लिम्बूको झ्यालैमा।

हजुर केहर सिंह लिम्बुले गाउनु भएको झ्यालैमा भन्ने गीत पनि सुनिसक्नुभयो। श्रोताहरू अहिले भने ब्रुनेमा बिहानको 8:18 गइ नै सकेको छ अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा भने खासै परिवर्तन भने भएको छैन, तर भने मौसम एकदमै आज भने धुमेको छ है। त मैले अघि पनि भनि नै सकेको थिएँ, आज बिहान भने एकदमै मेघ गर्जन सहितको वर्षा भने भएको थियो। त्यसै गरेर लन्डनमा भने बिहानको 1:19 पनि भइ नै सकेको छ अनि नेपालमा भने बिहानको 6:04 पनि गइ नै सकेको छ। अनि छ हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको हामी दोस्रो घण्टामा। अब सुनौ फेरि पनि अर्को गीत, देख न चम्पा कृष्ण काफ्ले र दीपश्री निरौलाको।

0: यो BFBS गोरखा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर सुधार एकदमै रमाइलो अनि मन छुनेकी थियो हजुरलाई, अनि पक्कै पनि यो बिहानीमा यो गीतले भने मन छोयो होला, अलिकति भए पनि ओठमा भने मुस्कान त ल्याए नै होला। हजुर यो गीत थियो अनमोल गुरुङ र स्मिता अधिकारीले गाउनुभएको बाबरी, हजुर बाबरी फिल्मबाटै। श्रोताहरू अब भने हामी छौँ हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टामा, अनि आज चाहिँ बुधबार यानि कि हाम्रो कार्यक्रमको चाहिँ रूपरेखा बमोजिम भने चाहिँ आज सोसल मिडिया ट्रेन्ड भने परेको छ। अनि मैले भने एउटा निकै रोचक विषयमा कुराकानी लिएर आइसकेको छु, र त्यो रहेको छ कि यो अहिलेको यो ट्रेन्डिङ गीतहरू चाहिँ किन एकदमै छिटो भाइरलहरू बन्छन् त। श्रोताहरू पहिलेको समयलाई सम्झिने हो भने कुनै गीत लोकप्रिय हुनु रेडियो, टेलिभिजन वा क्यासेट र सिडीको सहारा लिनु पर्थ्यो, तर अहिले समय एकदमै बदलिएको छ। एउटा गीत रिलिज भएको केही घण्टामै विश्वभर भने चर्चाको विषय पनि बन्न सक्छ। आखिर यस्तो किन हुन्छ त जानौ है त। सबैभन्दा पहिलो कारण रहेको छ यो सामाजिक सञ्जालको शक्ति। यो टिकटक, इन्स्टाग्राम रिल्स, फेसबुक रिल्स र युट्युब सर्ट्सहरू जस्ता प्लेटफर्महरूले पनि गीतलाई लाखौँ मानिससम्म पनि पुर्याइदिन्छन्। कुनै गीतको सानो अंश रमाइलो होइन भावुक वा नाच मिल्ने खालको भए पनि मानिसहरूले चाहिँ त्यसलाई आफ्नो भिडियोमा प्रयोग गर्न थाल्छन्। एकले प्रयोग गरेपछि अर्काले पनि गर्न थाल्छ, र यही क्रम बढ्दै जाँदा गीत भने भाइरल पनि बन्न पुग्छ। र अर्को पनि कारण रहेको छ यो सजिलो र आकर्षक धुन होइन। जुन गीतको सङ्गीत सुन्न साथ मनमा बस्छ त्यस्ता गीतहरू भने छिट्टै लोकप्रिय पनि हुन्छन्। कतिपय गीतका शब्द सबैलाई थाहा नहुन सक्छ, तर त्यसको धुन भने मानिसले सहजै सम्झिन सक्छन्। यही कारणले गर्दा पनि छोटो समयमै गीत चाहिँ लाखौँ पटक सुनिन्छ र भाइरल पनि हुन जान्छ। र अर्को पनि कारण रहेको छ है, त्यो चाहिँ के हो भन्दा डान्स च्यालेन्ज र ट्रेन्ड भनेर भनिएको छ। आजकल एउटा गीत लोकप्रिय हुन केवल राम्रो सङ्गीत मात्र पर्याप्त हुँदैन, यदि त्यो गीतमा आकर्षक नृत्य स्टेप छ भने मानिसहरूले त्यसलाई पनि नक्कल गर्दै भिडियोहरू बनाउन थाल्छन्। जब हजारौँ मानिसले एउटै गीतमा भिडियो बनाउँछन् त्यो गीत भने झन् धेरै नै फैलिएर जान्छ र हिट पनि हुँदै जान्छ। अर्को पनि कारण रहेको छ, त्यो हो सेलिब्रिटी र इन्फ्लुएन्सहरूको प्रभाव। कुनै चर्चित कलाकार, खेलाडी वा सामाजिक सञ्जालका लोकप्रिय व्यक्तिले कुनै गीत प्रयोग गरे भने त्यो गीत तुरुन्तै धेरै मानिसको ध्यानमा पुग्छ। उनीहरूका लाखौँ फलोअर्सहरूले पनि, माफ गर्नु होला है, फलोअर्सहरूले पनि त्यही गीत प्रयोग गर्न थालेपछि भने एकदमै झन् लोकप्रियता भने बढेर जान्छ। त्यस्तै गरेर अर्को पनि कारण रहेको छ श्रोताहरू, त्यो हो भावनात्मक सम्बन्ध। कतिपय गीतले प्रेम, बिछोड, खुसी, सङ्घर्ष वा जीवनका अनुभवहरूलाई यति राम्रोसँग प्रस्तुत गर्छन् कि मानिसहरूले आफूलाई त्यससँग जोडिएको महसुस गर्छन्। अनि यस्ता गीतहरू केवल सुन्नका लागि मात्र नभएर आफ्नो भावना व्यक्त गर्न पनि प्रयोग भने गरिन्छ। र अन्त्यमा रहेको छ एल्गोरिदम, यानि कि सामाजिक सञ्जालका प्लेटफर्महरूले धेरै हेरिएको, धेरै लाइक गरिएको वा धेरै सेयर गरिएको सामग्रीहरूलाई अझ धेरै मानिस समक्ष पुर्याउँछन्। त्यसैले कुनै गीतले सुरुमै राम्रो प्रतिक्रिया पायो भने प्लेटफर्मले त्यसलाई थप प्रयोगकर्तासम्म पुर्याउँछन् र गीत झनै भाइरल बन्दै जान्छ। सुधार नेपाली गीतहरूको सन्दर्भमा पनि यही कुरा लाग हुन्छ। आजकल धेरै नेपाली गीतहरू टिकटक र रिल्स मार्फत लोकप्रिय पनि भइरहेका छन्। कतिपय गीत रिलिज भएको धेरै समयपछि पनि सामाजिक सञ्जालमा कुनै ट्रेन्डसँग जोडेर कुन चर्चामा पनि आउने भने गरेका छन्। सोधारो मैले भनि नै सकेको थिएँ आजभोलि गीतहरू किन एकदमै ट्रेन्डिङमा पनि हुन्छ अनि भाइरल बन्छन् भन्ने कुराहरूमा मैले भनि पनि सकेको थिएँ। यो एकदमै सामाजिक सञ्जालको शक्ति हो। अहिले त हो जुनै पनि गीत सङ्गीत मात्र नभएर कुनै कुराहरू, कुनै छोटो छोटो भिडियोहरू बनाएर लाउनु भयो भने पनि त्यो पनि एकदमै धेरै श्रोताहरूले हेर्नुभयो भने, सुन्नुभयो भने त एकदमै हिट हुँदै पनि जान्छ अनि त्यो नै भाइरल पनि भएर जान्छ। अर्को थियो यो सजिलो आकर्षक धुनहरू होइन, अब कतिपय हामीहरूले पनि अब भनौँ
टिकटकहरू चलाइ नै रहेका हुन्छौँ अनि त्यहाँ चाहिँ गीतका शब्दहरू थाहा नभए पनि कुनै कुनै धुनहरूले चाहिँ यति आकर्षित बनाउँछ कि एकदमै त्यो धुनले गर्दा चाहिँ गीतहरू खोजेर पनि सुन्ने गरिन्छ होइन. त्यसले गर्दा पनि एकदमै यो गीतहरू चाहिँ भाइरल बन्नमा पनि एकदमै मद्दतहरू गरि नै रहन्छन्. र अर्को पनि रहेको छ यो डान्स च्यालेन्ज ट्रेन्ड, सेलिब्रिटी र इन्फ्लुएन्सरको प्रभाव, भावनात्मक सम्बन्ध, एल्गोरिदम, यो सबै कुराहरू चाहिँ एउटा यो गीतहरू भाइरल बन्नमा चाहिँ एकदमै मद्दत पनि गरेको छ. अनि सबैभन्दा ठुलो कुरा यो हुनु भनेको चाहिँ एउटा यो सामाजिक सञ्जाल, यानि कि हाम्रो यो हुन्छ नि यो सामाजिक सञ्जालको शक्ति नै हो भन्दा चाहिँ फरक नपर्ला. श्रोताहरू, अन्त्यमा भन्नुपर्दा भने आजको डिजिटल युगमा गीत भाइरल बन्न केवल राम्रो स्वर सङ्गीत मात्र नभएर सामाजिक सञ्जाल, प्रयोगकर्ताको सहभागिता, डान्स ट्रेन्ड, भावनात्मक सम्बन्ध र एल्गोरिदमको चाहिँ एकदमै ठुलो भूमिका हुन्छ. त्यसैले हामीले मोबाइलमा स्क्रोल गर्दा सुनिरहेको एउटा सानो गीतको टुक्रा भने भोलिपल्ट विश्वव्यापी ट्रेन्ड पनि बन्न सक्छ. हजुर, मैले अघि पनि समेटिसकेको छु है त. श्रोताहरू, आजको हाम्रो सेगमेन्ट अन्तर्गत भन्छ यही रोचक जानकारीको साथ भने आजको यो हाम्रो यो जुन मैले लिएर आएको थिएँ सोसल मिडिया ट्रेन्ड यही बारेमा कुरा गरेको थिएँ. आज भने आजको दिनलाई भने म यहीँ समाप्त भने गर्दैछु. यस्तै मिठा मिठा रोचकहरू, रमाइलो कुराकानीहरू त हाम्रो कार्यक्रम अन्तर्गत छँदै पनि छ भने फेरि पनि लाग्यो हेलो अर्को गीततर्फ. अब भने यो गीत रहेको छ हिन्दी गीत अनि पुरानो गीत पनि हो, तर जति सुने पनि मनलाई भने आनन्द दिने गीत, रमाइलो लाग्ने गीत, आरजी बर्मनको मेहबुबा मेहबुबा.

श्रोता भर्खर सुनिसक्यो हामीले मुभी एकदम सोलेबाट थियो आरडी बर्मनको मेहबुबा मेहबुबा। श्रोताहरू हजुरलाई थाहै छैन यो गीत यो फिल्मको बारेमा मैले साह्रै भनि त रहनु पर्दैन। सायद यो 1975 चाहिँ एकदमै हुन्छ नि दमदार चलेको हिन्दी चलचित्र थियो सोले। सायद सबैजनाले सायद त नभनौँ यो फिल्म भनेको नहेर्ने कोही छैन होला, सबैजनाले हेरि नै सक्नुभएको होला हजुर। त्यही चलचित्रबाट भने अहिले सुनिसक्नुभयो मेहबुबा मेहबुबा। श्रोताहरू यो कार्यक्रम भनेको हजुरहरूकै लागि हो, तपाईँहरूको होइन साथ सन्देश र अनुरोधले नै यसले अझ विशेष पनि बनाउँछ। त्यसैले हजुरहरूका मनपर्ने गीतको अनुरोध सन्देश र शुभेच्छाहरू पठाउन पनि नबिर्सनुहोला, हामी पनि प्रतीक्षामा रहि नै रहनेछौँ। फेरि पनि गीत सङ्गीततर्फ नै अलिकति सुनाउन त होइन के छ र अब फेरि अर्को गीत सुनौ, कृष्ण गुरुङको लैबरी लै, बरी लै।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोज

को बुन्ने केहर सिंह लिम्बूको यो एकदमै हिट गीत पनि यो समयमा सुनिसक्नुभयो। सोधेर अब भन्ने लाग्यो एउटा रोचक प्रसङ्गतर्फ। आज चाहिँ जुन तिन, यानि कि हरेक वर्ष चाहिँ जुन तिनका दिन भने विश्वभर विश्व साइकल दिवस यानि कि वर्ल्ड बाइसिकल डे भने मनाइन्छ। अनि संयुक्त राष्ट्रसङ्घले भने 2018 चाहिँ यो दिवसलाई औपचारिक रूपमा मनाउन पनि थालेको हो। श्रोताहरू, साइकल चाहिँ केवल एउटा यातायातको साधन मात्र नभएर यो स्वास्थ्य जीवनशैली, वातावरण संरक्षण र दिगो विकासको एउटा प्रतीक पनि हो। नियमित साइकल चलाउँदा शरीर तन्दुरुस्त त रहन्छ, मन मुटु स्वस्थ पनि हुन्छ र मानसिक तनाव पनि एकदमै कम गर्न पनि मद्दत पुग्छ। साथै साइकलबाट यात्रा गर्दा भने इन्धनको आवश्यकता पनि पर्दैन, अनि जसले चाहिँ वायु प्रदूषण घटाउन र वातावरण जोगाउन पनि एकदमै ठुलो योगदान भने पुर्याइरहेको हुन्छ। श्रोताहरू, यस वर्षको विश्व साइकल दिवसले भने स्वस्थ जीवन, स्वच्छ वातावरण र दिगो भविष्यका लागि साइकलको प्रयोगलाई प्रोत्साहन गर्न सन्देश पनि दिएको छ। त्यसैले श्रोताहरू, यदि सम्भव छ भने छोटो दूरीका यात्रामा साइकलको प्रयोग गरौँ, आफ्नो स्वास्थ्यको ख्याल राखौँ र वातावरण संरक्षणमा सानो भए पनि सकारात्मक योगदान दिउँ है त भन्दै विश्व साइकल दिवसको सबै सबैलाई शुभकामना। श्रोताहरू, हामीले हाम्रो कार्यक्रम अन्तर्गत विभिन्न विधाका गीत सङ्गीतहरू राखी पनि राखेका छौँ। मैले योभन्दा अगाडि चाहिँ हाम्रो यो आजको रेडियो सेगमेन्ट अन्तर्गत भने चाहिँ अलिकति आज यो गीतहरू किन एकदमै भाइरल हुन्छ भन्ने बारेमा चाहिँ अलिकति चर्चा परिचर्चा पनि गरि नै सकेकी थिएँ। अनि त्यस लगत्तै अहिले भने मैले अलिकति यो रोचक प्रसङ्ग पनि ल्याइन सकेकी थिएँ, यानि कि आज जुन तिनमा चाहिँ विश्वभर चाहिँ विश्व साइकल दिवस यानि कि वर्ल्ड बाइसिकल डे भनेर चाहिँ मनाइदो रहेछ। यो विषयमा पनि अलिकति भने मैले चर्चा परिचर्चा पनि गरि नै सकेको छु। अनि गीत सङ्गीतहरू त राखी पनि राखेको नै छु। अब फेरि गीत सङ्गीततर्फ नै लागिहालौँ। अनिल सिंहको डुब्न देऊ मलाई।

हजुर, भर्खरै सुनिसक्नु भएको थियो, सुनिसक्यौँ होइन, नेपाली पप सङ्गीतका चर्चित गायक अनिल सिंहको लोकप्रिय गीत डुब्न देऊ मलाई। श्रोताहरू, यो गीतले भने चाहिँ प्रेम समर्पणको भावनाले भने एकदमै भरिएको छ है, जहाँ प्रेमीले आफ्नो प्रियको आँखामा डुब्न र उसको मुटुमा सधैँ बस्न चाहेको भावना पनि व्यक्त भने गरेका छन्। गीतका शब्द र सङ्गीत स्वयं अनिल सिंहकै रहेको छ अनि यो उहाँको चाहिँ एकदम चर्चित एल्बम मेगा हर्जमा पनि समावेश भने गरिएको थियो। श्रोताहरू, तपाईँहरूलाई यस्ता गीत सङ्गीतहरू कस्तो लाग्छ? मैले सधैँ पनि भन्ने नै गर्छु, अब तपाईँहरूलाई भन्दाखेरि सधैँ नै भन्न मन लाग्छ, के गर्ने होइन, कार्यक्रममा हामीले त्यस्ता कुराहरू समावेश गरेका हुन्छौँ, त्यही भएर सधैँ भन्न नै मन लाग्यो। रमाइला गीत सङ्गीतहरू जति सुने पनि सुनौ लाग्छ, कहिले पनि पुरानो भएर जाँदैन, मैले भन्ने नै गर्छु। त्यसमा चाहिँ हाम्रा सम्झनाहरू कति बेसी लुकेका हुन्छन् जब त्यो गीत सङ्गीतहरू सुन्छौँ, अनि फेरि त्यो सम्झनाहरू पनि ताजा भने बनाइदिन्छ। श्रोताहरू, हेर्दा हेर्दै हामी पनि हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टाको अन्त्यन्त्य छुइ नै सकेका छौँ। समय पनि बित्दै नै गएको छ, तर पनि केही छैन, अझै पनि हामीसँग भने तेस्रो घण्टा बाँकी नै रहेको छ। तेस्रो घण्टामा भने चाहिँ हामी समसामयिक विषयहरूमा चर्चा परिचर्चा पनि गर्ने नै छौँ अनि हजुरहरूकै रुचाइका गीत सङ्गीतहरूलाई पनि बजाउने प्रयत्न पनि गर्ने नै छौँ। श्रोताहरू, यदि तपाईँहरू अहिले भर्खरै रेडियो सुन्दै हुनुहुन्छ र अलिकति कन्फ्युज हुनुभयो भने चाहिँ नहुनुहोला, यो कार्यक्रम लाल दाईले गर्नुहुन्थ्यो, तर केही छैन, लाल दाई भने आज अब एक घन्टाको बसाइपछि भने मझेरी कार्यक्रम लिएर भने उपस्थित हुनु नै हुनेछ। त्यसै गरेर ब्रुनेमा भने अब 9:05 मात्रै बाँकी पनि रहेको छ, त्यसै गरी हामी पनि हाम्रो कार्यक्रमको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा भने उदित नारायण झा र दिपा झाले गाउनुभएको पाउजूको छमछम भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ। हजुर, प्रतीक्षा भने साँच्दै गर्नुहोला।

0: बीएपीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। अवरुद्ध हुँदै आएको संसदको उपल्लो सदन राष्ट्रिय सभा बैठक आज निर्धारण भएको छ। रासपा बाहेक दलका सांसद मात्रै रहेका सभामा हिजो मन्त्रीबाहेक सबै सांसदले उठेर बैठक अवरुद्ध गरेका थिए। निर्धारित कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा सांसदहरूले बजेटमाथि छलफल गर्ने कार्यसूची छ। काठमाडौँमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने राष्ट्रिय जेएनजी नागरिक अभियानका चारजनालाई प्रहरले पक्राउ गरेको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि फिर्ता गर्ने माग सम्बन्धी नारा लगाउँदै उनीहरू लैनचौर पुगेका थिए। दूतावासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरले चारजनालाई नियन्त्रणमा लिएको हो। उत्तर पश्चिमी सीमा विवादमा रहेका बेला प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिका बीच दूतावास अगाडि प्रदर्शन भएका हुन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकारी तथा दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकारीका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। लामिछानेले शाहलाई अष्टचिरञ्जीवी लगायतका उपहार दिनुभएको छ। यसअघि लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग पनि भेट गर्नुभएको छ। सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली जानुभएका लामिछानेले उच्च स्तरीय भेटवार्ता शुरू गर्नुभएको छ। लामिछाने जेठ 22 गतिसम्म भारतमै रहनुहुनेछ। मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 पर्यटकले ज्यान गुमाएका छन्।
1: मृत्यु हुनेमध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको सुरुवाती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 2078-79 6 जना, आर्थिक वर्ष 79-80 12 जना, 80-81 14 जना, 81-82 13 जना र चालु आर्थिक वर्षको 82-83 जेठ 15 13 जना गरेर 58 पर्यटकले ज्यान गुमाएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभएको छ। उच्च हिमाली क्षेत्रमा उकालो उक्लिँदै गर्दा अक्सिजनको मात्रा कम भएर लेक लाग्ने समस्या हुने गर्छ।
0: 16 वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुलजार बनेको छ। 8,091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविरबारे विक्रमसम्म 2067 धेरैलाई जानकारी थिएन। सन् 1950 अन्नपूर्णको पहिलो सफल आरोहण गरेका फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले दिएको जानकारीका आधारमा स्थानीयवासीले पदमार्गको खोजी गरेका थिए। मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङ
2: ल्यान्ड भएपछि अनि बच्चाहरू हेर्न गयो, हेर्न जाँदाखेरि एउटा बुढो मान्छे आएको देखेँ, हात नमाएको मान्छे आएको देखेँ, देखेर हामीलाई आएर सत्य हात नमाएको मान्छे आएछ भनेपछि को रहेछ भनेर हामी हेर्न गयो। हेर्न जाँदाखेरि परिचय गरेर मौरी सहजोग हुनु रहेछ। अनि म त्यति भन्ने परिचय मात्रै गरेँ, दौडिँदै अफिसमा आएर मैले त्यति बेला आठ क्लासको अङ्ग्रेजीमा हिन्द अन्नपूर्ण भन्ने एउटा पाठ थियो, लेसन थियो, उहाँकै बारेमा पढाउनु खुसी हुनुभयो, खुसी भयो, खुसी हुनुभएर यहाँ हिमाचलको यात्रा वृत्तान्त उहाँले कथा कहनुभयो। तर दुईवटा कुरामा दुःख मान्नुभएको, उहाँले यो संसारको सबैभन्दा प्रथम हिमाल मानेर म चढेको थिएँ, म चढेको 3 वर्षपछि मात्र एभरेस्ट चढेको थियो, एभरेस्टको विकास पूर्ण अवस्थामा पुगिसक्यो, अरू हिमाल कहाँ पुगिसकेँ, तर यो हिमालको अहिलेसम्म त्यहाँसम्म पुग्ने पदमार्ग न त सरकारले बनाइदियो न त लोकल जनता अग्रसर भएर नै बनाए, यस कुरामा म दुःखी छु भनेर भन्नुभयो। त्यो उनको भनाइले हामीलाई छोयो।
0: समुद्री सतहदेखि 4,190 मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर जाने क्रममा अग्ला झरना, दुर्लभ वनस्पति, वन्यजन्तु तथा पञ्चकुण्ड ताल पनि मुख्य आकर्षण बनेका छन्। बेलायतमा सशस्त्र फौजभित्र हुन सक्ने यौन दुर्व्यवहार र आरोपको गैर सैनिक अदालतमा सुनवाई गर्न लिबरल डेमोक्रेट सांसदले ल्याएको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ। अहिले फौजका कुनै पनि सदस्यलाई यौन अपराधको आरोप लगाउने व्यक्तिले सैनिक वा गैर सैनिक अदालतमा न्यायिक परीक्षण गर्ने विषयमा छनौट गर्न पाउँछन्। यसका लागि रक्षा मन्त्रीले निर्देश गर्न पाउँछन्। समुद्री सतहबाट 2,000 मिटरभन्दा माथि उचाइमा सुदूरपश्चिमको अछाममा रामारोशन स्काई रन हुने भएको छ। नेपाल एडभेन्चर रनिङ फेडरेसनको आयोजनामा असमको रामारोशन गाउँपालिकामा पहिलो पटक स्काई रनिङ असार 3 गते हुन लागेको हो। प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले परिपूर्ण रामारोशन क्षेत्रमा स्काई रनिङ हुने भएको छ। एडभेन्चर रनिङ फेडरेसनले नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन गर्दै पहिलो पटक 28 किलोमिटरको स्काई रनिङ हुने जानकारी दिएको हो। महिला र पुरुष बीचको विधामा प्रतिस्पर्धा हुनेछ। खबर यति नै। नमस्कार।
3: SBS

deal. हामी हाम्रो कार्यक्रमको तेस्रो घण्टामा भने प्रवेश पनि गरि नै सकेका छौँ। श्रोताहरू, समय पनि कति छिटै बित्छ जब तपाईँहरू हामीसँग हुनुहुन्छ अनि हाम्रो कार्यक्रम प्रभातकालीन आवाजलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, आजको यो बुधबारको समयलाई अझ रमाइलो र यादगार बनाउने प्रयासमा आगामी केही समयसम्म म हजुरसँगै रहनेछु। त्यसैले रेडियोको आवाज अझ अलिकति बढाउनुहोस् र कार्यक्रम प्रभातकालीन आवाजको यात्रामा हामीसँगै जोडिनुहोस्। श्रोताहरू, अहिले भने ब्रुनेमा बिहानको 9:11 पनि गइ नै सकेको छ अनि हजुरहरू हुनुहुन्छ हाम्रो कार्यक्रम माफ गर्नु होला हाम्रो कार्यक्रम प्रभातकालीन आवाजमा। म तपाईँकै प्रस्तुत नूतन राईको साथमा अनि छौँ हामी तेस्रो घण्टामा। तेस्रो घण्टाको पहिलो गीत पनि सुनिसक्नुभएको छ, सुजन चापागाई र विद्या तिवारीको तीन पाते। अबको विषयमा भने दीपक लिम्बू र त्रिशला गुरुङको बत्तासैले उडाइ ल्यायो।

भयो दीपक लिम्बु र त्रिशला गुरुङले गाउनु भएको बतासले उडाइलायो। श्रोता र हुन त यो गीत भने चाहिँ एकदमै ओरिजिनल सिङ्गरहरू चाहिँ कुमार कान्छ र आशा भोसलेको हो अनि चलचित्र चिनोबाट थियो, तर भने यो चाहिँ अलिकति रिमेक अथवा गरेर बनाएको यो गीत थियो है। त यो चाहिँ दीपक लिम्बु र त्रिशला गुरुङले गाउनु भएको हो। श्रोताहरू यदि तपाईँहरूको चाहिँ प्रतिक्रिया सुझाव सन्देशहरू छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ, जस्तो कि कन्ट्याक्ट डिटेल्सहरू रहेको छ, इमेल पनि रहेको छ अनि फेसबुक मार्फत पनि रहेको छ। कन्ट्याक्ट डिटेल्स अन्तर्गत भने चाहिँ 3224167322098 94193328 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन भने नबिर्सिनुहोला, यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यसै गरी इमेल मार्फत भने bbsgorkha@bbs.com अनि फेसबुक मार्फत चाहिँ बिएबिएस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन सक्नुहुनेछ। श्रोताहरू अब भने गीत सङ्गीततिरै नै लागिहालौँ। तेस्रो घण्टाको बसाइमा भने हामी गीत सङ्गीतहरू सुन्ने नै छौँ अनि केही समसामयिक विषयहरू पनि लिएर आइ नै सकेको छु, त्यो बारेमा पनि अलिकति चर्चा परिचर्चा पनि गर्नेछौँ अनि केही हाम्रो श्रोताहरूले अनुरोध गर्नुभएका गीत सङ्गीतहरू पनि बजाउने प्रयास त पक्कै पनि गर्ने नै छौँ। भन्दै फेरि लागौँ अर्को गीततर्फ, अमन बस्नेतको मखमली।

बच्चाहरूको खेल्ने ठाउँ, चिप्ले कि आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हजुर, भर्खरै सुनिसक्नु भयो एकदमै रमाइलो यो लोक भाका गीत आशिष अविराल र मेलिना राईको रैया चाँदीको। श्रोताहरू, अब भने हाम्रो समसामयिक विषयतर्फ अलिकति चर्चा परिचर्चा पनि गरिहालौँ न त। मैले चाहिँ भने आज यो हाम्रो समसामयिक विषय अन्तर्गत भने चाहिँ यो हामीले एकदमै होइन तनावहरू लिने बानी हुन्छ कतिलाई, अनि यो तनावले चाहिँ शरीरका चाहिँ कुन कुन अङ्गमा चाहिँ कसरी असर गर्छ भन्ने विषयमा। आजको व्यस्त जीवनशैलीमा तनाव लगभग सबैको साथी जस्तै पनि बनेको छ। कामको दबाव, आर्थिक चिन्ता, पारिवारिक समस्या, पढाइको बोझ वा भविष्यको चिन्ताले गर्दा भने मानिसमा तनावहरू पर्न सक्छ। तर तनाव चाहिँ केवल मनमा मात्र सीमित हुँदैन, यसले हाम्रो शरीरका विभिन्न अङ्गहरूमा पनि प्रभाव पर्ने पक्कै पनि पारिरहेको हुन्छ। अब कुन कुन अङ्गहरूमा चाहिँ यसले प्रभाव पार्छ भन्ने कुरामा चाहिँ पहिलो नम्बरमा रहेको छ मस्तिष्क, यानि कि ब्रेनमा। तनावको सबैभन्दा पहिलो असर चाहिँ मस्तिष्कमा पर्न जान्छ अरे। धेरै तनाव हुँदा ध्यान केन्द्रित गर्न एकदमै गाह्रो हुन्छ, निर्णय क्षमता कमजोर हुन सक्छ र कुरा पनि बिर्सिने समस्या पनि देखिन सक्छ। त्यसैले लामो समयसम्म तनावमा रहिरहेमा चिन्ता, अनिद्रा र डिप्रेसनको जोखिम समेत बढ्न सक्छ भनेर भनिएको छ। त्यस्तै गरेर अर्को पनि रहेको छ, त्यो हो मुटु, यानि कि तनाव चाहिँ एकदमै हुन्छ नि मानिसहरूलाई तनाव हुँदा पनि चाहिँ शरीरले चाहिँ एड्रेनालिन जस्ता हर्मोनहरू बढी चाहिँ उत्पादन गर्छ अरे, अनि यसले चाहिँ मुटुको धड्कन छिटो बनाउँछ र रक्तचाप पनि बढाउँछ। लामो समयसम्म तनावमा रहँदा भने मुटु सम्बन्धी रोगको जोखिमहरू पनि बढेर जान सक्छ भनेर भनिएको छ। त्यस्तै गरेर फोक्सोलाई पनि असर गर्दो रहेछ। तनाव हुँदा मानिसले छिटो छिटो सास फेर्न थाल्छ। दम वा श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूमा भने तनावले चाहिँ अवस्था अझ जटिल पनि बनाएर लान सक्छ अरे। त्यस्तै गरेर अर्को नम्बरमा पनि रहेको छ यो पेट र पाचन प्रणालीमा चाहिँ, यानि कि डाइजेस्टिभ सिस्टममा पनि यसले असर गर्दो रहेछ। तनाव चाहिँ एकदमै भयो भने चाहिँ यसले असर चाहिँ पेटमा पनि धेरै नै देखिन्छ अरे, देखाउँछ अरे। अनि पेट दुख्ने, ग्यास हुने, अपच हुने, भोक कम लाग्ने वा धेरै खाने बानी विकसित हुन सक्छ। कतिपय मानिसहरूलाई तनाव हुँदा भने पखाला वा कब्जियतको समस्या पनि हुन सक्छ। र अर्को नम्बरमा पनि रहेको छ, यानि कि अर्को पनि कुरा गरौँ, यो चाहिँ मांसपेशी र जोड्नेहरूको बारेमा। तनाव हुँदा भने शरीरका मांसपेशीहरू कडा हुने गर्छ, यसले गर्दन, काँध, ढाड वा टाउको दुख्ने समस्याहरू पनि निम्त हुन सक्छ। धेरै मानिसमा चाहिँ तनावकै कारण टेन्सन अथवा हेडेक अर्थात् तनाव जन्य टाउको दुखाइहरू पनि देखिन्छ। यति मात्र नभएर तनावले भने छालामा पनि असर गर्न सक्छ। अनुहारमा डन्डीफोर आउने, छाला चिलाउने वा छाला सम्बन्धी समस्याहरू पनि बढेर जान सक्छ भनेर भनिन्छ। त्यसैले अब यो तनावहरू त भयो श्रोताहरू, यो तनाव कमहरू चाहिँ हामी कसरी गर्न सकिन्छ त, यो तनावले चाहिँ कस्ता कुराहरूमा हाम्रो अङ्गहरूमा चाहिँ असर गर्छ भन्ने बारेमा मैले अलिकति कुराकानी राखिन सकेको छु। अब प्रश्न पनि उठ्छ है त, यो हामीमा भएको यो तनावहरूलाई चाहिँ कसरी कम गर्न सकिन्छ त भन्दा चाहिँ एकदमै यो नियमित व्यायामहरू गर्ने, पर्याप्त निन्द्राहरू लिने, अनि एकदमै स्वस्थ खानाहरू खानुपर्छ। अनि त्यो मात्र नभएर परिवार र साथीभाइसँग समयहरू बिताउने, ध्यान, योग वा गहिरो श्वास प्रश्वासहरू अभ्यासहरू गर्ने र आवश्यक परेमा भने चाहिँ अवश्य पनि विशेषज्ञको सल्लाहहरू त लिन भने भुल्नु हुँदैन। र अन्त्यमा म के भन्न चाहन्छु भने श्रोताहरू, तनाव भनेको जीवनको सामान्य एउटा हिस्सा भए पनि अत्याधिक तनावले पनि शरीर र मन दुवैलाई असर गर्न सक्छ। त्यसैले तनावलाई व्यवस्था नगरी समयमै व्यवस्थापनहरू गर्नु पनि एकदमै आवश्यक हुन्छ। त्यसैले यदि तपाईँहरूलाई चाहिँ तनावहरू भइरहेको छ भने मैले भनिनै सकेकी छु अघि पनि, यहाँनिर कुराकानी राखिनै सकेको छु, अब एकदमै टेन्सन भइरहेको हुन्छ, टाउको दुख्छ भन्ने मात्रै हामीलाई प्रायः थाहा हुन्छ, तर यसले चाहिँ टाउको मात्र नदुखेर हाम्रो विभिन्न अङ्गहरूमा पनि असर भने चाहिँ गर्दो रहेछ। मैले भनि नै सकेको थिएँ, मस्तिष्कमा भयो, मुटुमा भयो, फोक्सोमा भयो, यो पेट र पाचन प्रणालीमा भइ नै हाल्यो होइन, यो इम्युनो सिस्टमहरूमा पनि हुने भयो, यो मांसपेशी र जोड्ने अनि छालामा त अवश्य पनि असरहरू देखि नै हाल्ने हुन्छ। त्यही भएर तपाईँहरूलाई यदि कुनै कुराले तनावहरू भइरहेको छ भने आफ्नो मनमा राखेर आफैले आफैलाई त्यसलाई चाहिँ एकदमै यो तनावलाई चाहिँ आफैले आफूलाई सोल्भ गर्छु भन्ने खालको कुराहरू नराख्नु होला, झन् त्यसले चाहिँ तपाईँलाई एकदमै असर गर्दै लान्छ। बरु यसको साटो चाहिँ साथीभाइहरू मिल्नेसँग एकदमै आफ्नो कुराहरू राख्नुहोला, यति मात्र नभएर भने चाहिँ आफ्नो विशेषज्ञसँग चाहिँ एकदमै सम्पर्क पनि गर्नुहोला, अनि यो भएको तनावहरूलाई चाहिँ
चाँडो भन्दा चाँडो चाहिँ यसको चाहिँ हामीले हुन्छ नि यसलाई कसरी चाहिँ निर्मूल पार्न सकिन्छ भन्नेतिर पनि लाग्नुपर्ने हुन्छ है त श्रोताहरू। तर भन्ने कुरा सबैलाई नै हुन्छ, सानो होस् या ठुलो, त्यही हो मैले यहाँ भनिहालेँ। यसले चाहिँ तर विभिन्न कुराहरूमा असर गर्ने भएकोले यसलाई चाहिँ सामान्य नलिनु होला, आफ्नो नजिकको साथी, आफ्नो हितैषी या डक्टरको परामर्श भने पक्कै पनि लिनुहोला। यो थियो आजको समसामयिक विषय अन्तर्गतका केही कुराकानीहरू। अब फेरि पनि लागौँ अर्को गीततर्फ नै, राजन हिसनको बसमा छैन मेरो मन।

हजुर, भर्खर हामीले सुनिसक्यौँ राजा निशानको एकदमै सुन्दर प्रस्तुति, मनलाई पनि एकदमै छुने खालको प्रस्तुति भनौँ, बसमा छैन मेरो मन। श्रोता, यो गीतको बारेमा अलिकति भन्न पनि मन लाग्यो है त। यो चाहिँ एकदमै नेपाली पप सङ्गीतको चर्चित गायक राजा निशानको सदाबहार गीत रहेको हुन्छ, होइन बसमा छैन मेरो मन। यो चाहिँ सन् 1996 सार्वजनिक भएको यो गीतले भने चाहिँ यो राजा निशानलाई चाहिँ नेपाली सङ्गीत क्षेत्रमा विशेष पहिचान पनि दिलाएको थियो, अनि यो गीत चाहिँ रोहिणी यानि कि भोल्युम 1 एल्बममा पनि समावेश गरिएको एकदमै सुन्दर गीत थियो। श्रोताहरू, अब फेरि किन ढिला गर्ने गीत सङ्गीततिरै लागिहालौँ। अब अर्को गीत रहेको छ कुन्ती मुक्तानको फैलियो माया तुबसरी।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

हजुर, जोन च्याम्लिङ राईको माया गर्नुलाई भने एकदमै रमाइलो गीत पनि सुनिसक्नुभयो। श्रोताहरू, अनि आज भने चाहिँ यानि कि आज चाहिँ बुधबार भएको छ, अनि तपाईँहरूको आजको प्लानिङहरू चाहिँ के कस्तो हुँदैछ त? श्रोताहरू, के कस्तो गर्ने प्लानिङ गर्दै हुनुहुन्छ? एकदमै अघि मैले भनि पनि सकेको छु हाम्रो कार्यक्रम मार्फत, यदि तपाईँहरूले चाहिँ सुरुवातदेखि हाम्रो कार्यक्रम सुन्नुभएको छैन भने चाहिँ फेरि पनि भन्न चाहे, आज ब्रुनाईमा भने चाहिँ एकदमै बिहानैदेखि बिहान चाहिँ एकदमै ठुलो मेघ गर्जन सहितको वर्षा भएको थियो, अनि अहिलेको समय यानि कि अहिलेको समयको मौसमसम्म हेर्नुपर्दा चाहिँ एकदमै समय यानि कि मौसम चाहिँ एकदमै धुमेर आएको छ है त। अरू बेला भने मैले सधैँ पनि भन्ने नै गर्छु, के गर्ने श्रोताहरू होइन, भन्नु नै पर्ने हुन्छ, र तपाईँहरू ब्रुनाई बाहिरको श्रोताहरूलाई त अब सुन्दा सुन्दा थाहा भएकै कुरा पनि हो। ब्रुनाईमा चाहिँ एकदमै गर्मी हुन्छ, एकदमै बाह्रै महिना घाम लाग्छ भन्ने कुराहरू हामीले भनि पनि रहेका हुन्छौँ, तर आज भने मौसम चाहिँ अलिकति फरक भएको छ है त। यानि कि अहिले चाहिँ हजुरहरूसँग बोल्दाखेरि अहिले स्टुडियोबाट बोली पनि रहेको छु, बोल्दाखेरि चाहिँ मौसम चाहिँ एकदमै धुमेको छ, अनि हेर्दा चाहिँ एकदमै चिसो हो कि जस्तो चाहिँ लागेको छ। तर यदि हामी चाहिँ स्टुडियो छोडेर बाहिर गयो भने चाहिँ फेरि गर्मी चाहिँ अलिकति भए पनि हुन्छ है, त्यत्तिकै हुन्छ। तर अरू ठाउँमा जस्तो युकेहरूको मौसम भयो होइन, अरू ठाउँमा चाहिँ पानी पऱ्यो भने अलिकति भए पनि चिसो चिसो आवाज हुन्छ, तर त्यस्तो भने हुँदैन। ब्रुनाईमा चाहिँ अलिकति शीतल त हुन्छ तर चिसो भने चाहिँ हुँदैन, तर मौसम भने चाहिँ धुमिएको छ। श्रोताहरू हेर्नुहोस् न, समय पनि हेर्दा हेर्दै सकिन सकिनै लागिसकेको छ, तेस्रो घन्टाको पनि अन्त्य अन्त्यतिर छुन छुनै लागि पनि सकेको छ। अनि मैले अघि पनि भनेको छु हजुरहरूलाई, यो कार्यक्रम मैले सकेपछि चाहिँ भने हाम्रो लाल शाही दाई चाहिँ मझेरी कार्यक्रम लिएर पनि उपस्थित भने हुनु नै हुनेछ है त। अनि हजुरहरूको अलिकति जानकारीको लागि पनि मैले भन्न चाहे, अबको बसाइमा यानि कि अब आउने शनिबार र आइतबार भने चाहिँ म मेरो आफ्नै पहिलाको कार्यक्रम नौलो किरण लिएर उपस्थित भने हुने नै छु। ब्रुनाईको समयअनुसार बिहानको 7-10 बजेसम्म हजुर शनिबार र आइतबार हजुरहरू यदि समय मिलेमा पक्कै पनि कार्यक्रम सुन्नुहोला। अनि बेबिस गोर्खा रेडियोलाई त माया दिइ नै रहनु भएको छ, अझ योभन्दा बेसी माया पनि दिनुहोला, अनि हाम्रो कार्यक्रम पनि सुन्दै पनि गर्नुहोला, अनि आउने शनिबार र आइतबारलाई पनि एकदमै सुनेर साथ अनि माया भने पक्कै पनि दिनु नै होला। अनि श्रोताहरू, हजुरहरूले चाहिँ कतिजनाले हाम्रो कार्यक्रम मार्फत चाहिँ गीतहरू अनुरोध गर्नुहुन्छ, तर कहिलेकाहीँ के हुन्छ भन्दाखेरि हजुरहरूको गीतहरूलाई चाहिँ हामीले बजाउन पाएका हुँदैनौँ, पाउँदैनौँ, किनकि कहिलेकाहीँ हामीले डाउनलोडहरू गर्दाखेरि यो कपिराइट प्रब्लमहरू भएर चाहिँ कहिलेकाहीँ हामीले समयमा गीतहरूलाई चाहिँ डाउनलोड गर्न पाउँदैनौँ, त्यही भएर हामीले हाम्रो कार्यक्रमहरू मार्फत चाहिँ हजुरहरूलाई बजाउन भने सकिरहेका हुँदैनौँ। तर यो कुराहरू भने हजुरहरूले पक्कै पनि बुझ्नुहुन्छ भन्ने चाहिँ मैले आशा लिएको छु। आज भने हाम्रो कार्यक्रम प्रभातकालीन मा चाहिँ 2-3 जना श्रोताहरू उपस्थित जनाइ नै सक्नुभएको छ, तर मैले तपाईँहरूको गीत चाहिँ एकदमै ट्राई पनि गरेकी थिएँ डाउनलोड गरेर हजुरहरूको लागि बजाउनको लागि भनेर, तर भने कतिपय गीतहरू मलाई आज भने अलिकति डाउनलोड भने भइरहेको छैन, सायद कपिराइटको समस्याले पनि हुनसक्छ, तर भने केही छैन, म कोसिस भने गरि नै राख्नेछु। यदि मैले त्यो गीत चाहिँ हजुरहरूको रुजाएको गीत बजाउन सकिनँ भने चाहिँ म अर्को गीत बजाइदिनेछु, तर भने हजुरहरूले एकदमै निराश भने नभइदिनु होला, एकदमै बुझिदिनु होला, अनि बुझ्नु नै हुन्छ भन्ने चाहिँ मैले एकदमै आशा पनि लिएर आएको छु है त श्रोताहरू। भन्दै एकजना हाम्रो श्रोता आइ नै सक्नुभएको छ, उहाँले चाहिँ आज हाम्रो कार्यक्रम मार्फत आएर चाहिँ एउटा प्रस्तुति यानि कि एउटा गीत बजाइदिनुहोस् भन्नुभएको छ। उहाँ चाहिँ हाम्रो छवि थापा मगरजी हुनुहुन्छ, उहाँले भन्नुहुन्छ नमस्ते नूतन बहिनी भनेर भन्नुभएको छ। नमस्ते दाई, कुशल छु र कुशलताको कामना पनि गर्दछु। आज पनि हजुरको मिठो स्वरमा विभिन्न ताजा खबर जानकारीहरू र मिठा मिठा गीतहरूको सङ्गालो रहेको कार्यक्रम प्रभातकालीन आवाज सुनेर भरपूर मनोरञ्जन पनि लिइरहेको छु। समयले साथ दिएमा मायाली गायक बसन्त थापा र गायिका देवी घरती मगरले गाउनुभएको गीत हजुर लगायत यस बेला कार्यक्रम सुनिरहनु भएको देश र विदेशको सम्पूर्ण श्रोताहरूप्रति समर्पण गर्दै सुन्न अनि सुनाउन चाहन्छु। हजुरको बाँकी पल शुभ रहोस्, धन्यवाद छवि थापा फोक्सटन युके भनेर भन्नुभएको छ। दाई, हजुरको अघि मैले अलिकति कुराकानी समावेश गरेकी छु होइन, गरि पनि सकेकी थिएँ। हजुरको गीत भने मैले डाउनलोड गर्ने एकदमै कोसिस गरेकी थिएँ तर आज भएन। अब तर पनि केही छैन, हजुरको रोजाइको नभए पनि अबको बसाइमा भने हजुरलाई नै मनपर्ने खालको गीत डिप्लोब खती र देवी खर्ती मगरले नै गाउनुभएको गण्डकी भन्ने गीत सुनाउन चाहन्छु। आशा छ यो गीतले पनि सुनेर हजुरको दिन अवश्य पनि रमाइलो भने हुने नै छ। अबको बसाइमा भने यो मिठो गीत

हजुर, भर्सभर खराइ सुनिसक्नु भयो। एकदमै रमाइलो गीत गण्डकी दिपलव खती र देवी खर्ती मगरले गाउनुभएको, अनि यो गीत चाहिँ मैले भने छवि थापा मगर दाईको लागि भने राखेको थिएँ। श्रोताहरू, त्यस्तै गरेर अब भने हाम्रो अर्को पनि श्रोता हुनुहुन्छ, उहाँ हुनुहुन्छ शेर्पा चुलथिमजी। उहाँले पनि अनुरोध गर्नुभएको थियो, तर मैले अघि पनि भनिसकेको थिएँ, आज भने अलिकति केही यो समस्याले गर्दा, कपिराइटको समस्याले गर्दा भने मैले हजुरको गीत भने बजाउन भने सकेको छुइनँ, तर पनि केही छैन, तपाईँले रोज्नुभएको गीत नभए पनि म त्यसकै अनुरूपमा अर्को गीत भने बजाइ नै दिँदैछु। हजुर, उहाँले भन्नुहुन्छ गुड मर्निङ सिस्टर, म साउथ कोरियाबाट, भन्नुभएको छ गुड मर्निङ हजुरलाई पनि। ड्युटी गर्दै तपाईँको लभली प्रोग्राम सुन्दैछु, यदि समय मिल्छ भने त्यो बुट्टे झोली भन्ने गीत, बोलको गीत सुन्न र सुनाउन अनुरोध गर्दछु भनेर भन्नुभएको छ। सम्झनामा तपाईँ लगायत सम्पूर्ण नेपाली मित्रजनहरूलाई हस्त नमस्ते, थ्याङ्क यू, हेभ ए नाइस डे भनेर भन्नुभएको छ। धन्यवाद तपाईँको सहभागिताको लागि शेर्पा चुलथिमज्यू। अबको बसाइमा भने हजुरले नै अनुरोध गर्नुभएको गीत त बजाउन पाइनँ, तर पनि केही छैन, म अर्को गीत भने पक्कै पनि बजाइ नै दिँदैछु भन्दै अब भने हामी पनि हाम्रो कार्यक्रम प्रभात कालीन आवाजको अन्त्यकोमा पनि आइ नै सकेका छौँ। म नूतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि भेटौँला है त। हस्त, नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको भूगोलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्णको शिखर चुमेको 3 वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ। पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नु भएको छ। भदौ 24 गतेको विद्रोहका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य ओली चुनावी अभियानका क्रममा सार्वजनिक भए पनि चुनावी नतिजापछि औपचारिक कार्यक्रममा जानुभएको थिएन। एमाले प्रचार विभाग प्रमुख निराज आचार्यले काठमाडौँमा गर्न लागेको सदस्यता नवीकरण तथा विस्तार सम्बन्धी कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने जानकारी दिनुभयो। माइतीघरको कार्की ब्याङ्कमा हुने कार्यक्रममा प्रदेश जिल्ला र प्रवास इन्चार्जलाई डाकिएको छ। पार्टीबाट आफै प्रधानमन्त्रीका दावेदार मानेर ओलीले आफ्नै चुनाव क्षेत्रमा पनि पराजय भोग्नु भएको थियो। पराजयपछि कतिपय बैठकमा ओलीले राजीनामाका लागि आफ्नै सचिवालयका सदस्यबाट सल्लाह पाउँदै आउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति कार्यक्रम सार्वजनिक गरेको छ।
4: प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ। कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र व्यवसायीकरणमा जोड़ दिइएको छ। गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ। पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ। मुक्तिनाथ, दामोदर कुण्ड, देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ। भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन, घरेलु मदिरा ऐन कार्यान्वयन, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती नियमन, साथै शिक्षा, स्वास्थ्य पूर्वाधार, खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
3: राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित हुनुभएको छ। संघको दोस्रो महाधिवेशनबाट बराइलीको नेतृत्वमा 45 सदस्यीय कार्य समिति निर्वाचित भएको हो। संघको वरिष्ठ उपाध्यक्षमा गोर्खा पत्रकार लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार लगायत चुनिनु भएको छ। 45 सदस्यीय कार्य समितिमा 10 पछि मनोनित गरिने अध्यक्ष बराइलीले बताउनुभयो। फिफाले विश्वकप खेल्ने 48 राष्ट्रको अन्तिम टोलीको सूची सार्वजनिक गरेको छ।
5: 23 संस्करणको फिफा विश्वकप जुन 11 अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ। सबै 48 राष्ट्रको अन्तिम टोलीमा रहेका खेलाड़ीको सूची सार्वजनिक भएको छ। 3 राष्ट्रमा आयोजना हुन लागेको फिफा विश्वकपमा अहिलेसम्मकै धेरै 104 खेल हुनेछन्। त्यसमा पहिलो पटक 48 राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् भने जम्मा 1248 खेलाड़ी यो विश्वकपका लागि घोषित टोलीमा छन्। फिफाका अनुसार यसअघि कम्तीमा पनि एकपटक फिफा विश्वकप खेलेका 357 खेलाड़ी यसपटक पनि विश्वकप खेल्ने टीममा छन्। यस्तै 891 खेलाड़ीहरू पहिलो पटक विश्व फुटबलको महाकुम्भको अनुभव लिनका लागि तयारी अवस्थामा छन्। विश्वकपमा घोषित टोलीमा रहेका मध्ये सबैभन्दा जेठा खेलाड़ी स्कटल्याण्डका क्रेग गोर्डन, 43 वर्ष 162 दिन र सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका गिल्बर्टो मोरा 17 वर्षका हुनुहुन्छ। यस्तै फिफा विश्वकप जितेका 22 खेलाडीहरू पनि यसपटक विश्वकप खेल्ने टीममा छन्। फुटबलको यो प्रतिष्ठित प्रतियोगितामा स्थापित स्टारहरूको पुनरागमनसँगै 4 नयाँ राष्ट्र पनि विश्वकपमा डेब्यू गर्ने तयारीमा छ। केप वर्डे, कुराकाउ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक फिफा विश्वकपको अनुभव लिँदैछन्।
3: खबर यति नै। नमस्कार, म महेन्द्र।

बुधबारको यानि कि मिड विकको कार्यक्रम सुरु भयो र आज भने बिहानको कार्यक्रम हाम्रा सहकर्मी नूतन रायजीले सम्पर्क माफ गर्नुहोला सञ्चालन गरेर गइसक्नु भएको छ किनभने उहाँको कार्य व्यस्तताले गर्दा आज छिटै जानुपर्ने भएकाले उहाँले बिहानको कार्यक्रम सञ्चालन गरिसक्नु भएको छ र मेरो जिम्मेवारी परेको छ मझेरी कार्यक्रम सञ्चालन गर्ने र ब्रुनाईको समय 10 देखि दिनको 1 बजेसम्म म तपाईँको साथमा रहनेछु मलाई साथ पक्कै पनि दिँदै गर्नुहुनेछ यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ माध्यमहरू थुप्रै छन् टेलिफोन इमेल अनि सोसल मिडिया विशेष गरी फेसबुकबाट स्टुडियोमा 2 टेलिफोन नम्बर छन् सिभिलियन लाइन 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र मिलिट्री नम्बरको पहुँच हुनेले हामीलाई मिलिट्री नम्बरमा पनि फोन गर्न सक्नुहुन्छ 9419332840 यो नम्बर विश्वको जहाँ तहीँबाट गर्न सकिन्छ यदि लोकल युनिटबाट हो भने अथवा ब्रिटिस फोर्सेस ब्रुनाईवासीले भने मिलिट्री नम्बर सिम्पली 3284 हामीलाई फोन गर्न सक्नुहुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले bfps गोर्खा खोज्नुपर्ने हुन्छ ओठको मुस्कान महेश गुरुङले गाउनुभएको निकै जोसिलो गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र आजको यो कार्यक्रममा तपाईँले लाल शाहीलाई पक्कै पनि साथ दिनुहुनेछ नौलो नठान्नु होला हामी एक अर्कामा एकदमै इन्टरचेन्जेबिलिटी हाम्रो यो कार्यक्रमको दौरानमा भइरहन्छ किनभने काम विशेषले कोही कता जानुपर्ने कोही कता जानुपर्ने हुने हुनाले अर्को मित्रको कार्यक्रम अर्कोले चलाउने आदि इत्यादि हुने गर्दछ र त्यसैको मूल कारण हो आज मझेरी कार्यक्रममा मेरो उपस्थिति ब्रुनाईको मौसममा अलिकति फेरबदल भएको छ आज अलिकति शीतल छ हुन त हिजो अथवा गए राति पानी परेको थियो र पानी नपरेको पनि निकै धेरै भएको थियो र अहिले पानी परेर हल्का शीतल महसुस भएको छ अहिले यहाँको तापक्रम 28 डिग्री सेल्सियस र अधिकतम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ सेरिया अनि कोलाबेला क्षेत्रको मौसमी अवस्था आज अब नेपाल काठमाडौँको तापक्रम अहिले 24 डिग्री सेल्सियस र काठमाडौँको अधिकतम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज काठमाडौँमा पनि अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 13 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 19 डिग्री सेल्सियस पुग्ने अनुमान छ र लन्डनमा लाइट रेन सावर्स एन्ड अ मोडरेट ब्रिज भनिएको छ दिनभरि जसो नै हल्का फुल्का पानी पर्ने सङ्केत छ लन्डनमा अनि मन्द गतिमा हावा बहनेछ आज मझेरी कार्यक्रममा कार्यक्रमको यो पहिलो घण्टामा हामी हल्का विषयवस्तुतर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु टुडे इन हिस्ट्री के भयो आजको दिनमा छोटो चर्चा गर्नेछु अनि फ्याक्ट अफ द डे यहाँहरूलाई सेयर गरौँला अनि दोस्रो घन्टामा आजको डेली सप्लिमेन्ट बुधबार परेकाले फुड कल्चर सम्बन्धी हामी कुराकानी गर्नेछौँ बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि तेस्रो घन्टामा आज कुनै अन्तर्वार्ताहरू राखिएका छैनन् र हामी थिमेटिक वर्ड अफ द डे विषयमा छोटो चर्चा गर्नेछौँ कार्यक्रम सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको मझेरी कार्यक्रममा साथ दिँदै गर्नुहोला अब एउटा गीतबाट कार्यक्रमलाई म अगाडि बढाउँछु र यो गीत कुमा सागर एन्ड द खोपा ब्यान्डको हो फुरफुरी निकै चर्चित गीत

0: is Gorkha Radio. Gorkha Radio.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: ये त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

खुल्लम खुल्ला प्यार अंजु पंत र प्रमोद खरेल सुंदै हुनुहुन्थ्यो ब्रिटिश फोर्सेस बनाईवासीका लागि डिपार्चर क्लिनिक आज आयोजना गरिएको छ बिहान 10 देखि 11 बजेसम्मका लागि यो कार्यक्रम मोमोङ हाइव अफिसमा हुनेछ के हो यो डिपार्चर क्लिनिक भन्नुहुन्छ होला ब्रुनाई छाडेर युकेतर्फ जो लाग्दै हुनुहुन्छ आफ्नो पोस्टिङ असाइनमेन्ट सकेर उहाँहरूको लागि यो एकदमै उपयोगी हुनेछ यो ट्रान्जिसनको पिरियडमा तपाईँले ध्यान दिनुपर्ने कुराहरू के छन् यसमा विविध जानकारी गराइन्छ 3 तारिक आजको दिन हो बुधबार बिहान 10 बजे सुरु हुँदैछ मोमोङ हाइव अफिसमा हुन त यहाँहरूले कतिले पहिलेदेखि सुन्दै आउनुभएको अटेन्ड गरिराख्नु भएको होला र जस जसले अटेन्ड गर्नुहुन्छ उहाँहरूले पक्कै पनि फाइदा उठाउनुहुनेछ इम्प्लोइमेन्ट फेयर ब्रिटिश फोर्सेस ब्रुनाई इम्प्लोइमेन्ट फेयर भोलि बिहिबारको दिन 4 तारिक बिहान 10 देखि 12:30 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा हुने भएको छ र विशेष गरी स्पाउसेस इम्प्लोइमेन्टका लागि एउटा राम्रो अपर्च्युनिटी हो यहाँहरूले धेरै जानकारी पाउनुहुनेछ यहाँ स्थानीय हेल्थ मिनिस्ट्री एजुकेसन अनि अन्य स्थानमा कहाँ कहाँ इम्प्लोइमेन्टको अपर्च्युनिटी छन् भन्ने कुरो विस्तृत जानकारी गराइने भएको छ भोलिको यो इम्प्लोइमेन्ट फेयरमा त्यसर्थ जान नभुल्नुहोला विशेष गरी स्पाउसेस इम्प्लोइमेन्टको लागि यो जरुरी छ बिहान 10 देखि 12:30 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो कार्यक्रम आयोजना गरिएको छ

विरतिको नशामा मिठो गीत सिम्पल खरेल र अमन प्रधानको स्वरमा. ब्रिटिस फोर्सेस प्रणालीवासी जसलाई क्यासको अहिले खाँचो परेको छ र फोर्सेस पोस्ट अफिसमा क्यास विड्रलको लागि जाने विचार गर्नुभएको छ भने एकैछिन पर्खन पर्ने भयो, किनभने हिजो एकदमै धेरै मानिसले क्यास विड्रल गरेको हुनाले अहिले क्यासको अभाव भएको छ फोर्सेस पोस्ट अफिसमा र अर्को सूचना प्राप्त नभइन्जेलसम्मको लागि क्यास विड्रल नहुने भएको छ. हुन त महिनाको सुरुवातमा यस्तै हुने गर्दछ, धेरैलाई क्यासको खाँचो पर्छ किनभने विशेष गरी युकेबाट आउनुहुनेहरूले यहाँ ब्रुनाईमा ब्याङ्क अकाउन्ट खोल्नु भएको हुँदैन धेरैले, त्यही भएर क्यास विड्रल फोर्सेस पोस्ट अफिसबाट गरेर गुजारा चलाइराख्नु भएको छ. अहिले समय समयमा त्यो समस्या परिरहेको छ. हिजो धेरैभन्दा धेरै मानिसले क्यास विड्र गर्नुभएको कारण आज फोर्सेस पोस्ट अफिस ब्रुनाईमा क्यासको अभाव भएकोले अहिले केही समयका लागि सस्पेन्ड गरिएको छ, तर अर्को सूचनाको लागि कान ठाडो गरेर बस्नु होला. फोर्सेस पोस्ट अफिसको नै अर्को सूचना छ, यो ब्रुनाईवासीका लागि हो. भोलि बिहिबारको दिन फोर्सेस पोस्ट अफिस बन्द रहनेछ. डिप्लोमेटिक मेल कलेक्सन गर्नुपर्ने भएकाले भोलिको दिन टेम्पररी क्लोज छ भनेर भनिएको छ फोर्सेस पोस्ट अफिस. याद गर्नुहोला ब्रुनाईवासीले, ब्रिटिस फोर्सेस ब्रुनाईवासीले भोलिको दिन फोर्सेस पोस्ट अफिस बन्द रहनेछ. अब गीत सुनाऊ प्रविशा अधिकारी र किरण भुजेलको स्वरमा परी.

सुन्दै हुनुहुन्थ्यो प्रवि साधिकारी र किरण भुजेललाई बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. यो मझेरी कार्यक्रम हो र आज भने मझेरी कार्यक्रममा तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रुनाईको समय अहिले बिहानको 11 बज्नको लागि 23 मिनट बाँकी रहेको छ. अब इतिहासको पाना पल्टाउँ. आजको दिन सन् 1989 सालमा बेजिङमा अवस्थित टियानामेन स्क्वायरमा प्रो डेमोक्रेसी प्रोटेस्टरहरूमाथि गोली चलाइएको थियो र टियानामेन स्क्वायर मासाकर सुरु भएको थियो. र यहाँहरूलाई अवगत छ त्यो स्थानमा हजारौँको संख्यामा मानिसहरू मारिएका थिए प्रो डेमोक्रेसी प्रोटेस्टरहरूलाई अथवा सपोर्टरहरूलाई दमन गरिएको थियो त्यति बेला 1989 साल 3 जुनको कुरा हो. हुन त विश्वभरि आफ्नो आफ्नो माहौल छ. कुनै देशमा राजनीतिक उथलपुथल भइरहेको हुन्छै हुन्छ. त्यसको उदाहरण हामी धेरै टाढा जान पर्दैन हेर्नका लागि. नेपालमा पनि गत वर्ष ज्येष्ठ 23-24 भएको घटनाले राजनीतिक माहौल नै परिवर्तन भएको थियो. त्यो हामी सबैले देखेको बुझेकै कुरा हो. मायाको घर अब सुन्छौँ बी8 लाई.

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBFBS गोर्खा रेडियो।

सुमन सिटौला अनि अमेश भण्डारीको तिमीलाई नै बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। हामी यतिखेर मझेरी कार्यक्रममा छौँ। मझेरी कार्यक्रमको यो पहिलो घण्टा हो र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। एउटा फन फ्याक्ट सेयर गर्न चाहे, अक्टोपसको 3 मुटु हुन्छ अरे, पत्याउनुहुन्छ? हो, यो सही हो। अक्टोपसको 3 मुटु हुँदो रहेछ। 2 मुटुले उनीहरूको गिल्सतिर रगत पम्प गर्न मद्दत पुर्याउँछ अरे, अनि अर्को मुटुले रेस्ट अफ द बॉडीमा रगत पम्प गर्छ अरे। 3 मुटु अनि 3 मुटुले कसरी काम गर्दो हो भन्ने हामीलाई एकदमै जिज्ञासा हुन्छ। हो पनि, हाम्रो एउटा मुटु त यति कम्प्लिकेटेड छ भने 3 मुटुको त्यो चालचलन कसरी अन्दाज गर्ने? अनि अर्को स्ट्रेन्ज फ्याक्ट, यो अक्टोपसकै विषयमा, उसको रगत निलो हुन्छ। हाम्रो रगतमा हेमोग्लोबिन भएको हुनाले रातो हुन्छ, तर अक्टोपसको रगत भने निलो हुँदो रहेछ, किनभने त्यसमा विशेष गरी पाइने, रगतमा पाइने कपर बेस्ड प्रोटिन हेमोसायानिन भन्ने हुँदो रहेछ, त्यसले गर्दाखेरि निलो भएको रे। र मानिसहरूको र अन्य जनावरहरूकोमा आइरन बेस्ड हुँदो रहेछ हेमोग्लोबिन, त्यही भएर त्यो रातो हुन्छ। तर अक्टोपसमा पाइने कपर बेस्ड प्रोटिन भएको हुनाले रगतमा त्यो निलो देखिएको रे। हजुर, अचम्मको कुराहरू हामी यसरी सुन्न पाउँछौँ। 3 मुटु भएको जनावर, जनावरै भनौँ, एनिमल किङडममा पर्ने जति जनावरै भए, र अक्टोपसको 3 मुटु हुँदो रहेछ।

रुदारुदै ब्रिजेश श्रेष्ठको मिठो गीत सुन्दै हुनुहुन्थ्यो र त्यसभन्दा अगाडि नोर्बु छिरिङ र अञ्जली राईको मिठो याद, दुईवटा गीत ब्याक टु ब्याक सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। र हामी कार्यक्रमको पहिलो घण्टाको अन्त्यतिर आइपुगेका छौँ र मैले कार्यक्रमको यो पहिलो घण्टालाई अब बिट मार्ने तर्खरमा छु। एक्ट सिक्स ब्यान्डको एउटा गीतबाट घर गाउँ भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। त्यसपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राजसभा सभापति रवि लामी छानेले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्दै हुनुहुन्छ। भारतको 5 दिने औपचारिक भ्रमणमा रहेका लामी छानेले चुनावपछि बनेको सरकारको नेतृत्व गरेका दलका नेताको हैसियतमा मोदीसँग भेट्न लाग्नु भएको हो। हिजो उहाँलाई भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा बाजागाजासहित स्वागत गरिएको छ। सभापति लामी छानेलाई भाजपा अध्यक्ष नितिन नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामी छानेले हिजो नै भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामी छानेसँगै राजसभाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा पनि सहभागी हुनुभयो। कंग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई अनुरोध गरिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ। अवरुद्ध हुँदै आएको संसदको उपल्लो सदन राष्ट्रिय सभा बैठक आज निर्धारण भएको छ। राजसभा बाहेक सबै दलका सांसद मात्रै रहेको सभामा हिजो मन्त्रीबाहेक सबै सांसदले उठेर बैठक अवरोध गरेका थिए। निर्धारित कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा सांसदहरूले बजेटमाथि छलफल गर्ने कार्यसूची छ। 16 वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुलजार बन्दै गएको छ। 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविरबारे विक्रमसम्म 2067 धेरैलाई जानकारी थिएन। सन् 1950 अन्नपूर्णको पहिलो सफल आरोहण गरेका फ्रान्सेली आरोही मौरिस हर्जोगले दिएको जानकारीका आधारमा स्थानीयवासीले पदमार्गको खोजी गरेका थिए। म्याग्दीमा मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङ
4: ल्यान्ड भएपछि अनि बच्चाहरू हेर्न गयो, हेर्न जाँदाखेरि एउटा बुढो मान्छे आएको देखेँ, हात नमाएको मान्छे आएको देखेँ, देखेर हामीलाई आएर सत्य हात नमाएको मान्छे आएछ भनेपछि को रहेछ भनेर हामी हेर्न गयौँ। हेर्न जाँदाखेरि परिचय गरेर मौरिस हर्जोग हुनुहुँदैछ। अनि म त्यति भन्थे परिचय मात्रै गरेँ, दौडिदिए अफिसमा आएर म त्यति बेला आठ क्लासको अङ्ग्रेजीमा हिन्द अन्नपूर्ण भन्ने एउटा पाठ थियो, लेसन थियो, उहाँकै बारेमा पढाउनु खुसी हुनुभयो, खुसी भयो, खुसी हुनुभयो र यहाँ हिमाचलको यात्रा वृत्तान्त उहाँले कथा कहानी कहनुभयो। तर दुईवटा कुरामा दुःख मान्नु भएको, उहाँले यो संसारको सबैभन्दा प्रथम हिमाल मानेर म चढेको थिएँ, म चढेको 3 वर्षपछि मात्र एभरेस्ट चढेको थियो, एभरेस्टको विकास कुन अवस्थामा पुगिसक्यो, अरू हिमाल कहाँ पुगिसके, तर यो हिमालको अहिलेसम्म त्यहाँसम्म पुग्ने पदमार्ग न त सरकारले बनाइदियो न त लोकल जनता अग्रसर भएर नै बनाए, यस कुरामा म दुःखी छु भनेर भन्नुभयो। त्यो उनको भनाइले हामीलाई छोयो।
3: समुद्री सतहदेखि 4190 मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर जाने क्रममा अग्ला झरना, दुर्लभ वनस्पति, वन्यजन्तु तथा पञ्चगण्ड ताल पनि मुख्य आकर्षण बनेका छन्। तनहुँको दमलीमा मकैको खोस्ता उपयोग गर्ने तालिम दिन थालिएको छ। जनभावना, नेवाखल, मिसा, पुच, दमौली र ब्यास नगरपालिका 3 नम्बर वडा कार्यालयको सहयोगमा 5 दिने तालिममा 40 जना महिला सहभागी छन्। ब्यास नगरपालिकाका पूर्व प्रमुख तारा प्रसाद श्रेष्ठले सिपलाई आय आर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनु भयो। सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनौट गरी तालिम दिन थालिएको बताउनु भयो। यही जेठ 23 गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनु भएको छ। बेलायतमा सशस्त्र फौजका सदस्यबाट हुन सक्ने यौन दुर्व्यवहारका आरोपको गैर सैनिक अदालतमा सुनवाई गर्न आएको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ। अहिले फौजका कुनै पनि सदस्यलाई यौन अपराधको आरोप लगाउने व्यक्तिले सैनिक वा गैर सैनिक अदालतमा न्यायिक परीक्षण गर्ने विषयमा छनौट गर्न पाउँछन्। यसका लागि रक्षा मन्त्रीले निर्देश गर्ने गर्दछन्। सशस्त्र फौज विधेयकमा संशोधनको माग राखेर लिबरल डेमोक्रेट जेम्स म्याकिलेयरले संशोधनको प्रस्ताव राख्नु भएको थियो।
5: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity. It would give victims clarity, and it would demonstrate that justice for individuals takes precedent over institutional processes.
3: युक्रेनमा रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा मारिनेको संख्या 22 पुगेको छ। डिनिप्रोमा 8 वर्षीय बालक र उनकी आमा समेतको शव भेटिएको अधिकारीहरूले बताएका छन्। यसअघि राष्ट्रपति जेलेन्स्कीले रुसबाट राति थप आक्रमण हुन सक्ने बताउनु भएको थियो। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, स्वागत छ फेरि पनि आजको मझेरी कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 11:09 गएको छ। भर्खरै सुन्नुभयो प्रतीक्षा भन्ने गीत श्रुति सिंहको स्वरमा। यो मिठो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा हामी फुड कल्चरको विषयमा कुराकानी गर्छौँ। यो आजको डेली सप्लिमेन्ट हो कार्यक्रमको। तर कार्यक्रम अवधिभर नै तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ भने हामी खुला दिलले स्वागत गर्नेछौँ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आउँदो शुक्रबार 5 तारिक क्विज नाइटको आयोजना भएको छ प्याटियो बारमा। मुमोङ कम्युनिटी सेन्टरमा अवस्थित प्याटियो बारमा क्विज नाइट हुनेछ। बेलुकी 7:30 सुरु हुन्छ, तर प्याटियो बार खुल्ने समय 7 हो। त्यसर्थ तपाईँहरू पक्कै पनि त्यसमा सहभागी बन्नुहुनेछ, रमाइलो गर्नुहुनेछ। हुन त क्विज नाइट भन्ने बित्तिकै रमाइलो मात्रै होइन, अलिकति आफ्नो ज्ञानको भण्डारलाई पनि बढाउने मौका छ। सोसलाइज गर्ने, साथीभाइसँग भेटघाट गर्ने अनि अलिकति आफ्नो ज्ञानलाई पनि तिखार्ने मौका छ। क्विज नाइट 5 जुनका दिन बेलुकी 7 बजेदेखि भनौँ प्याटियो बार मुमोङ कम्युनिटी सेन्टरमा।

Rajarani Gaurav Angboko. Silica gel ko packet dekhnu bhayeko hola kunai packaging ma jastai tapaile electronics kharid garnus ki khane kura ko thula thula package haru ma pani bhitra silica gel rakhieko huncha ra anya samagri ma pani ra silica gel packet kina rakhieko huncha sabhanda pahila tes bishay ma hami केही कुरो खोतल्ने छौँ अनि त्यो नफाल्नु होला त्यसलाई पछि काम लगाउन सकिन्छ त्यस विषयमा पनि हामी चर्चा गर्नेछौँ एक किसिम पछि कार्यक्रम सुन्दै गर्नुहोला. र आज हामी केही समयपछि फुड कल्चरको विषयमा चर्चा गर्नेछौँ. यो आजको डेली सप्लिमेन्ट हो, नछुटाउनु होला. अहिलेको लागि भने नितेश जङ कुँवरको गीत सुन्छौँ हामी, भन्न सकिन्न. इन्जोय.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो BFBS

Urgentong ra anu saudariku, saya o more saya. अब हामी आजको डेली सप्लिमेन्ट तर्फ लाग्दैछौँ. फुड कल्चर के हो? फुड कल्चर भनेको खानेकुराको प्रोडक्सन, डिस्ट्रिब्युसन र कन्सम्सन, यसलाई गरिने यस विषयमा गरिने प्र्याक्टिस, एटिच्युड र बिलिफ्स, हाम्रो धारणा के छ, त्यसले ठुलो अर्थ राख्दछ फुड कल्चरमा. फुड कल्चर भनेको यो कनेक्सन हो एक हिसाबले, कनेक्सन, बिलिफ्स अनि एक्सपिरियन्स. खानेकुरासँगको हाम्रो कनेक्सन, खानेकुराप्रति हाम्रो धारणा, विश्वास र अनुभव, यी सबै कुरो जोडिन्छ फुड अनि हाम्रो फुड सिस्टममा. र यसले आफ्नो कल्चरल हेरिटेज लाई पनि अगाडि बढाइरहेको हुन्छ, बढावा दिइरहेको हुन्छ. अनि साथसाथमा एथनिसिटीको पनि कुरा आउँछ, किनभने ठाउँ अनुसारको अनि जात जाति अनुसारको खानेकुराहरू हामीले देखेका छौँ. र त्यही भएर खानेकुरा भन्ने बित्तिकै हाम्रो एउटा अभिन्न हिस्सा हो जीवनको, यो टाढा रहन बिल्कुलै सक्दैन. र खानेकुराले तपाईँको परिचय पनि दिइराखेको हुन्छ. हाम्रो एथनिक कल्चरल हेरिटेज के छ, अनि हाम्रो इन्भाइरोन्मेन्टल कल्चर, यी सबै कुराहरू खानेकुरासँग जोडिएका छन्. र यसले तपाईँको खानेकुरा र जीवनशैलीमा इम्प्याक्ट पारिरहेको हुन्छ. र हामी कसरी खान्छौँ, के खान्छौँ आदि इत्यादि भन्ने कुरो हाम्रो जीवनशैलीसँग जोडिएको कुरा हो. र तपाईँ हामीले अनुभव गरेकै कुरा हो, विश्वभरि विभिन्न किसिमका फुड कल्चर हामी देख्न सक्छौँ र सभ्यता अनुसार पनि यो हुँदै आएको छ. अब ब्रुनाईको परिप्रेक्ष्य म जोड्न चाहेँ यसमा, लोकल कल्चर अनि यसको इतिहास, ट्रेडिसन्स र सोसल रिचुअलहरूसँग जोडिएको कुरा छ. र ब्रुनाईमा के कस्ता फुड कल्चर छन् त्यस विषयमा हामी अलिकति गहिराईमा जाउँ. पनागा सेरिया इलाका, कोलाबेला क्षेत्र मा के कलिनरी सिनहरू देख्न सक्नुहुन्छ त्यस विषयमा पनि जानकारी लिउँ. अनि ब्रुनाईको मल्टिकल्चरल हेरिटेज जुन छ, किनभने मले, चाइनिज र इन्डिजिनस बोर्नियन फ्लेभरका खानेकुराहरूको एउटा सम्मिश्रण पाइन्छ ब्रुनाईमा. अब लोकल हाइलाइट्सको कुरा गर्नुहुन्छ भने ब्रुनाईको, हुन त यो राष्ट्रिय खानेकुरा भनेर भनिन्छ, नेसनल डिस, आम्बुयात खानुभएको छ, अलिकति स्टिकी हुन्छ, स्टार्ची, यो सेगो बेस्ड डेलिकसी हो र बाम्बु स्टिक्सले, चपस्टिक जस्तै बाम्बु स्टिक्सले यसलाई उल्टाएर पल्टाएर फर्काएर खाने गरिन्छ अनि कुनै ससमा डुबाएर खाने गरिन्छ. र कतिलाई एकदमै मनपर्छ, कतिलाई सायद मन नपर्न पनि सक्छ, तर यस्तो हो खानेकुरा भनेको. आफ्नो आफ्नो देशको, अघि पनि भन्यो, एथनिसिटी अनि हिस्ट्री, हेरिडिटीसँग जोडिएको कुरा हो. अर्को देशको मानिसले आएर अर्को देशमा गएर यो खानेकुरा मलाई मन परेन भन्नु बिल्कुलै युक्तिसङ्गत कुरा होइन, त्यो भन्नु तपाईँको मूर्खता हो. अब यहाँको कुरा गर्नुहुन्छ भने नासिकाटोक सबैले एकदमै तल्लो तहका ग्रास रुट्सले खाने खानेकुरा हो नासिकाटोक, यसबाट हामी टाढा छैनौँ. र हाम्रा दाजुभाइहरूले पनि खुब इन्जोय गर्नुहुन्छ, किनभने एक्सर्साइजमा जाँदाखेरि एकदमै भोकाएर आएको बेलामा एउटा होइन तिन चारवटा नासिकाटोकसम्म खाने गरेको हामीले देखेका छौँ. त्यो एकदमै सस्तो अनि एक हिसाबले स्टेबल डायट पनि हो.
अनि ब्रुनाई वरपर कुरा गर्ने हो भने सेरिखण्डी क्याफे एन्ड रेस्टुरेन्ट, युनिभर्सल क्याफे, सेन्चुरी बाई चारकोल आदि आदि विशेष गरी सेरिया अनि परागा इलाकामा एकदमै चर्चित छन्। र फुड एन्ड कल्चरलाई तपाईँले खोज्दै जानुभयो भने भेटाउनुहुन्छ यहाँको के कस्तो छ, अलिकति अध्ययन गर्नुपर्छ, ट्रेडिसनल मार्केटहरू कहाँ कहाँ छन्, यसको कल्चरल कन्टेक्स्ट के हो, ग्लोबल हेरिटेजसँग यो कसरी जोडिएको छ, अनि लोकल गाइडहरू, यी कुराहरू सबै पत्ता लगाउन सक्नुहुन्छ तपाईँले। यदि ब्रुनाइन फुड कल्चर एक्सपिरियन्स गर्न चाहनुहुन्छ भने नाइट मार्केट भिजिट गर्नु युक्तिसङ्गत हुनेछ। तपाईँले गाडोङको नाइट मार्केट जानुभएको छ भने तपाईँले त्यहाँ विभिन्न किसिमका फ्लेभरहरू तपाईँले टेस्ट गर्न सक्नुहुन्छ, सी फुड साथै अनि रिजनल स्ट्रिट फुड आदि आदि। अब यसको कल्चरल कन्टेक्स्ट तपाईँले जान्न चाहनुहुन्छ भने अलिकति अध्ययन गर्न जरुरी छ, कसरी क्विजिनहरू सेप हुँदै आए अहिलेको अवस्थामा, अहिलेको सोसाइटीमा बिस्तारै बिस्तारै त्यसमा ग्लोबल इम्प्याक्ट पनि पर्दै आएको छ, अनि मल्टी डिसिप्लिनरी स्टडी गरियो भने त्यसमा सबै छर्लङ्ग हुन्छ। ग्लोबल हेरिटेज हामीले बार बार भन्दै आएका छौँ, कलिनरी ट्रेडिसनहरू कसरी डिफाइन हुँदै आए, अनि युनेस्को फुड एन्ड कल्चर इनिसिएटिभमा तपाईँले केही अध्ययन गर्नुभयो भने पनि बिस्तारै बिस्तारै कसरी सभ्यताबाट पास डाउन हुँदै आएका हुन् र त्यसमा अलिकति मोडिफिकेसन कसरी आयो, मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदाखेरि आफ्नो पहिलेको सबै चिज, अब कल्चरदेखि लिएर आएर खानेकुराको परिकार पनि सँगै लिएर गए, अर्को ठाउँमा गएपछि त्यहाँ भएका जे जति थिए चलनमा आएका, चलन चल्तीमा आएका, त्यसमा पहिलेको आफ्नो जुन ठाउँबाट छोडेर गए त्यो ठाउँको पनि त्यसमा मिश्रण गरेर कसरी विकसित हुँदै आयो भन्ने कुरो हामीलाई छर्लङ्ग हुन्छ। यदि तपाईँले ब्रुनाईमा फुड हन्ट गर्न चाहनुहुन्छ भने ब्रुनाई टुरिज्म अफिसियल साइटमा साइट भिजिट गरेर तपाईँले लोकल गाइडलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। आजको लागि फुड कल्चर यति नै, अब गीत सुनौ एक्ट सिक्सको सात समुद्र पारी।

Toxic बैंडको साथ समुद्र पारी बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो मझेरी कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ आज भने लाल शाहीको साथमा। ब्रिटिश फोर्सेस बनाईमा लेडिज स्पोर्ट्स डे आउँदो 10 जुनमा हुँदैछ। यसको लागि रेजिस्ट्रेसन 1 तारिकभित्र गरिसक्नुपर्ने थियो। जस जसले खेलहरूमा भाग लिँदै हुनुहुन्छ उहाँहरूले पक्कै पनि रेजिस्टर गरिसक्नुभयो होला। र कार्यक्रम टुका लाइन्समा हुनेछ बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म। ब्रिटिश फोर्सेस बर्नाई लेडिज स्पोर्ट्स डे आउँदो 10 तारिक बिहान 8 बजे। तपाईँलाई थाहा छ हाम्रा 4 जना ब्रिटिश फोर्सेस बर्नाईका चेलीहरूले माउन्ट किनाबालु चढ्दै हुनुहुन्छ। हजुर, यो साँचो कुरा हो। 12 जुनमा आउँदो 12 जुनमा गोर्खा म्युजियमका लागि अर्थ सङ्कलन गर्ने हेतुले उहाँहरूले यो पुनित कार्य गरिराख्नु भएको छ। हामीले पक्कै पनि सपोर्ट गर्नुपर्ने हुन्छ उहाँहरूलाई। 4 जना दिदीबहिनी मिलेर माउन्ट किनाबालु चढ्दै हुनुहुन्छ। त्यसको लागि उहाँहरूले प्र्याक्टिस गर्नुभएको पनि धेरै भइसक्यो र 12 तारिक भने पक्का पक्की त्यहाँ गएर चढ्नुहुनेछ। र गोर्खा म्युजियमको सपोर्टको लागि हो यो, र तपाईँ हामी सबैले यसमा हातेमालो गर्नुपर्ने हुन्छ। यदि तपाईँ केही चन्दा दिन चाहनुहुन्छ भने GoFundMe वेब पेज खोलिएको छ, बिएफपी लेडिज एसेन्ड माउन्ट किनाबालु फर द गोर्खा म्युजियम भनेर। त्यहाँ गएर केही हदसम्म आफ्नो गच्छे अनुसार र चाहना अनुसार दान गर्न सक्नुहुन्छ। तर दिदीबहिनीहरूले, ब्रिटिश फोर्सेस बनाएका दिदीबहिनीहरूले माउन्ट किनाबालु चढ्ने भनेको शुक्रबार 12 जुनका दिन हो। हामीलाई एउटा जरुरी सूचना प्राप्त भएको छ फोर्सेस पोस्ट अफिस ब्रुनाईबाट, र ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि यो जरुरी छ। हामीले केही समय अगाडि यहाँलाई जानकारी गराएका थियौँ कि क्यास अहिले अभाइलेबल नभएका कारण क्यास विड्रल हुन सक्दैन भनेर। भर्खरै सूचना प्राप्त भएको छ, क्यास इज नाउ अभाइलेबल। त्यही भएर तपाईँलाई आवश्यकता छ भने फोर्सेस पोस्ट अफिसमा गएर क्यास विड्र गर्न सक्नुहुनेछ। अब पालो सन्जु मोक्तानको गीत सुन्छौँ हामी, लै लै लै।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनु पर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

साथ देऊ तिमीलाई सनू पौडेलको गीत यहाँले भर्खरै सुन्नुभयो. मिठो गीत थियो. बर्नाको समय अहिले मध्य दिन 12 बज्नको लागि 7:30 बाँकी रहेको छ र हामी कार्यक्रमको दोस्रो घण्टाको पनि अन्ततिर आइपुग्यौँ र दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु. भूपू पाण्डेको एउटा गीतबाट पिरै पिर भन्ने गीत छ. नेपाली युवाहरूको चित्रण यस गीतमा एकदमै छर्लङ्ग हुने गरिकन गरिएको छ. तपाईँ आफै बुझ्नुहुनेछ युवाहरूको पीडा कस्तो छ अहिले नेपालमा. अब गीतबाटै अनुभूत गरौँ. स्वीकार्नुहोस् भूपू पाण्डेको यो गीत पिरै.

0: राष्ट्रसङ्घीय महासभाको 81औं अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा नेपाल निर्वाचित भएको छ। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राष्ट्रदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नियोग नेपाली नियोगले जनाएको छ। समितिले निशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नु भएको छ। भदौ 24 गतेको विद्रोहका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य ओली चुनावी अभियानका क्रममा सार्वजनिक भए पनि चुनावी नतिजापछि औपचारिक कार्यक्रममा जानु भएको थिएन। एमाले प्रचार विभाग प्रमुख निराज आचार्यले काठमाडौँमा गर्न लागि सदस्यता नवीकरण र विस्तार सम्बन्धी कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने जानकारी दिनुभयो। माइतीघरको कार्की ब्याङ्केटमा हुने कार्यक्रममा प्रदेश जिल्ला र प्रवास इन्चार्जलाई डाकिएको छ। पार्टीबाट आफै प्रधानमन्त्रीका दावेदार मानेर ओलीले आफ्नै चुनाव क्षेत्रमा पनि पराजय भोग्नु भएको थियो। सो पराजयपछि कतिपय बैठकमा ओलीले राजीनामाका लागि आफ्नै सचिवालयका सदस्यबाट सल्लाह पाउँदै आउनु भएको छ। काठमाडौँमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने राष्ट्रिय जेएनजी नागरिक अभियानका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कालापानी, लिपुलेक र लिम्प्याधुरा नेपाली भूमि फिर्ता गर्ने माग सम्बन्धी नारा लगाउँदै उनीहरू लैनचौर पुगेका थिए। दूतावासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो। उत्तर पश्चिमी सीमा विवादका बीच प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिका बेला दूतावास अगाडि प्रदर्शन भएका हुन्। मुस्ताङमा पछिल्लो 5 वर्षमा लेख लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्।
1: मृत्यु हुने मध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको सुरुवाती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 2078-79 6 जना, आर्थिक वर्ष 79-80 12 जना, 80-81 14 जना, 81-82 13 जना र चालु आर्थिक वर्षको 82-83 जेठ 15 सम्म 13 जना गरेर 58 जना पर्यटकले ज्यान गुमाएको प्रहरी निरीक्षक सन्तोष पस्यालले जानकारी दिनुभएको छ। उच्च हिमाली क्षेत्रमा उकालो उक्लिँदै गर्दा अक्सिजनको मात्रा कम भएर लेक लाग्ने समस्या हुने गर्छ।
0: युक्रेन सेनाका सदस्यले रुस विरुद्धको लडाईँका लागि बेलायतका समेत विशेषज्ञबाट युद्ध सम्बन्धी मानसिक स्वास्थ्यको तालिम लिन थालेका छन्। युक्रेनमै मानसिक स्वास्थ्य क्षेत्रमा पृष्ठभूमि रहेकालाई समेत तालिममा सामेल गराइएको छ। थप जानकारी टम साबल्सबाट।
2: It's an innovative approach, working with many Ukrainians who've had a career in psychology before the war began, now able to spot and signpost symptoms of trauma, anxiety and more. Here's what one of them had to say.
3: The main problem is, back in Ukraine, psychology is still developing, and not all soldiers perceive this science of psychology very seriously. But those that were provided the help accept it very positively.
2: The dangers of war can't be replicated here, so instructors like Lieutenant Colonel Amos Sims use high wires to evoke involuntary emotions like fear, teaching students how to spot and manage them.
4: So you've got the physical challenge, levels of arousal. It's about a range of mental resilience strategies.
0: Operation Interflex अन्तर्गत युक्रेनी सेनाले बेलायतका विभिन्न सैनिक इलाकामा प्रत्यक्ष लडाईँको तालिम लिँदै आएका थिए। महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल बङ्गलादेशी टोलीसँग भेट्न लागेको छ। भारतको गोवा पण्डित जवाहरलाल नेहरू रङ्गशालामा दिउँसो 4 बजे खेल सुरु हुनेछ। 2010 आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब 16 वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ। यस अवधिमा कैयौं पटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। विगत 5 वर्ष यता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ। पछिल्लो तथ्याङ्क अनुसार जम्मा 13 खेलमध्ये नेपालले 6 खेलमा विजय हासिल गर्दा बङ्गलादेशले 5 खेलमा जित हासिल गरेको छ। 2 खेल बराबरीमा टुङ्गिएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन नेउपानेले बङ्गलादेश विरुद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताउनुभयो। हालै टोलीमा आबद्ध भएकी मिडफिल्डर प्रीति राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक नेउपानेको भनाइ छ। विभिन्न 6 राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल, बङ्गलादेश, भारत र भुटानले सेमिफाइनल यात्रा तय गरेका छन्। प्रतियोगितामा श्रीलङ्का र मालदिव्स भने समूह चरणबाटै बाहिरिएका छन्। BFPS गोर्खा रेडियोमा अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।
5: BFBS Gorkha Radio.

नमस्ते, स्वागत छ फेरि पनि आजको मझेरी कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। प्रमोद खरेल र अस्मिता अधिकारीले गाउनुभएको निकै मिठो गीत सुनैको दरबारबाट। हजुर, यो मिठो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्भे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ। हामीलाई यतिखेर साउदी अरेबियाबाट परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको छ। हुन त केही समय अगाडि उहाँले

अलिक टाढै पर्छ। म त जगिङ होइन बिस्तारै वकिङ पो ठिक लाग्ने बेला आएछ। के गर्ने, सबैको त्यस्तै हुन्छ बिस्तारै बिस्तारै। अब परदेशी घिमिरे माइलोजीको अनुरोधको गीततर्फ म लागिहाल्छु। उहाँले सुन्न चाहनुभएको गीत शान्ति श्री परियार र उदय राज परियारको स्वरमा रहेको छ, झिसमिसे अन्धेरी।

हजुर मिठो गीत सुन्दै हुनुहुन्थ्यो झिसमिसे अँधेरी शान्ति श्री परियार र उदय राज परियारको स्वरमा. र यो गीत सुन्नको लागि हामीलाई साउदी अरेबियाबाट परदेशी घिमिरे माइलोजीले सम्पर्क गर्नुभएको थियो. काममा जाने जाँदै हुनुहुँदो रहेछ साउको काममा हामी सबै जानै पर्ने हुन्छ, के गर्ने. जे होस् आजको लागि

तपाईलाई शुभकामना छ। बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो मझेरी कार्यक्रम हो। हामी कार्यक्रमको तेस्रो घण्टामा छौँ र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले दिनको 12:17 गएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जेरुडोङ पार्क ट्रिप राखिएको छ। शनिबार 13 जुनका दिनको 12 बजे सुरु हुनेछ यो ट्रिप र रातको 8 बजेसम्मका लागि, र यसका लागि कम्युनिटी ट्रान्सपोर्ट पनि अभाइलेबल छ भनेर भनिएको छ। चितचाट कम्युनिटी सेन्टरबाट छुट्नेछ र यसका लागि एडल्टको $5 लाग्छ अनि चाइल्डको $2। र तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने ब्रिटिस फोर्सेस ब्रुनाईवासी जेरुडोङ पार्क ट्रिपका लागि तपाईँहरूले क्युआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ, बुक गर्नुपर्ने हुन्छ। त्यसपछि सङ्ख्या निर्धारण गरेर मात्रै तपाईँहरूलाई यो ट्रिपमा लगिनेछ। यदि इच्छुक हुनुहुन्छ भने झट्टै सम्पर्क गरिहाल्नुहोला। जेरुडोङ पार्क ट्रिप शनिबार 13 जुनका दिन मध्यदिन 12 बजेदेखि सुरु हुनेछ। अब सुन्छौ समृद्धि राईलाई, जब मुस्कुराउँछौ।

0: थियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिऊ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला। र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: BFPS गोरखा रेडियो।

हिन्दी चलचित्र लाल सिंह चड्ढाको गीत हो, अरिजित सिंह र शिल्पा रावले गाउनुभएको तेरे हवाले, मिठो गीत। हामी मझेरी कार्यक्रममा छौँ, कार्यक्रमको यो तेस्रो घण्टा हो, तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब आजको थिमेटिक वर्ड अफ द डे तर्फ लागौँ। आजको थिमेटिक वर्ड अफ द डे रेजिलियन्स। के हो रेजिलियन्स भनेको? सुनिरहनु भएको शब्द हो तर कतै तपाईँले त्यति ध्यान दिनुभएको छैन कि। आजको यो थिमेटिक वर्ड अफ द डे रेजिलियन्स, यसको खास अर्थ हुन्छ एकदमै अप्ठ्यारो अवस्थाबाट छिट्टो छुटकारा पाउने जुन सामर्थ्य हुन्छ तपाईँमा, त्यसलाई हामी रेजिलियन्स भन्छौँ। अथवा परिवर्तनलाई राम्ररी आत्मसात गर्ने, गर्न सक्ने क्षमता, वा अप्ठ्यारो परिस्थिति सामना गर्दै अघि बढ्ने जुन क्षमता छ तपाईँमा अथवा तपाईँ हामीमा, त्यसलाई हामी रेजिलियन्स भन्छौँ। र यो किन यसले अर्थ राख्दछ त, कुनै सेटब्याक हुनसक्छ लाइफमा, भनेको जस्तो सधैँ कहाँ हुन्छ र, सधैँ सफलता पाइने भएको भए त जिन्दगी एकदमै सिङ्गिङ एन्ड डान्सिङ मात्रै हुन्थ्यो नि त, तर जिन्दगी त्यस्तो हुँदैन। समय समयमा धोका पाइन्छ, असफल भइन्छ, तर त्यस्तो सेटब्याकबाट पनि पाठ सिक्दै अगाडि बढ्न सकियो भने तपाईँको रेजिलियन्सले काम गरेको भन्न मिल्छ। हजुर, तपाईँको यो कोर मेन्टल स्किल हो जसले तपाईँलाई दुःखको समयमा पनि, दुःखको घडीमा पनि थामेर अगाडि बढ्न तपाईँलाई सिकाउँछ अथवा अगाडि बढ्न प्रेरित गर्छ। त्यो हो रेजिलियन्स। हजुर, अब भने गीत सङ्गीततर्फ लागौँ। यतिखेर हामीलाई छवि थापा मगरजीले सम्पर्क गर्नुभएको छ फोक्सटन युकेबाट, र उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ फेसबुक मार्फत, र उहाँको रोजाइमा परेको गीत हो बद्री पङ्गेनी र ज्योति मगरको स्वरमा रहेको झ्याप्पै। निकै यो चर्चित गीत छ र उहाँले देश विदेशमा रहनुहुने सम्पूर्ण श्रोता जो बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूप्रति समर्पित गर्नुभएको छ र आफै पनि सुन्न चाहनुहुन्छ।

हजुर, बद्री पङ्गेनी र ज्योति मगरले गाउनु भएको गीत झ्याप्पै रमाइलो गीत थियो र यो गीत सुनेर मनोरञ्जन लिँदै हुनुहुन्थ्यो होला। यो गीतका अनुरोधकर्ता छवि थापा मगरजी हुनुहुन्छ फोक्सुन युकेबाट। हुन त अब अर्ली बर्ड्स युकेमा बिस्तारै बिस्तारै अब उठ्ने क्रममा हुनुहुन्छ, त्यही भएर सम्पर्क गर्दै हुनुहुन्छ बिएफएस गोर्खा रेडियोलाई। ब्रुनाईको समय भने अहिले मध्यदिन 12 बजेर पनि 35 मिनट गइसक्यो, अर्थात् 1 बज्नको लागि 25 मिनट बाँकी रहेको छ ब्रुनाईमा, र तपाईँ यतिखेर हुनुहुन्छ मजेरी कार्यक्रममा लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जरुरी सूचना छ क्यास विथड्रल सम्बन्धी। फोर्सेस पोस्ट अफिसमा बिहान क्यास अभाइलेबल नभएका कारण केही समय क्यास विथड्रलको उपलब्धता थिएन, अहिले भने क्यास ल्याइएको छ र तपाईँलाई आवश्यकता परेको छ भने पोस्ट अफिस गएर विथड्र गर्न सक्नुहुन्छ झट्टै। कति बजीसम्म हो त्यो तपाईँलाई थाहा छ, गएर विथड्र गरिहाल्नुहोला, नभए फेरि भोलि भन्न सकिन्न किनभने भोलि पोस्ट अफिस बन्द रहनेछ। हामीलाई यतिखेर खर्क गुरुङजीले सम्पर्क गर्नुभएको छ ओल्ड सर्ट युकेबाट, र उहाँले एउटा सूचना प्रवाह गर्नका लागि अनुरोध पठाउनु भएको छ फेसबुक मार्फत, र उहाँको सूचना यस्तो छ। गोर्खा रिजर्भ युनिट ब्रुनाई, हुन त अहिले गोर्खा सेक्युरिटी युनिट भनिन्छ, र एक्स जिआरयू ब्रुनाईको भेटघाट पार्टी हुँदै रहेछ युकेमा आउँदो 21 जुनका दिन ओल्ड सर्टमा रहेको ओजोन रेस्टुरेन्टमा। बिहान 11 बजेदेखि बेलुकी 8 बजेसम्म यो भेटघाट कार्यक्रम त्यहाँ राखिएको छ, र जो जो इच्छुक हुनुहुन्छ जानको लागि उहाँहरूले जिआरयू नम्बर 1401 अनि 1117लाई 11 जुनभित्रमा खबर गर्नुहोला, नाम दिनुहोला भनेर भनिएको छ। सम्पर्क टेलिफोन नम्बर 07380523477, अनि अर्को नम्बर छ 07365484135। जो इच्छुक हुनुहुन्छ एक्स गोर्खा रिजर्भ युनिटमा कार्यरत जो व्यक्तित्व हुनुहुन्छ उहाँहरूको लागि यो जरुरी सूचना। अब अर्को गीतबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे, दि अग्लीज फिचरिङ केन्जल मेहर श्रेष्ठ, जाऊ नाउ, इन्जोय।

0: रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

सुनाउनु थियो क्षितिजको घाम स्नेहाको। मैले केही समय अगाडि सिलिका जेलको विषयमा केही जानकारी सेयर गर्छु भनेर भनेको थिएँ, झन्डै बिर्सेछु। हजुर, सिलिका जेल तपाईँले कुनै प्याकेजिङमा भेट्नुहुन्छ, जस्तै जुत्ता किनेर ल्याउनुभयो, भित्र त्यसमा सानो सिलिका जेल हुन्छ, इलेक्ट्रोनिक्स सामानहरू के किनेर ल्याउनुहुन्छ, भित्रपट्टि सिलिका जेल राखिएको हुन्छ प्याकेटमा। के हो यो सिलिका जेल? सिलिका जेल खास खासमा बालुवा हो, अरू केही होइन। सिलिका जेल खास खासमा भन्ने हो भने बेसिकली जस्ट स्यान्ड मात्रै हो सिलिका जेल। तर यसको टेक्निकली कुरा गर्ने हो भने यसको साइन्टिफिक नेम सिलिकन डाइअक्साइड हो, र यो पानीमा घुल्छ, र यसलाई डिआइवाई डिह्युमिडिफायरका रूपमा पनि लिन सकिन्छ हामीले। र यसको प्रयोग के केमा हुनसक्छ त? त्यही भएर कुनै सामान किनेर लिएर आउनुहुन्छ, सिलिका जेल देख्नुहुन्छ, तपाईँले सिधै ढुङमा फालिदिनुहुन्छ, नफाल्नुहोस्, त्यो पछिको लागि पनि काम लाग्छ, किनभने झन्डै दुई महिनासम्म त्यसलाई काम लगाउन सकिन्छ भनेर भनिएको छ। जस्तै मोइस्चर कन्ट्रोलको लागि, अनि प्रोटेक्टिङ अगेन्स्ट मोल्ड एन्ड मिल्ड्यू, त्यसको लागि पनि प्रयोग गर्न सकिन्छ भनिएको छ। अनि तपाईँको सेल्फमा, तपाईँको सेल्फ लाइफ एक्सटेन्ड गर्नु छ भने त्यो प्रयोग गर्नुहोस्, किनभने त्यसले मोइस्चरहरूलाई अट्र्याक्ट गर्छ र ओसिलो हुनबाट जोगाउँछ, ताकि ढुसी नपर्ने आदि इत्यादि, त्यसको लागि फाइदा छ यो। अनि प्रोटेक्टिङ इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक सामानहरू केही छ भने प्याकेटमा त्यसलाई जोगाउँछ, अनि यसले प्रोडक्ट क्वालिटी मेन्टेन पनि गर्छ। र हामीले डेली युजमा ल्याउन सक्छौँ यसलाई, ड्राई मेकअपको प्याकेजहरूमा राख्न सक्छौँ, जसमा लुज पाउडरहरू हुन्छ, अनि स्पाइस जार्समा, ज्वेलरी बक्स, अनि क्रन्ची स्न्याक्सको प्याकेजमा त्यो राखिदिनु भयो भने त्यो तपाईँको स्न्याक्स क्रिस्पी नै रहन्छ, त्यो पनि एउटा फाइदा छ। जस्तै ब्याकप्याकहरू, जिम ब्यागमा, अनि जुत्ताको भित्र इनसाइड सुज, अनि म्युजिकल इन्स्ट्रुमेन्ट केसहरूमा राख्न सक्नुहुन्छ। यसका विविध उपयोगिता हामी पाउन सक्छौँ। त्यही भएर सिलिका जेल तपाईँले कुनै सामान किनेर लिएर आउँदाखेरि भेटाउनुहुन्छ, त्यो नफाल्नुहोस्, कम्तीमा पनि दुई महिनासम्म त्यसले काम दिन्छ तपाईँलाई। हामीलाई युएसएबाट, क्यालिफोर्निया युएसएबाट सम्पर्क गर्नुभएको छ बिन्द्र गुरुङजीले, र लेख्नुहुन्छ फेसबुक मार्फत, साउको मेलामा 8 घन्टाको सिफ्ट सकेर घर फर्किने क्रममा छु र हजुरको यो सुन्दर कार्यक्रमको मजा लिइरहेको छु भन्नुहुन्छ। साउको कामबाट फर्किनु भएको रहेछ, हामी अझै साउको काममा नै छौँ। र उहाँ लेख्नुहुन्छ अगाडि, यहाँको मौसम एकदमै रमाइलो छ, न धेरै न गर्मी, न धेरै चिसो, आजको दिन साँच्चीकै उत्कृष्ट छ भन्नुहुन्छ। हामी विश्वको अरू ठाउँभन्दा पछाडि भएकाले यहाँ मङ्गलबार रातको 9:25 बजेको छ भनेर भन्नुभएको छ, केही समय अगाडि लेख्नुभएको हो। र हाम्रो सहरमा अहिले एउटा ठुलो सम्मेलन भइरहेछ, त्यसैले यी दिनहरूमा सहर निकै भिडभाड छ। हामी गुगल, फेसबुक, उबर, एप्पल, माइक्रोसफ्ट, सेल्स फोर्स, एनभिडिया जस्ता संसारका धनी कम्पनीहरूको एकदमै नजिक बस्छौँ। जे होस्, एआईले सबै व्यवसाय कब्जा गरिसक्दा पनि हामी अझै जीवितै छौँ, हा हा हा, हाँसो पनि व्यक्त गर्नुभएको छ बिन्द्र गुरुङजीले। हो, के गर्नु, अहिले हेर्नुहोस् न, खर लप्पै खाइसक्यो एआईले, तर पनि अब हामी साउको मेलामा अझै कार्यरत छौँ। अनि अन्त गर्नुभएको छ आफ्नो लेखाइको, ह्याभ अ ब्युटिफुल डे अल द बिएफएस लिसनर्स अराउन्ड द ग्लोब भनेर लेख्नुभएको छ। यहाँलाई धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा, र पछि उहाँले जोड्नु भएको छ, यो कुनै गीत भएमा बजाइदिनु होला भनेर भन्नुभएको छ। म उहाँको लागि प्रस्तुत गर्दैछु यो गीत, सुम्पन्छु उहाँलाई, सुम्निमाको काठमाडौँ, इन्जोय।

सुन्दै हुनुहुन्थ्यो ओसिन कार्कीको सम्हाला र यो गीतको साथमा हामी आजको मझेरी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय दिनको एक बज्नको लागि अब चार मिनट बाँकी रहेको छ। मैले अब कार्यक्रमबाट बिदा लिने बेला हुने आँट्यो। जाँदा जाँदै सुम्नी माफ गर्नुहोला नट्टु शाहको नक्कली नानी भन्ने गीत यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट म छुट्टिन्छु पनि। भोलि भने म आफ्नो साविक समयमा बिहान ब्रुनाईको 7 बजे प्रभातकालीन आवाज कार्यक्रम लिएर उपस्थित हुनेछु। मलाई अब भने बिदा दिनुहोस् र यो गीतपछि 1 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि साङ्गीतिक तरङ्ग कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी बिना गुरुङ, तर उहाँ लोकल अडियन्सका लागि मात्रै हो किनभने 1 बजेदेखि ब्रुनाईको समय 1 बजेदेखि गोर्खा रेडियो नेटवर्कमा नमस्ते युके कार्यक्रम सुन्न सक्नुहुनेछ ब्रुनाई बाहिरका श्रोताले। तर ब्रुनाईमा रहनुहुने श्रोताको लागि साङ्गीतिक तरङ्ग कार्यक्रम लिएर आउँदै हुनुहुन्छ बिना गुरुङ। म भने बिदा हुन्छु। हस्त, नमस्ते, बाई।

0: राष्ट्रपति सभापति रवि लामिछानेले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गर्दै हुनुहुन्छ। भारतको 5 दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले चुनावपछि बनेको सरकारको नेतृत्व गरेको दलका नेताको हैसियतमा मोदीसँग भेट्न लाग्नु भएको हो। हिजो उहाँलाई भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा बाजागाजासहित स्वागत गरिएको छ। सभापति लामिछानेलाई भाजपा अध्यक्ष नितिन नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामिछानेले हिजो नै भाजपा अध्यक्ष नितिन नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै राजोपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुभयो। सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपछि राष्ट्रिय किताबखानामा निस्सा लिन बहालवाला तथा अवकाश प्राप्त कर्मचारीको भीड लाग्न थालेको पाइएको छ। सम्पत्ति छानबिन आयोगले उपसचिव वा सोभन्दा माथिल्लो निकायका अवकाश प्राप्त र बहालवाला कर्मचारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो, तर किताबखानाले निस्सा लिन कार्यालय आउन नपर्ने सूचना जारी गरेको छ। व्हाट्सएपबाट सेवा दिइरहेको तर 24 घण्टाभित्र प्रत्युत्तर नपाएमा पुनः पठाउन पनि महानिर्देशक श्रवण कुमार पोखरेलले आग्रह गर्नुभएको छ। पोखरेलका अनुसार सम्पत्ति विवरण खुलाउन तलबको निशा माग्ने माग बढेपछि सार्वजनिक विदाका दिनमा समेत कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। अवरुद्ध हुँदै आएको संसदको उपल्लो सदन राष्ट्रिय सभा बैठक आज निर्धारण भएको छ। राजसभा बाहेक दलका सांसद मात्रै रहेको सभामा हिजो मन्त्री बाहेक सबै सांसदले उठेर बैठक अवरुद्ध गरेका थिए। निर्धारित कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा सांसदहरूले बजेटमाथि छलफल गर्ने कार्यसूची छ। तनहुँको दमौलीमा मकैको खोस्टा उपयोग गर्ने तालिम दिन थालिएको छ। जनभावना, नेवाखल, मिसा, पुच, दमौली र ब्यास नगरपालिका 3 वडा कार्यालयको सहयोगमा 5 दिने तालिममा 40 जना महिला सहभागी छन्। ब्यास नगरपालिकाका पूर्व प्रमुख तारा प्रसाद श्रेष्ठले सिपलाई आय आर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताउनु भयो। सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनौट गरी तालिम दिन थालिएको बताउनु भयो। यही चेट 23 गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहनु भएको छ। बेलायतमा सशस्त्र फौजका सदस्यमाथि लाग्न सक्ने यौन दुर्व्यवहारका आरोपको गैर सैनिक अदालतमा सुनवाई गर्न आएको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ। अहिले फौजका कुनै पनि सदस्यलाई यौन अपराधको आरोप लगाउने व्यक्तिले सैनिक वा गैर सैनिक अदालतमा न्यायिक परीक्षण गर्ने विषयमा छनौट गर्न पाउँछन्। यसका लागि रक्षा मन्त्रालयले निर्देश गर्न पाउँछन्। सशस्त्र फौज विधेयकमा संशोधनको माग राखेर लिबरल डेमोक्रेट जेम्स मेकलियरले संशोधनको प्रस्ताव राख्नु भएको थियो।
1: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity. It would give victims clarity, and it would demonstrate that justice for individuals takes precedent over institutional processes.
0: युक्रेनमा रुसी क्षेपास्त्र र ड्रोन हमलामा मारिनेको संख्या 22 पुगेको छ। डिनिप्रोमा 8 वर्षीय बालक र उनकी आमा समेतको शव भेटिएको अधिकारीहरूले बताएका छन्। यसअघि राष्ट्रपति जेलेन्स्कीले राति थप आक्रमण हुन सक्ने बताउनु भएको थियो। फिफाले विश्वकप खेल्ने 48 वटै राष्ट्रको अन्तिम टोलीको सूची सार्वजनिक गरेको छ।
2: 23 औं संस्करणको फिफा विश्वकप जुन 11 देखि अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ। सबै 48 राष्ट्रको अन्तिम टोलीमा रहेका खेलाडीको सूची सार्वजनिक भएको छ। 3 राष्ट्रमा आयोजना हुन लागेको फिफा विश्वकपमा अहिलेसम्मकै धेरै 104 खेल हुनेछन्। त्यसमा पहिलो पटक 48 राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् भने जम्मा 1,248 खेलाडी यो विश्वकपका लागि घोषित टोलीमा छन्। फिफाका अनुसार यसअघि कम्तीमा पनि एकपटक फिफा विश्वकप खेलेका 357 खेलाडी यसपटक पनि विश्वकप खेल्ने टिममा छन्। यस्तै 891 खेलाडीहरू पहिलो पटक विश्व फुटबलको महाकुम्भको अनुभव लिनका लागि तयारी अवस्थामा छन्। विश्वकपमा घोषित टोलीमा रहेका मध्ये सबैभन्दा जेठा खेलाडी स्कटल्याण्डका क्रेग गोर्डन 43 वर्ष 162 दिन र सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका गिल्बर्टो मोरा 17 वर्षका हुनुहुन्छ। यस्तै फिफा विश्वकप जितेका 22 खेलाडीहरू पनि यसपटक विश्वकप खेल्ने टिममा छन्। फुटबलको यो प्रतिष्ठित प्रतियोगितामा स्थापित स्टारहरूको पुनरागमनसँगै 4 नयाँ राष्ट्र पनि विश्वकपमा डेब्यू गर्ने तयारीमा छ। केप वर्डे, कुराकाउ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक फिफा विश्वकपको अनुभव लिँदैछन्।
0: महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा आज नेपाली नेपाल बङ्गलादेशी टोलीसँग भेट्न लागेको छ।
3: यो BFBS गोर्खा रेडियो हो।

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी लक्ष्मीपति भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। राम कृष्ण नृसिंह वामन लगायतका परशुराम व्यास आदि लगायतका विविध अवतारहरूमा अवतरित भएर मनुष्यहरूका आफ्ना भक्तहरूका बिचमा आफूलाई प्रकट गर्नुहुने भगवान विष्णु विविध स्वरूपमा हाम्रै घर आँगनमा आफ्नो उपासना गरेर मनुष्यहरूको कल्याण होस् भन्ने उद्देश्यका साथ जनताको हितका लागि अवतार ग्रहण गर्नुहुन्छ। त्यस्ता हाम्रा घर आँगनमा हाम्रो व्यवहारमा घुलमिल हुनुभएका र हाम्रो हृदयमा निरन्तर रहनुहुने र हामीलाई शक्ति प्रदान गरेर यो सृष्टिको यो व्यवस्थाको अनुभव गराउनुहुने र हाम्रा सुख दुःखका कर्म फलहरूलाई भोगाएर हामीलाई शुद्ध गरेर कृपा गर्नुहुने भगवान विष्णुको उपासना बुधबारका दिन गर्ने गर्दछौँ र हामी निरन्तर रूपमा भक्तिपूर्वक उहाँको उपासना गर्ने मार्गमा अगाडि बढ्न सकौँ। यही भगवान विष्णुको चरणमा हार्दिक प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

हाम्रा श्रोताहरू छन् उनीहरूको दैनिक जीवनमा सुख शान्तिपूर्वक अगाडि बढ्ने सामर्थ्य प्राप्त होस् भन्ने नै हो र त्यस्तो सामर्थ्य प्राप्त शुभ कर्महरूको शुभ चिन्तनहरूको शुभ श्रवणहरूको भक्तिमा एउटा पहिलो भक्ति जो श्रीमद् भागवतमा बताइएको छ श्रवणम कीर्तनम विष्टो हो भनेर श्रवण गर्नु नै सबभन्दा पहिलो भक्ति हो नवदा भक्तिमध्येमा त्यस कारणले श्रवण गर्नु चान्चुने कुरा होइन सम्पूर्ण धर्मको सम्पूर्ण धर्मको अध्यात्मको सम्पूर्ण व्यवस्थाको जो मनुष्यले हृदयमा पान गरेर पुर्याउने मार्ग छ त्यो श्रवण बाहेक अर्को कुनै पनि छैन अरू सहायक मार्गहरू हुन् दृश्यले भित्र लाने कुराहरू अरू बोलेर त्यसका जेब्रोहरूले अरू इन्द्रियहरूले जो अनुभव गर्दछन् तीभन्दा अत्यन्तै हाम्रा कल्याण गर्न सक्ने सामर्थ्य भएको इन्द्रिय श्रवण इन्द्रिय हो र जसबाट हामीले भगवान्का कथा रसको पान गर्नु भनेर भागवतले आज्ञा गरेको छ रसको पान गर भागवतको रसको पान गर भनेर उल्लेख गरेको छ पान गर्नु भनेको पिउनु घटघटी पिउनु हो र कानबाट घटघटी पियो भने त्यो हृदयमा पुग्छ मुखबाट घटघटी पियो भने त्यो पेटमा पुग्छ र त्यो पचेर फेरि आफ्नो तरिकाले निक्लेर जान्छ तर कानबाट जो सत् कुराहरू शुभ कुराहरूको श्रवण गरेर पान गरिन्छ त्यो कहिले बाहिर निक्लिँदैन त्यो पचेर जाँदैन त्यो निरन्तर रूपमा स्थायी सम्पत्तिको रूपमा हाम्रो हृदयमा बास गर्दछ र एक दिन त्यही शुभको एउटा उत्कर्षमा चरमोत्कर्षमा पुगेपछि भगवत स्वरूप प्रकट हुन्छ भनेर भएकाहरूले अनुभव गरेकाहरूले बताएका छन् त्यसैले हाम्रो यात्रा पनि त्यहीँ पुगेर टुङ्गिनुपर्छ यसैका आधारलाई यसैमा हामीले पनि आधारित रहेर यो कार्यक्रम निर्माण गरेर र हामी सुन्नेवालाले पनि यसै अधिकार पूर्वक सुनेर आफूलाई शुभ मार्गमा अगाडि बढाउन् भन्ने एकदमै शुभ उद्देश्य राखेको छ बिएफपिएस गोर्खा रेडियोले त्यसैले यो रेडियोले तपाईँ हाम्रो जीवनलाई परिवर्तन गरेर सुखपूर्वक यात्रा गराएर उत्कर्षमा आफ्नो गन्तव्यमा पुर्याउने आजैबाट यो प्रारम्भ गरिसकेको छ त्यसैले हामीले यो चर्चाको श्रवणलाई चान्चुने रूपमा मनोरञ्जनका रूपमा भन्दा पनि यो एउटा पान गर्ने प्रक्रियाले भगवान्का भक्तका शास्त्रका अमूल्य निधिहरू जो हाम्रा कल्याणका लागि स्थित छन् तिनीहरूको मर्मलाई जानेर श्रद्धापूर्वक वास्तवमा यसको श्रवण इन्द्रियबाट पान गरियो भने अवश्य पनि हामी शुभ जागृत भएको अवस्थामा प्रवेश गर्नेछौँ र त्यसले हाम्रो कल्याण निश्चित रूपमा गर्छ अगाडि हामीलाई कल्याणको मार्गमा अगाडि बढाउँदछ किनभने हामी मनुष्य हौँ मनुष्य एकमात्र त्यस्तो जीव हो एकमात्र त्यस्तो सर्वश्रेष्ठ जीव मानिएको छ जसले भगवान्को भजन गर्न सक्छ आफ्नो कल्याणको मार्गलाई रोज्न सक्छ र आफू त्यो मार्गमा हिँडेर भगवान्को चरणसम्म पुग्न सक्छ त्यो सामर्थ्य प्राप्त भएको हुनाले नै मनुष्यलाई श्रेष्ठ भनिएको हो खान पिउन संसारका यावत सुखहरूको सङ्ग्रह गरेर धनी हुनलाई मानव श्रेष्ठ भएको होइन त्यो त हरेक प्राणीहरूले आफ्नो जीवन हाम्रै वरिपरि नै बिताइरहेका छन् अनेक प्राणीहरू जन्मिएका छन् आफ्नो जीवन व्यतीत गरेर मृत्युवरण गरेका छन् हामीले पनि त्यही गर्छौँ यसमा उनीहरू र हामीमा श्रेष्ठता कहाँबाट आयो मैथुन आदि धर्महरू उनीहरूले पनि गर्छन् हामीले पनि गर्छौँ यो कहाँबाट श्रेष्ठता हुने विषय भयो खानेकुरा उनीहरूले पनि गर्छन् अब सुत्ने कुरा उनीहरूले पनि गर्छन् तर विशिष्टता केमा छ त यो वास्तवमा शोचनीय कुरा छ र यसको एकमात्र उत्तर हो आत्मकल्याण गर्ने सामर्थ्य मनुष्यमा छ विवेक मनुष्यमा छ तर ती अरू मनुष्यतर प्राणीमा विवेकको कति पनि लेस पनि छैन त्यसैले उनीहरू र मनुष्यमा श्रेष्ठताको अन्तर रहेको छ भनेर बताइएको छ पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु भक्तिपूर्वक श्रवण गरौँ

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोल्दैछौँ र हामी शुभ जागृत हुने चेष्टा गरिरहेका छौँ र हामी आजको यस कार्यक्रममा केही चर्चाहरू गरिरहेका छौँ जसले शुभ जागरणलाई प्रेरित गर्न सकोस् र धर्मको चर्चा गर्दा आफूलाई सुधार्नु पर्ने नै आउँछ जतासुकैबाट। आफूलाई जे मन लाग्छ त्यही गर्नु, धर्म कहीँ पनि भनेको छैन। चाहे जुनसुकै धार्मिक सम्प्रदायमा तपाईँ हेर्नुहोस्, जुनसुकै दार्शनिक चिन्तनहरूको धारामा बग्नुहोस्, कुनै पनि धर्मको प्रायोगिक अवस्थाहरू जो आफ्नो सम्प्रदायहरूभित्र हेर्नुहोस्, वास्तवमा खाने पिउने मोज गर्ने भन्ने यो वास्तवमा पशुबुद्धि हो र यसले केवल मनुष्यलाई 84 चक्करमा लान्छ, दुःखपूर्ण अवस्थामा लान्छ। पशु बनाउँछ, पक्षी बनाउँछ, वृक्ष बनाउँछ, ढुङ्गा मुढा बनाउँछ, नदी नाला बनाउँछ र निरन्तर रूपमा दुःखको आहालमा डुबाउँछ। त्यसैले जीवन धारण गरौँ, मोज मजा आवश्यकतामा आवश्यक मात्रामा गरौँ र हाम्रो जो आफ्नो कुल परम्परा, आफ्नो जो धर्म संस्कृति छ तिनीहरूलाई मर्यादित भएर तिनीहरूलाई मनाउने गरौँ र आफ्नो जो मूल लक्ष्य हो, मनुष्य जन्मको जो एउटा विशिष्ट अवस्था हो, यसको मर्म बुझ्नेतर्फ आफूलाई प्रवृत्त बनाऊ। यही नै शुभ जागरणको मर्म हो। त्यसैले हामी यसको चर्चा दैनिक रूपमा गर्ने गर्दछौँ र आजको यस कार्यक्रममा एउटा पद्य जो श्रीमद् भागवतमा उल्लेख गरिएको छ त्यसको संक्षिप्तमा चर्चा गरे र हामी अगाडि बढौँ। न सभाम प्रविशेत प्राज्ञः सभ्य दोषा ननुस्मरन् अब्रुवन् विब्रुवन् नज्ञो नरः किल्बिषम् अश्नुते। अर्थात् बुद्धिमान पुरुषले सभासदहरूको दोषलाई जान्दा जान्दै सभामा जानु हुँदैन, किनभने त्यस्तो सभामा गएर अवगुणहरूलाई भन्नु, चुप रहनु अथवा म जान्दिनँ भन्नु, यी तिनै कुराले मानिसलाई दोषको भागी बनाउने गर्छ। त्यसैले सभामा जाने कि नजाने यो एउटा विशिष्ट अवस्था छ। सभा भनेको के, यसको पनि हामी चर्चा गरौँ, तर पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोमा बोलिरहेका छौँ र हामी दैनिक रूपमा भेट्ने गर्दछौँ र नसभाम प्रविशेष प्राज्ञ सभ्य दोषान अनुस्मरण अभ्रुवन विभ्रुवन नज्ञो नरह किल्बिषम स्तुते यो शास्त्रको वचनमा हामी अलिकति चर्चा गरौँ। बुद्धिमान पुरुषले सभासदहरूको दोषलाई जान्दा जान्दै सभामा जानु हुँदैन। सभा भनेको कुनै पनि भेला अहिलेका सभाहरू राजनीतिक सभा अथवा ठुलो ठुलो सभा मात्रै सभा होइन, धार्मिक आयोजनहरू कसैका घरमा श्राद्ध छ, कसैको घरमा बिहे छ, कसैको घरमा व्रतबन्ध छ, कसैकामा अरू धार्मिक कृत्यहरू अरू सांस्कृतिक व्यवस्थाहरू छ र त्यसमा बोलाइन्छ र त्यहाँ जाँदाखेरि यदि बुद्धिमान मनुष्य अब अहिलेको अवस्थामा जान मुस्किल किन छ भने वास्तवमा त्यहाँ धर्म विरुद्धका अनेक गतिविधिहरू भइरहेका हुन्छन्। भोजहरू पार्टीका नाममा अनेक अखाद्य वस्तुहरू खुवाइरहेको हुन्छ र त्यसमा आफू सहभागी हुँदा त्यो दोष आफूलाई पनि लाग्छ। खाइयो भने त दोषको भारी बोकिनिहाल्यो, नखाए पनि त्यहाँ गरेका जति पनि आफूलाई चित्त नबुझ्ने विषयहरू छन् अथवा अधार्मिक विषयहरू छन् तिनीहरूको विरुद्धमा यदि गएर बोलियो भने पनि त्यसलाई कसैले सुन्दैन। चुप रहँदा पनि पापको भागी हुनुपर्दछ र म जान्दिनँ भनेर मलाई थाहा छैन भनेर उम्किन पनि पाइँदैन, किनभने यी सबै कुराहरूबाट आफू दोषको भागी हुनुपर्दछ। दोषको भागी भनेको आफू पापी हुनुपर्दछ, किनभने पाप कर्महरू जहाँ गएका हुन्छन् ती कर्महरूलाई समर्थन गर्नु पनि पाप गर्नु जति नै दोषी भइन्छ। त्यसैले सभाहरूमा अर्थात् मनुष्यहरूका निमन्त्रणाहरूलाई स्वीकार गरेर आफ्ना व्यवस्थाहरूलाई त्याग गर्दै जो अवगुणहरूको एउटा साम्राज्यमा गएर आफूलाई ठुलो आधुनिक र सभ्य बनाउनेहरूका बिचमा गएर आफूलाई नष्ट गर्नुपर्ने अवस्था आइरहेको अब वर्तमान कलियुगी अवस्थामा बुद्धिमान मनुष्यहरू त्यस्तो सभामा जाँदै जाँदैनन्। कुरै सकिहालो भनेर शास्त्रले भन्छ, त्यसैले यतातर्फ पनि हामी पनि हेरौँ, विचार गरौँ के अहिले भइरहेका यी सभा सम्मेलनहरू यी धार्मिक यावत अवस्थाहरू एकै धर्मपूर्ण छन् त अथवा धर्मका नाममा अरू नै केही व्यापार पो भइरहेको छ कि। यतातर्फ हाम्रो दृष्टि जान सकोस् यही भगवान्को चरणमा प्रार्थना गर्दै आजको कार्यक्रमलाई यही विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम, जय राम, जय जय राम। श्री राम, जय राम, जय जय राम। श्री राम, जय राम, जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि शुभ बिहानीको कामना, शुभ प्रभात यहाँहरूलाई र बिहानको समय नभएको ठाउँमा यहाँहरूलाई न्यानो न्यानो नमस्कार अभिवादन टक्राउन चाहन्छु। जहाँ रहनु भए पनि एकदमै शुभ शुभ रहोस् यहाँहरूको समय, सुखी रहनुहोस्, खुसी रहनुहोस्, यही कामना गर्दछ बिएफबिएस गोर्खा रेडियो परिवार हर हमेसा। बिहानको 6:38 गयो। टेक बी बालमपाकी अनि बबिता पाखरिनले गाउनुभएको गीतबाट आजको कार्यक्रमलाई हामीले शुभारम्भ गरेका छौँ। आज त सुनौलो घामको किरण लागिरहेको छ हामी कहाँ केन्ट एरियामा। तपाईँ कहाँ कस्तो छ कुनी? वेदरको चर्चा त हामी सधैँ गरिहाल्छौँ होइन, र आज मजाले घाम लागेको छ। यतिखेर पानी ठाउँ ठाउँमा परिरहेको छ, पानी पर्छ पनि, यहाँ पनि पानी पर्छ र लन्डनमा पनि आज पानी पर्ने नै देखाइएको छ। घाम बादल पानी होइन आजको स्थिति, र पानी निकै नै बाक्लो पर्यो। हिजो हामी कहाँ मजाले पानी पर्यो, यस्तो पानी देख्दाखेरि यति आनन्द आयो, यति आनन्द आयो, धेरै पछिको पानी होइन। र त्यो पानी पर्दाखेरि चाहिँ धेरै फाइदाहरू भयो कि हजुर, खेती किसान गर्नेहरूको लागि पनि, आफ्नो लागि पनि। आफ्नो पनि गार्डन पुरै खैरो भइसकेको थियो होइन, सेतो, आई मिन त्यो झारहरू सबै मरेर सबै अलिअलि त्यो त्यान्द्रोहरू मात्रै बाँचिरहेको अवस्था थियो। र यस्तो मजाले पानी पर्यो, यो पानीले चाहिँ धुलो पनि पखालिदियो, पोलेन पनि पखालिदियो होइन, सबै वातावरण पनि सफा भयो, बाटो पनि कस्तो मजाले सफा भएको कि बाहिर, ओहो, बाहिर निस्किँदाखेरि यस्तो दामी पानी परेको कि त्यो दामी पानीले चाहिँ यहाँको वातावरण सबै सफा गरिदियो। पानीको रिजर्भ पनि अलि बढाइदियो होला अलिकति भए पनि होइन, जमिन पनि भिजेको छ, खेती किसानको लागि पनि आनन्द। र अर्को आनन्दको कुरा त के भने, गाडी सफाई गर्नु परेन कि, गाडी यस्तो मजाले धोइदियो कि, पानी यस्तो मजाले पर्यो, त्यसैले गर्दाखेरि गाडीको त्यो धुलो सबै, धुलो र त्यो धुनुपर्ने गाडीहरू सबै धोइदिए। यहाँ यसो हेर्दै हेर्दै गएँ कि आफ्नो गाडी पनि सफा, अरूको गाडी पनि पुरै सफा देखिरहेको थिएँ अफिसबाट फर्किँदाखेरि, बाटो पनि पुरै सफा, एकदम मजा लाग्यो। र तपाईँहरूको पनि सायद त्यस्तै अनुभव गर्नुभयो होला। र अब आज अगाडि के छन् वेदरमा चार्टहरू, वेदरको चार्टमा चाहिँ पानी अझै पनि छन् अगाडि हेड हेर्दाखेरि यो साता ठाउँ ठाउँमा, अझै डिटेलमा म एकछिनमा कुरा गर्छु। आज यहाँ 14 डिग्री सेल्सियस छ बिहानको तापक्रम, र आज सूर्योदय कति बजे भयो त भनेर यसो जान्न चाहनुहुन्छ भने, बाई द वे आज यो लन्डन एरियाबाट बिहान 4:48 जाँदा सूर्योदय भएको छ, बिहान 5 बज्नुभन्दा निकै अगाडि नै हजुर। र राति आज 9:10 जाँदा बल्ल सूर्यास्त हुन्छ लन्डन एरियामा हजुर। दिन एकदमै लामो छ, रात छोटो छ, यो समरको सिजन यस्तै नै हो, इन्जोय गरिरहेका छौँ हामी सबै बेलायतवासीले। तपाईँले पनि जहाँ हुनुहुन्छ आफ्नो समय आफ्नो ठाउँको मजा लिइरहनु भएको छ होला पक्कै पनि। सङ्कल्प श्रेष्ठले गाउनुभएको एउटा गीत छ अब आवारा टाइटलको, यो गीत मैले सुरु गरेको छु, इन्जोय गर्नुहोस् गीत पनि।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

नमस्ते, गुड मर्निङ, फेरि पनि वेलकम ब्याक। भर्खर भर्खरै तपाईँ र मेरो भेट भएको छ भने न्यानो नमस्कार टक्राउन चाहन्छु यहाँलाई। र आजको बिहानीको यो सो नमस्ते युके कार्यक्रमको लागि भनेर म सम्म नै रहनेछु यहाँहरू सँगसँगै। र आजको यो कार्यक्रम नमस्ते युके लाई बिहान बिहानको समयमा साथ दिइरहनुहुने हाम्रो श्रोताहरू केही आइसक्नु भएको छ र हाई हेलो नमस्ते गरी पनि सक्नु भएको छ यहाँहरूले, र यहाँहरूलाई एकदमै अग्रिम धन्यवाद भन्न चाहन्छु है। त हाम्रो नियमित श्रोताहरूले निकै मेसेज पठाइसक्नु भएको छ र अब प्रश्न पनि राख्ने बेला भएको छ। यो प्रश्नको लागि उत्तरहरू शुक्रबार बिहान 8 बजेसम्ममा पठाइदिन नभुल्नु होला। र यो प्रश्न चाहिँ सिम्पल छ, महिनाको कुरा गर्नुपर्छ, क्यालेन्डर हेर्ने हो होइन, र त्यो कुन महिना हो जुन चाहिँ जुन महिनामा चाहिँ हामी कम सुत्ने गर्छौँ। हजुर, ओके, कम सुत्ने महिना कुन हो? बेसिकली प्रश्न यही नै हो, एकदम सिम्पल प्रश्न। यसको उत्तर अब तपाईँले महिना खोज्नुपर्छ होइन, जम्मा 12 महिना छ क्यारे, एउटा चुज गर्ने त हो, अझै सजिलो बनाइदिउँ यहाँहरूलाई। हजुर, र यो प्रश्नको उत्तर यहाँहरूले दिँदै पनि हुनुहुन्छ। फेरि एकचोटि प्रश्न, कुन महिना, त्यो कुन महिना हो जुन महिनामा हामी एकदमै कम सुत्छौँ, सुत्न पाउँछौँ। हजुर, कम सुत्ने महिना कुन हो, कम सुत्न पाउने महिना कुन हो? ओके, प्रश्न यही नै हो, अब जसरी भने पनि होइन। शुक्रबार बिहान 8 बजीसम्म उत्तर चाहिँ पठाइदिनु होला। बिहान शुक्रबार बिहान 9 बजीभन्दा अगाडि चाहिँ लकी ड्र हुन्छ र एकजनाको नाम निस्कने छ, उहाँले पाउनुहुन्छ BFBS को चिन्ह भएको पुरस्कार। र यो उत्तर चाहिँ चाँडै पठाइदिनु पर्ने हुन्छ अनि ज जसको उत्तर मिलेको छ उहाँहरूको नाम चाहिँ जान्छ चिट्ठा बक्समा। हाम्रो चिट्ठा बक्स एकदम गजबको छ, यहाँ आउनुभयो भने देख्नुहुन्छ। 15 कपको राइस कुकर छ। हजुर, बाहिरको भाग केही पनि छैन, ढक्कनी पनि केही छैन होइन, तार पनि होइन, त्यो भित्रको भाग मात्रै छ त्यहाँनिर। त्यो पनि एकदमै एक जमानाको एकदमै बलियो कि, त्यस्तो पाइँदैन आजभोलि, त्यस्तो भाँडा पहिले पाइन्थ्यो र कसैबाट त्यो हामीले प्राप्त गरेका थियौँ यहाँनिर। सो त्यो बाहिरको चाहिँ सब फालिदिउँ, भित्रको चाहिँ राखेका छौँ, यहाँ आउनुभयो भने हामी देखाउँछौँ यहाँहरूलाई। एनिवे, आज अब अगाडि बढौँ अर्को गीतसँगै। मेलिना राई र जुनु राई गाउनुहुन्छ र आजको दिनको कुरा गर्नुपर्दा, आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 20 गते बुधबारको दिन, तदनुसार 3 जुन सन् 2026 दिन हो, विश्व साइकल दिवस परेको छ आज क्यालेन्डरमा। साइकल मन पराउनु हुने हाम्रो दाजुभाइ दिदीबहिनीहरू र यहाँहरूको लागि आज एकदमै बेस्ट दिन छ। वेदर पनि सायद साथ दिएको छ होला कति कति ठाउँमा, हामी कहाँ चाहिँ अहिले साथ दिइरहेको छ, तर विश्व साइकल दिवस तपाईँ कसरी मनाउन चाहनुहुन्छ होइन? वातावरण स्वास्थ्य गराउनेको हिसाबले तपाईँ त्यसलाई सुरु गर्न चाहनुहुन्छ कि आफ्नो स्वास्थ्यको लागि कि दिगो जीवनशैलीको लागि तपाईँले साइक्लिङ सुरु गर्न चाहनुहुन्छ? आजदेखि गर्न सक्नुहुन्छ अथवा सधैँ तपाईँले गर्नुहुन्छ भने तपाईँको लागि झन् राम्रो, त्यो तपाईँको स्वास्थ्यमा एकदमै सुधार अझै हुँदै जानेछ होइन। हाम्रो धनु बहिनी साइकल प्रेमी हुनुहुन्छ, समरमा साइकल कुदाएर काममा जानुहुन्छ, सायद आज तपाईँको पानी परेको छैन भने चाहिँ त्यतातिर साइकल कुदाउँदै हुनुहुन्छ होला यतिखेर। ल त गीत सुन्दै समाचारतिर लागौँ।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ।
4: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
5: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha program for action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN Sustainable Development Cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring UN's RLS is well-resourced to advance coherent and effective delivery for LDCs.
4: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
5: LDCs remain the farthest behind, accounting for 14% of the global population, but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
4: नेपालले यसै वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका परसार्न राष्ट्रसंघमा अनुरोध गरिसकेको छ।
3: राष्ट्रसंघ महासभाको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा नेपाल निर्वाचित भएको छ। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले पाएको जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नियोगले जनाएको छ। निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। बजेटको अन्तिम तयारीका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको मध्ये नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका हुन्। एमालेबाट मन्त्रीहरू रहेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारो मगर र सीता शर्मा चौधरीले राजीनामा दिनुभएको हो। कांग्रेसले पूर्व सहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैसाथ सरकार पुनर्गठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेत नारायण आचार्य बाहेक एमालेका चारजना मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ। यसलाई नीति कार्यक्रममा पनि प्रमुखताका साथ उल्लेख गरिएको छ। तर कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले 3 मन्त्री पाउने र अर्को दलले 4 मन्त्री लिने यसअघिकै मौखिक सहमति भएकाले एमाले चारैजना मन्त्री फेरेर पुनः चारजना नै पठाउन लागेको बताइएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपा सभापतिको भारत भ्रमणका बीच काठमाडौँ र दिल्लीमा सुनिएका अप्रिय गडाङगुडुङका आवाज सुनेको बताउनु भएको छ। रासोपा सभापति रवि लामिछाने भारतमा रहेका बेला डाक्टर भट्टराईले नेपाललाई हेर्ने भारतको परम्परागत सोच र नेपालमा सिक्किमी खनडको सोचको द्वन्द दोहोरिन लागेको संकेत गर्नुभएको हो। दुई देशका राजधानीमा सुनिएका प्रिय आवाज कस्ता हुन् भन्ने डाक्टर भट्टराईले खोल्नु भएको छैन। दुई देशका इतिहासदेखिका समस्या समाधान गर्न बनेको एजीपी प्रतिवेदन मृत्यु सयमा छटपटाएको उहाँको भनाइ छ। सरकारले 23 समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सार्वजनिक गरेको छ। आज भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विवरण सार्वजनिक गरेको हो। समितिले सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनाबिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भएमा खबर गर्न अनुरोध समेत गरेको छ। समितिले सञ्चालकहरूलाई सम्बन्धित सहकारीको दायित्व, फरफारक, ऋण असुली र सम्पत्ति व्यवस्थापनमा सहयोग गर्ने निर्देशन दिँदै बचत फिर्ता र दायित्व व्यवस्थापनमा समितिसँग समन्वय गर्न भनेको छ। मुस्ताङमा पछिल्लो 5 वर्षमा लिक लागेर 58 पर्यटकले ज्यान गुमाएका छन्।
6: मृत्यु हुने मध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 देखि आर्थिक वर्ष 2082-83 को जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षको शुरूआती वर्ष मुस्ताङमा लेक लागेर आर्थिक वर्ष 2078-79 6 जना, आर्थिक वर्ष 79-80 12 जना, 80-81 14 जना।
3: खबर
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा पुनः एकपटक स्वागत गर्छु. म आशा छु आज कार्यक्रमको साथमा र 9 बजेसम्म नै हामी साथै रहनेछौँ. भर्खरै सुनिता थेगिम अनि समीर सङ्गीत सिङ्गकले गाउनुभएको गीत हामीले सुनिरहेका थियौँ. अब आज बिहानीको यो कार्यक्रम नमस्ते युकेमा हामीले समाचार सुनेपछि यो बिहान 7 बजेको समय वरपर हामी वेदर मौसमको कुरा गर्ने गर्छौँ. बिहानीको समयमा बेलायतमा मौसम एकदमै अहिले पर्फेक्ट छ. घाम पानी बादल सबै मिश्रित प्रकारको मौसम. पानी निकै भएको थियो, नपरेको, र पानी मजाले परिरहेको छ अहिले. अप्रेल महिनामा नपरेको जुन पानी थियो होइन, त्यो पानी एक 24 घन्टामा अहिले परेको छ कि यहाँनिर बेलायतमा. र पानी पर्ने क्रम अझै पनि जारी छ यो साता विभिन्न ठाउँ ठाउँमा. आज पनि पश्चिम भेकतिरबाट मजाले पानी परिरहेको छ र पानीका साथ मेघगर्जन पनि कतिपय ठाउँमा हुन्छ. धेरै सबै ठाउँमा त होइन, उत्तरी इलाकातिर. र हिजो निकै मजाले पानी परेको थियो र असिना परेको हो कि भन्ने हिसाबले पानी पनि त्यस्तो देखियो, तर त्यो असिना चाहिँ होइन, पक्का जोड जोडले पानी परेको. अनि हावासहित पानी पर्दाखेरि चाहिँ पक्का सबै वातावरण सफा भएको जस्तो लागिरहेको थियो. मैले अघि पनि भनेको थिएँ, गाडी त यस्तो मजाले सफा गरिदियो कि गाडी सफा गर्ने नपर्ने गरिकन. अहिले हाम्रो गाडी सफा गरिदिएको छ यहाँनिर. पानीको त्यो एक किसिमको फोर्स हुन्छ कि, त्यो कहिले काहीँ सिमसिम पर्छ, कहिले मधुरो परिरहेको हुन्छ, कहिले चाहिँ कस्तो फोर्सले तीव्र गतिमा पानी परिरहेको हुन्छ, कहिले असिना आउँछ होइन. तर असिना चाहिँ थिएन हिजो. असिना चाहिँ यहाँ होइन कि, उता सोमबार, हजुर, सोमबारको दिनको असिनाको बल यहाँ हेरेको कि, यो यहाँ बेलायतमा होइन, उता अमेरिकातिर गल्फको बल जत्रो असिना परेको रहेछ. त्यो चाहिँ तस्बिर मैले देखिरहेको छु कि अहिले, सायद तपाईँले पनि त्यो देख्नुभयो होला. अमेरिकाको यो डेनभर भन्ने इलाकामा हो र त्यहाँनिरको असिना देखेर बडो गजब लागिरहेको छ कि. हातमा टेपिको पर्दाखेरि त्यो असिनाको बल चाहिँ कत्रो भने गल्फको बल जत्रो, हजुर, एकदम म्यासिभ हेलस्टोन उता डेनभर इन्टरनेसनल एयरपोर्ट वरपर चाहिँ रह्यो. यो कोलोराडोको कुरा हो, मन्डे सोमबारको दिनमा अरे त्यस्तो भएको. तपाईँहरूले पनि सायद देख्नुभयो होला, त्यतातिर छेउछाउमा हुनुहुन्थ्यो भने है, फोटो पनि खिच्नुभयो होला. मैले चाहिँ त्यो तस्बिर देखिरहेको छु. वा अब यति ठुलो त कहिले पनि देखेको थिएन, लाइफमा त हामीले देख्न पाएका छैनौँ, तर त्यतातिरको बासिन्दाले देख्नुभएछ. यो

नर्दर्न आयरल्यान्डमा पनि पछि घाम पानी बादलको स्थिति हुन्छ. आज तापक्रम म्याक्सिमम भनेको 18 डिग्री सेल्सियस. आज हुन त 19 पनि हुन्छ नर्थ द हल एरियामा, तर इङ्ल्यान्डको धेरै ठाउँमा चाहिँ लन्डन लगायत अन्य ठाउँमा 18 डिग्री सेल्सियस हुन्छ भने माथि बेलफास्टतिर 17 र स्कटल्यान्डतिर 15-17 डिग्री सेल्सियसको तापक्रम हुन्छ म्याक्सिमम बढेको. यो आजको कुरा भयो, आज बुधबारको. अब भोलि बिहिबारको कुरा गर्नुपर्दाखेरि भोलि पनि त्यस्तै नै छ, पश्चिमी हावा आइरहन्छ, अलिकति पश्चिमी उत्तरी हावा भनौँ, र यो हावा सँगसँगै पानी पनि आउँछ, प्राय बादल लाग्छ भोलि बिहिबारको दिनमा. अलिअलि घाम इङ्ल्यान्डको मध्यभूभागतिर अलिअलि लाग्न सक्छ होइन, पूर्वीय भेगतिर बिचबिचमा, तर पानी चाहिँ मजाले पर्छ, बादल पनि लागिरहन्छ भोलि बिहिबारको दिनमा. दिउँसोभरि अलिक पानी कम, पानी पर्न अलिक कम भएर अलिक बढी ठाउँमा घाम पनि लाग्छ स्कटल्यान्ड इङ्ल्यान्डतिर हेर्दाखेरि. म्याक्सिमम् टेम्परेचर त्यही नै हो, 18 डिग्री सेल्सियस लन्डनतिर, अनि कार्डिफतिर भयो, बर्मिङहामतिर 17, ग्लास्गो अनि बेलफास्टतिर 16 डिग्री सेल्सियसको टेम्परेचर हुन्छ. यो भोलि बिहिबारको कुरा भयो. त्यसपछि फ्राइडे शुक्रबार हेरौँ. शुक्रबार फ्राइडेको मौसम हेर्दाखेरि चाहिँ मजाले घाम लाग्छ सुरुमा, हजुर घाम लाग्छ धेरै ठाउँमा, पछि फेरि अलिअलि पानी पनि पर्छ. नर्दर्न आयरल्यान्डमा भयो, स्कटल्यान्डतिर अलिअलि पानी पर्छ, र इङ्ल्यान्ड वेल्समा चाहिँ एकदम मजाले सुक्खा हुन्छ, घमाइलो हुन्छ, अलिअलि बादल पनि लाग्छ ठाउँ ठाउँमा, तर धेरै चाहिँ घाम लाग्छ. 18 डिग्री सेल्सियस म्याक्सिमम् टेम्परेचर लन्डनमा, र अरू ठाउँमा नर्मली आज जस्तै, आज भोलि जस्तै नै सेम टेम्परेचर भइरहन्छ. हजुर यस्तै छ अगाडि चार्टमा मौसमको. यसो हेर्दाखेरि, फोरकास्ट हेर्दाखेरि शनिबार स्याटरडे पनि यस्तै पानी पश्चिम भेगतिर निरन्तर पानी आइरहने हामी देख्छौँ होइन, यसरी नै पानी आइरहेको छ कि अहिले पश्चिमी हावासँगै एकचोटि पानीले भिजाउने. अब आजलाई यति नै गरिकन गीत सुनाउँछु म अर्को, कान्छी टाइटलको गीत छ, अहिले नोरेन श्रेष्ठ अनि महेश साक्य गाउँदै हुनुहुन्छ.

एकान्छी एकान्छी भन्दै हुनुहुन्थ्यो नरेन श्रेष्ठ अनि महेश साक्य. समय बिहानको 7:19 गएको छ. अब आजको एक्सचेन्ज रेट के छ त्यो अलिकति क्विकली हेरौँ. अनि आजको सुन्न चाँदीको मूल्य बढ्यो कि घट्यो त्यो तपाईँहरू कतिले सुन्न चाहनुहुन्छ, त्यसैले गर्दाखेरि त्यो पनि हामी राख्ने गर्छौँ. सो पात्रो हेरौँ पहिले. भर्खरै मात्रै तपाईँ र मेरो भेट भएको छ भने हुन त म पात्रो टाइम टाइममा हेरिरहेको हुन्छु. अघि पनि तपाईँ समक्ष त्यो पात्रो हेरेर आजको डेटको जानकारी गराएको थिएँ. र आज जेठ महिनाको 20 हो, एकचोटि फेरि रिमाइन्ड गराउँ. र आज विश्व साइकल दिवस पनि हो क्यालेन्डरमा. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 20 बुधबारको दिन, तदनुसार जुन महिनाको तेस्रो दिन जुन 3 सन् 2026 दिन र विश्व साइकल दिवस आज भनेर हामीले भनेका छौँ अघिदेखि नै, होइन? क्यालेन्डरमा यो छ आज. र यो साइकल चलाउँदाखेरि फाइदा धेरै छ. वातावरण संरक्षण पनि हुने, हाम्रो स्वास्थ्य र जीवनशैलीमा सुधार पनि हुने, धेरै फाइदाहरू छन् यसका. सो वातावरण त त्यसै पनि सफा, होइन? खर्च पनि एकदमै कम हुन्छ नि त साइकल चलाउँदाखेरि, त गाडीमा जस्तो खर्च कहाँ हुन्छ र, हुँदैन. सो आजदेखि साइकल सुरुवात गर्न सक्नुहुन्छ, समरको सिजन पनि छ. त्यसैले आजको यो वैदेशिक विनिमय दर, पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.90 रुपियाँ छ, बिक्री दर 205.70 रुपियाँ छ. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, आज 204.90 रुपियाँ र बिक्री दर 205.70 रुपियाँ. यो आजको एक्सचेन्ज रेट भयो पाउन्ड स्टर्लिङ. आज यो पाउन्ड स्टर्लिङको खरिद दर र बिक्री दर भनौँ, बिक्री दर भनौँ न, हजुर. र अब आजको सुन र चाँदीको मूल्य, प्रति तोला सुनको मूल्य आज 311,300 रुपियाँ. प्रति तोला सुनको मूल्य आज 311,300 रुपियाँ छ भने चाँदी प्रति तोलाको मूल्य छ 5,370 रुपियाँ. अब सी माइनरको गीत सुनौ. सी माइनर के भन्नुहुन्छ, हजुर? सी माइनर भनेको उहाँको ग्रुप हो, यो एउटा ग्रुप हो, हजुर. यो ब्यान्डको

Veterans ID Card को लागि आवेदन दिन्छन्। Veterans ID Card, यो MOD तथा Office for Veterans ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै

0: परिवार को सदस्य रही सक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइ सक्नु भएको छ। यूके मा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाई पनि आजै भेटरन्स आईडी कार्ड को लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाई सन् 2018 को डिसेम्बर भन्दा अगाडि अवकाशबाट हुनु भएको हो भने यो कार्ड को लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
1: यो BFPS कुल खर्वाइडियो हो।

समय बिहानको 7:30 गएछ। गीत हामीले सुन्दै थियौँ, निशान भट्टराई र कविता श्रेष्ठले गाउनु भएको। अब चाहिँ एकछिनमा स्वस्तिका साई सृजना थापा मगर उहाँहरूले गाउनु भएको अर्को गीत सुन्नेछौँ। तर अहिले चाहिँ भने समय भयो राशिफलको।

सबभन्दा पहिले आज युजल मेष राशि. आज मेष राशिको लागि जोश जागरमा वृद्धि हुने समय छ. पहिलेका उपलब्धिले नयाँ काममा उत्साह जाग्ला. चिताएका कार्यहरू सम्पादन गर्न सकेलान्. युक्तिपूर्ण व्यवहारले अरूको मन जित्न सकिनेछ. वृष राशि, शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ. स्वाभिमानको रक्षा गर्न सफल भइएला. शिक्षाको क्षेत्र फराकिलो बन्नेछ. मिथुन राशि, खर्च बढ्नाले नयाँ काम प्रारम्भ गर्नमा बाधा आउला. टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुका साथै पाएको स्थानमा भ्रमणको योग पनि रहेका छन्. सवारी साधन चलाउँदा सावधान रहनुहोला. कर्कट राशि, नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ. श्रमको उचित मूल्याङ्कन मिल्नेछ. आफूभन्दा ठूला प्रति आत्मीय भाव पनि बढ्ला. सिंह राशिको भने आज सामाजिक कार्य गर्ने अवसर मिल्नेछ. नोकरी वा पेसामा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्ला. मन प्रसन्न रहनेछ. व्यापार व्यवसायमा पिताको सहयोग पनि मिल्नेछ. कन्या राशि, कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिए पनि काममा स्वयं खटिनुपर्ने देखिन्छ. भविष्यलाई लिएर योजना बनाउने समय रहेको छ. प्रेम र मित्रताको बन्धन पनि कसिएला. तुला राशि, लाभ तत्काल नभए तापनि पछिको लागि जग बसाउने समय रहेको छ. नकारात्मक विचारबाट मुक्ति मिल्नेछ. नयाँ काम गर्ने जोश जागरमा वृद्धि होला आज. वृश्चिक राशिको आज आफन्तहरूमध्ये रमाइलोसँग समय व्यतीत हुनेछ. सानो प्रयासले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सकिएला. स्वास्थ्य सबल रहनेछ. अब पालो धनुराशिको, आज सामाजिक समस्या सुल्झाउनमा समय बित्नेछ. नोकरी र व्यवसायमा प्रगति होला. जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्त पनि हुनेछ. मकर राशि, नयाँ लगानी लगाउने अवसर जुट्नेछ. कार्यक्षेत्रमा आमदानी बढाउने नयाँ काम कार्यतर्फ अग्रसर पनि भइनेछ. र रचनात्मक कार्यहरूलाई चाहिँ सहभागी हुने यो रचनात्मक कार्यमा सहभागी हुने अवसर पनि प्राप्त हुनेछ. कुम्भ राशिको आज कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला. रमाइलो यात्राले मन प्रसन्न रहनेछ. घर परिवारको साथले नयाँ उत्साह पनि जाग्ला. अन्तमा मीन राशि, मनमिल्दो साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ. वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला. शत्रुहरू पराजित हुनेछन्. खानपिनमा सचेत रहनुहोला. राशिफल यहीसम्म आएर समाप्त भयो आजको लागि. अब राशिफल पछि हामी गीत सुन्छौँ. गीत यो चाहिँ स्वस्तिका साई सृजना थापा मगर उहाँहरू गाउँदै हुनुहुन्छ यो गीत. हजुर, यहाँहरूले पहिले पनि सुन्नु भएको छ. फेरि एकचोटि आजको यो लिस्टमा यो गीत परेको छ.

0: एस गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, आरएएफ हाइब वा आरएन फोरममा गएर।

म्याट जोन अनि हेमन्त राणा उहाँहरूले गाउनु भएको यो गीत थियो अहिले हामीले सुन्दै गरेको। समय बिहानको 7:45 गएछ। अब प्रश्न एकचोटि फेरि पनि रिपिट गर्ने बेला भयो। यो साताको लागि राखिएको प्रश्नमा चाहिँ हामीले महिनाको कुरा गरेका छौँ। यसपालि जम्मा 12 महिना छ हाम्रो क्यालेन्डरमा, त्यो मध्ये एउटा तपाईँले छान्नुपर्छ। प्रश्न चाहिँ के हो भने, हामी कुन महिनामा सबभन्दा कम सुत्ने गर्छौँ? हामी कुन महिनामा कम सुत्छौँ, अथवा हामी कुन महिनामा सबभन्दा कम सुत्न पाउँछौँ? प्रश्न यही नै हो। जसरी भने पनि बस एउटा महिना चुज गर्नुहोस् अनि शुक्रबार बिहान 8 बजेसम्ममा उत्तर पठाइदिनुहोस्। 9 बजेपछि, 9 बजेभन्दा अगाडि चाहिँ, अर्थात् कार्यक्रम सकिनुभन्दा अगाडि लकी ड्र हुनेछ र एकजनाको नाम निस्कनेछ। उहाँले पाउनुहुन्छ बिएफ बेसको चिन्ह भएको पुरस्कार। प्रश्न यही नै हो। इन्जोय गर्दै हुनुहुन्छ होला पक्कै पनि प्रश्न भन्ने सोचिरहेको छु। अघिदेखि नै यहाँहरूले फटाफट उत्तर पठाइरहनु भएको छ। उत्तर निकैजनाको भनौँ न, हजुर आइसकेको छ, मेसेजहरू आइसकेको छ। हाम्रो निताजी, गङ्गा थापा, होइन शोभा गुरुङ, धनु गुरुङ बहिनी, सबै पठाइसक्नु भएको छ। हाम्रो ध्रुव दत्तजी पनि आउनु भएको छ। अहो, धनु बहिनीले चाहिँ हामीलाई मजाले लेख्नु भएको छ कि, दामी छ मौसम भनेर। हजुर, अब उहाँहरूले के लेख्नु भएको छ, पिक्चर पनि पठाइदिनु भएको छ है त यहाँहरूको। माया राणाजी, खर्क गुरुङ मामा, अनि यस्तै गरिकन हाम्रो पुष्पकला राई, यहाँहरूको मेसेजहरू देखिरहेको छु कि मैले। ट्याङ्क तङ्क शेरचन्दज्यू, एनएम गुरुङ, अनि उत्तर पनि पठाउनु भएको छ। हाम्रो विष्णु गुरुङ, किमबहादुर गुरुङ, ज्ञानु गुरुङ, फानमबाट हाम्रो टङ्क शेरचन्दज्यू आइसक्नु भएको छ होइन, दलबल सहित। ज्ञानु गुरुङ, झुम्बहादुर गुरुङ, दुर्गा श्रेष्ठ, धनवीर पुन, यहाँहरू बिहानदेखि आउनु भएको, शिवकुमारी गुरुङ, वीरबहादुर पुन, हिमाल छेत्री, किशोर कुमार सुनवार, दिवाकर मल्ल, ललिता मल्ल, ओके दिवाकर होइन दिनाकर हजुर, तर उहाँ यो फेसबुक आइडी चाहिँ एनिवे अशोक मल्लजी आउनु भएको छ, ललिता मल्ल, ताराप्रसाद चेमजोङ, नुतन भूषालजी होइन, र यस्तै गरिकन लगनजी बार्सिलोनाबाट, यहाँहरू सबैको मैले मेसेजहरू देखिरहेको छु, बिहानदेखि पठाउँदै हुनुहुन्छ। देवेन्द्र गुरुङ, बिमला घरती मगर, उहाँहरू सबै आउनु भएको छ। कतिको भोइस मेसेज छ, कतिको एन्सरहरू छन्, कतिको फोटो पिक्चरहरू छन्। ओके, अहिले एकछिनमा चर्चा गर्छु। टिका पूर्जाजी पनि भर्खरै आउनु भएको छ है, उहाँको पनि मेसेज पाइरहेको छु मैले। आज हामीले कुराकानी सुन्छौँ 8 बजेपछिको समयमा। हजुर, कुराकानीमा आज चाहिँ श्री सुनवारजीले गर्नुभएको हेल्प पोडकास्ट हामी आज सुन्नेछौँ, सो सुन्न नभुल्नुहोला। अहिले चाहिँ एउटा गीत मैले सुरु गरेको छु, पवन राणा मगरले गाउनुभएको हल्ला हुने भयो भन्ने गीत, फेरि एकपटक आज सुन्न पाइरहेका छौँ हामीले। इन्जोय गर्नुहोस्।

पवन राणाले गाउनु भएको गीत थियो. अब एकछिनमा हामी दीपक बजाचार्यलाई सुन्दै समाचारतिर लाग्छौं. तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा अलिकति गरौं. आज तपाईँहरूको कार्यक्रमहरू, यहाँहरूले अर्गनाइज गर्नुभएका कार्यक्रमहरू के छन् यसो हेर्नु पर्दाखेरि, स्विन्डनतिरको खबर हुन त अस्तिदेखि हामीले भनिरहेका थियौँ, तपाईँहरू यसको लागि रेडी हुनुहुन्छ होला पक्कै पनि. स्विन्डनको बकहस्ट पार्क कम्युनिटी सेन्टरमा चाहिँ यसपालि रिटायर्ड क्याप्टन निर्मल गुरुङज्यूले भिजिट गर्दै हुनुहुन्छ. उहाँ हेड अफ द गोर्खा वेलफेयर हुनुहुन्छ. सो गोर्खा वेलफेयर ट्रस्टको तर्फबाट उहाँको धेरै जानकारीहरू पक्कै हुन्छन् र तपाईँको जिज्ञासाहरू पनि होला नि, तपाईँको प्रश्नहरू मनमा उहाँलाई सोध्नुपर्ने. उपस्थित हुन नभुल्नु होला है. 5 जुनमा हो, पर्सिकै कार्यक्रम हो यो, र पर्सि बिहान 11:30 बजेदेखि दिउँसो 3 बजेसम्म उहाँ त्यहाँ रहनुहुनेछ. सो तपाईँहरूको लागि यो कार्यक्रम छ. थप जानकारीको लागि दिनाकर मल्लज्यूलाई सम्पर्क गर्नुहोला, त्यहाँ यसो बन्दोबस्त उहाँले गर्नुहुन्छ यहाँहरूको लागि. र 6 जुनको कुरा गर्नुपर्दा कोलमा बाकोट समाज युकेको समर भेटघाट छ. ग्रेन्स कम्युनिटी जुनियर स्कुल फान्ब्रोमा हुन्छ, दिउँसो 12 बजेदेखि सुरु हुन्छ. 6 जुनमा अर्को चाहिँ किरात पुमा राई तुपखा बाङखाला युकेका भेटघाट, हजुर, तुपखा बाङखाला युकेको भेटघाट छ. र यो भेटघाटमा उभौली साकेला यहाँहरूले मनाउनुहुन्छ सँगै मिलेर. शनिबार 6 जुनमा दिउँसो 10:30 बजेदेखि किरात राई हाउसमा हुनेछ. 13 जुनमा भने राङबाङ समाज युकेको वार्षिक भेटघाट छ, एन्युअल समर बिबिक्यू यहाँहरूको ग्रेन्स स्कुल फान्ब्रोमा छ, दिउँसो 12 बजेदेखि नै. 13 जुनमा क्याट्रिक ग्यारिजन र डार्लिङटनवासीको पनि समर भेटघाट छ. 13 जुनमा यहाँहरूको चाहिँ रोबर्टसन स्पोर्ट्स कम्प्लेक्स क्याट्रिक ग्यारिजनमा हुनेछ यो भेटघाट कार्यक्रम. र अरू पनि छन् तपाईँहरूको कार्यक्रमहरू, हामी चर्चा गर्दै जान्छौँ पक्कै पनि. र किरात साम्पाङ राई जुम्लेख युगेको साखेवा सिल्ली मार्ने र साखेवा समर्पण र वार्षिक भेला हुन गइरहेको छ 20 जुनमा ग्याम्बल लेन रिप्ली सारीमा बिहान 11 बजेदेखि नै तपाईँहरूको कार्यक्रम हुने रहेछ. 20 जुनमा अर्को हेल्थ एन्ड वेलबिङ डे पनि छ, र यो हेल्थ एन्ड वेलबिङ डे 20 जुनमा बिहान 9 बजेदेखि सुरु हुन्छ. रनिङ अथवा वकिङ है, यो चाहिँ फ्यामिली आउटिङ डे अनि पिकनिक जस्तो पनि हो. आसफोर्डमा हुन्छ, जुली रोज स्टेडियम, वेल्सबरो रोड, आसफोर्डमा हुन्छ. यो पनि अर्को एउटा राम्रो कार्यक्रम छ, नबिर्सनु होला. 13 बुढा सुब्बा गोल्ड कप पनि हुँदैछ 20 जुनमा ट्युडर पार्क स्पोर्ट्स सेन्टरमा. धरान समाज युकेको पनि छ, उहाँहरूको बुढा सुब्बा कप यो भइहाले गोर्खा, यो चाहिँ फेलताममा हुने कप होइन, 13 बुढा सुब्बा कप. एनिवे, अब अरू पनि छन् कार्यक्रमहरू, मैले अहिले यति नै राखेँ, मलाई माफ गर्नुहोला. अरूको मैले यहाँ राख्न सकिरहेको छैन होइन, कति चाहिँ मैले खोल्न सकिरहेको छैन, कति मैले यहाँनिर तपाईँलाई छाक्क राखेर बनाएर राख्न यहाँनिर अलिकति मैले मिलिरहेको छैन, केही छैन. फेरि हामी अरू दिनहरूमा राख्दै जान्छौँ तपाईँहरूको अरू पछिल्ला कार्यक्रमहरू. अहिलेलाई दीपक बज्राचार्यलाई सुन्दै हामी लागौँ समाचारतिर.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपछि राष्ट्रिय किताबखानामा निस्सालिन बहालवाला तथा अवकाश प्राप्त कर्मचारीको भीड लाग्न थालेको छ। सम्पत्ति छानबिन आयोगले उपसचिव वा सोभन्दा माथिल्लो निकायका अवकाश प्राप्त र बहालवाला कर्मचारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो, तर किताबखानाले निस्सालिन कार्यालय आउन नपर्ने सूचना जारी गरेको छ। वाट्सएपबाट सेवा दिइरहेको तर 24 घण्टाभित्र प्रत्युत्तर नपाएमा पुनः पठाउन पनि महानिर्देशक सबर्ण पोखरेलले आग्रह गर्नुभएको छ। पोखरेलका अनुसार सम्पत्ति विवरण खुलाउन तलबको निस्सा माग्ने माग बढेपछि सार्वजनिक बिदाका दिनमा समेत कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। बजेटको अन्तिम तयारीका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको भन्दै नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि पूर्व सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री सहित एकैसाथ सरकार पुनर्गठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी प्रदेश देशमा मुख्यमन्त्री चेतनारायण आचार्य बाहेक एमालेका 4 मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 4 मन्त्रालय कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ, तर कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले 3 मन्त्री पाउने र अर्का दलले 4 मन्त्री लिने यसअघिकै मौखिक सहमति भएकाले एमाले 4 मन्त्री फेरेर पुनः 4 नै पठाएको हो। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ।
4: म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण 4 नार्स्याङको भूगोलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविरतर्फ दौड़ प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दुर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ। पर्यटन विभागका अनुसार पछिल्लो 5 वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्ष वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए।
3: महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा आज नेपाल बंगलादेशी टोलीसँग भिन्न लागेको छ। भारतको गोवा पण्डित जवाहरलाल नेहरू रंगशालामा दिउँसो 4 खेल शुरू हुनेछ। च्याम्पियनसिपको करिब 16 वर्षको यात्रामा नेपाल सदैव सेमी फाइनलमा पुगेको छ। यस अवधिमा कैयौं पटक उपविजेता भन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। विगत 5 वर्ष यता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ। जम्मा जम्मी 13 खेलमध्ये नेपालले 6 खेलमा विजय हासिल गर्दा बंगलादेशले 5 खेलमा जित हासिल गरेको छ। यसै गरी 2 खेल बराबरीमा टुङ्गिएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन नेउपानेले बंगलादेश विरूद्ध आफ्नो टोली शारीरिक मानसिक रूपमा बलियो भएको बताउनुभयो। आफ्नै टोलीमा आबद्ध भएकी मिडफिल्डर प्रीति राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक नेउपानेको भनाइ छ। विभिन्न 6 सहभागी च्याम्पियनशीपमा नेपाल, बंगलादेश, भारत र भूटानले सेमी फाइनलमा यात्रा तय गरेका छन्। प्रतियोगितामा श्रीलंका र मालदिव्स पनि समचरणबाट बाहिरिएका छन्। दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ।
4: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
5: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha program for action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN Sustainable Development Cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring WEAD's RLS is well-resourced to advance coherent and effective delivery for LDCs.
4: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
5: LDCs remain the furthest behind, accounting for 14% of the global population. but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive.
1: Yo, BFBS Gorkha Radio.

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. फेरि पनि आज बिहानीको यो सो नमस्ते युकेमा खेम सेन्चुरी अनि अस्मिता अधिकारीले गाउनु भएको तिम्रो रूपै करौती गीत सुन्दै थियौँ हामीले. अब चाहिँ आजको पत्र पत्रिकाका हेडलाइनतर्फ एकैछिन ध्यान दिउँ. हजुर, आजको पत्र पत्रिकामा आज सबभन्दा धेरै तस्बिर र खबर भनेको सबै पत्र पत्रिकाले छापेको आज एउटै प्रसङ्ग छ. साउथहाम्प्टन युनिभर्सिटीका विद्यार्थी जो 18 वर्षका विद्यार्थी थिए, उनको नाम सहित उनको तस्बिर होइन, अनि त्यससम्म उहाँको उनको मृत्यु भइसकेपछिको जुन घटनाक्रम छ त्यसैलाई चाहिँ आज पत्र पत्रिकाले उल्लेख गरेको छ. हजुर, र पत्र पत्रिकामा उनको विषयलाई लिएर हेनरी नोक उनको नाम र यी 18 वर्षीय स्टुडेन्ट साउथहाम्प्टन युनिभर्सिटीका र उनको चाहिँ हत्या भएको थियो डिसेम्बरमा र पाँचचोटि चाहिँ उनलाई स्ट्याब गरिएको थियो, छुरा प्रहार गरिएको थियो पाँचचोटि यी विद्यार्थीलाई. र छुरा प्रहार गर्ने व्यक्ति चाहिँ एकजना 23 वर्षीय व्यक्ति विक्रम उनको नाम चाहिँ, र उनले चाहिँ आफ्नो सेरेमोनियल नाइफ, उनी सिख हुन् र उनले चाहिँ आफ्नो सेरेमोनियल नाइफ प्रयोग गरिकन

गरेको थियो, भएको थियो, र उनले चाहिँ अब रेसिजम मलाई गरे भनेर जसले प्रहार गरे. यहाँनिर चाहिँ प्रहरीको चाहिँ टु टियर सिस्टममा, टु टियर सिस्टम पोलिसिङमा उनीहरू अब त्यहाँ लागू भयो, र त्यो गर्दाखेरि चाहिँ जो चाहिँ जसले चाहिँ स्ट्याब गरे, जसले चाहिँ छुरा प्रहार गरे, उनी चाहिँ भिक्टिम भन्ठाने प्रहरीहरूले, र जसलाई पाँचचोटिसम्म प्रहार गरिएको थियो ती व्यक्तिलाई चाहिँ ह्यान्डकफ गरिएको रहेछ. उनी उनको मृत्यु भयो त्यहीँनिर, र अब त्यही केसमा चाहिँ उनी उनको मृत्यु भयो, र 18 वर्षीय ती व्यक्तिको, ती विद्यार्थीको मृत्यु हुँदाखेरि प्रहरीको ह्यान्डकफ उनको हातमा, उनको ह्यान्डकफ लगाइएको थियो. सो यो घटना भए पश्चात दङ्गा फसाद, यो हिजो यो सोमबारको दिनमा हो, प्रहरीको त्यो क्यामेराले खिचेको फुटेज चाहिँ ती जसको चाहिँ हत्या भयो उनी उनलाई ह्यान्डकफ गरेको, अब त्यो हत्कडी लगाइएको रहेछ, र यो हत्कडी लगाइए उनी स्ट्याब भएका थिए, उनलाई चाहिँ ट्रिटमेन्ट गर्नुपर्ने थियो अथवा अरू नै चिज गर्नुपर्ने, तर हत्कडी चाहिँ लगाइएको, उनको मृत्यु हुँदाखेरि उनको हातमा हत्कडी थियो. सो यो फुटेज बाहिर आएपछि, सोमबार बाहिर आएपछि चाहिँ साउथ ह्याम्प्टनमा एकदमै ठुलो प्रदर्शन भयो. हजुर, र प्रदर्शनकारीहरू निस्किएका थिए, निस्किएपछि चाहिँ अब निस्किएपछि त्यहाँनिर झडप पनि भयो प्रहरीसँग. हो यो झडपको तस्विर र यही प्रसङ्ग नै आज पत्रपत्रिकाभित्र, पत्रपत्रिकाभरि नै एकदमै धेरै छापिएको छ अघिल्लो पेजमा, र धेरैले यही प्रसङ्ग उल्लेख गरेका छन्, र यो चाहिँ यसका यो टु टियर सिस्टम, यो यसलाई चाहिँ भएन राम्रोसँग, यो यो गाइडेन्सहरू प्रहरीको चिफले चाहिँ अब अर्को उहाँहरूले चाहिँ प्रहरी चिफ, प्रहरी विभागलाई एकदमै प्रेसर परेको छ यही कारणले गर्दाखेरि, र प्रहरी चिफले चाहिँ अब यो गाइडेन्सलाई, एन्टी रेसिजम गाइडेन्सलाई चाहिँ हामीले रिभ्यू गर्छु भनेर भन्नु चाहिँ भएको छ. र प्रोटेस्टरहरू, प्रदर्शनकारीहरू बीच हिजो प्रदर्शनकारीहरू र प्रहरी बीच चाहिँ हिजो साउथ ह्याम्प्टनमा निकै ठुलो क्लास भयो, र यही विद्यार्थीकै मृत्युको कारणले गर्दाखेरि, जे जसरी त्यो घटना भयो, जसरी उनको मृत्यु भयो, त्यसैको विरोधमा चाहिँ, प्रहरीको विरोधमा प्रदर्शनकारीहरू उत्रेका थिए. सो यही घटनाक्रम आज पत्रपत्रिकाले सबैले अघिल्लो पेजमा हाइलाइट गरेका छन्, सबैले यही नै छापेका छन् भन्नु पर्यो. र अरू त्यहाँनिर छेउछाउमा अरू प्रसङ्गहरू चाहिँ, फेरि पिटर म्यान्डलसनको तस्विर पनि देखिन्छ, र त्यही उनको बारेमा पनि त्यहाँनिर छ. त्यो चाहिँ उनको, उनले लेखेका मेसेजहरू पब्लिस गर्ने कुरा थियो होइन, र पब्लिस पनि भयो, र ती मेसेजहरूमा चाहिँ कतिपय मेसेजहरू चाहिँ मेटिएको रहेछ अरे, हटाइएको भन्ने, र यो वाट्सएपमा गरिएको यो मेसेजहरू चाहिँ कस्तो हुन्छ भने, त्यहाँनिर सर्टन टाइमसम्म त्यहाँ टेक्स्ट, भिडियो, भोइस नोट्सहरू त्यहाँनिर हुन्छ, र अटोमेटिकली त्यो कुनै समयभित्र चाहिँ डिसएपियर पनि हुन्छ, त्यो हट्छ, मेटिन्छ, त्यसरी त्यहाँनिर राख्ने या नराख्ने भनेर मिलाउन सकिन्छ. सो यो यो भएको रहेछ. प्रधानमन्त्री, अर्थमन्त्री होइन, लगायत अरू केही व्यक्तिहरूको चाहिँ वाट्सएप मेसेज चाहिँ हटाइएको रहेछ भन्ने कुराहरू आएको छ. लर्ड पिटर म्यान्डलसनसँगको उहाँहरूको कन्भर्सेसन चाहिँ कति हटेको रहेछ, र यसले गर्दाखेरि चाहिँ ट्रान्सपेरेन्सी भएन भन्ने कुरा चाहिँ फेरि कतिपय व्यक्तिहरूले आवाज उठाएका छन्, कतिपय सांसदहरू, मन्त्रीहरूले नै. सो यो प्रसङ्ग पनि आजको पत्रपत्रिकामा रहेको छ भने, अर्को चाहिँ फेरि यो प्रोस्टेट सम्बन्धी, जुन प्रोस्टेट क्यान्सरको स्क्रिनिङ सम्बन्धी कुरा फेरि पनि आज आएको छ, र स्वास्थ्य मन्त्री जेम्स मोरेलाई चाहिँ कतिपय सल्लाहकारहरूले चाहिँ रेकमेन्ड गर्नुभएको रहेछ, केही योजनाहरू, आफ्ना सल्लाह सुझावहरू दिनुभएको छ, र त्यो उहाँले एक्सेप्ट पनि गर्नुभएको छ. केही हजार व्यक्तिहरूलाई मात्रै यसरी यो प्रोस्टेट क्यान्सरको लागि चाहिँ स्क्रिनिङ गर्नको लागि दिने भनेर भन्ने कुरा थियो. यसमा जस्तो कतिपय मानिसहरू जसलाई चाहिँ धेरै लाग्ने सम्भावनाहरू हुन्छन् होइन, 45 वर्षदेखि 74 वर्षका कतिपय मानिसहरूलाई, लगायत कतिपय जात जातिका मानिसहरूलाई होइन, अनि यस्तै गरिकन कतिपय चाहिँ जो जसको पारिवारिक हिस्ट्री, इतिहासमा चाहिँ यस्तो डिजिजहरू छ, यो रोगहरू लागेको छ, उनीहरूको फ्यामिलीलाई चाहिँ गर्न दिइने यो स्क्रिनिङ
भन्ने कुरा चाहिँ आएको थियो केही समय अगाडि होइन तर

यसमा चाहिँ धेरैले विरोध पनि गरेका छन्, होइन यो सबैलाई चाहिँ दिनुपर्छ, केही हजार मानिसहरूले मात्रै होइन भनेर च्यारिटी अनि क्याम्पेनरहरूले चाहिँ यो अहिले माग पनि गरिरहेका छन् र पत्राचार पनि गरिरहेका छन् सरकारलाई। हजुर, यिनै कुराहरू आज पत्र पत्रिकामा रहेका छन्। आज यति नै गरौँ। धेरै चाहिँ यही साउथहाम्प्टनकै घटनाको प्रसङ्गहरू अघिल्लो पेजमा रहेका छन्। सो अब गीत सुनौ आउनुहोस्। यो गीत सेन्टम्यान यङ 22 बिग नोर्जा उहाँहरूले गाउनुभएको गीत छ। यो गीतपछि भने आज हामी हेल्थ पोडकास्ट सुन्छौँ सधैँ जस्तो बुधबारको दिनमा, र आजको हेल्थ पोडकास्टमा फेरि पनि डेन्टल सम्बन्धी जानकारी रहेको छ। शिरीषजीले डाक्टर सुजन राजभण्डारीसँग कुरा गर्नुभएको छ। एकछिनमा हामी सुरुवात गर्नेछौँ।

SBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: Az Zsuzsádon és Sorában, az ilyen biztos a rádió lesz, mert nincs ilyet így jelen. Az akkor a Health Podcast, akkor Pál Lopani Pariszak, jó? Rá az a maszanga, az éppen honnan számról Dr. Susanna Razbandari, jó? Rá van egy dental surgeon, honnan szám, le dental health kabáré már, attól van oral health kabáré már, gata kei szabtáda hikulá gondi, ahí rájék át szám. Rá last week, hami le egy bará, mohatta púrna kurá, rupani gondi, especially about expenses, rupani kurá gondi, tere kurá már szám, lai Susanna zile, tamai in-depth jánkari garaunó bajó, र आज बाकी रहेको कुरा कानी लिएर फेरि पनि हाजिर छु मैले सुजना बहिनी तपाईलाई फेरि पनि एकपटक स्वागत गर्न चाहे
1: हजुर थ्यांक यू
0: हजुर तब लास्ट वीक त हामीले कति धेरै कुरा गर्यौं जस्तो कि तपाईले भन्नुभयो प्रिभेन्टिभ चाहिँ यो एउटा चाहिँ स्थिति हो डेन्टल हेल्थ भनेर भन्नुभएको छ कुनै पनि समस्या आउनु भन्दा अगाडि नै हामीले प्रिभेन्ट गर्न सक्छौं यसको नियम चाहिँ अब पालना गर्नु पर्यो भनेर भन्नुभएको थियो र एक्सपेन्सको पनि कुरा गरिदिनु भएको थियो सो वी आर सो ग्रेटफुल तपाईले जुन एनएचएस डेन्टिस्ट्री सबैको लागि भनेर जुन एउटा महत्त्वपूर्ण जानकारी गराउनु भयो हाम्रो श्रोताहरूलाई त्यसबाट पनि धेरै फाइदा पुग्यो होला त्यो जानकारीले भन्न चाहन्छु म र अब यो प्रिभेन्ट गर्नको लागि चाहिँ अब हामीले कोसिस गर्दा गर्दै पनि कहिलेकाहीँ अब हुन जान्छ गल्ती हुन जान्छ होइन अल्छीपना भनौँ अथवा लापरवाही भनौँ होइन हाम्रो पार्टमा दाँतको समस्या त आइ नै रहेको हुन्छ प्रिभेन्ट गर्ने सबैले र दाँतको समस्या नै नहुने हो भने अब डेन्टिस्ट नै हुनुहुन्न थियो होला सायद त्यो कारण गर्दा गर्दा तपाईँहरू अरूभन्दा बिजी हुनुहुन्छ त्यसको मतलब हामीले लापरवाही गरिरहेका छौँ दाँत बिगारिरहेका छौँ अब हाम्रो दन्त स्वास्थ्यमा सबैभन्दा धेरै देखिने समस्याहरू अनि आम रूपमा देखिने समस्याहरू के हुन् त्यो नर्मल समस्या अनि त्यस पश्चात चाहिँ अलिकति प्राणघातक समस्या पनि हुन सक्छ सक्दैन दाँतको कारणले गर्दाखेरि भन्ने विषयमा अलिकति जानकारी गराउनुहोस् न है
1: हजुर हस् त सो पहिला सुरु चाहिँ दाँतको सामान्य समस्या भनेको चाहिँ दाँत किराले हानो हो हामीले डेन्टल डिके भन्छौँ सो त्यो चाहिँ कसरी हुन्छ भन्दाखेरि फर्स्ट चाहिँ दाँत राम्रोसँग सफा नगरेर सो पहिला मैले भनिहालेँ पहिलाको एपिसोडमा सो ब्रस एकदम राम्रोसँग दुईचोटि दुई मिनट सधैँ गर्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ दाँत सफा हुन्छ प्लस फ्लसिङ दाँतको बिचको भागलाई पनि सफा गर्नुपर्छ फ्लसिङ गर्नुपर्छ सो त्यो गर्नुभयो भने चाहिँ प्रिभेन्टेबल हुन्छ तर किराले खाइहाल्यो भने त डेन्टिस्टकोमा गएर फिलिङ गर्नु बाहेक अरू अप्सन चाहिँ छैन कि त अब सानो डिके पछि गएर प्रब्लम दिन सक्छ सो सानै हुँदाखेरि गएर फिल गर्नुभयो भने चाहिँ बेटर
0: हजुर
1: त्यो पछिकोलाई चाहिँ नराख्नु होला
0: हजुर अब यसैमा क्या हुन त अन्य समस्या तपाईँले अहिले भनि नै हाल्नुहुन्छ तर यसको मैले के सोध्न मन लाग्यो भने यसको लक्षणहरू कस्तो हुन्छ त किनभने अब हामीले दाँतलाई त ब्रस त गर्छौँ सफा त गर्छौँ तर हेर्दैनौँ नि त प्रपरली देखिँदैन पनि त्यो कारण गर्दाखेरि यो दाँतमा किराले खान सुरु गरेको भन्ने कुरा चाहिँ कस्तो कस्तो लक्षणले हामीलाई बताउन सक्छ
1: सो दाँत किराले खाँदाखेरि चाहिँ के हुन्छ भने दाँतमा पुवाल परेर जान्छ सो तपाईँको दाँतमा खाना खाँदाखेरि धेरै अड्किरहेको छ भने कि त चिसो खाँदाखेरि सिरिङ सिरिङ गर्छ भने त्यो चाहिँ लक्षण हो इनिसियल लक्षण त्यसपछि अझ ठुलो हुँदै गयो भने त तपाईँले आफै नै देख्नुहुन्छ दाँत भाँचेर जान्छ ठुलो होल्स हुन्छ सो इनिसियल फेजमा चाहिँ खानाहरू अड्किने र सेन्सिटिभिटी चाहिँ इनिसियल्ली सुरुमा देखिने कुरा हो
0: त्यो देख्ने बित्तिकै
1: डेन्टिस्टकोमा गइहाल्नु के भन्छ भनेर देखाउनुलाई
0: हजुर अन्त फिलिङ गरिसकेपछि
1: फिलिङ गरेपछि हजुर सानो छ भने त नर्मल फिलिङ गरेर हुन्छ तर अब ठुलो प्रब्लम छ भने चाहिँ अब तपाईँले भन्नुभयो जस्तै रुट कनाल त्यसपछि रुट कनालले भएन भने दाँत निकाल्ने त्यो त
0: छँदैछ है दाँत निकालेपछि फेरि अर्को दाँत पनि हाल्नु पर्यो नक्कली
1: हजुर
0: अनि हजुर अब यो त सामान्य समस्या भयो अलिकति गम्भीर समस्याको पनि कुरा गरिदिनुहोस् न त दाँतको
1: सो गम्भीर समस्याको कुरा गर्दाखेरि चाहिँ अहिले चाहिँ हामी एडल्ट्सहरूमा चाहिँ गम डिजिज भन्ने गिजाको रोगको ठुलो समस्या देखि आएको छ त्यो चाहिँ अगेन राम्रोसँग ब्रस नगरेर हुन्छ तर राम्रोसँग ब्रस गरेर मात्र पनि भन्न मिल्न त्यसमा चाहिँ अरू फ्याक्टर्सहरू पनि छ फ्यामिली हिस्ट्री तपाईँको अब फ्यामिलीमा गम डिजिज छ भने त्यो चाहिँ हेरिडिटरी पनि हुनसक्छ अर्को चाहिँ चुरोट खैनी खाने बानी छ भने त्यसले पनि एकदम गिजाको समस्यालाई ट्रिगर गर्छ सो प्रिभेन्ट गर्नलाई चाहिँ त्यही ब्रस राम्रोसँग गर्नु पर्यो डेन्टिस्टकोमा रेगुलरली जानु पर्यो हाइजिनिस्टकोमा सफा रेगुलरली गर्नु पर्यो र चुरोट खैनी
0: खानुहरू
1: खानु भएन
0: हजुर चुरोट खैनी त अब दाँतको स्वास्थ्यको लागि मात्र होइन
1: जेनरल हेल्थ
0: लागि पनि एकदमै गाह्रो कुरा हो गर्न नहुने कुरा हो भनेर भन्नु है अनि यो यस्तै गरेर अब यो गिजाबाट रगत बग्ने भन्ने कुराहरू सबै यसैमा आइहाल्यो.
1: तपाईँले
0: भन्नुभएको जस्तै गिजाको समस्या भन्नुभयो नि त है, गिजा सुनिने गिजाबाट रगत आउने भन्ने पनि देखिहाल्छ अथवा हामीले सुनेको समस्याहरू मध्ये पनि पर्छ. अनि यस्तो खालको समस्याहरू चाहिँ कतिको प्राणघातक सिद्ध हुनसक्छ? किनभने मैले रिसेन्टली एउटा रिल हेरेको थिएँ, अब आजभोलि त रिलै प्लेनमा चाहिँ एउटा यात्री हुनुहुन्थ्यो अनि उहाँलाई चाहिँ त्यस्तै समस्या भएर चाहिँ दाँतको समस्या भएको रहेछ. अनि पक्का त्यहाँको पक्का मेडिकल टिम अब हुन्छ नि त्यो एउटा जनरल नर्मल मेडिकल टिम फ्लाइटमा उहाँहरूले हेरिराख्नु भएको थियो क्या. अनि एकदमै त्यो रिलले चाहिँ के भनेको थियो भने उहाँको ज्यान जान सक्ने खतरा भएको थियो भन्ने कुरा पनि गर्यो. अनि आई वाज लाइक ओके, दाँतको समस्याले पनि ज्यान पनि जान सक्ने रहेछ जस्तो मलाई लाग्यो. किनभने नर्मली त अब मुटुको समस्या आदि इत्यादिले तुरुन्तै मान्छेलाई चाहिँ अब अहिले छ एक किसिममा छ एक किसिममा छैन बनाउँछ, तर दाँतको स्वास्थ्यले पनि त्यस्तो गर्छ त, दाँतको समस्याले पनि त्यस्तो गर्छ त भन्ने प्रश्न मेरो मनमा लागेको थियो. अलिकति यो भ्रम हो कि तथ्य के छ, अलिकति बताइदिनुहोस् न. यो
1: चाहिँ तथ्य नै हो किनभने अब दाँत र गिजाको समस्या छ भने अघि भने जस्तै जेनरल हेल्थमा नै असर गर्छ. सो एउटा इक्जाम्पल दिउँ, तपाईँलाई सपोज दाँत किराले खाएछ, तपाईँले केयर गर्नु भएन, यतिकै छोड्नु भयो, फिलिङ गर्नु भएन भने पछि त्यो गएर एप्सिस हुन जान्छ. एप्सिस भनेको चाहिँ इन्फेक्सन, त्यसलाई पनि राम्रोसँग केयर गर्नु भएन, वास्ता गर्नु भएन भने गिजाहरू सुन्निने समस्या भएर त्यो चाहिँ सेप्सिसमा परिवर्तन हुने चान्सेस हुन्छ. सेप्सिसले गर्दाखेरि तपाईँको जेनरल हेल्थलाई नै असर परेर प्राणघातक पनि हुनसक्छ. सो त्यो एउटा डेन्टली रिलेटेड लाइक स्केरी थिङ हो. त्यसपछि अर्को भनेको चाहिँ गिजाको समस्या. गिजाको समस्या चाहिँ लङ रन लङ टर्मसम्म तपाईँले ट्रिट गर्नु भएन भने त्यसको ब्याक्टेरियाहरू चाहिँ ब्लड स्ट्रिममा गएर हार्टमा डाइरेक्टली अफेक्ट गर्छ भन्ने धेरै स्टडिजले प्रुभ गरिसकेको छ. सो त्यसैले गर्दाखेरि चाहिँ डेन्टिस्ट्री चाहिँ आफ्नो मुखको चाहिँ स्याहार सुसार एकदम राम्रोसँग गर्नुपर्छ.
0: अब यसैमा क्या तपाईँले अहिले भर्खरै भनिहाल्नु, अब दाँतको स्वास्थ्यले गर्दाखेरि अन्य जेनरल हेल्थमा पनि असर त पुग्छ नै भनेर, त्यसको भाइस वर्षा चाहिँ हुन्छ हुँदैन?
1: वर्षा चाहिँ म के भन्छु भने त्यो चाहिँ पनि हुन्छ, किनभने अब तपाईँको पेटहरू खराब छ, पेटमा प्रब्लम छ भने सासहरू गनाउने ह्यालिटोसिसहरू हुने त्यस्तो हुन्छ. अब तपाईँ सपोज केही ट्रिटमेन्टको लागि केमोथेरापी रेडियोथेरापीहरू गरिराख्नु छ भने त्यसले गर्दाखेरि तपाईँको सलाइभा फ्लोहरूलाई इफेक्ट गरेर ओरल हेल्थलाई पनि इफेक्ट गर्छ. सो जेनरल हेल्थ एन्ड ओरल हेल्थ चाहिँ एकदम रिलेटेड छ,
0: गोज ह्यान्ड इन ह्यान्ड
1: ह्यान्ड इन ह्यान्ड.
0: हजुर. र अब यो अब तपाईँले भनिहाल्नुभयो यो सास गनाउने समस्या होइन, त्यसको मतलब त मैले बुझे अनुसार त अहिलेसम्म त म मुखको समस्याले गर्दाखेरि सास गनाउने समस्या हुन्छ भन्थे, यो पेटको समस्या नै हुँदो रहेछ होइन त?
1: हजुर, जेनरली अब मोस्ट अफ द केसेसमा चाहिँ दाँतकै समस्याले हुन्छ, किनभने राम्रोसँग ब्रस गर्नु भएन, फ्लस गर्नु भएन, जिब्रोलाई सफा गर्नु भएन भने चाहिँ हजुर सास गनाउने हुन्छ. तर जेनरली तपाईँको अरू इफेक्ट पेटहरूमा इफेक्टिभ छ भने त्यसबाट पनि सास गनाउने समस्या हुनसक्छ.
0: हजुर. अब जिब्रोको कुरा गरिहाल्नु, जिब्रो पनि फेरि ओरल हेल्थमा पर्ने भएको हुनाले सोध्नु मन लाग्यो तपाईँलाई, जिब्रोको हेरचाह चाहिँ कसरी गर्ने अनि जिब्रोमा आउने समस्याहरू कस्तो हुन्छ?
1: सो जिब्रोको हेरचाह चाहिँ अब ब्रस गर्दाखेरि तपाईँले टुथब्रसले नै जिब्रोलाई पनि ब्रस गर्नुभयो हुन्छ, त्यो गाह्रो भयो भने चाहिँ टङ स्क्रेपर भन्ने पाउँछ, अभाइलेबल छ, त्यो टङ स्क्रेप गर्नुपर्छ. सो ब्रस गर्दाखेरि दाँत मात्र नभएर गिजा र जिब्रो पनि सफा गर्नु एकदम जरुरी छ.
0: हजुर. हामीले त अहिलेसम्म दाँतमा त सफा गर्छौँ, गिजामा त कहिले ब्रस लगाएको जस्तो मलाई लाग्दैन. सो आई थिङ्क वी सुड स्टार्ट प्र्याक्टिसिङ द्याट.
1: हजुर.
0: है, अब जिब्रो त नर्मली सफा गरिन्छ होइन, तर अब यो गिजाइमा चाहिँ ब्रस चाहिँ सायद अब आई माइट ओन्ली बी द वान एज वेल, आई डोन्ट नो होइन, आई कान्ट से अबाउट.
1: युजुअली हामीले ब्रस गर्दाखेरि गिजा पनि छुइराकै हुन्छ,
0: छुँदा तर प्रोपरली गिजालाई नै भनेर चाहिँ
1: गिजालाई पनि ब्रस गर्नुपर्छ, त्यो माथि माथि मात्र ब्रस गरेर हुँदैन, गिजाको बेसतिर पनि ब्रस गर्नु जरुरी.
0: ब्रस गर्दा हुन त अब गिजाको गिजातिर त छुन त छुन्छ, बेसतिर तपाईँले भन्नुभएको जस्तै, तर प्रपर गिजा त तलसम्म हुन्छ नि, त्यहाँसम्म त ब्रस गर्नुपर्ने होइन,
1: त्यतासम्म त पर्छ. एटलिस्ट गिजा चाहिँ छुनै पर्छ. धेरैजना चाहिँ माथि माथि मात्र ब्रस गर्ने बानी हुन्छ नि, त्यस्तो चाहिँ गर्नु हुँदैन, गिजा पनि ब्रस गर्नुपर्छ.
0: मैले राम्ररी प्रपरली ब्रस गरिरहेको छु, ढुक्क भएँ. एनिवे, अब हामी फेरि यहाँ छोटो ब्रेक लिन्छौँ, त्यस पश्चात हामी अलिकति ओरल क्यान्सरको कुरा गरौँ, किनभने अब क्यान्सर भन्ने बित्तिकै, अर्बुद रोग भन्ने बित्तिकै ठुलो समस्या हो र मुखको पनि क्यान्सर त भइ नै हाल्छ, र यस विषयमा हामी अलिकति श्रोतालाई जानकारी गराउँछौँ है.
1: हजुर.
0: अहिले छोटो ब्रेक लिउँ है.
2: बीएफबीएस

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने फलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS गोर्खा रेडियो।

0: प्रिय श्रोतामा रेडियो सुन्दैमा बिएपिएस गोर्खा रेडियो यतिखेर र म शिरीष छु. अहिले हेल्थ पोडकास्टमा हाम्रो साथमा हुनुहुन्छ डाक्टर सुजाना राज भण्डारी, डेन्टल हेल्थ एक्सपर्ट हुनुहुन्छ, डेन्टल सर्जन हुनुहुन्छ र गत केही सप्ताहदेखि गरी आएको कुराकानीलाई अब अगाडि बढाउन चाहन्छु. ब्रेकभन्दा अगाडि हामीले कुरा गरिहाल्यौँ, स्पेसली अब दाँतको समस्याहरूको कुरा गऱ्यौँ. अब दाँतको समस्याको साथसाथमा मुखको समस्याको कुरा गर्दाखेरि एकदमै हामीले बिर्सनै नहुने चाहिँ ओरल क्यान्सर होइन, र यस विषयमा अलिकति बताइदिनुहोस् न. ओरल क्यान्सर भन्ने बित्तिकै कस्तो कुराहरू अथवा कस्तो कस्तो खालको यो चाहिँ तत्त्वहरू यसमा पर्छन्, एलिमेन्ट्सहरू के छन्, अनि प्रिभेन्टेटिभ मेजर्सहरू के हुन्, लक्षणहरू के हुन्, निदान कसरी गर्न सकिन्छ आदि इत्यादि.
1: हजुर, सो ओरल क्यान्सर भन्नाले चाहिँ मुख र मुखको वरिपरिको टिस्युजहरूको क्यान्सर बुझिन्छ. सो तपाईँले इनकेस आफ्नो मुखमा केही सेतो रातो प्याचेसहरू देख्नुभयो भने, कि त कुनै लम्प्सहरू देख्नुभयो भने, अथवा अल्सर हिल भएन भने चाहिँ अलिकति सतर्क भएर डेन्टिस्टकोमा जचाउन गइहाल्नुपर्छ. अर्ली साइन्स भनेको चाहिँ अनएक्सप्लेन्ड ब्लिडिङ, नम्बनेस र फङ्सनल इस्यु, चपाउनु गाह्रो हुने, खान गाह्रो हुने, स्वलो गर्न गाह्रो हुने र टङ मुभमेन्टमा गाह्रो भयो भने चाहिँ डेन्टिस्टकोमा गइहाल्नुपर्छ. रिस्क फ्याक्टर्सको कुरा गर्दाखेरि चाहिँ रिस्क फ्याक्टर्स मेन चाहिँ टोब्याको, स्मोकिङ, सिगार, सुर्ती, त्यस्तो कुराहरू चाहिँ मेन रिस्क फ्याक्टर्स हो. अर्को चाहिँ अल्कोहल पनि सेकेन्ड रिस्क फ्याक्टर ओरल क्यान्सरको लागि. थर्ड भनेको चाहिँ सन एक्सपोजर. लिप क्यान्सर धेरै मान्छेमा हुने मेन कारण चाहिँ सन एक्सपोजर होस्, त्यसैले सनस्क्रिन लगाउँदाखेरि लिप्समा पनि सनस्क्रिन लगाउनु, कि त लिप बाम विथ सनस्क्रिन अभाइलेबल छ त्यो युज गर्नु जरुरी छ. अर्को कुरा चाहिँ अब एज एन्ड जेन्डर भन्दाखेरि चाहिँ ओरल क्यान्सर चाहिँ धेरै जस्तो 55 वर्ष माथिको मेल्सहरूमा एकदम प्रिभेलेन्ट छ. सो त्यो चाहिँ आफू केयरफुल हुनुपर्छ 55 वर्ष पुगेपछि, तर अरूहरू पनि हुनुपर्छ, तर मेनली चाहिँ
0: ओके. यो तपाईँले भन्नुभएको जुन लिप क्यान्सरको कुरा गर्नुभयो नि होइन, इट्स भेरी रेयर, अलिक कमै छ.
1: भेरी रेयर, युकेमा चाहिँ क्वाइट कमन, किनभने यहाँ त अब सन बेदिङहरू गरिन्छ, सो इट्स क्वाइट कमन. नेपालमा खासै छैन, तर युकेमा चाहिँ क्वाइट कमन.
0: त्यही त अब हामीले सनस्क्रिन लोसन त युज गर्छौँ, बट लिप्समा चाहिँ युज गरेको जस्तो मलाई लाग्दैन.
1: गर्दैन, तर गर्नु जरुरी छ. तपाईँ घाममा अब यहाँ त घाम रेयरली देख्न पाइन्छ, तर देखेको बेला त हामीलाई पनि सनबेद गर्नु मन लाग्छ नि. सो गर्नुहुन्छ भने चाहिँ लिप बाम सनस्क्रिनवाला अथवा सनस्क्रिनै लिपमा पनि अलिकति लगाउनु जरुरी छ.
0: अच्छा, इट्स अ न्यू इन्फर्मेसन मेरो लागि पनि, सायद हाम्रो श्रोताहरूलाई पनि हुनसक्छ. हुन त कतिपय श्रोताहरू त एकदमै भनौँ न अलरेडी जानकार हुनुहुन्छ पनि होला होइन, तर मलाई चाहिँ यो चाहिँ नयाँ इन्फर्मेसन दिनुभयो तपाईँले. लिस्टमा चाहिँ मैले अहिलेसम्म टु बी अनेस्ट सनस्क्रिन लोसन चाहिँ लिप्समा चाहिँ लगाउँदैन. आई अलवेज अभोइड, किनभने अब अलिक मुखमा पर्छ नि त,
1: त्यति त हुन्छ, तर लगाउनु चाहिँ जरुरी छ.
0: ओके, स्टार्टिङ फ्रम टुडे अब यो प्र्याक्टिस चाहिँ गर्नु पर्ला जस्तो मलाई लागिरहेको छ है. र यो ओरल क्यान्सरको बारेमा पनि अलिकति हामीले यसमा चाहिँ कभर गरिहाल्यौँ. अनि यसको ट्रिटमेन्ट त अब नर्मली अन्य
1: अरू क्यान्सर जस्तै सर्जरी, रेडियोथेरापी, केमोथेरापी, आजकल इम्युनोथेरापी, टार्गेटेड थेरापीहरू छ, अनि अब डायग्नोसिसमा पनि सिमिलर बायोप्सी, इमेजिङ.
0: ओके, र अब अरू कुराहरू गर्नुपर्दाखेरि मोस्ट अफ द तपाईँले अब यो सामान्यदेखि गम्भीर हाम्रो ओरल हेल्थसँग सम्बन्धित समस्याहरूको बारेमा कुरा गरिदिइहाल्नु भयो. अब मैले के सोध्न चाहेँ भने, अब यो जुन आजभोलि यो अलिकति यो के भन्ने अब कस्मेटिक एउटा चाहिँ फिल्डको कुरा गरौँ न है, जस्तो कि अब टिथ वाइटनिङ भयो होइन, अनि त्यसपछिबाट हाइजिन त अब टिथको जरुरी नै छ,
1: जरुरी सफाइ नै.
0: अब वाइटनिङ चाहिँ अलिकति मेरो विचारमा मोर लाइक अब तपाईँले अघि भन्नुभएको जस्तै पर्सनालिटीको लागि पनि जरुरी कुराहरू हो होइन. यसमा अलिकति सोध्न के मन लाग्यो भने, सबैभन्दा पहिला चाहिँ अब यो हाइजिनको कुरा गर्दाखेरि अब हाइजिनेटसँग हामीले कतिको अन्तरालमा भेट्ने, अथवा मुखको भित्रको दाँतहरूको सरसफाइ हामीले टुथब्रस दिनै पछि बिहानै बेलुका तपाईँले भन्नुभयो जस्तै गरेर भनौँ न, अथवा डेन्टिस्टहरूले भन्नुभयो जस्तै गरेर गऱ्यौँ भने पनि केही न केही नपुग्न सक्छ. त्यो हिसाब किताबले यो दाँतको सरसफाइ कति कति अन्तरालमा गर्नु जरुरी छ, अनि त्यसको प्रोसिजर के हो, डेन्टल अपोइन्टमेन्ट ल्याए जस्तै गरेर गर्ने हो कि, अथवा अन्य ठाउँमा जानुपर्ने हो कि, के कस्तो हो त्यो बताइदिनुहोस्, अनि त्यसपछि हामी टिथ वाइटनिङको पनि अलिकति कुरा गर्छौँ.
1: हजुर, सो डेन्टल हाइजिनिस्टकोमा चाहिँ हामीले चाहिँ एभ्री 6 मन्थ रेकमेन्ड गर्छौँ, तर कुनै कुनै केसमा लाइक गिजाको रोग छ भने चाहिँ एभ्री थ्री मन्थ्स डेन्टल हाइजिनिस्ट भिजिट गर्नु जरुरी छ. तपाईँले भन्नुभयो जस्तै जति घरमा ब्रस गरे पनि सफा गरे पनि कुनै कुनै एरियाजहरूमा पुगिँदैन, मिस हुन्छ. सो त्यो एरियाजहरूमा चाहिँ डेन्टल हाइजिनिस्टहरू पुगेर सफा गरिदिनुहुन्छ. त्यसले गर्दाखेरि चाहिँ अगेन प्रिभेन्टेटिभ हो त्यो, गिजाको समस्या दाँतको समस्या हुनबाट जोगिन्छ. सो एभ्री सिक्स मन्थ चाहिँ रेकमेन्डेड. तर प्रब्लमहरू छ भने चाहिँ हाइजिनिस्टले पनि आफैले भन्नुहुन्छ कति इन्टरभलमा आउनुपर्छ भनेर. सो एभ्री सिक्स मन्थ चाहिँ जानुपर्छ.
0: हजुर. अनि यसै गरिकन यो टिथ वाइटनिङको कुरा गरौँ. अब डेन्टिस्टहरूले यसलाई कतिको रिकमेन्ड गर्नुहुन्छ, किनभने अब टिथ वाइटनिङ भन्ने बित्तिकै स्पेसली नेपाली हाउस होल्डमा अब हामीले कति मरमसला खान्छौँ होइन. अब चिया कफी त त्यो नर्मलै भइहाल्यो, एभ्री वान हेज द्याट. तर अब स्पेसली अब हामीले हाम्रो घरमा चाहिँ नि बेसारको प्रयोग धेरै गर्छौँ हरेक कुरामा होइन. त्यो कारण गर्दाखेरि अब टिथ वाइटनिङ माइट नट बी अब लङ टर्म सल्युसन सेतो दाँतको लागि. अब सधैँ नै गरिरहने पर्ने हो अथवा एकदमै एउटा एउटा एउटा अन्तरालमा गरिरहने त्यसलाई इन्ट्याक्ट राखिरहनको लागि चाहिँ त्यो गरिरहने हो भने त्यसबाट दाँतमा नकारात्मक असर पर्छ पर्दैन, हाउ सेफ इज इट रेगुलर बेसिसमा गर्नको लागि भनेर मैले सोध्न चाहेँ तपाईँलाई यतिखेर.
1: हजुर. टिथ वाइटनिङ चाहिँ एसेन्सियल होइन, त्यो चाहिँ पर्सनल प्रिफरेन्स आफूलाई राम्रो देख्नको लागि. सो टिथ वाइटनिङ गर्नुहुन्छ भने चाहिँ आजकल त अनलाइन त्यो टिथ वाइटनिङ स्ट्रिप्सहरू जेल्सहरू अभाइलेबल छ, त्यो चाहिँ म रेकमेन्ड गर्दिनँ. किनभने टिथ वाइटनिङ गर्नलाई चाहिँ हामीले एसिड युज गर्छ, सर्टन टाइप अफ एसिड युज गर्छ. सो अनलाइन किन्नुभएको सामानमा के एसिड हुन्छ हामीलाई थाहा हुन्न, त्यसले झन् ड्यामेज गर्न सक्छ हाम्रो टिथलाई. सो अनलाइन चाहिँ म रेकमेन्ड गर्दिनँ. वाइटनिङ गर्नु मन छ भने डेन्टिस्टकोमा गएर वाइटनिङ गर्न सक्नुहुन्छ, विच इज भेरी सेफ. किनभने रेगुलेटेड हुन्छ, हामीले युज गर्ने जेल्सहरू रेगुलेटेड हुन्छ, त्यसैले गर्दाखेरि दाँतलाई चाहिँ ड्यामेज गर्दैन. सो एनएचएसमा चाहिँ यो पर्दैन, यो प्राइभेटली मात्र हुन्छ. यो चाहिँ कस्मेटिक ट्रिटमेन्ट हो.
0: हजुर.
1: सो कस्ट पनि अलि एक्सपेन्सिभै छ. तर इन्टरभल भन्दाखेरि चाहिँ अब आफ्नो प्रिफरेन्स हो, कसैले छ महिनामा गर्न रुचाउँछ, कसैले एक वर्षमा गर्न रुचाउँछ, त्यो चाहिँ आफ्नो इच्छा अनुसार. डेन्टिस्टबाट जेल लिनुभएको छ भने चाहिँ सेफै हुन्छ, लाइक फ्रिक्वेन्टली गर्नु पनि सेफै हुन्छ. तर बाहिर किनेको चाहिँ आई वुडन्ट रेकमेन्ड. अनि त्यसपछि अर्को कुरा भन्दाखेरि चाहिँ अब टिथ वाइटनिङ हाम्रो खानाहरू एकदम हामीले बेसारहरू युज गर्छौँ, चिया कफी खान्छौँ, त्यो चाहिँ अब प्रिभेन्टेबल छ भन्नु पर्ला अलिकति. किनभने चिया कफी खाएपछि दाँत खुल्ला गर्ने गर्नुभयो भने स्टेन्सहरू धेरै बस्दैन. अब खानेकुराहरू त्यो स्टेनिङ फुडहरू खानुपछि राम्रोसँग खुल्ला गर्नुभयो भने स्टेन्सहरू बस्दैन. तर बसिहाल्यो भने वाइटनिङ गर्न चाहिँ एकदम सेफै हो. नो ब्याड इफेक्ट्स इफ सेफली गर्यो भने.
0: हजुर
1: हजुर.
0: त्यही त, किनभने अब वाइटनिङ गर्ने भन्दाखेरि अभियसली तपाईँले भन्नुभएको जस्तै एसिड लगाइन्छ भनेर भन्नुभएको छ. अब नर्मली पनि अब हामीले एउटा थाहा पाउने कुरा चाहिँ सफा गर्नको लागि अभियसली एसिड युज गरिन्छ नि. त्यसले गर्दाखेरि दाँतमा चाहिँ लङ टर्ममा चाहिँ असर पुग्ने हो कि अथवा दाँतको जुन एउटा क्वालिटी बिग्रिँदै जाने हो कि भन्ने प्रश्न पनि आउन सक्छ नि त. हुन त अब हामीले प्रोफेसनल्सकोमा गएर गरायौँ भने उहाँहरूले नै सबै कुरा भनिदिनुहुन्छ होइन. र पनि आम जनतालाई चाहिँ अलिकति जानकारी गराउनको लागि मैले यो
1: प्रोफेसनली गर्नुभयो भने सेफ, प्रोफेसनली गर्नुभयो भने एकदम अनसेफ.
0: हजुर हजुर. तपाईँले भन्नुभएको साँच्चै नै हो. आजभोलि त फेरि रिलकै कुरा आयो. सोसियल मिडिया प्लेटफर्ममा यति धेरै उपायहरू हुन्छन् हरेक कुराको, अब दाँत सफा गर्ने र दाँत चम्काउने पनि त्यसमा देखेको. कहिले के सोडा हाल्नु भन्छन्, कहिले कुनै के हाल्नु भन्छन्, कुनै के
1: हाल्नु. चाहिँ म रेकमेन्ड गर्दिनँ किनभने त्यसले इनिसियली सफा गर्ला तर लङ टर्ममा चाहिँ तपाईँको दाँतलाई ड्यामेज गर्छ, इनामेललाई ड्यामेज गर्छ. सो आई वुड नट रेकमेन्ड, नट रेकमेन्डेड.
0: र त्यस्तो गरिसकेपछि फेरि जाने तपाईँहरू चाहिँ फेरि डेन्टिस्टकोमा डेन्टिस्टले गाली गर्नुहुन्छ. एनिवे, एकदमै तपाईँले मजाले यो कुराहरू बताइदिनु भयो. थ्याङ्क यू सो मच. कतिपय कुराहरू त अब हामीले भनौँ न आजभोलि त गुगलमा पनि पाइन्छ अब इन्फर्मेसन हेर्ने बित्तिकै. तर अब हरेक कुरा हामीले चाहिँ इन्टरनेट भएको कुराहरूलाई चाहिँ ब्लाइन्ड फोल्डेडली चाहिँ त्यसलाई फलो गर्नु
1: हुँदैन
0: होइन. त्यस कारण गर्दाखेरि नै मैले तपाईँसँग सोधेकी हुँ यो कुराहरू.
1: प्रोफेसनल हेल्प लिनु चाहिँ एकदम जरुरी छ.
0: र आज त श्रोताहरू तपाईँहरूलाई चाहिँ हामीले हेल्थ पोडकास्टद्वारा यस्तो फ्री डेन्टल एडभाइसहरू दिइरहेका छौँ. यो डेन्टल एडभाइस लिनुको लागि त हामीले अपोइन्टमेन्ट लिएर डेन्टिस्टकोमा जानुपर्छ होइन. तर आज निशुल्क रूपमा एकदमै सर्वसुलभ तरिकाबाट हाम्रो बहिनी सुजनाले हामीलाई यति धेरै एक्सपर्ट्स एडभाइसेसहरू दिनुभएको छ. वी आर भेरी ग्रेटफुल, वी आर भेरी थ्याङ्कफुल, अनि वी रियली एप्रिसिएट.
1: थ्याङ्क यू
0: है. र यति भनिरहँदाखेरि मेरो विचारमा धेरै कुराहरू हामीले कभर गऱ्यौँ होला जस्तो लाग्छ. तर पनि यदि यी कुराहरू बाहेक पनि केही छन् जुन भन्नुपर्नेछ, तपाईँले जानकारी गराउनुपर्छ एज अ डेन्टिस्ट भनेर भन्नुहुन्छ भने राखिदिनुहोस्, त्यसपछि हामी आजको कुराकानी ऱ्यापअप गर्छौँ.
1: सो मैले भने अनुसार लाइक प्रिभेन्टेटिभ डेन्टिस्ट्री इज द बेस्ट डेन्टिस्ट्री भन्छु. सो ब्रस राम्रोसँग गर्नु पऱ्यो, फ्लस गर्नु पऱ्यो, दुईचोटि डेन्टिस्टकोमा इयरली भिजिट जानु पऱ्यो, त्यसपछि खानाहरूमा पनि अलिक ध्यान दिनुपर्छ, धेरै चिनी भएको खानेकुरा खानु भएन, फिजी ड्रिङ्क्सहरू खानु भएन, अनि त्यो बाहेक स्टुरोड रक्सीहरू पनि सकेसम्म नखानु बेटर, किनभने त्यसले दाँतमा मात्र ओरल हेल्थमा मात्र नभएर जेनरल हेल्थमा पनि एफेक्ट गर्छ. सो त्यो हो, सबै कभर गरिसक्यौँ. अर्को एनएचएस डेन्टिस्ट्रीमा मैले अर्को एउटा कुरा मिस गरेको चाहिँ प्रेग्नेन्ट वुमन र न्यु मम्सहरू अप टु चाइल्ड एक वर्षकोसम्म हुनेलाई उहाँहरूलाई पनि एनएचएस डेन्टिस्ट्री फ्री हो. सो तपाईँहरू कोही एक्सपेक्टेड मम हुनुहुन्छ, न्यू मम हुनुहुन्छ भने तपाईँले एनएचएस डेन्टिस्ट्री फ्रीमा एसेस गर्न सक्नुहुन्छ. त्यो एउटा चाहिँ छुट्टै छ
0: है. एनिवे ल सुजाना भाइ, थ्याङ्क यू सो मच, तपाईँको यति धेरै एडभाइजेसहरू तपाईँले दिनुभयो, कस्तो रमाइलो क्या, म त बसी बसी है मजाले फ्रीमा यस्तो एडभाइसहरू पाइरहेका छौँ. कति भ्रमलाई तपाईँले क्लियर पनि गरिदिनु भयो, कति तथ्य हो कि होइन भन्ने कुरालाई तपाईँले क्लियर गरिदिनु भयो आजको यो सेसनमा. अब भनौँ गत हप्तादेखि हामी बसिरहेका छौँ, तपाईँले यतिका धेरै समय हामीलाई दिनुभयो, यसको लागि थ्याङ्क यू सो मच. र पछि पछि पनि अब नयाँ नयाँ कुराहरू आउँदै गर्दाखेरि पक्कै पनि तपाईँलाई म दुःख दिने नै छु.
1: हजुर स्योर.
0: यो पटकको बसाएको लागि पनि थ्याङ्क यू सो मच.
1: थ्याङ्क यू. नमस्ते.
0: थ्याङ्क यू.

0: रोजन अधिकारीले गाउनु भएको यो सुस्तरी बोलको गीत सुन्दै सुन्दै अब छुट्टिन्छौँ कार्यक्रम नमस्ते युकेबाट। मैले गीतलाई पुरा सुनाउन सकिनँ, माफ गर्नुहोला, समय थोरै रह्यो। र अब फेरि अर्को गीत तिलक बङ मौल्ला ब्याकग्राउन्डमा उहाँको गीत पनि छ, डक्टरसँगको कुराकानी डेन्टल हेल्थ सम्बन्धी सुनिसकेका छौँ। अब चाहिँ छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट। रूपा राणाजी आइपुग्नुहुन्छ, अब बाँकी कार्यक्रम लिएर काठमाडौँको सौगात यहीँबाट। र भोलि र पर्सिको दिनमा पनि हाम्रो सहकर्मी साथीहरू आउनुहुन्छ पालै पालो नमस्ते युके कार्यक्रम लिएर, र उहाँहरूको साथ पाउनुहुनेछ। म भने एकैचोटि अब यहाँलाई नेक्स्ट विक मात्र भेट्न आइपुग्नेछु बिहान, र त्यसपछि फेरि हाम्रो यात्रा माथि क्याट्रिकतिर हुन्छ। नेक्स्ट विक पनि त्यस्तै अन एन्ड अफ हुन्छौँ हामी भन्नु पऱ्यो सहकर्मी साथीहरू। वेल, अब जानुपर्छ, छुट्टिनुभन्दा अगाडि यहाँहरूलाई धेरै धेरै धन्यवाद छ, यति राम्रो राम्रो तस्विरहरू पठाइदिनु भएको छ हाम्रो कृष्ण चामलिङ दाजु, थ्याङ्क यू, एकदम दामी दामी चिजहरू यहाँ लेख्नु भएको छ। र हाम्रो कृष्ण चामलिङ दाजु हाइकिङ कतातिर हो, कस्तो राम्रो जानुभएको छ, कस्तो राम्रो तस्विर पठाइदिनु भएको छ खिचेर। हाम्रो धनु बहिनी, दामी छ मौसम, लुहै आज सुन्दैछु भनेर भन्नुभएको थियो अघि नै। र आशा दिदी, आज त साइकल दिवस रहेछ, आजको दिन त झन् मजाले साइकल कुदाउनु पर्ने दिन, यस्तो राम्रो मौसममा साइकल कुदाउँदै साइकल दिवस मनाउनु पर्ने, तर हजुरकी बहिनी चाहिँ थला परेर घरमै रेस्टिङ मोडमा छ है भनेर भन्नुभएको छ। बिहान बिहान बेडमै पल्टेर घरमै आजको हजुरको आवाज सुन्दै थिएँ र छु पनि, तर लेख्न जागर नै चलेन। आज चाहिँ मलाई सम्झिनु भएछ, सुनेपछि झन् केही लेख्न मन लाग्यो, तर मेरो अवस्था यस्तो छ दिदी भनेर, कहिले पूर्ण रूपमा रिकभर हुने थाहा छैन, अहिले त दुईवटा साथी बैशाखी र घरमा हिँडिरहेको छु, पुरै घरभित्र सीमित भएको छु, यतिमै घरमै बस्दा बस्दै कहिलेकाहीँ पागलै हुन लगे जस्तो पो हुन्छ हौ भनेर उहाँले भन्नुभएको छ। ओहो धनु बहिनी, यो साइकल दिवसको अवसरमा सबैलाई शुभकामना पनि भन्नुभएको छ है उहाँले। धनु बहिनी, किन तपाईँले लेख्नु भएको छैन, आउनु भएको छैन, तपाईँले फोटो पिक्चर पठाउनु भएको छैन भनेर सोचिरहेको थिएँ कि, सम्झिरहेको थिएँ मैले, तपाईँ सधैँ आउनुहुन्थ्यो, केही न केही हामीलाई लेखिरहनुहुन्थ्यो, झस्काइरहनुहुन्थ्यो, आज त यस्तो बैशाखीमा हुनुहुँदो रहेछ, सानो अलिकति पिक्चर पठाइदिनु भएको छ बैशाखीको, लौ त तपाईँलाई एकदमै छिटो शीघ्र लाभको काम, स्वास्थ्य तपाईँको एकदमै शीघ्र लाभ होस् होइन, स्वास्थ्यमा चाँडै सन्चो हुनुहोस् अनि फेरि काममा मजाले फर्किने, साइकल चलाउने, स्वास्थ्य हुने होइन, त्यो तपाईँको नर्मल रुटिनमा फर्किनुहोस् चाँडै नै, यही कामना गर्छु है तपाईँलाई स्पिड रिकभरीको भन्दै आजको कार्यक्रमबाट छुट्टिन्छु है। त यहाँहरू सबैलाई जो जतिले लेख्नु भएको छ यहाँहरूप्रति आभार व्यक्त गर्छु, अनि ह्याभ अ नाइस डे भन्न चाहन्छु। नमस्ते, बाइ बाइ आजलाई।
1: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस, यो बीएफबीएस गोर्खा रेडियो हो, गोर्खा रेडियो हो।
2: एमाले अध्यक्ष केपी ओलीले अबको आन्दोलनमा तयारीकोमा जुटिहाल्ने उद्घोष गर्नुभएको छ। चुनावपछि आज पहिलोपटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभएको हो।
3: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ, र आफूलाई तयार गर्न सँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। त्यस्ता कुराहरूलाई विश्लेषण गरेर दर उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ, र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ। यसका निम्ति हाम्रो पार्टी एकताबद्ध हुन जरुरी छ। पहिले
2: बजेटको अन्तिम तयारीमा रहेका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको भन्दा नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि पूर्व सहमति अनुसार काँग्रेसले मुख्यमन्त्री सहित एकैसाथ सरकार फेर्नु पर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य बाहेक एमालेका चारजना मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन एकदेखि आठ मन्त्रालय कायम गर्ने निर्णय गरिसकेको छ। तर काङ्ग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले तीन मन्त्री पाउने र अर्को दलले चार मन्त्री लिने यसअघि मौखिक सहमति भएकाले एमाले चारैजना मन्त्री फेरेर पुनः चारजना नै पठाउन लागेको हो। अन्नपूर्ण प्रथम हिमालय आरोहण भएको 76 वर्ष पूरा भएको छ।
4: म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण चार नारसाङको भूगोलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दुर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ। पर्यटन विभागका अनुसार पछिल्लो 5 536 आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्ष वसन्तयाममा 4 समूहका 27 अनुमति लिएका थिए।
2: सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपछि राष्ट्रिय किताबखानामा निशालिन बहालवाला र अवकाश प्राप्त कर्मचारीको भिड लाग्न थालेको छ। सम्पत्ति छानबिन आयोगले उपसचिव र त्योभन्दा माथिल्लो दर्जाका अवकाश प्राप्त र बहालवाला कर्मचारीको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो। तर किताबखानालाई निस्तालिन कार्यालय आउन नपर्ने सूचना जारी गरेको छ। वाट्सएपबाट सेवा दिइरहेको तर 24 प्रत्युत्तर नपाएमा पुनः पठाउन पनि महानिर्देशक श्रवण पोखरेलले आग्रह गर्नुभएको छ। पोखरेलका अनुसार सम्पत्ति विवरण खुलाउन तलबको निस्सा माग्ने माग बढेपछि सार्वजनिक विधाका दिनमा समेत कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ। महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा आज नेपाल बंगलादेशी टोलीसँग भिड्न लागेको छ। भारतको गोवा पण्डित जवाहरूलाल नेहरू रंगशालामा दिउँसो 4 खेल शुरू हुनेछ। च्याम्पियनसिपको करिब 16 वर्षको यात्रामा नेपाल जहिले पनि फाइनलमा पुगेको छ। यो अवधिमा कैयौं पटक विजेताभन्दा नेपाली प्रतियोगिताको उपाधि जित्न सकेको छैन। विगत 5 यता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ। जम्मा जम्मी 13 खेलमध्ये नेपालले 6 विजय हासिल गर्दा बंगलादेशले 5 जितेको छ। त्यस्तै 2 बराबरीमा टुङ्गिएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बंगलादेश विरूद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताउनु भएको छ। हालै टोलीमा आबद्ध भएकी मिडफिल्डर प्रीति राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक न्यौपानेको भनाइ छ। 6 सहभागी च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भारत र भूटानले सेमी फाइनल यात्रा तय गरेका छन्। प्रतियोगितामा श्रीलंका र मालदिव्स समूह चरणबाटै बाहिरिएका छन्। जापानले नागडुङ्गा सुरुङ निर्माणका लागि थप 5.5 ऋण दिने भएको छ। अर्थ मन्त्रालयमा आज थप ऋण सहायता उपलब्ध गराउने सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव घनश्यामबा उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गर्नुभएको हो। नागडुङ्गा सुरुङ निर्माणका लागि जापान सरकारले 2016 16.63 अर्ब एन नेपाललाई उपलब्ध गराउने

नमस्कार, सुस्वागतम यहाँहरु सबै सबैलाई आजको काठमाडौँको सौगात कार्यक्रममा। हजुर, यसभन्दा अगाडि पनि यहाँहरूले नमस्ते युके कार्यक्रम सुन्नुभएको थियो आशाजीबाट। नमस्ते युके कार्यक्रम सँगसँगै बीएबीएस साउन्ड क्लिपबाट अब काठमाडौँको सौगातको साथमा म रूपा राणा उपस्थित भएकी छु। आज पनि काठमाडौँको सौगातमा विविध विषयहरू छँदैछन्। मौसम आज बेलायतमा अलिकति रमाइलो छ, घमाइलो छ होइन, र पानी पर्ने सम्भावना छँदैछ। यो विषयमा यहाँहरूले बिहानदेखि नै सुन्नुभएको छ। र त्यसै गरी नेपाल लगायत ब्रुनाईमा पनि मौसम सम्बन्धी समयले साथ दिएसम्म हामी जानकारी पनि गराउँदै जानेछौँ। र बेलायतका श्रोताहरूले पनि यो मौसम अहिले भने अलिकति राहत फिल गरिराख्नु भएको अवस्था हो। त्यसो त मैले हिजो धनजङ गुरुङजीसँग पनि कुराकानी गरेको थिएँ नेपालमा, र मौसम कस्तो छ भन्दा उहाँले त अलि राहत मिल्दैछ भन्दै हुनुहुन्थ्यो, तर अब देशका अन्य विभिन्न स्थानहरूमा भने अत्याधिक गर्मी भइरहेको विषयमा पनि हामीले विभिन्न स्थानबाट संवाददाताहरूसँगको कुराकानीमा पनि सुनिसकेका छौँ। आउनुहोस् आजको तिथिमितितर्फ जाउँ। आजको तिथिमितिमा सबैभन्दा पहिला त आज श्रोता विक्रम सम्बत 2083 साल जेठ महिनाको 20 गते, तदनुसार आज बुधबार 3 जुन सन् 2026 हो। आज जुन महिनाको 3 तारिकको दिनमा काठमाडौँको सौगात तपाईँहरूले सुनिराख्नु भएको छ, र आज बिहानदेखि नै आजको दिनको महत्त्व, आज विश्वभरि नै साइकल दिवस मनाइन्छ, र साइकल प्रेमी श्रोताहरूको विषयमा पनि कुराकानी आएको थियो बिहानको नमस्ते युके कार्यक्रममा। र साँच्ची नै साइकल भन्ने बित्तिकै सामान्यदेखि नै साइकलले मानवको स्वास्थ्य अनि वातावरणको संरक्षण अनि दिगो जीवनशैलीमा पुर्याउने योगदानको सम्मान स्वरूप आजको दिनमा विश्वभरि नै साइकल दिवस मनाइन्छ। र यहाँ पनि बोरिस साइकलहरूको विषयमा निकै चर्चा भएको थियो बेलायतमा पनि। त्यसो त मानिसहरूले अहिलेको यो पल्युसनलाई कमी गर्नको लागि पनि साइकल प्रयोग गर्छन्, र यसले फिट एन्ड फाइन त पक्कै पनि राख्छ, वातावरणलाई पनि बढी मात्रामा सुरक्षित बनाउँछ। र साइकलमा हावा खाँदै होइन मजाले अघि बढ्नुको एउटा छुट्टै आनन्द पनि छँदैछ। तपाईँले साइक्लिङ गर्दै जाँदा विभिन्न दृश्यहरू पनि अवलोकन गर्न सक्नुहुन्छ, साथीहरूसँगको रमाइलो कुराकानी गर्दै साइक्लिङ गर्न सक्नुहुन्छ ग्रुपमा पनि। अनि त्यसको अलावा आजको व्यस्त र टेक्नोलोजीको यो समयमा भनौँ, यो जीवनशैलीमा पनि मानिसहरूले अलिकति बढी मात्रामा सुविधायुक्त जीवनशैलीहरू अप्नाइरहेको अवस्थामा यदि तपाईँ साइक्लिङ गर्नुहुन्छ भने पनि त्यसले तपाईँलाई भरपूर मात्रामा फाइदा नै हुन्छ। र जसले साइक्लिङ गर्नुहुन्छ साँच्ची नै उहाँहरूले फिल गर्ने अनि अनुभव गर्ने अनि उहाँहरूको लाइफमा भनौँ न बडीमा पनि केही चेन्जेसहरू त पक्कै देखिन्छ। र यसले एकातर्फ प्रदूषण र ट्राफिक समस्या छ भने अर्कोतर्फ शारीरिक गतिविधि घटाएर पनि होइन शारीरिक भनौँ न एकातर्फ प्रदूषण र ट्राफिक कन्ट्रोल गरिरहेको हुन्छ अथवा समस्यालाई घटाइरहेको हुन्छ भने अर्कोतर्फ शारीरिक गतिविधि पनि एकदमै एक्टिभ भएको महसुस हुन्छ। र अब यो संयुक्त राष्ट्र संघले सन् 2018 जुनको 3 तारिकलाई आधिकारिक रूपमा विश्व साइकल दिवस घोषणा गरेको थियो। र साइकल चलाउनु केवल यात्रा गर्नु मात्र होइन, यो सम्पूर्ण शरीरको लागि पनि

अनि निष्क्रिय लाइफ स्टाइलको विषयमा पनि यदि तपाईँ साइकल प्रयोग गर्नुहुन्छ भने स्वस्थ जीवनतर्फको एउटा सहज अभ्यास बन्न सक्छ। र साइकल प्रेमी श्रोताहरू, हाम्रो धनु बहिनीको कुरा बिहान आएको थियो, हाम्रो आशाजीले गर्दै हुनुहुन्थ्यो नमस्ते युके कार्यक्रममा। हाम्रो धनु बहिनी एकदमै राम्रो साइक्लिस्ट हुनुहुन्छ, उहाँले लन्डनदेखि ब्राइटनसम्मको साइकल यात्रा पुरा गर्नुभएको थियो र आज भने उहाँको स्वास्थ्यमा केही असर पुगेको विषयमा पनि हामीले बिहान सुन्यौँ। धनु बहिनी यदि तपाईँ सुन्दै हुनुहुन्छ भने मन ठुलो बनाउनु होला, र आज नभएर के भयो त, जब तपाईँ स्वस्थ हुनुहुन्छ त्यसपछि साइकलमा यात्रा गर्न सक्नुहुनेछ। धनु बहिनी तपाईँलाई स्वास्थ्य लाभको कामना गर्दछु। त्यस्तै गरी अन्य श्रोताहरू, यदि तपाईँलाई पनि होइन जिन्दगीको मोडहरूमा कहिलेकाहीँ त्यस्तो उतार चढावहरू हुनसक्छ, यदि त्यस्तो अवस्था भएको छ भने पनि तपाईँहरू सबै सबैलाई आजको दिनको यो विश्व साइकल दिवसको अवसरमा धेरै धेरै शुभकामना सहित अघि बढ्न सक्नुहुनेछ। हामी यही शुभकामना व्यक्त गर्दै आउनुहोस् आजको यस कार्यक्रमले समेटी ल्याएका विषयवस्तुतर्फ लागौँ। सदाझै आज पनि हाम्रा सहकर्मी साथी धनजङ गुरुङबाट इस्यु अफ द डे अन्तर्गत अहिलेको भनौँ न विभिन्न समयमा चलिरहेका बहसहरूको विषयमा उहाँले सम्बन्धित व्यक्तिहरूसँग चर्चा गर्नुहुन्छ। आज पनि उहाँको विषयमा उहाँको गेस्ट हुनुहुन्छ वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। अनि त्यसै गरी हामी जनकपुरबाट लक्ष्मण यादवको लाइभ रिपोर्ट सुन्नेछौँ। अनि ओके, अनि त्यसै गरी आजको अर्को विषय रहनेछ तपाईँहरूले सुदूरपश्चिम सरकार अप्ठ्यारो अवस्थामा के भइरहेको छ आदि इत्यादि, सुदूरपश्चिममा मौसम बदलिरहेको विषयमा पनि महेन्द्रनगरका संवाददाता चित्राङ्ग थापाबाट त्यहाँको स्थलगत लाइभ रिपोर्ट हामी सुन्नेछौँ। र देशको पर्यटकीय राजधानी समेत रहेको पोखराको पर्यटन क्षेत्र अहिलेको अवस्था के कस्तो गतिमा अघि बढ़िरहेको छ, यस विषयमा पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटासँग कृष्ण डवाडीले गर्नुहुने कुराकानी हामी सुन्नेछौँ। अनि त्यसै गरी आजको विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा लिएर हाम्रा सहकर्मी साथी भीम आत्रेयजीबाट दैनिक समीक्षा पनि हामी सुन्नेछौँ। आउनुहोस् अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लिउँ। तपाईँको साथमा गाउने कलाकार सागर आले र गरिमा आले।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: सबु थापा र रीता केसीको युगल स्वरबद्ध प्रस्तुत गीत थियो. अब यो गीत पछि भने हामी आजको इस्यु अफ द डे अन्तर्गत सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी अब हामी सुनौ.
1: नमस्ते, बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा आज म वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेजीको ल चेम्बरमा आइपुगिसकेको छु थापाथली. आजको विषय चाहिँ हामी नेपालको समसामयिक, त्यसमा पनि प्रधानमन्त्री बालिन्द शाहले प्रतिनिधि सभामा सीमासँग जोडिएको विषय जुन अव्यक्त गर्नुभयो त्यसमा अहिले व्यापक छलफल, चर्चा अथवा चाहिँ यसमा चाहिँ प्रतिक्रिया सञ्चार माध्यममा तपाईँहरूले सुनिसक्नु भएको छ. र कानुनी तौरबाट हेर्दाखेरि अथवा चाहिँ यसको भाषागत रूपमा विश्लेषण गर्नुपर्दाखेरि प्रधानमन्त्रीले बोलेका कुराहरू कति त्यो आधिकारिक छ र उहाँले कसरी त्यो कुरा व्यक्त गर्नुभयो, कुन तरिकाले गर्नुभयो, भोलि यो कानुनी रूपमा चाहिँ यसको बहस पैरवी हुँदाखेरि यसले कस्तो रूप लिन्छ र यसले दीर्घकालीन रूपमा चाहिँ हाम्रो देशको चाहिँ सार्वभौममा कतिको असर पर्छ, कुटनीतिक रूपमा कतिको असर पर्छ, यही सन्दर्भसँग छोटकरीमा कुराकानी गर्दैछौँ. कार्यक्रममा स्वागत गरिहाले बाल्किन सर, कार्यक्रम स्वागत छ यहाँलाई.
2: नमस्कार, धन्यवाद.
1: अब धेरै कुरा बाहिर आइसकेको छ, सुनिसकेका छौँ, तर मैले सरसँग गर्न चाहेको कुरा चाहिँ कानुनी भाषासँग जोडिएको छ. शब्द तौलिएर बोल्नुपर्ने प्रधानमन्त्रीले विचार गर्नु पनि एक एक शब्दको अर्थ लाग्ने होइन. प्रोटोकलले दुई नम्बरको व्यक्ति उहाँले प्रतिनिधि सभाको बैठकमा अचानक हात उठाएर बोल्नुभयो, प्रश्नोत्तर कहाँ भयो त्यहाँ, त्यही बेलामा आएको कुरा देखियो यहाँ. अब उहाँको पार्टीको सभापति भारत जाँदै हुनुहुन्थ्यो सोमबार, त्यही बेलामा अमेरिकाको एउटा उच्च तहको भ्रमण भइरहेको यही सिनेरियोमा यो शब्द नेपालले पनि भारतको जमिनहरू भूभागहरू कब्जामा पुगेको अथवा चाहिँ जमिन उभो गरेको भन्ने खालको कुराहरू बोले. अफिसियल्ली आएको त दुई ठाउँको सुस्ता र कालापानी र लिपुलेको. प्रधानमन्त्रीले जुन कुरा बोल्नुभयो त्यो कुराको तात्विक रूपमा कानुनी रूपमा हेर्दाखेरि यसलाई कसरी बुझ्न सकिन्छ?
2: अब कस्तो हो भने हाम्रो देशको स्वार्थ हाम्रो प्रधानमन्त्रीले बोल्नुपर्छ, भारतको स्वार्थ भारतका मान्छेले बोल्नुपर्छ. नेपालमा सिमाना चाहिँ मेचिएको छ भनेर भारतका कोही मान्छेले प्रश्न उठाएका छैनन् अहिलेसम्म. नेपालले प्रश्न उठाएको छ भारतले यो ठाउँमा चाहिँ नेपालले मेरो सिमाना मिच्यो भन्ने छैन. अब प्रधानमन्त्रीले हठात बोलिदिनु भयो, त्यसपछि भारतका एसटी मुनि लगायतका मान्छेले यति ठुलो धन्यवाद दिनु हो, धन्यवाद बालेन सरकार भनेर. अब हेर्दै हेर्दाखेरि हामी अब कहाँ हो यिनको उद्गम स्थल भन्ने कुरो यसले अलिअलि सङ्केत गर्छ र नेपाललाई उहाँहरूले अनावश्यक विवादमा छिराइदिनु. यो फेरि जानी जानी गरेका छ यो काम. र म चाहिँ यदि उहाँले नजानीकन कहिलेकाहीँ बोल्दैखेरि दुईटा शब्द चिप्लिन्छ, यदि उहाँले नजानेर कुनै उद्देश्य बेगर यो बोलेको भए भोलिपल्ट संसदमा गएर मेरो यो ट्रङ्क स्लिप हो, म यो नेपाली जनतालाई बाट चाहिँ जुन पीडा भएको छ म फिर्ता लिन्छु, आइन्दा मबाट यस्तो गल्ती हुँदैन, मलाई माफी दिनु होला र संसदको रेकर्डमा पनि हटायौँ भनेर भन्नु पर्थ्यो. उहाँ अहिलेसम्म अडान लिएर बस्नुभएको छ. त्यसपछि पर चाहिँ तपाईँको हिजो प्रवक्ताले पनि रप्पू भरेका छन्, परराष्ट्र मन्त्रालयको प्रवक्ताले पनि रप्पूदार काम गरेका छन्. अब भोलि नेपाल र भारतको बिचमा वार्ता हुँदा पहिले त एकैचोटि प्रधान लेभल मन्त्री लेभलमा त हुँदैन, कर्मचारी लेभलमा हुन्छ. अब भारतले के भन्छ भने तपाईँको प्रधानमन्त्रीले हाम्रो क्षेत्र मेजिया छ भन्नुभयो, तपाईँ कालापानी र लिपू लेकको वार्ता गर्नुभन्दा अगाडि तपाईँले मिचेको क्षेत्र चाहिँ छोडिदिनुहोस् न हामीहरूलाई, अनि हामी कालापानी र लिपू लेकमा वार्ता गरौँला भने पनि त्यसको हैसियत, नेपालको हैसियत के हुन्छ? यो त कस्तो हो भने नेपालको प्रधानमन्त्री नेपालको तलब भत्ता खाने काम चाहिँ उसो गर्ने. अब यो यो यो यो कुरा गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीका दुईवटा घटना, एउटा यहाँको बोलाइ लगतै पछि तपाईँको रवि लामेछानेलाई भारतमा फुल वर्षाको कुरो गरेका छ. मैले सिक्किमको सुनन्दन्दत्त रेको किताब पढेको छु, जब सिक्किममा लेन्डु दुर्जेलाई यही रूपको स्वागत गरिएको थियो, जब सिक्किममा यिनै लेन्डु दोर्जेले विलय गरिदिए अनि ठुलो तकमा पाउन र स्याबासी पाउनका लागि इन्दिरा गान्धीसँग लेन्डु दोर्जे भेट्न आयो, इन्दिरा गान्धीले भेट्न दिएनन्, के भनिन्, सदा छदा खाँदाको देश गुमाउने देशद्रोहीलाई भेट्नु पनि हुँदैन भनी कालेबुङको ओडारमा यिनी मरे. अब यो दुईवटा घटनाक्रमले हेर्दाखेरि यहाँ भारतको केही षड्यन्त्र देखिन्छ.
1: भनेपछि यो जुन हामीले बेला बेलामा सुनिरहेको, इतिहासदेखि नै सुनिरहेको, हामीले छिमेकीहरूले हेर्ने दृष्टिकोण भनेको अलिकति वक्र नै छ, होइन सन् 1950 को सन्धि गरियो त्यसमा अलिकति त्यतिखेरको सरकार चिप्लियो अहिलेसम्मको कालखण्डमा त्यही नै देखिन्छ अब दुई दिन अगाडिको चाहिँ घटनाक्रमलाई हेर्दाखेरि पनि धन्न नाटक मञ्चन गरेको जस्तो पनि देखियो होइन आम सर्वसाधारण र हाम्रो अहिले भइरहेको चिजलाई यसो हेर्दाखेरि अबको कदम चाहिँ के हुनुपर्ने हो विपक्षीहरूले सफ्ट लाइनमा सरले भने जस्तै बोलिरहेको छ माफी माग्नुपर्ने उ गर्नुपर्ने जनता पनि तिरमिरी झाइँ भइरहेको छ सञ्चार माध्यममा अलिअलि यस्तो समाचार आइरहेका हुन्छन् त्यही सेरोफेरोमा मैले पनि सरसँग कानुनी रूपमा चाहिँ के हुनसक्छ उपचार अब प्रधानमन्त्रीलाई एक्सन लिनु पर्यो कसरी जाने कुन रहेको जाने द्वितीय बहुमत नजिकको सरकार छ होइन उसको सभापति भारत भ्रमण छ यहाँले पनि फुलमाला बर्साइरहेको दृश्य देखिसक्यो षड्यन्त्रै षड्यन्त्र देखियो अब यो भुमरीबाट कसरी जोगिनु पर्ला
2: अघि मैले भने नि प्रधानमन्त्रीको नियत सफा हो भने उहाँले उहाँको स्रोत कुन हो भन्नुभयो
1: त्यो स्पष्ट
2: पार्नुभयो सबभन्दा भन्दै हुनुभयो कि केही खाँदाखेरि त्यो भावना आयो कि त्यो स्रोत उहाँले भन्नुभयो
1: त्यो कुरा पनि
2: अहिले भन्नुभएन अब जब यो कुरामा अडान लिएर उहाँ बस्नुहुन्छ यसले नेपाल र भारतको सम्बन्धमा ठुलो असर गर्छ
1: भनेपछि रविजी भारतबाट फर्किसके आएपछि यो आइतबार बोलेको घटनाको अझै पर्दाफास
2: अझ हुँदै जान्छ र मेरो सूचना अनुसार बालनलाई जसले यहाँ ल्याइपुर्यायो नि त्यही शक्तिको इसारामा उहाँले यो कुरो बोल्नुभयो अब कसले हो भोलि त्यो शक्ति पछि त आयो हुन्छ त्यसले यो फिर्ता लिन दिँदैन योजनाबद्ध अभिव्यक्ति हो यो त्यसैले बाँकी कुरो चाहिँ नेपाली जनता जान्ने हामी नेपाली जनता कस्ता रहेछौँ भने गलत काम गर्ने र अपराध नगर्ने मान्छेलाई नेपाली जनताले भोटै हाल्दैन हाइजाकरलाई पनि हामीहरूले प्रजातन्त्र आरामा भोट हाल्यौँ टाउको काट्नलाई पनि हाल्यौँ 17,000 मार्नेलाई पनि हाल्यौँ अहिले त्यत्रो सिंहदरबार डढाउने र उन चाहिँ अहिले भारतमा घुमिराखेका सभापति त्यत्रो पाँचवटा अदालतमा सहकारी ठगीको मुद्दा लागेका मान्छेलाई हामीहरूले पत्याउँछौँ हाम्रो छनौट प्रजातन्त्रमा यो लोकतन्त्र नेपालीले प्रयोग गर्न अहिले पनि सक्षम रहेनन् होइन भने किन अपराधी र यस्ता खालका मान्छे चुनाव जितेर आउँदैन
1: राजनीतिक रूपमा हामी चेतनशील अझै हुन सकेका
2: भए त हुन्छ त हेर्नुहोस् त कोदो रोपेर धान फल्छ अहिलेसम्म हामी नेपाली जनता के गर्छौँ भने कोदो रोप्छौँ अनि धान फलेन भन्छौँ कोदो रोपे त कोदो फल्छ नि त अहिलेसम्म नेपाली जनताले रोपेको हो यत्र हामीहरूले भोट हाल्यौँ भोट जितायौँ आन्दोलन गऱ्यौँ के गऱ्यौँ एउटा ठिक मान्छे आयो त प्रचण्डमा जानुहोस् बाबुराममा जानुहोस् केपीमा जानुहोस् शेरबहादुर कहाँ जानुहोस् अहिले हुँदै हुँदै भालेनमा आउनुहोस् हाम्रो त क्षमतै रहेनछ यो प्रजातन्त्र प्रयोग गर्न सक्ने संसारमा यस्तो भएको छ त संसारमा अपराध गर्ने सिधा सिधी सर्वोच्च अदालत र सिंहदरबार र संसद भवन डढाएको छ दमकल आउँदैन त्यही मान्छेलाई राम्रो किसिमजी
1: अहिले हामीले सरकार प्रमुख जो हुनुहुन्छ होइन प्रधानमन्त्री त्यसमा पनि प्रोटोकली दुई नम्बरको व्यक्तिको बोलेका कुराहरूमा हामीले समीक्षा गरिरहेका छौँ विश्लेषण गरिरहेका छौँ होइन संसारभरि धेरै नेपालीहरूले एकदम कान ठाडो गरेर हेरिरहेको छ सूचना पढिरहेको छ समाचार सुनिरहेको छ अब सरहरू त यो कानुनी क्षेत्रमा लामो समय अब लागिरहनु भएको यही अध्ययन पनि यही विषयमा गर्नु विभिन्न किसिमका चाहिँ मुद्दा मामिलाहरू हेर्नुहुन्छ अब अहिले यो जुन प्रधानमन्त्रीज्यूबाट आएको मुद्दा जुन भाषा छ भोलि कानुनी लडाइँ अथवा चाहिँ यहीँभित्रबाट चाहिँ अलिकति सचेत नागरिकले कसैले सर्वोच्चमा यो विषयमा चाहिँ यो भाषाको त्रुटि हो कि यो सुनिश्चित हो कि भन्ने विषयलाई चाहिँ सरकारले विपक्षी बनाएर मुद्दा दायर हुन सक्ने अथवा चाहिँ विपक्षीहरूले सडक तताउन सक्ने के देख्नुहुन्छ स्थिति
2: अब सडक चाहिँ यो राजनीति कुरा हो नि यी कानुनी कुरा होइनन् र सर्वोच्च अदालतले मुद्दा हाल्न सक्छ कानुनी रूपमा हाल्न सक्छ तर यो राजनीतिक कुरो संसदबाटै राजनीतिक रूपमै मिलाउनु भन्ने केही फैसला हुन सक्दैन त्यतिखेर त्यतिखेर पनि अब दुई तिहाईको छाया अहिले अदालतमा पनि छ अदालत पनि हिम्मत गर्ने
1: विचित्रको राष्ट्रको कुटनीतिसँग सार्वभौमसँग जोडिएको विषय
2: छ अब संसदको जुन प्रतिपक्षी दलहरू छन् नि प्रतिपक्षी दल पनि कमजोर अवस्थामा छन् हेर्नुहोस् है यहाँ अनि एक खालको जमात कस्तो छ भने मानौ न अहिले यो स्वतन्त्र पार्टी अथवा रवि लामिछाने पालनले यसलाई सिक्किम बनाइदिए सातवासी अब ठुलो देशको नागरिक भइयो दिल्ली हाम्रो राजधानी भइयो बम्बई हाम्रो भयो भनेर सियावासी जनाउने जमात पनि छ नेपालमा
1: छ
2: त्यो जमात संसदमा पनि छ
1: बोलिन्छ अझ पनि बाटोतिर कतै
2: हो त्यो छ त्यसले चाहिँ यो देश खतरामा छ देश जोगाउनुपर्छ नेपालीले नै तर हाम्रो छनौट छनोट छ नि, छनोट मान्छेको छनोट। हामी अहिले पनि ठिक मान्छे छान्न सक्ने सक्षम रहेनछौँ, भोटको माध्यमबाट ठिक मान्छे आउँदा रहेछ।
3: यो जुन 23 र 24 लिएर आएको जुन छ, यो अहिलेको सरकार छ, त्यो सरकारले पनि निकास दिन सक्ने
2: मैले चाहिँ के देख्छु भन्दा, म चाहिँ के देख्छु भने समस्या संविधानमा छ, संविधानमा छ समस्या, क्यामेरामा छ। हामी क्यामेरा मेन भेरेका छौँ, क्यामेरा भेट्नु पर्यो। 72 साल अथवा 63 सालदेखि यो क्यामेरा रूपी संविधान छ नि, यसले कति उन्नति गर्यो त,
3: यो विषयमा पुनर्विचार।
2: क्यामेराको खराब हो कि क्यामेरा मेन खराब हो? हामीले क्यामेरा मान्दा कति,
3: अहिले त धेरैले यो अहिलेको नयाँ संविधान त राम्रो एकदमै भन्ने, हामीले पनि
2: राम्रो चाहिँ के कसका लागि भने, यो संविधान सभाले बनाएको, संविधान सभाले सिक्किम विलय गरौ, संविधान सभाले बनाएको संविधानले नेपाल विलय गर्छ।
3: 70 को दशकमा
2: यहाँ चाहिँ तपाईँको यो खतरा देखियो, र जो शक्तिले बनायो नि ती शक्तिबाटै परिचालित मान्छेले यो यस्तो कुरो देख्छन्।
3: हजुर, लगभग हामी कार्यक्रमको पुछातिर छौँ बागिन सर, होइन? अब सीमाको विषयबाट उठेका यी कुरा हुन् सर, पनि अफ द रेकर्डमा अघि भनेको कुरालाई यसो हामीले पुनर्विचार गर्नुपर्दाखेरि चाहिँ पक्का हाम्रो सीमाको समस्या चाहिँ कहाँ कहाँ छन् वास्तवमा?
2: यो मैले त के देख्छु भने, यो सीमाको मात्रै समस्या होइन, भारतसित दुईटा सुस्ता र काला पानी रेकर्डेड, अरू ठाउँमा नेपालको समस्या छैन, अलिअलि इलामतिर छ,
3: भारतले नबोलेको कुरा
2: तर म चाहिँ के देख्छु भने, नेपाल इतिहासको कठिन घडीमा जाँदैछ। हामी कि अफगानिस्तानतिर जाँदैछौँ कि हामी युक्रेनतिर जाँदैछौँ, मोडल एउटै हो। हिजो अफगानिस्तान भनेको के हो भने, रुस र अमेरिकाको द्वन्द्व, रुस शक्तिशाली थियो, अमेरिकाले 14 टुक्रा बनाइदियो, अब अहिले अमेरिका र चिनको शक्तिमा प्रतिस्पर्धा छ, दुइटैले म फर्स्ट हुँ भन्न खोज्छ,
3: बुद्धि पुऱ्यायो भने दुर्घटनाबाट जोगियो,
2: जसरी सिक्किम गयो नि, जसरी युक्रेनको हालत गयो नि, एक दिन यस्तो दिन आउन सक्छ, हामीबाट यहाँ गरेर चेप्याएर उताबाट आएको यतिबाट गए, यताबाट गएका यतिबाट गए भनेर हामी गनेर बस्नुपर्छ। बिग्रेका जति यहाँ झर्छन् अनि तपाईँ हाम्रो टाउको, जस्तै अहिले भन्नु नि सिक्किममा राजा नगएको भए देश जान्छ जाँदैन नि, अफगानिस्तानमा राजा नगएको भए यो हालत हुन्छ अफगानिस्तानको,
3: तर
2: जम्मै ठाउँमा विदेशीको प्रभाव, सिक्किममा अमेरिकाको सिआइएको एजेन्ट राजा कि श्रीमती भएर देश सिद्धि, नेपालमा पनि दुईटा महिलाहरू यहाँ खटिएका रहेछन्, तर त्यो देश सिद्धि हुन सकेन, राजतन्त्रै सिद्ध्याइदियो, बारबारा फाउन्डेसन। अब यो बारबारा फाउन्डेसनको सरकार छ, यो बारबारा फाउन्डेसनले बारबारा किन आएको दिन
3: प्रमाणित गर्दैछ
2: सिक्किममा तिर के कुक थियो त्यहाँ, कुक त्यो कुकिना आई देशी दिएर गई बारबारा, अहिले फेरि यो बारबाराको भूत जागेको छ नेपालमा, अब यो बारबाराको भूतले कहाँ पुर्याउँछ, बाँकी कुरो नेपाली जनता जान्नुहोस्। तर ठन्डा दिमागले सोचौँ है, देश फेरि गएपछि आउँदैन, तर देश जाने भए किन भन्दाखेरि संविधानै उनीहरूले बनाइदिएको छ।

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: गोर्खा रेडियो।

0: हजुर, यो मिठो गजललाई म यहीँ रोक्न चाहन्छु र अब भने म यहाँहरूलाई लैजाँदैछु जनकपुरतर्फ। जनकपुरबाट हाम्रा संवाददाता लक्ष्मण यादवजी हुनुहुन्छ र उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब ढिलो नगरेर हामी उहाँसँग कुराकानी गरौं। हेलो लक्ष्मणजी।
1: हजुर, सुन्दैछु।
0: हजुर, तपाईँलाई बीएफएस सोनक्लिफमा स्वागत छ। अनि के छ त्यहाँको वेदर रिपोर्ट? सबैभन्दा पहिला त सुरु गर्नुहोस्।
1: निश्चित रूपमा म पनि त्यही भन्न खोजिरहेको थिएँ कि वेदरको मधेसको अहिले जुन तापमान दिन अनुदिन बढ्दै गएको छ त्यस बारेमा चाहिँ अवगत गराइहाल्नु, यहाँले चाहिँ अपडेट गराइहाल्नु भनेर जुन एक तारिक भनौँ या जेठ महिनाको 17 गतेदेखि गएको सोमबारदेखि चाहिँ निरन्तर चाहिँ मधेसको तापमान चाहिँ बढ्दै गएको छ र आजको चाहिँ दिउँसोसम्मको चाहिँ भन्नुपर्दा आज दिउँसोको तापक्रम 38 डिग्री रहेको छ जनकपुरमा, खास गरेर जो मध्य प्रदेशको राजधानी समेत हो। र जनकपुरमा जुन प्रकारको तापक्रम रहेको छ यसले के देखाएको छ भने जनकपुरमा मात्रै होइन कि मध्य प्रदेशको अन्य जिल्लाहरूमा पनि यही अवस्था छ र यसको तापमान बढ्नुको एउटा सकारात्मक पक्ष पनि छ जो चाहिँ म पछि कुरा गर्छु। यसले चाहिँ जो नकारात्मक एउटा भनौँ न स्थिति सिर्जना गर्छ, त्यो स्थिति के छ भने बजारमा हिजुल गर्न अत्यन्तै समस्या छ किनभने यतिको चाहिँ चर्को घाममा चाहिँ आम पब्लिकलाई चाहिँ हिजुल गर्न बजारमा चाहिँ आवत जावत गर्न चाहिँ समस्या भएको जसले गर्दा जनकपुर बजारमा भन्नुपर्दा चहल पहल जो सर्वसाधारणको हुनुपर्छ त्यो चाहिँ निश्चित रूपमा घटेको छ। यसको मूल कारण के छ भने चर्को घाम हो र घामले गर्दा चाहिँ जो गर्मी बढेको छ मधेसमा निश्चित रूपमा यो चिन्ताजनक छ। त्यो मौसम विज्ञान विभागको त्यो सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ त्यो पूर्वानुमान हो, यो चाहिँ एकाएक आएको होइन, यो चाहिँ पूर्वानुमान अनुसार नै चाहिँ तापक्रम बढेको छ र गर्मी पनि त्यही अनुसार मधेसमा चाहिँ बढेको छ। त्यो चाहिँ भनौँ न 2 साता अगाडि चाहिँ मधेसमा चाहिँ 1 महिनाको 2 सप्ताह पछाडि तापमान बढ्छ र वर्षा चाहिँ न्यून हुन्छ र गर्मी पनि त्यही अनुसार चाहिँ बढ्दै जाने जो चाहिँ पूर्व अनुमान गरिएको थियो त्यही अनुरूप चाहिँ बढ्दै गएको छ। गएको 17 गते अर्थात् गएको सोमबारदेखि निरन्तर चाहिँ तापमान चाहिँ बढ्दै गएको छ र आज चाहिँ बुधबारसम्म आइपुग्दा चाहिँ जनकपुर धामको तापक्रम चाहिँ 38 डिग्री सेल्सियस रहेको छ जो चाहिँ निश्चित रूपमा आम पब्लिकको लागि चाहिँ चिन्ताजनक हो र आवत जावत गर्न बाहिर घर बाहिर निस्किन काम दैनिक कामकाज गर्न चाहिँ निश्चित रूपमा चाहिँ कठिनाइ भएको छ। खास गरेर चाहिँ मजदुर वर्गलाई चाहिँ निकै नै समस्या भएको छ किनभने मजदुरहरू चाहिँ घाममा चाहिँ काम गर्ने हो र उहाँहरूलाई जुन प्रकारको घाम छ त्यो घामले चाहिँ स्वास्थ्यमा पनि प्रतिकूल असर पार्ने बढी सम्भावना छ जसले गर्दा त्यो मजदुरहरूले चाहिँ काम गर्ने जो दैनिक जीवनयापनको लागि चाहिँ काम गर्ने गरेका छन् त्यस ती समुदायलाई भनौँ या ती मजदुर वर्गलाई चाहिँ निश्चित रूपमा समस्या भएको छ। तर यसको चाहिँ अब सकारात्मक पक्षतिर भन्नुपर्दा चाहिँ मौसमको जो अहिले तापक्रम बढेको छ यसले एउटा सकारात्मक पक्ष के दिएको छ भने मधेसमा आँपको चाहिँ अहिले सिजन छ, मधेसमा मात्रै भन्नु नपर्दा देशभरि नै आँप चलिरहेको छ तर पनि मधेस चाहिँ आँपको लागि चाहिँ प्रख्यात छ। खास गरेर सिराहा जिल्लाको लहान र सप्तरी जिल्लाको र राजविराज भनौँ न यो चाहिँ आँपको पकेट क्षेत्र मानिएको छ त्यसैले गर्दा मधेसको चाहिँ आँप अलिक फेमस र मधेसमा आँपको चाहिँ त्यतिकै व्यापार पनि पर्याप्त देखिन्छ। त्यो आँप चाहिँ पाक्नको लागि जो तापक्रम बढेको छ यो चाहिँ अनुकूल मानिन्छ आँपको लागि, खास गरेर होइन भने अहिलेसम्म भन्नुपर्दा जनकपुर बजारमा चाहिँ विषादी मिसाएको चाहिँ आँप बजारमा बिक्री भइरहेको जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ र यो तापमान बढेर गर्मी बढेर चाहिँ जो अहिले तापमान बढेको छ यसले चाहिँ आँप पाक्न चाहिँ जो गाछीमै चाहिँ पाक्ने जो आँप हुन्छ त्यो चाहिँ खाँटी हुन्छ र यो चाहिँ स्वास्थ्यको लागि चाहिँ निश्चित रूपमा चाहिँ यो के अरे असर चाहिँ नकारात्मक असर पार्दैन, यो चाहिँ स्वास्थ्यमा चाहिँ स्वास्थ्यको लागि राम्रो हुन्छ। त्यो चाहिँ मौसमले चाहिँ केही हदसम्म चाहिँ आँप पाक्न चाहिँ सहयोग गर्छ यो तापमान बढेर। अन्य कार्यको सिलसिलामा भन्नुपर्दा चाहिँ निश्चित रूपमा चाहिँ यो आम जनताको लागि जनजीवन अस्त व्यस्त भनौँ या चाहिँ जनजीवन चाहिँ कष्टकर बनाउनु चाहिँ यो तापमान बढेको हो र यसले गर्दा चाहिँ आम जनताको चाहिँ जीवन जनजीवन चाहिँ कष्टकर हुने नै हो त्यो चाहिँ पक्का हो। तर आँप पाक्नको लागि चाहिँ यो तापक्रम चाहिँ बढेर चाहिँ निश्चित रूपमा आँप पाक्नमा सहज गर्छ, यो चाहिँ आम पब्लिकलाई चाहिँ चाहिँ विषादी मुक्त आँप खान चाहिँ एउटा वातावरण क्रिएट गर्छ, होइन भने अन्य कामहरू चाहिँ निश्चित रूपमा चाहिँ बढ्दो तापक्रमले गर्दा प्रभावित हुन्छ। यहाँलाई जो थोरै म यहाँ जो त्यो आँपकै कुरा गर्नुपर्दा म थोरै जोड्न चाहे जनकपुरको चाहिँ एउटा 0 माइल जो चाहिँ वार्ड नम्बर 7 पर्छ, जनकपुरको बजार क्षेत्रमै पर्छ। त्यहाँ चाहिँ आप व्यवसायहरूको एउटा ठुलो बजार रहेको छ, तर ती बजारमा गएको केही दिन यता ती बजार हटाउनको लागि चाहिँ स्थानीय सरकार चाहिँ अग्रसरता चाहिँ लिइसकेको छ। त्यसमा चाहिँ उच्च अदालत जनकपुरले पनि चाहिँ यसमा स्टे अर्डर गरिसकेको छ भनौँ, र कि त्यो खाली गर्नलाई चाहिँ व्यापारीहरूलाई चाहिँ भनिसकेको अवस्था छ। तर व्यापारीहरूको के भनाइ छ भने आपको सिजन छ, अहिले आपको चाहिँ व्यवसायले चरम सीमामा छ। यो मूल टाइम मूल समय भनेको आपको यही हो, त्यसैले म केही समयको लागि चाहिँ यो यहाँबाट चाहिँ व्यवसायीहरूलाई चाहिँ अन्य सार्ने अन्यत्र लैजाने जो प्रक्रिया छ त्यो चाहिँ केही दिनको लागि स्थगित गरिदिनको लागि माग गर्दै व्यवसायीहरू चाहिँ आन्दोलनमा उत्रेको छन्। जसले गर्दा आपको जो चाहिँ कारोबार छ जनकपुरमा त्यो पनि केही हदसम्म चाहिँ प्रभावित भएको छ, किनभने आप चाहिँ जनकपुरमा भन्नुपर्दा स्थानीय आपभन्दा पनि भारतीय बजारबाट चाहिँ आएको आपले चाहिँ अधिकांश चाहिँ जनकपुरको चाहिँ अधिकांश बजार चाहिँ भनौँ न लगभग 70% बढी बजार चाहिँ भारतीय आँप ल्याउको अवस्था छ। जो भारतीय आँप ल्याउनको लागि त्यो अलिक खर्चिला भए पनि चाहिँ त्यसमा चाहिँ मुनाफा बढी भएको हुनाले चाहिँ भारतबाट आएको आँप चाहिँ जनकपुर बजार सहित मध्य प्रदेशका अन्य जिल्लाहरूमा पनि भारतीय आँपहरू छ्यापछ्याप्ती पाइन्छ। लोकल आँपको चाहिँ कुरा गर्नुपर्दा चाहिँ लोकल आँप यहाँलाई जानकारी गराउँ, असार महिनाको पहिलो सातादेखि चाहिँ लोकल आँप चाहिँ बजारमा आउन सुरु हुन्छ। अहिले चाहिँ आँप जति पनि पाइरहेको छ त्यसमा चाहिँ 75 अर्थात् 75% बढी आँप चाहिँ भारतबाट आयातित हो, र ती आँप चाहिँ कार्बाइड नामको एउटा विषादी छ, त्यो विषादी प्रयोग गरेर चाहिँ पाक्न लगाउँछ र त्यो पाकिसके पछाडि बजारमा ल्याउने गरेको छ, जो चाहिँ स्वास्थ्यको लागि निकै नै खतरनाक हो र प्रतिकूल असर पार्ने गरेको छ, जसले चाहिँ खास गरेर बच्चा र वृद्धमा चाहिँ यसको चाहिँ प्रतिकूल असर गरेर चाहिँ देखिन्छ।
0: तपाईँले भने जस्तै लक्ष्मणजी तपाईँले भन्नुभयो भारतबाट खरिद गरिने जति पनि आँप छन् त्यसमा विषादी औषधि प्रयोग गरिएको पाइन्छ भन्नुभयो, र जनकपुरको लोकल आँप जसले यो प्रकृतिबाट नै होइन यो प्रचण्ड गर्मीबाट स्वतः स्फूर्त रूपमा पाकिरहेको भनौँ न नेचुरल रूपमा पाकेको आँप स्वस्थकर हुनेछ, र यो फाइदा कसरी हुने भयो त? तपाईँले भन्नुभयो अत्याधिक रूपमा फाइदा हुन्छ विदेशबाट अथवा भारतबाट
1: हजुर, यो फाइदा भनेको स्वास्थ्यको लागि फाइदा होइन कि यो व्यवसायीलाई फाइदा हो, भारतबाट सस्तो रेटमा जनकपुर महँगो दरमा बिक्री गर्दा चाहिँ व्यवसायीहरूको लागि फाइदा हो, स्वास्थ्यको लागि निश्चित रूपमा चाहिँ यो प्रतिकूल हो र यो चाहिँ खतरनाक पनि हो।
0: पक्कै पनि यसरी यो जति पनि सेवाग्राहीहरू छन् जति पनि यो प्रयोग गर्ने अथवा हामीले युज गर्छौँ खान्छौँ होइन उहाँहरूलाई यो स्वास्थ्यमा खराब नहोस् भन्दै आजको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हजुर, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो जनकपुरबाट लक्ष्मण यादवजी, उहाँले भन्दै हुनुहुन्थ्यो यहाँको लोकल आँप नै एकदमै अहिले यो घामको रापबाट पाकिरहेको छ भनेर सम्पूर्ण नेपालीहरूले सायद यही आँप प्रयोग गर्दै हुनुहुन्छ होला। तपाईँहरूलाई आफ्नै देशमा बनेको आफ्नै देशको खेती होइन आफ्नै नेपालीहरूले प्रयोग गर्नु र राम्रो कुरा पनि हो। यो विषयमा हामीलाई प्रकाश पारिराख्नु भएको थियो लक्ष्मण यादवजीले। अब हामी कार्यक्रमको पहिलो घण्टाको करिब करिब अन्तिम चरणमा छौँ र समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्नेछौँ। कार्यक्रमको दोस्रो घण्टामा पनि तपाईँले सुन्न सक्नुहुनेछ लाइभ रिपोर्ट महेन्द्रनगरबाट चित्राङ्ग थापाजीसँग, अनि त्यस्तै गरी हामी पोखरातर्फ पनि लाग्नेछौँ। र तपाईँहरूले सुन्दै आइरहनु भएको विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा त छँदैछ, सुन्न नभुल्नुहोला कार्यक्रमको दोस्रो घण्टामा। अब पहिलो घण्टालाई समापन गर्नको लागि हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। हाम्रो क्यूमा पढ्नु भएको छ गायक स्वरूपराज आचार्य।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। भारत भ्रमणमा रहेका लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ताको तस्विर आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ। मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने इच्छालाई स्वागत गर्ने बताउनु भएको छ। दुई मुलुक बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकारी गर्न तत्पर रहेको मोदीले लेख्नु भएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि जेठ 18 गते भारत प्रस्थान गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आन्दोलनको तयारीमा जुट्ने उद्घोष गर्नुभएको छ। चुनावपछि आज पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभएको हो।
4: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्नसँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। त्यस्ता कुराहरूलाई विश्लेषण गरेर दर उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ। यसका निम्ति हाम्रो पार्टी एकताबद्ध हुन जरुरी छ। पहिले
3: ओलीले जेएनजी आन्दोलनपछि अरू दलले साथ नदिँदा बाध्य भएर चुनावमा जानु परेको बताउनु भएको छ।
4: हामीले आन्दोलनमा जाने कुरा गरेका थियौँ तर हामी एक्लै पर्यौं, अरू शक्तिहरूले ती कुराहरूलाई बुझ्न नसक्दा र तत्काल भर्खर उठिरहेको मनोबलका साथ हामीले मात्रै यी चिजहरूलाई रोक्न सक्ने अवस्था भएन। जुन तहको व्यापक र गम्भीर गहिरो षड्यन्त्र थियो त्यो षड्यन्त्र तत्काल हामी एक्लैले पराजित गर्न सकेनौँ, त्यसकारण आजको परिस्थिति आएको हो। यता निर्वाचन घोषणा गरिदिइसक्यो, मनोनयन भनिदिइसक्यो र हामी मात्रै एक्लिएर टुक्रुक्क पर बस्न सक्दैनथ्यौँ। यो कुरा बुझेर नै उनीहरूले फागुन 21 जुलाई नै निर्वाचनको समय घोषणा गरे। यी सबै कुरा बुझ्दा सजिलै छ तर कसो कसो बुझ्न गाह्रो, अरू पार्टीले त बुझ्दै बुझेन, हाम्रै पार्टीमा पनि कतिपय अन्यहरू रह्यो के हो भन्ने कुरा।
3: नेतृत्व परिवर्तनका कुरा गर्ने नेताहरूमाथि आक्रोश पोख्दै ओलीले सुरक्षा निकायले साथ नदिँदा झेन्जीको ध्वंस रोक्न नसकेको तर्क पनि गर्नुभएको छ।
4: विरोधीले कत्रो हमला गरेका छ, कसरी हमला गरेको छ त्यो कुरा नबुझ्ने अनि आफै आफ्नै आत्मवर्षना, आफैले के गरियो, कमी गरियो भनेर भर्सना गर्ने, केही पाइएन भने शिर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भनेदेखि हाम्रो पार्टी मजाले अगाडि बढ्छ कुद्छ भन्ने भ्रम पाल्ने, अन्यलमा पर्न, आत्मवर्षना गर्न, हाम्रै कमजोरी हो, हामी नै अगति लाउँ, हाम्रा घर जलाएको ठिकै हो, हामीले घर जलाएको किन रोक्न सकेनौँ, यस्ता कुरा गरेर हुन्छ? हामीले सिंहदरबार जलाउँदा किन रोक्न सकेनौँ, सेनाले रोक्न सकेन अनि हामी के गरेर रोक्छौँ, के गरेर रोक्छौँ? हामी राज्य संयन्त्रले रोक्न सकेन त हामी कसरी रोक्छौँ? हामीसँग जो राज्य संयन्त्र थियो त्यो राज्य संयन्त्र नै निरीह भयो, त्यस्तो अवस्थामा हामीले मात्रै रोक्न सक्ने कुरा भएन।
3: बजेटको अन्तिम तयारीका बेला लुम्बिनी प्रदेश सरकारले मन्त्री फेर्ने भएको छ। केन्द्रबाट राजीनामाको निर्देशन आएको भन्दै नेकपा एमालेका मन्त्रीहरूले आज बिहानै राजीनामा दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारूले राजीनामा दिनुभएको हो। जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भए पनि पूर्व सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री सहित एकैसाथ सरकार पुनर्गठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो। हाल लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य बाहेक एमालेका 4 मन्त्री छन्। लुम्बिनी प्रदेश सरकारले साउन 1 गतेदेखि 8 मन्त्रालय कायम गर्ने निर्णय यसअघि नै गरिसकेको छ। तर काँग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले 3 मन्त्री पाउने र अर्को दलले 4 मन्त्री लिने यसअघिकै मौखिक सहमति भएकाले एमाले चारैजना मन्त्री फेरेर फेरि 4 जना नै पठाउन लागेको हो। दिल्लीको मालवीय नगरमा रहेको एउटा होटलमा आग लागि हुँदा 21 जनाको ज्यान गएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार दिल्लीको मालवीय नगरको फ्लोरिस्ट होटलमा आग लागि भएको हो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। मृतकको संख्या एकिन भइसकेको छैन। दिल्ली अग्नि सेवा र स्थानीयवासीका अनुसार मालवीय नगरको लेमन ग्रीन रेस्टुरेन्टमा आज बिहान करिब 9 बजे आगो लाग्न सुरु भएको थियो। आगो रेस्टुरेन्टमाथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो। 6 जना भन्दा बढीलाई बेसमेन्टबाट बाहिर निकालिएको छ। केही मानिसले ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: समय बिहानको 10:11 गयो। नेपालमा पनि अहिले दिनको 3 बज्नको लागि 4 मिनट मात्र बाँकी रहेको छ र ब्रुनाईमा पनि बेलुकीको 5:11 गयो। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगात कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। आउनुहोस् अब पनि हामीसँग 3 रिपोर्ट छँदैछन्। कार्यक्रमको दोस्रो घण्टामा पनि तपाईँले सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने देशको पर्यटकीय राजधानी समेत रहेको पोखराको पर्यटन क्षेत्रको अहिलेको अवस्था, पर्यटकहरूको आगमन के कस्तो छ, अनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि पर्यटन क्षेत्रले गरिरहेको प्रयास तथा सरकारले पनि हालै ल्याएको बजेट, पर्यटन क्षेत्रको अपेक्षाहरू के कस्तो रूपमा अघि बढ़िरहेको छ, यो विषयमा पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटासँग पोखराका संवाददाता कृष्ण डवर्दीले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा हामी सुनौ।
1: जीवन सर, यहाँलाई स्वागत छ।
2: हस् धन्यवाद, नमस्कार।
1: पोखराको पर्यटनको अवस्था कस्तो छ बताइदिनु न।
2: धन्यवाद सर, सर्वप्रथम त यो अवसरको लागि धेरै धेरै धन्यवाद। अहिले वर्तमान पोखराको पर्यटनको अवस्थामा अलिकति बोल्नु पर्दाखेरि, विशेष गरी यो मिडल इस्टमा जुन एउटा द्वन्द्वको अवस्था सिर्जना भयो त्यसको कारणले पनि हुनसक्छ हामीले सोचे जति युरोपियन पर्यटकहरू पोखराभित्र आउन अलिकति गाह्रो पर्यो। विशेष गरी कनेक्टिभिटीको कारणले अब रुटहरू, अब तपाईँको फ्लाइट फेयर एकदमै महँगो हुनु, फ्युल कस्टहरू, अपरेसन कस्टहरू बढ्नको कारणले अलिकति गाह्रो पर्यो। तथापि हामीसँग चाहिँ एसियन पर्यटकहरूको मात्रा चाहिँ केही मात्रामा बढेको देखिन्छ, विशेष गरी बङ्गलादेशी पर्यटक, जापानिज पर्यटक र उल्लेख्य मात्रामा भारतीय पर्यटकहरूको संख्या चाहिँ अहिले अलि बढी नै देखिन्छ, जसले गर्दाखेरि यो चाहिँ अब प्री मनसुनको सिजनमा पनि करिब करिब पोखरा र पोखरा आसपासका पर्यटकीय क्षेत्रहरू धेर ठुलो मात्रामा भरिभराउ अवस्थामा रहेको देखिन्छ।
1: सरकारले लगातार 2 बिदा, जुन शनिबार र आइतबार बिदा पनि दिएछ, यसले पनि हाम्रो यहाँको पर्यटनलाई सकारात्मक प्रभाव पार्यो भन्ने हो।
2: आन्तरिक पर्यटकको हकमा चाहिँ 2 बिदाले केही न केही सकारात्मक प्रभाव पारेको छ। कहिले काहीँ त्यस बिदामा नि 3 अथवा 4 थपिँदाखेरि त वात्तै बढेको देखिन्छ, त्यसले चाहिँ आन्तरिक पर्यटक एउटा बढेको छ। अनि विशेष गरी यतिखेर पोखरा र केही पदयात्रा क्षेत्र र केही धार्मिक क्षेत्रहरूमा अत्याधिक मात्रामा यो भारतीय पर्यटकहरूको संख्या बढेको देखिन्छ, जसको प्रमुख कारण मलाई के लाग्छ भने, एक भारतीय सरकारको एउटा नीति छ वैदेशिक मुद्रा चाहिँ देशभन्दा बाहिर नलैजानु यो अवस्थामा भन्ने कारणले पनि, नेपाल आउँदा भिजा पनि नचाहिने र डलर पनि ल्याउनु नपर्ने कारणले हुनसक्छ एउटा। दोस्रो, पोखरा पर्यटन परिषद आफैले केही प्रबन्धनात्मक कार्यक्रमहरू गर्दाखेरि पोखरामै पहिलोचोटि यो सेकेन्ड इन्डिया नेपाल टुरिज्म मिट हामीले यो डिसेम्बरमा यहाँ सम्पन्न गरेका थियौँ, जसले इन्डियामा चाहिँ त्यसको राम्रो एउटा मार्केटिङ बजार प्रबन्धनात्मक चाहिँ एकदम ठुलो भूमिका खेलेको थियो, सायद त्यसले पनि अलिकति प्रभाव पारेको हुनसक्छ। अहिले चाहिँ आन्तरिक पर्यटन र भारतीय पर्यटक, त्यसमा पनि यो अलिकति गर्मी छल्न आउने र धार्मिक पर्यटकहरूको संख्या चाहिँ हामीले उल्लेख्य रूपमा भेटेका छौँ।
1: पर्यटक आगमन त बढेको छ, जस्तै यो होटलहरूको अकुपेन्सी चाहिँ कति छ?
2: हामीले बुझ्न आएको हकमा चाहिँ अहिले आउने बढी मात्राका पर्यटकहरू भनेको पोखराको सर्ट हलिडे र धार्मिक पर्यटकहरूको संख्या अलिक बढेको छ, जसले गर्दाखेरि पोखरा सँगसँगै यो बागलुङ पर्वत जम्मू मुस्ताङका धेरै होटलहरू चाहिँ करिब करिब

0: अलग अहिले हामी अलिकति उत्साहित पनि भएका छौँ। पदयात्रा क्षेत्रका केही होटलहरू भरिपूर्ण छन्, धार्मिक पदयात्रा क्षेत्रहरू अधिकांश होटलहरू भरिपूर्ण छन् र त्यसको चाहिँ एउटा गेटवेको रूपमा रहेको र राज्यकै देशकै पर्यटकीय राजधानी सहर पोखराका होटलहरू भरिपूर्ण हुनु त स्वाभाविकै रहेको छ, जसले गर्दाखेरि साना मध्यमदेखि लिएर उच्च डिलक्स लेभलका होटलहरूसम्मको अकुपेन्सीलाई चाहिँ सकारात्मक प्रभाव पारेको देखिन्छ।
1: जस्तै यो पर्यटक आगमन बढ्नुमा अलिकति कनेक्टिभिटीले पनि काम गरेको हुनसक्छ, जस्तै मुगलिन पोखरा सडक विगतका वर्षहरूमा अलिकति अप्ठ्यारो थियो, धुलो हिलोको समस्या थियो, अहिले सडक चाहिँ कम्प्लिटली पुरा नभए पनि एउटा कालो पत्रको काम चाहिँ त लगभग सकिएको अवस्था छ। यो सडक कनेक्टिभिटी राम्रो हुँदा पनि पर्यटक आगमन बढ्ने रहेछ है?
0: हो, अवश्य नै मलाई लाग्छ यसको दुईवटा पाटा हो जस्तो लाग्छ। एउटा चाहिँ तपाईँको बुटवल पोखरा सडक खण्ड स्तरोन्नति हुनु, त्यही मात्रामा भए पनि बुटवल नारायणघाट खण्ड केही समयदेखि त अहिले अब पूर्ण रूपमा सुचारु हुनु, विगतमा हुने त्यो जामहरू होइन त्यो अलि लामो समय लाग्ने केही कन्स्ट्रक्सनले डिस्टर्ब थियो त्यो पनि अहिले क्लियर हुनु र मुगलिन पोखरा चितवन पोखरा सडक खण्ड चाहिँ राम्रो तरिकाले क्षरोन्नति हुनु एउटा कारण हो जस्तो लाग्छ। दोस्रो कारण चाहिँ भर्खरै नेपाल सरकारले ल्याएको एउटा नीतिमा यो भारतीय पर्यटक सवारी साधनहरूलाई यो अनुमति लिँदाखेरि योभन्दा अगाडि भन्सारमै आउनुपर्ने र अनुमति लिनुपर्ने र भन्सारमै जानुपर्ने दिन थप गर्नलाई थियो भने अहिले त्यो सबैलाई डिजिटल माध्यममा लगिदिनु भएको छ सरकारले पनि, जुन केही हदसम्म सकारात्मक रूपमा मान्न सकिन्छ। र त्यही अब आफ्नो आफ्नो सवारी साधन लिएर सहज रूपमा नेपाल भ्रमण गर्ने वातावरण बन्यो र हाम्रो रोडहरूले पनि अहिले साथ दिएको कारणले पोखरालाई चाहिँ यतिखेर चाहिँ हामी भारतीय पर्यटक र अन्य सार्क मुलुकका पर्यटकहरूबाट पनि भरिपूर्ण बनाउन सफल भएका छौँ।
1: यहाँले अघि सुरुमा पनि भन्नुभयो, जस्तै हामीसँग अहिले तेस्रो मुलुकका पर्यटक आगमन चाहिँ न्यून छ भन्नुभयो होइन, अब तेस्रो मुलुकका पर्यटक ती मध्य पूर्वकै वारको कारणले हो या अरू अन्य कारणले हो यो पर्यटक आगमन घट्नुको कारण?
0: मेरो विचारमा के लाग्छ भने म एउटा टुर अपरेटर पनि हो र मेरो अनुभवमा नर्मल्ली यो युरोपियन अमेरिकन अस्ट्रेलियन लगायतका कन्टिनेन्टबाट नेपाल भ्रमण आउने पर्यटकहरू प्रि प्लानमा मात्रै आउने गर्छ, आजको भोलि उहाँहरूले डिसाइड गर्नुहुन्न र यो प्रि प्लान गर्दै गर्दाखेरि म चाहिँ अर्को डेढ वर्ष दुई वर्षपछि नेपाल भ्रमण गर्छु भनेर उहाँहरूले प्लान गरिसक्नु भएको हुन्छ र बिचमा जुन द्वन्द आयो द्वन्द आइसकेपछि हामीसँग चाहिँ डाइरेक्ट फ्लाइट एक्सेस नहुनु र जुन मेजर ट्रान्जिट पोइन्टका एयरपोर्टहरू हुन् त्यो बन्द हुँदाखेरि उहाँहरू पनि हाम्रो भावी ट्रिप चाहिँ हामी सक्सेस गर्न सक्छौँ कि सक्दैनौँ भनेर एउटा कन्फ्युजको वातावरणमा रहनु पऱ्यो र त्यो वातावरण लामो समयसम्म नराख्नलाई उहाँहरूले नेपाल र एसियाको भ्रमण क्यान्सल गरेर उहाँहरूले दोस्रो एरियातिर चाहिँ आफ्नो भ्रमण चाहिँ मोड्नु भएको जस्तो लाग्छ, जसले गर्दाखेरि विशेष गरी हाम्रो दोहाको एयरपोर्ट, दुबई एयरपोर्ट, साउदी अरबको एयरपोर्टहरू लामो समयसम्म बन्द हुनु पनि यसको एउटा कारण हुनसक्छ। त्यसले चाहिँ अलिकति उहाँहरूलाई जसले प्लान गरेर बस्नुभएको थियो त्यो पर्यटकहरूलाई असर पर्यो। जो नेपाल गएर एडभेन्चरै गर्छु भन्नेहरू त बरु रिरुट गरेर आउनुभयो होइन, जो सहज रूपमा आउन खोज्नु भएको थियो उहाँहरूलाई चाहिँ केही समस्या परे हो, जसले कारणले गर्दाखेरि मध्य पूर्वको युद्ध पनि एउटा कम्पोनेन्टको रूपमा लिन सकिन्छ। त्यसको साथसाथै त्यो युद्धको कारण तपाईँ हामी सबैले भोगेको अहिले चाहिँ विश्व बजारमा फ्युलको रेट चाहिँ उच्च स्तर रहेको छ, जसले गर्दा ट्राभल गर्दाखेरि आवश्यक पर्ने फ्लाइट फेयर लगायत त्यहाँ धेरै खर्चहरूको मूल्य चाहिँ आकाशिएको छ र अहिले चाहिँ विगतमा चाहिँ यहाँबाट युरोप जाँदाखेरि 1000 युरोमा चाहिँ सजिलै ट्राभल गर्ने ठाउँमा अहिले चाहिँ 1500-2000 युरोमा पनि ट्राभल गर्न नसक्ने अवस्था सिर्जना भएको छ। हामीसँग यथेष्ट मात्रामा चाहिँ एयर कनेक्टिभिटी नहुनु, डाइरेक्ट फ्लाइट एक्सेस कम हुनु र त्यहीमाथि नै फ्युल चार्ज बढ्नाले एयर फेयर उच्च दर रहनाले पनि अहिले हामीले जति एक्सपेक्ट गरेका थियौँ त्यति युरोपियनहरू चाहिँ भित्राउन सकेनौँ।
1: अन्तर्राष्ट्रिय विमानस्थल छ, अब 3-4 वर्ष भइसक्यो यो सञ्चालनमा भएको तर इन्टरनेसनल फ्लाइट छैन, किन यहाँको पर्यटन व्यवसायले किन आवाज उठाउन नसकिराख्नु भएको छैन यसलाई अन्तर्राष्ट्रिय उडानका लागि?
0: मलाई त्यस्तो चाहिँ लाग्दैन, पोखरामा निजी क्षेत्र चाहिँ सक्रिय रूपमा चाहिँ अगाडि बढेको छ, सक्रिय रूपमा नै लागि परेको छ कि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्नलाई। हजुरलाई जानकारी होला हामीले गत 2025 18 मार्चमा पहिलो कमर्सियल फ्लाइट पोखरा एयरपोर्टबाट उडाएका थियौँ र संयोगले त्यो सबै कोअर्डिनेसन गर्ने जिम्मा मैले नै पाएको थिएँ र मेरै कोअर्डिनेसनमा पोखरा महानगरपालिका चिनिया राजदूतावासको

0: सक्रियतामा पोखरा पर्यटन परिषदको अग्रसत्तामा हामीले त्यो फ्लाइट उडाउन सफल भएका थियौँ। त्यसपछि केही हप्ता फ्लाइटहरू भए,
1: हजुर,
0: त्यसपछि पनि अब यो लासाबाट चाहिँ हिमालयन एयरलाइन्सले केही हप्ता साप्ताहिक रूपमा एउटा फ्लाइट लासा पोखरा गर्यो। तथापि त्यसका पछाडिहरू केही कम्पोनेन्टहरूले चाहिँ अवश्य नै भूमिका खेल्दो रहेछ, जस्तो तिनै फ्लाइटहरू सस्टेन गर्नलाई हामीले टिबेट टुरिज्म ब्युरोले दिने पर्मिट, चाइनिज भिजा सहज रूपमा पोखराबाट उपलब्ध गराउने वातावरण सिर्जना गर्न सकेको भए ती फ्लाइटहरू सस्टेन हुन सक्थ्यो होला नि जस्तो मलाई लाग्छ। तथापि बिचमा केही मात्रामा चार्टर फ्लाइटहरू सुरु भए, तपाईँ हामीलाई थाहा छ बेलायतको एकजना बिलिनियरले माल्टाबाट सिधै पोखरा ल्याएर पोखरामा आफ्नो दुई दिनको बसाइ सकेर फेरि यहाँबाट सिधै नन स्टप पोखराबाट बेलायतसम्मको फ्लाइट उहाँले गर्नुभएको छ। अस्ति केही हप्ता अगाडि मात्रै पनि श्री एयरलाइन्सको फ्लाइटबाट भारतीय एकजना बिरामीलाई चाहिँ यहाँबाट डाइरेक्ट इन्डिया चार्टर गरेर पठाइएको छ। तथापि जुन हामीले जुन रूपमा रेगुलर रूपमा चाहिँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेड्युलका फ्लाइटहरू विशेष गरी छिमेकी मुलुकहरूमा गर्नुपर्ने थियो त्यसमा गर्न सकेका छैनौँ। तथापि अब अहिले वर्तमान नेपाल सरकारले पनि गौतम बुद्ध विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चाहिँ सुचारू गरेर निजी क्षेत्रसँग सहकार्य गर्ने भन्नुभएको छ। निजी क्षेत्र पोखराको निजी क्षेत्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्न र यहाँबाट सेड्युल फ्लाइट गर्न सबै प्रकारका साथ दिन हामी तयार छौँ। हाम्रो तर्फबाट कुनै कमी कमजोरी रहँदैन, राज्य तयार रहनु पर्यो र राज्यले त्यो वातावरण बनाइदिनु पर्यो। एयर रुटका समस्याहरू के हुन् त्यो सिभिल एभिएसनले हेरिदिनु पर्यो। हामीले मार्केटिङ प्रवर्धन यसलाई सस्टेन गर्नमा चाहिँ निजी क्षेत्र चाहिँ हामी तयार छौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

0: समय बिहानको 10:29 गएको छ। बीएफबीएस गरका रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगातमा। अहिले प्रस्तुत गीत थियो अनिल सिंहको स्वरमा। अब भने म तपाईँलाई लैजाँदैछु श्रोता महेन्द्र नगरतर्फ। हाम्रो संवाददाता हुनुहुन्छ चित्राङ्ग थापाजी, र अहिले उहाँले सुदूरपश्चिममा पनि मौसम बदलिरहेको अवस्थामा, यो मौसमले पनि हामी किसानीहरू भनौँ न, नेपाल अब कृषि प्रधान देश हो होइन, यसमा एकदमै ठुलो असर पुर्याउँछ, र यो विषयमा हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, नमस्ते चित्राङ्गजी।
1: हजुर नमस्ते, नमस्कार।
0: हजुर तपाईँ आरामै हुनुहुन्छ?
1: म ठिक छु, ठिक छु। अनि यहाँलाई कस्तो छ, सब राम्रै होला?
0: एकदमै, तपाईँले सही कुरा भन्नुभयो, यहाँ एकदमै राम्रो छ। हामी पनि आशा गर्छौँ तपाईँको महेन्द्र नगर पनि त्यसरी नै राम्रो छ होला। अब महेन्द्र नगरको हजुर मौसम सम्बन्धी के कस्तो छ, सुरु गरौँ न हामी यहीँबाट।
1: यो मौसम चाहिँ यसपालि गजबकै भइरहेछ कि, कुन बेला पानी पर्ने हो, असन्या सहित भुरी बतास आउने हो, कुनै मौसम आफ्नो हिसाबबाट देखिएको छैन। उसो त अब जुन सुरु भइसक्यो, जुनको 13 पछि चाहिँ हाम्रो नेपालमा नै यो मनसुन भित्रिन्छ, समय भइरहेछ। तर विशेषज्ञहरू विज्ञहरू खास गरी उनीहरू के भन्छन् भने, यसपटक वर्षा कम छ, वर्षा पटकै रूपबाट कुनै बेला कुनै ठाउँमा 81 ठुलो मात्रामा वर्षा हुने, भारी वर्षा हुने, कुनै ठाउँमा कम हुने त्यो देखिएको छ। र आज जस्तो अब हिजो अस्तिदेखि निकै गर्मी अलि देखिएको छ हाम्रो कैलाली कञ्चनपुरमा। आज चाहिँ साँझतिर मेघ गर्जन सहित वर्षा हुने भन्ने फोरकास्ट भएको छ। अब धेरै मानिसहरूले त आजकल अब रेगुलर रेडियोबाट अथवा टेलिभिजनबाट विभिन्न सञ्चार माध्यमबाट मौसम सम्बन्धी जानकारी लिने गरिरहेका छन्। खासै पानी पर्न सकेको छैन कब यो पश्चिम तराईमा यो वर्ष, यो गर्मी याम भरि नै भनौँ, खास गरी वैशाखको महिना र जेठको सुरुवातमा पनि निकै गर्मी भयो। 41-42 डिग्रीसम्म त यहाँ टेम्परेचर पुगेको थियो केही दिन अघि, अहिले
0: 41-42 डिग्रीको टेम्परेचरमा कतिको जनजीवनलाई कतिको प्रभावित पारेको थियो त्यो समयमा?
1: जनजीवन प्रभावित हुन्छ, कतिपय अब विद्यार्थीहरू जसलाई 15 गतेदेखि नयाँ भर्ना हुने बित्तिकै विद्यालयमा जाने, बिहान मर्निङ स्कुलहरू लगाएको ठाउँमा एकदम मध्य डोफरीमा एकदम प्रचण्ड गर्मीको बेलामा स्कुलबाट छुट्टी हुने, उनीहरूलाई विद्यालय जान आउन नै समस्या परेको अवस्था थियो। कतिपय ससाना बालबालिकाहरू वृद्धहरू अलि बेसन्चो भएको कुराहरू पनि हामीले महाकाली र यहाँको महाकाली प्रादेशिक अस्पताल, सेतीको सेती प्रादेशिक अस्पतालबाट पनि जानकारी हुन आएको थियो। त्यो बिचमा अलि असहज गर्मी निकै बढेपछि, असहज देखिएपछि कतिपय स्थानीय तहले, पालिकाले, नगरपालिकाहरूले केही दिनको लागि कुनै ठाउँमा 3 दिन, कुनै ठाउँमा 4 दिनसम्म पनि विद्यालयहरू बन्द गरेका थिए। र यी गएको साता 1-2 दिन छिटपुट वर्षा भयो। त्यो वर्षा भइसकेपछि टेम्परेचर अहिलेको चाहिँ जो अधिकतम तापक्रम छ त्यो घटेर 37-38 डिग्रीमा 36 डिग्रीसम्म पुगेको अवस्था छ। त्यसले गर्दाखेरि अहिले जनजीवन अलि सामान्य, अलि अस्तिको भन्दा मौसममा केही फरक देखिए पनि, र कुन बेला फेरि पानी परेन भने फेरि मौसम पुरानै अवस्थामा जाने हो कि भन्ने चिन्ता पनि जे होस्, अहिले गएको साताभन्दा अलि गर्मी कम छ। तर पनि अब दिनभरि बाहिर बसेर काम गर्नेहरू, मजदुरहरूलाई यो गर्मीमा असहज नै भएको छ। उनीहरूले चाहिँ दिनभरि बसेर गर्मी याममा समस्या नै हुन्छ, र स्कुल पढ्ने विद्यार्थीहरू, टाढा आउजाउ गर्नेहरू, पैदल हिँड्नेहरू मान्छेहरूलाई चाहिँ समस्या देखिन्छ।
0: हजुर, अनि त्यस्तै गरी अघि हामीले जनकपुरका संवाददाताले भन्दै हुनुहुन्थ्यो, जनकपुरमा अहिले आँपको एकदमै चहल पहल छ, आँपको यो समय हो भन्नुभएको थियो। अब महेन्द्र नगरमा के कस्तो छ खेतीपातीहरू?
1: खेतीपातीमा त अब खास गरी किसानहरूले धानको बिउ राख्न थालेका छन्। रोपाईको समय आउन थाल्यो। रोपाईको समय भन्दाखेरि यो जेठको अन्तिमदेखि अथवा असार पहिलो सातासम्म चाहिँ रोपाई सुरु भइसक्छ यतातिर कैलाली कञ्चनपुरमा। र त्यसमा पनि खास गरी अब अधिकांश कतिपय ठाउँमा जहाँ यो सिँचाइको सुविधा छ त्योमा चाहिँ अलि ढिलो गर्दाखेरि पनि अथवा केही छिटो रोपाई गर्नेहरू देखिन्छन्, तर धानको बिउ राख्ने भएको छ किसानहरू देखिन्छन् र मकै फसल तयार भएको छ यो बजारमा बिक्री गर्न आउने पोलेर त्यो बेच्नेहरूको पनि मकै देखिन्छ। यो कैलाली कञ्चनपुरमा उहिले आजभन्दा 10-15 वर्ष पहिले हाम्रो मध्य नेपालको चितवन जस्तो त्यस्तो मकै खेती हुँदैन थियो पहिले, हालका वर्षहरूमा यो मकै खेती पनि सुरु भएको छ र कैलालीमा केही ठाउँहरूमा कैलालीको पूर्वी भेगमा जहाँ पानीको अलि सुविधा छ रानी जमरा कुलरिया सिँचाइ आयोजना भएको ठाउँमा त्यो ठाउँमा चैते धानको प्रचलन पनि हालका वर्षमा बढ्दै गएको छ। किसानहरू अब यो गहुँ खेतीको लगत्तै चैते धानको खेती गर्ने र यो चैते धान फसल भित्राउने बेलामा फेरि नयाँ धान खेती बर्खे धान बाली लगाउने गरिरहेका छन् किसानहरू, त्यसमा तल्लीन देखिन्छन् र अब सुरसार देखिँदैछ
0: भनेपछि चित्राङ्गजी
1: कामहरू ट्रेक्टर गरेर हजुर
0: हजुर महेन्द्रनगरमा त्यसो भए धान खेती नै वर्षमा कति 3 पटक कि 2 पटक
1: महेन्द्रनगरमा कम छ कैलालीको
0: तुलनामा,
1: अलि फाटो फुट कुनै ठाउँ भए पनि कैलाली यो महेन्द्रनगरसँग कञ्चनपुरसँग जोडिएको जुन जिल्ला छ ठुलो क्षेत्रफल भएको जिल्ला कैलाली, कैलालीले त हाम्रो सुदूरपश्चिमको एउटा अन्न भण्डार नै भनिन्छ, त्यहाँ प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएको पानीको सुविधा भएको त्यस कारणले उसो त महेन्द्रनगरमा पनि महाकाली सिँचाइ आयोजना छ, थुप्रै ठाउँमा करिब करिब 10-15 हजार हेक्टर जमिनमा महाकालीको सिँचाइ पुगेको छ र त्यस बाहेक पनि बोरिङको सुविधाहरू गरेर पनि किसानहरूले पानीको व्यवस्था गरेका छन्। तर कैलालीमा चाहिँ यो चैते धान जो 2 पटक हुन्छ, वर्षको 2 पटक हुन्छ, खास गरी यो जानकी गाउँपालिका त्यसपछि टिकापुर नगरपालिका कैलालीको जो 2 ठाउँ छ त्यो एरियामा चाहिँ चैते धान लगाउने र त्यो चैते धानलाई चाहिँ अब असारको अन्तिम होइन कि करिब करिब साउनसम्ममा त्यसलाई भित्राउन पायो भने उनीहरूले फेरि अर्को पटक पनि धान बर्खे बाली पनि लगाउने गर्दै गरेका छन्। कञ्चनपुरमा चाहिँ महेन्द्रनगर आसपासको क्षेत्रमा चाहिँ यो चैते धानको प्रचलन अलिक कम छ।
0: हजुर ओके, एकदमै इन्ट्रेस्टिङ कुरा सुनाउनु भयो। अब हाम्रो देश नेपाल यसरी भू परिवेष्टित देश भएर पनि होइन हाम्रो आफ्नै संस्कार रीतिरिवाज र यो खेतीपातीमा पनि विभिन्न स्थानहरूमा विभिन्न थरी थरीको खेतीपाती गरिन्छ र अब तराईमा कति कुराहरू हुँदैन, कति कुराहरू पहाडमा हुँदैनन्, कति कुराहरू हिमालतर्फ हुँदैन होइन, यी सबै कुराहरूको बारेमा अरू पनि केही छ कि हाम्रो चित्राङ्गजी तपाईँको रिपोर्टमा?
1: अलिकता मैले त्यो
0: सुरु गर्नुहोस्
1: के भनेदेखि अब हजुर यो हाम्रो सुदूरपश्चिम प्रदेशमा चाहिँ अहिले सरकार जुन कमल बहादुर शाह नेपाली काङ्ग्रेसको नेतृत्वमा चाहिँ मुख्यमन्त्री रहनुभएको सरकार छ प्रदेश सरकार, त्यो प्रदेश सरकार विरुद्ध आफ्नै दलका सांसदहरूले एउटा अविश्वास प्रकट गरेर संसदीय दलमा नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हिजोदेखि एउटा त्यो विरोध कार्यक्रमहरू सुरु गरिरहेका छन्, जसको फलस्वरूप जम्मा 18 जना सदस्य यो नेपाली कङ्ग्रेसको संसदीय दलमा रहेकोमा त्यसमध्ये 9 जनाले हिजो एउटा अविश्वासको प्रस्ताव जस्तो हाम्रो यो सरकारमाथि विश्वास छैन, संसदीय दलको नेता मुख्यमन्त्री कमल बहादुर शाहलाई चेन्ज गर्नु पर्यो भनेर एउटा प्रस्ताव अथवा अविश्वासको टाइपको प्रस्ताव दर्ता गराएका छन्। त्यसै विषयमा लिएर अलिकता राजनीतिक चहलपहल यो बढिरहेको छ हाम्रो धनगढीमा र खास गरी आज 3 बजेदेखि संसदीय दलको बैठक बसिरहेको छ, त्यो बैठकले अब कसरी अगाडि बढ्ने भन्ने कुराहरू मा छलफल हुने देखिएको छ। अब कमल बहादुर शाह नेपाली काङ्ग्रेसको पनि खास गरी यहाँलाई थाहा होला पुरानो नेपाली काङ्ग्रेस जो यो संस्थापन पक्ष नभएको अहिलेको देउवा समूहका नेता हुनुहुने र अहिले अब नेपाली काङ्ग्रेसभित्र पनि देउवा समूह र त्यसपछि अर्को आएर संस्थापन पक्ष गगन थापा समूह भएको छ र अहिले यो जुन उसको वर्तमान मुख्यमन्त्रीको विरोधमा यो साइनिङ क्याम्पेन अथवा उनको विरुद्धमा उनलाई चाहिँ संसदीय दलको नेताबाट हटाउने जुन अभियान सुरु भएको छ त्यसमा गगन थापा समूहका व्यक्तिहरू सांसदहरू लागेको भन्ने कुराहरू बाहिर आएको छ। यो दोस्रो कार्यकाल हो यो हाम्रो प्रदेश सरकारको योभन्दा पहिले 2074 सालमा जब पहिलो पटक प्रदेश सरकारहरू गठन भए, नेपालमा सातवटा प्रदेशमा सातवटा सरकार गठन हुँदाखेरि पहिलो कार्यकालको मुख्यमन्त्री त्रिलोचन भट्ट हुनुहुन्थ्यो, उहाँ चाहिँ 5 वर्ष पुरै मुख्यमन्त्री भएर एउटा आफ्नो कार्यकाल पुरा गरेर जानुभएको थियो भनेदेखि अब यो दोस्रो कार्यकाल जो 2079 सालमा भएको निर्वाचनपछि आएको उसमा चाहिँ नेपाली काङ्ग्रेसले अहिले 2080 साउनदेखि चाहिँ यो मुख्यमन्त्रीको पद पाएको छ। योभन्दा पहिले एमालेका तर्फबाट राजेन्द्र सिंह रावल करिब करिब 1 महिना मात्र मुख्यमन्त्री हुनुभयो। त्यो लगत्तै दीर्घ सोरारी जो अहिले समाजवादी नेकपा समाजवादीमा हुनुहुन्छ र त्यो दुइटै विलय भएपछि नेकपा पार्टीमा हुनुहुन्छ, उहाँले चाहिँ 4 महिना जति मुख्यमन्त्री हुनुभयो। अब यो बजेट आएको, सरकारको नीति तथा कार्यक्रम पनि आएको, अब समय पनि करिब करिब 1 वर्षको लगत्तै 1 वर्ष जति मात्र बाँकी रहेको अवस्थामा अब सबैलाई मन्त्री हुने चाहना, जसरी पनि त्यो सत्तामा पुग्नुपर्ने चाहना र एउटै मान्छेले मात्र लामो समयदेखि मुख्यमन्त्री बन्यो, मन्त्री पनि त्यस्तै किसिमको भयो भने असन्तुष्टि बढ्दै गएपछि काङ्ग्रेसभित्र अहिले यो नेतृत्व परिवर्तन गर्ने कुराहरू आइरहेको छ। आज साँझसम्म यसको निष्कर्ष बाहिर निस्किनेछ र त्यो दुईटै समूहतर्फ 9-9 गरी विभाजित भएको थियो। त्यो 9 मध्ये पनि एकजना डम्बरी महरा भन्नेले साइन गरेको, आफ्नो साइन फेरि फिर्ता लिनुभएपछि त्यो हिजो नै अल्पमतमा पर्ने मुख्यमन्त्री देखिएको अवस्था अलिक परिवर्तन भएको छ र आज 3 बजेको बैठकले हाम्रो यो सुदूरपश्चिम प्रदेशको भावी नेतृत्व कसको हातमा जान्छ, कङ्ग्रेस या अरू दलले पाउँछ अथवा हालको जुन मुख्यमन्त्री हुनुहुन्छ कमल बहादुर शाह उहाँ नै कायम रहनुहुन्छ भन्ने कुराको निर्विरोध आज साँझसम्म देखिने भएको छ।
0: पक्कै पनि यो आजको साँझको यो रिजल्ट पछि भने भोलि अथवा पर्सिका दिनहरूमा पनि पक्कै हामी तपाईँको रिपोर्टबाट थाहा पाउनेछौँ। अहिलेको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हस् हस् धेरै धेरै धन्यवाद र सम्पूर्ण श्रोताहरूमा मेरो तर्फबाट हार्दिक नमस्कार।
0: हस् थ्याङ्क यू। अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो महेन्द्रनगरबाट चित्राङ्ग थापाजी, उहाँले त्यहाँको वस्तुस्थिति लगायत राजनीतिक विषयमा पनि निकै रमाइलो कुराकानी जानकारी गराउनुभयो। भन्दै अब भने हामी आजको यस कार्यक्रममा विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा सुन्नेछौँ, तर त्यसभन्दा अगाडि भने छोटो विश्राम।

0: अंजु पन्त र सुगम पोखरेलको स्वरबद्ध प्रस्तुत गीतपछि भने हामी विभिन्न पत्र पत्रिकाको संगालु दैनिक समीक्षा सुन्दैछौ हाम्रा सहकर्मी साथी भीम आत्रेयजीबाट। तर त्यसभन्दा अगाडि भने छोटो विश्राम।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
2: उपचार सिकेका छौ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: नमस्कार, दैनिक समीक्षा लिएर भीम आत्रे उपस्थित भएको छु। आज मिति 2083 साल जेठ 20 गते बुधबार, ज्येष्ठ कृष्ण पक्ष तृतीया तिथि, नेपाल सम्बत 1146, तदनुसार 3 जुन 2026। शुरू गरौं अन्नपूर्ण पोस्टको खबरबाट। भूमिको समस्या जहाँको त्यही, 36 वर्षमा 17 संरचना, शीर्षक राखेर खबर स्टोरी छापेको छ। विगत 36 वर्षमा 16 भूमि सम्बन्धी आयोगहरू राजनैतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको छ। समितिलाई देशभर लाल पूर्जाको प्रत्यक्षमा रहेका करिब 12 लाख परिवारलाई समस्या सुल्झाउन चुनौती बढेको छ। इन्फोग्राफिक पनि छापेको छ। अन्नपूर्णली कर्णालीमा 58,400 भन्दा बढी, गण्डकीमा 93,336 जना, मधेसमा 1,26,118, बागमतीमा 1,36,266, सुदूरपश्चिममा 2,31,963, कोशीमा 2,54,614 र लुम्बिनीमा 3,19,403 भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको तथ्याङ्क आएको छ। मुलुकभर भूमिहीन सुकुम्बासीको संख्या 1,42,698, भूमिहीन दलितको संख्या 79,981, त्यस्तै अव्यवस्थित बसोबासीको संख्या 8,37,515 रहेको तथ्याङ्क छ। अव्यवस्थित बसोबासीको कुल संख्या नै 77% हाराहारीमा छ। यो खबर आज अन्नपूर्ण पोस्टले इन्फोग्राफिक सहित फ्रन्ट पेजमा छापेको छ। नेपाल भारत सीमा विवाद, द्विपक्षीय मामिला भारत शीर्षक राखेर अर्को खबर पनि छापेको छ। अन्नपूर्ण पोस्टले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेको बेला नेपाल भारत सीमा विवाद द्विपक्षीय मामिला भएको भारतले स्पष्ट पारेको छ। भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा रहेकै बेला भारतीय विदेश मन्त्रालयले दुई देशबीचको सीमा सम्बन्धी मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहेको उल्लेख गरेको छ। गएको आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री भालेन्द्र शाहले नेपाल भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतले नेपाल भारतको द्विपक्षीय विषय भएकोमा जोड दिँदै तेस्रो पक्षको भूमिका नरहेको प्रश्न आएको हो। नेपाल भारत सीमा सम्बन्धी नेपालका प्रधानमन्त्रीको टिप्पणी बयानका साथसाथै विदेश परराष्ट्र मन्त्रालयको तर्फबाट आएको भनाइ देखेका छौँ। विदेश मन्त्रालयमा हिजो भएको साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभयो, नेपाल भारत सीमाको लगभग 98% हिस्साको सीमाङ्कन निर्धारित भइसकेको छ, तर पनि केही क्षेत्रहरूमा केही समस्याहरू छन् जसको समाधान हुन बाँकी छ। गण्डक नदीमा बाह परिवर्तन हुनाले यो स्थिति उत्पन्न भएको हो। यसको अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र दश गजा क्षेत्रमा अतिक्रमणको मामला समेत रहेको उहाँले बताउनुभयो, जसको संयुक्त रूपमा मानचित्रण भइरहेको जयसवालले बताउनु भएको छ। सीमा सम्बन्धी सबै समस्याहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्रहरू स्थापना गरिएका छन्। सबै सम्बन्धित पक्षहरू स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिलाहरू छन् त्यसमा तेस्रो पक्ष भूमिका छैन, प्रवक्ता जयसवालले भन्नुभयो। प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सीमा विवादमा इङ्ल्यान्ड बेलायतले पनि सरकार राख्नुपर्ने मान्यता रहेको बताउनु भएको थियो। वार्ताको टेबलमा बसेर कूटनीतिक हिसाबले समस्या समाधान हुने जानकारी प्रधानमन्त्री शाहले दिनुभएको थियो। यो खबर आज अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। लामिछाने हाई प्रोफाइल भेटघाटमा व्यस्त शीर्षक राखेर अर्को खबर पनि अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। एउटै सिजनमा लापराकका 17 जनाले चढे सगरमाथा शीर्षक राखेर शिवप्रतिको बाइलाइनमा गोर्खा डेडलाइनको अर्को खबर पनि अन्नपूर्णले छापेको छ। आरोहीको गाउँ भनेर चिनिने लापराकका 17 जनाले सगरमाथाको पटकको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लापराकबाट धार्चे गाउँपालिका 4 लापराकका 13 जनाले सगरमाथाको सफल आरोहण गरेको कीर्तिमानी आरोही पूर्वबहादुर गुरुङ युक्तले जानकारी दिनुभयो। लापराकका पूर्वबहादुर गुरुङ युक्तले यो वर्ष 10 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। त्यस्तै सुमन गुरुङले यो वर्षसहित 8 पटक आरोहण गर्नुभएको छ। इमान गुरुङले यो वर्षसहित 7 पटक, रामबहादुर गुरुङले यो वर्षसहित 4 पटक, सन्दीप गुरुङले 3 पटक, सुजल गुरुङले 3 पटक र विश्वबहादुर गुरुङले 3 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। लापराकका डम्मर गुरुङ र पूर्णबहादुर गुरुङले यो वर्ष 2 पटक सगरमाथाको आरोहण गर्नुभएको छ। आरोहीको गाउँ लापराकको कथा समेटेर आज अन्नपूर्णले फ्रन्ट पेजमा यो खबर छापेको छ। नयाँ पत्रिका दैनिकले बन्दीगृहभित्रै मृत्युको त्रासदीपूर्ण तथ्याङ्क, प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु शीर्षक राखेर खबर छापेको छ। टिकराज थामेको बाइलाइनमा प्रहरी हिरासतमा मृत्यु हुनलाई कानूनी, मानवाधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ। नेपालको संविधान र विभिन्न कानून तथा मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन्। पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने र निजसँग निर्मम, अमानवीय र अपमानजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ। तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासदीपूर्ण तथ्याङ्कले नेपालका बन्दीगृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार सन् 2021 देखि 2025 सम्म 5 वर्षमा हिरासतभित्र 21 थुनुवाको मृत्यु भएको छ। त्यस्तै कारागारभित्र 2075 कैदी बन्दीको ज्यान गएको छ। यो तथ्याङ्कले हिरासतमा वर्षमै औसत 4 र कारागारमा 55 बन्दीको मृत्यु हुने गरेको देखाउँछ। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुरकोटमा हिरासत कक्षमा गएको 7 वैशाखमा झुन्डिएको अवस्थामा भेटिएका 22 वर्षीय कृष्ण विकको मृत्यु पछिल्लो एक घटना हो। सिन्धुली सुनकोशी गाउँपालिका 3, जुमले डाँडाका विक र खोटाङकी एक किशोरीले 2 वर्षको प्रेम सम्बन्धपछि गत चैत 28 विवाह गरेका थिए। तर किशोरीको परिवारका सदस्यले अस्वीकार गर्दै इलाका प्रहरी कार्यालय खुरकोटमा जारी दिए। ललितपुरको साना गाउँ बस्दै आएका उनीहरूलाई प्रहरीभित्र साधो बाटोले 3 वैशाखमा कार्यालय बोलायो। किशोरीलाई अभिभावकको जिम्मा लगायो भने कृष्णलाई जिप्राका सिन्धुली पठायो। इलाका प्रहरी कार्यालय खुरकोटको हिरासत कक्षमा राखिएका उहाँ 7 वैशाखमा झुन्डिएको अवस्थामा फेला पर्नुभयो। त्यसपछि यो घटनाले केही समय चर्चा समेत पाएको यो खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। राज्यसभाका सभापति दिल्लीमा भाजपा अध्यक्ष, गृहमन्त्री र विदेश मन्त्रीसँग छलफल, प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पनि छापेको छ। जेएनजी आन्दोलनमा आगजनीको सजाय, आम नागरिकलाई सरकारी कार्यालयसँगै जले राष्ट्रिय परिचय पत्र, पुनः बनाउँदा सेवाग्राहीलाई 500 शुल्क शीर्षक राखेर अर्को खबर छापेको छ। विराटनगर डेडलाइनमा गणेश लम्सालको बाइलाइन, जेएनजे आन्दोलनका बेला सरकारी कार्यालयसँगै जेलका राष्ट्रिय परिचय पत्र पुनः बनाउन सरकारले सेवाग्राहीलाई जरिमाना तिराएको छ। आफ्नो सम्पत्तिको सुरक्षा गर्न नसकेको सरकारका कारण सर्वसाधारणले प्रशासनिक झन्झट मात्रै बिहोर्नु परेको छैन, उल्टो 500 रुपियाँ जरिमाना पनि बुझाउनु परेको हो। गत 24 भदौमा मोरङ जिल्ला प्रशासन कार्यालयमा आगजनी भएपछि राष्ट्रिय परिचय पत्रका कार्ड र डिजिटल विवरण नष्ट भएका थिए। प्रशासनले अहिले कार्ड लिन आउने नागरिकसँग फेरि नयाँ फोटो खिचाउने र 500 असुल गर्ने गरेको छ, जबकि नागरिकको आफ्नै गल्तीका कारण पुनः कार्ड बनाउनु पर्दा मात्रै जरिवाना शुल्क लिने गरिन्थ्यो। मोरङको बुढीगंगा गाउँपालिका एकी पूजा शर्माले आगजनीमा परिचय पत्र झलेपछि अहिले फेरि फोटोसहित बायोमेट्रिक दिन 500 जरिवाना तिर्नु परेको बताउनु भयो। आन्दोलनमा राज्यको सम्पत्ति र नागरिकको महत्वपूर्ण पहिचान पत्र नष्ट हुनु दुःख थियो, तर यो जरिवाना उल्टो आम नागरिकले बिहोर्नु परेको छ। यो खबर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली 2082 अनुसार पहिलोपटक राष्ट्रिय परिचय पत्र बनाउन कुनै शुल्क लाग्दैन, तर हराएको वा बिग्रेको परिचय पत्रको प्रतिलिपि निकाल्न 510 दर लाग्छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक तथा सूचना अधिकारी निराजन श्रेष्ठले सरकारकै कार्यालयभित्र जलेको कागजातको शुल्क लिनु न्यायसङ्गत नभए पनि नियमावलीमै प्रतिलिपि शुल्क तोकिएकाले प्रशासन बाध्य भएको बताउनु भएको छ। यो विषयमा विभागमा छलफल अगाडि बढिरहेको छ। यदि मन्त्री परिषदले शुल्क नलिने निर्णय गरेमा वा नियमावली संशोधन भएमा मात्र यो दस्तुर छुट हुन सक्छ, उहाँले भन्नुभएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा मात्रै 70,000 थान तयारी राष्ट्रिय परिचय पत्र जलेर नष्ट भएका थिए। जिल्लामा दैनिक 200-300 जना पुरानो कार्ड लिन आउने गरेका छन्, तर उनीहरू रित्तो हात र आक्रोशित भएर फर्कने गरेका छन्। नयाँ पत्रिकाको यो खबर नागरिक दैनिकले सहकारीको 88 अर्ब बचत कहिले फिर्ता शीर्षक राखेर खबर छापेको छ। दिलीप पौडेलको बायलाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावी वाचापत्रमा भनेको छ, आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्न सरकार गठन भएको 100 दिनभित्र सहकारीमा बचतकर्ताको लागत बचत बापतको रकम फिर्ता गर्नेछौ। रासोपाको यस्तो घोषणाबाट सहकारीमा निक्षेप डुबेका निक्षेपकर्ता खुसी भए। रासोपाको सरकार बनेको 60 दिन बितिसकेको छ। रासोपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने गरी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँछ भन्नेमा पीड़ित विश्वस्त थिए, तर अर्थमन्त्री स्वर्णिमा वाग्लेले ल्याएको बजेटले उनीहरूको समस्या सम्बोधन गरेन। रासोपाको सरकार बनेपछि रकम फिर्ता हुने आशा बसेका पीड़ित अहिले निराश छन्। बजेट पुस्तिकामा लेखिएको छ, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी सक्रिय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। निक्षेपकर्ताका लागि बजेटमा रकम विनियोजन गरिएको छैन। बजेटले सहकारी समस्यालाई प्राथमिकता नदिएको विज्ञ बताउँछन्। बजेटले सहकारी समस्या सम्बोधन गर्ने ठोस योजना ल्याउन नसकेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व अध्यक्ष खगराज शर्मा बताउनुहुन्छ। सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सुरु भएको 1 दशक पुग्न लाग्यो, शर्माले भन्नुभयो। अहिलेसम्म पीड़ितले रकम फिर्ता पाउन सकेका छैनन्। बचत फिर्ताका लागि उठेको आवाजलाई सामान्य सम्बोधन गर्न सानो रकम फिर्ता सुरु गर्नु सकारात्मक भए पनि यसले पीड़ितले न्याय नपाउने उहाँले बताउनुभयो। पीड़ितको रकम फिर्ता गर्ने हो भने सरकारले सम्पत्ति किनेर पीड़ितलाई रकम दिनुपर्छ। उहाँले भन्नुभयो त्यसका लागि सरकारले छुट्टै कम्पनी खडा गर्नुपर्छ। शर्माका अनुसार सहकारीमा धितो राखेको सम्पत्ति सरकारले किनेर निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्छ। यो खबर आज नागरिकले छापेको छ। बर्खा नजिकै जोखिममा राजमार्ग शीर्षक राखेर नागरिकले नै अर्को खबर छापेको छ। अनि लामेछाने उच्चस्तरीय भेटघाटमा व्यस्त रहेको खबर र सुदूरपश्चिम प्रदेशमा काँग्रेस विवाद मुख्यमन्त्री बदल्न हस्ताक्षर शीर्षक राखेर अर्को खबर पनि नागरिकले फ्रन्ट पेजमा छापेको छ। मानवाधिकार आयोगको भूत प्रभावित कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षक राखेर आज कृष्ण बहावको बाइलाइनमा कान्तिपुरले फ्रन्ट पेजमा खबर छापेको छ। 6/7/2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पञ्चायत भवनको ग्यालरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त हुनुहुन्थ्यो पञ्चायती व्यवस्था विरुद्धका चर्चित राजनीतिज्ञ रामराजा प्रसाद सिंह। करिब 2 महिनापछि 3/2/2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनुअघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भइ नसकेको कुनै विध्वंसात्मक अपराधका सम्बन्धमा हुने कानूनी कारबाही र सजाय यसै ऐनमा परे सरह मानी यो ऐन बमोजिम हुनेछ ऐनमा लेखिएको थियो। ऐतिहासिक अभिलेखहरूले यस ऐनको उद्देश्य बम काण्डका अभियुक्तलाई कारवाही गर्नु मात्र नभएको देखाउँछन्। सन् 1998 अनुसन्धानकर्ता मेरी डेसचेनले हिमालय जर्नलमा सन् 1958 यसबारे लेख्नु भएको छ। 2042 विध्वंसात्मक अपराध ऐन र सार्वजनिक सुरक्षा ऐन प्रयोग गरेर देशभर हजारौं व्यक्तिलाई पक्राउ गरिएको थियो। सोही ऐनका आधारमा 27/2/2042 राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विशेष अदालत गठन गरेको थियो। त्यही कानूनका आधारमा विशेष अदालतमा सुनवाई भयो। विशेष अदालतले रामराजा प्रसाद सिंह सहितलाई मृत्युदण्ड र केहीजनालाई जन्मकैदको सजाय सुनायो, तर जन्मकैद मात्र सजाय तोकिएका व्यक्तिहरूलाई समेत मृत्युदण्ड दिनुपर्ने माग राख्दै सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। न्यायाधीश सुरेन्द्र प्रताप सिंह, पृथ्वी बहादुर सिंह र महेश राम भक्त माथेमाको इजलासले 24/2045 विशेष अदालतकै फैसलालाई सदर गरिदियो र भूत प्रभावी कानून ल्याउन मिल्ने व्याख्या समेत गरिदियो। अर्थात् संविधानको उद्देश्य पूरा गर्न कानून बनाएर पहिले भएको अपराधीलाई पछि बनेको ऐनले सजाय गर्न सकिने व्याख्या गर्यो। त्यसका लागि इजलासले नेपालको संविधान 2019 आधार बनाएको थियो। यही विषय अहिले जेनजी आन्दोलनका क्रममा मानवाधिकारले जुन प्रतिवेदन तयार पारेको छ यसलाई पनि बहुत प्रभावी कानून बनाउनका लागि सिफारिस गरेको छ। नमस्कार।
0: हजुर, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो विभिन्न पत्र पत्रिकाको संगालोबाट दैनिक समीक्षा लिएर हाम्रा सहकर्मी साथी हुनुहुन्थ्यो भीम आत्रेयजी। अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं। यहाँहरूले नेपाल कप 2026 ग्रुप म्याच इन्जोय गरिराख्नु भएको थियो र फर्स्ट म्याच सोमबारको दिनमा सर जोन मोर ब्यारेक्समा भएको थियो भने फर्स्ट म्याच होइन श्रोता त्यो दिनमा तीनवटा म्याच अनि त्यस्तै गरी हिजो मेस्टर्नमा पनि तीनवटा म्याच भएको थियो भने आज द क्वीन्स गर्खा सिग्नल्सको ब्रामकोटको फुटबल पिचमा हुन गइरहेको छ। आज बुधबार 3 जुनमा र बिहानको 10 बजेदेखि 12 बजेसम्म हुँदैछ। आज पनि श्रोता गर्खा कम्पनी सिटाङ वर्सेस गर्खा आग बटालियनको खेल र दिउँसो पनि हुनेछ तर समयको अभावले मैले सबै कुरा भन्न सकिनँ र हौस् त आदरणीय श्रोता आजको यस कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु। भोलि भने काठमाडौँको सौगात कार्यक्रम विनोद दाजुले गर्नुहुनेछ र म भने नमस्ते युके कार्यक्रममा भेट्नेछु। नमस्ते बाबाई।
5: सैन्य समुदायमा
6: लाइन भरि
5: अन एयर
6: एपमा
5: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
6: प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो।
5: गोर्खा रेडियो
7: पार्टीका केही नेताले नेतृत्व परिवर्तनका लागि दबाव दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ। काठमाडौँमा पार्टी कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओली
8: सजिलो पर्यो भने अनुकूल वातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन त्यसका निम्ति होइन जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कोही आशंका हुन सक्छ मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन् त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
7: एमाले अध्यक्ष ओली वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई ज्ञानेन्द्र कालको शाही आयोग जस्तै भन्दै कुनै विवरण नदिने ओलीले अडान लिनु भएको छ। काठमाडौँमा पार्टी कार्यशाला लाई सम्बोधन गर्दै ओलीले सम्पत्ति विवरणका लागि खरानी उठाएर लैजान चुनौती दिनुभएको हो।
8: त्यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कु भन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सो कल्ड आयोग बनाएका थिए नयाँलाई छानबिन नगर्ने सेनालाई छानबिन नगर्ने खोइ कसलाई छानबिन नगर्ने केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन जे जे गर्न सक्छ गरोस् यो राज्य होइन यो पूर्वाग्रहको पोको हो प्रतिशोधको पोको हो देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो आगो लगाएर पुगेन सम्पत्ति विवरण खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण।
7: अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ।
4: म्याग्दी कास्की मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण 4 नारसाङको भूगोलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जुन 3 फ्रान्सका मौरिस हर्जोग र लुई लसिनलको टोलीले अन्नपूर्ण शिखर चुमेको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनु भयो। यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा कान्द्रुक तर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्धनका लागि लमजुङको दुर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ। पर्यटन विभागका अनुसार पछिल्लो 5 वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्ष वसन्तयाममा 4 समूहका 27 जनाले अनुमति लिएका थिए।
7: स्वास्थ्य सम्बन्धी एउटा अध्ययनले हरेक हप्ता 1.5-2 घण्टासम्म तौल उठाउने कसरत गरेमा अल्पायुमै मृत्यु हुने जोखिम भारी मात्रामै घट्ने निष्कर्ष दिएको छ। खेल स्वास्थ्य सम्बन्धी ब्रिटिस जर्नलमा प्रकाशित दशकौं लामो तथ्याङ्क विश्लेषण अनुसार नियमित रूपमा गरिने प्रतिरोधी वा वजन उठाउने अभ्यासले मुटु रोग, आघात र स्नायु सम्बन्धी रोगको जोखिम घटाउने देखिएको हो। थप बीबीसीका डोमिनिक ह्युजेजबाट।
9: The research has looked at data from nearly 150,000 people over 30 years. They found those doing 90 minutes to 2 hours of weight training weekly lowered the risk of death from any cause by 13%. This was 19% lower for cardiovascular disease, such as from a heart attack or stroke, and 27% lower for a neurological disease. This observational study doesn't distinguish between cause and effect, but the researchers say there's growing evidence about the benefits of combining aerobic exercise and strength training.
7: दिल्लीको मालवीय नगरमा रहेको एउटा होटलमा आग लागि हुँदा 21 जनाको ज्यान गएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार दिल्लीको मालवीय नगरको फ्लोरिस स्टे होटलमा आगो लागेको हो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। मृतकको संख्या यकिन भइसकेको छैन। दिल्ली अग्नि सेवा र स्थानीयवासीका अनुसार मालवीय नगरको लेमन ग्रीन रेस्टुरेन्टमा आज बिहान करिब 9 बजे आगो लाग्न सुरु भएको थियो। आगो रेस्टुरेन्टमाथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो। 6 जना भन्दा बढीलाई बेसमेन्टबाट पनि बाहिर निकालिएको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।

हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको बसाईमा म तुलसीको हार्दिक नमन

आदरणीय श्रोताहरू, काठमाडौँको स्वागत कार्यक्रम यहाँहरूले केही छिन अघिसम्म सनक्लिप स्टुडियो युकेबाट सहकर्मी रूपा राणा दिदीको साथमा सुन्दै हुनुहुन्थ्यो र भोलिबाट भनेपछि यहाँहरूले काठमाडौँको स्वागत कार्यक्रम तपाईँहरूकै नियमित प्रस्तुता विनोद दोष खड्का दाईको साथ काठमाडौँबाट सुन्न सक्नुहुनेछ र आज भने यहाँहरूले बेलायतबाट सुन्दै हुनुहुन्थ्यो र अब भनेपछि यहाँहरू बेबेस गोर्खा रेडियोको मान भवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको उठान अर्थात् ढोका उघारिसकेको छु। रोशन गुरुङको स्वरमा रहेको एउटा गीतबाट झुल्के घामको किरणसँगै उडी गयो जहाजमा, गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको गीतमा संगीत गणेश पराजुलीको रहेको थियो र यो गीतले श्रोताहरू नेपालका युवाहरू तन्नेरीहरू बिहानी झुल्के घामसँगै विभिन्न उद्देश्यले अनि कामको खोजीमा परदेश लाग्दै गर्दाको एउटा बिम्ब गीतकार घनबहादुर थापा मगरले प्रस्तुत गीतमा टिप्नु भएको थियो। रोशन गुरुङको स्वर रहेको गीत थियो, संगीत भने गणेश पराजुलीको रहेको थियो। अब लाग्नु श्रोताहरू, आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 20 गते तृतीय तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज जुन महिनाको 3 तारिक सन् 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज देशका धेरै जसो ठाउँहरूमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी नेपालको 7 प्रदेशमध्ये 5 प्रदेशका धेरै जसो भागमा वर्षा हुने सम्भावना रहेको छ र काठमाडौँ उपत्यकामा पनि अहिले मध्याह्न तिर वर्षा भएको थियो र छिटफुट वर्षा भइ नै रहेको छ। नेपालमा सूर्योदय बिहान 5:08 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ अर्थात् 6:55 जाँदा हुँदैछ। अब लाग्नु श्रोताहरू, आजको बसाइको बारेमा कुराकानी गर्नुपर्दा आजको बसाइको बारेमा मैले यहाँहरूलाई संक्षिप्त रूपमा हिजै पनि जानकारी दिइसकेछु। उहाँहरूको अर्थात् आजको अतिथिद्वयको नयाँ गीत यहाँहरूलाई सुनाइ पनि सकेको छु र आज को आउँदैछ भनेर मैले हिजो नै यहाँहरूलाई जानकारी गराइसकेको छु र आज हाम्रो साथमा हुनुहुन्छ नेपाली लोक सङ्गीतको क्षेत्रमा एउटा नाम बनाइसकेका चर्चित गायक हुनुहुन्छ महेश बुढाथोकी सङ्खुवा सभा। उहाँको चाहिँ पुर्खौली थाकथल भए तापनि उहाँ चाहिँ झापामा हुर्कनु भएको काफल गेडी कुटुक्कै यस्तै होस् गर है सोल्टिनी तोङमा तान्नेछु जस्ता गीतबाट उहाँले आफ्नो परिचय बनाइसक्नु भएको छ र यति बेला भने चाहिँ कर्मथलो उहाँले पनि युएसए अर्थात् युएसएको क्लोराडोमा बस्नुहुन्छ। अहिले नेपाल आएको यही मौकामा मैले उहाँलाई कार्यक्रमको अतिथिको रूपमा निम्त्याएको छु र साथमा अर्का अतिथि हुनुहुन्छ नेपाली लोक सङ्गीतकै क्षेत्रमा निकै नै राम्रा गीतहरू श्रोतामाझ ल्याइरहेकी चर्चित गायिका हुनुहुन्छ अन्जु गौतम। अन्जु गौतमको जन्म चाहिँ श्रोताहरू उहाँको चाहिँ तेह्रथुम जिल्लामा भएको हो र उहाँका पनि थुप्रै लोकप्रिय गीतहरू रहेका छन्। कति राम्रो फुल जस्तै चिटिकै काउली फुल्ने बन्दा भेरिने जस्ता यस्ता थुप्रै गीतहरू रहेका छन् गायिका अन्जु पन्तको।

सुधार गर्न चाहन्छु र आज हामी उहाँहरूसित उहाँहरूकै नयाँ गीतको बारेमा पनि कुराकानी गर्नेछौँ र उहाँहरूको बिल्कुलै नयाँ गीत चाहिने क्या रे सोल्टिनी आइसकेको छ। यसको भिडियो पनि यहाँहरूले युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ, मन पर्यो भने यहाँहरूले सब्सक्राइब पनि गर्न सक्नुहुनेछ अनि सेयर पनि गर्न सक्नुहुनेछ। र बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने तपाईँ आदरणीय श्रोताहरू पनि आजको व्यवसायमा जोडिन सक्नुहुन्छ। प्रतिक्रियाको माध्यमबाट तपाईँका प्रतिक्रियाहरू म जस्ताको तस्तै आजको अतिथि दयसित राख्न नै छु, तर अहिलेलाई भने उहाँहरू दुवैजनाको सहकार्य रहेको एउटा बिल्कुल नयाँ गीत राख्न चाहन्छु, चाहिने क्यारे सोल्टिनी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: हजुर आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा चर्चित गायक महेश बुढाथोकी अनि गायिका अन्जु गौतम हुनुहुन्छ, र उहाँहरूको सहकार्यमा भर्खरै केही समय अगाडि रिलिज भएको गीत महेश बुढाथोकी युट्युब च्यानलमा गएर यो गीतको भिडियो पनि हेर्न सक्नुहुन्छ। घुम्दै फिर्दै सोल्टिनी आए म पनि, निकै मिठो गीत, चाहिने क्यारे सोल्टिनी, यो एउटा पञ्चिङ लाइन जस्तो पनि लाग्यो यो गीतको। यो गीत हामीले श्रोतामाझ राखिसकेछौँ, र अब भने म यस गीतसँग जोडेका गायक अनि गायिका उहाँ आज हाम्रो साथमा अतिथिद्वय हुनुहुन्छ, उहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। महेशजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
4: धन्यवाद।
3: र अन्जुजीलाई पनि स्वागत छ।
5: हजुर, धन्यवाद।
3: र अब भर्खरै एउटा नयाँ गीत हामीले महेशजीकै शब्द अनि सङ्गीत रहेको गीत राखिसकेछौँ, र रमाइलो गीत छ, घुम्दै फिर्दै सोल्टिनी
4: चाहिने क्यारे आए म पनि,
3: चाहिने क्यारे आए म पनि। अब शब्द तपाईँले लेख्नु भएको छ, थोरै यो गीतको बारेमा अलिकति बताइदिनु, यो गीतको सिर्जना कसरी भयो?
4: यो मैले केही ठाउँमा बताइ पनि सकेको छु, खास गरी यो एउटा थिममा बनेको गीत हो।
3: हजुर,
4: खास गरिकन कुनै पनि गाउँमा सोल्टी सोल्टिनीको बिचमा अलिकति होइन,
3: हजुर,
4: क्लोज नजिक सामिप्यता हुन्छ नि त, हुन्छ। र यो केसमा चाहिँ सोल्टीले होइन, सोल्टिनीले चाहिँ सोल्टी मन पराइरहेको, तर सोल्टीले चाहिँ सोल्टिनीलाई व्यवस्था गरेको अवस्था, र सोल्टी चाहिँ अरू धेरै राम्रो राम्रो पाइहालिन्छ नि भनेर गाउँ छोडेर हिँडेको, र अब धेरै ठाउँ घुम्दा हिँड्दा पनि त्यत्तिको पनि राम्रो नपाएपछि फर्केर घरैमा आएको, गाउँमैमा आएको, र उसले भनेको के हो त भन्दा, घुम्दै फिर्दै सोल्टिनी चाहिने गरे म आएँ म पनि, अब होइन तिमीलाई सम्झेर आएँ भन्ने सेन्समा उसले कुरा गीत उठाएको हो। र त्यति बेला चाहिँ सोल्टिनीले के भनेको भने, अब सोल्टी हिँडिसकेपछि त अरू धेरै लाग्यो नि त,
3: हजुर,
4: धेरै लागिसकेपछि उसले भनेको, आश नगर सोल्टिज्यू चाहिने के अरे लामो छ है क्यु, क्यु भनेको चाहिँ तिमी मसँग धेरै अरू लाइन लागिसके, तिमी पछि पऱ्यौ, पछाडि क्युमा गएर बस है
5: भनेको थिएँ।
3: र सँगसँगै फेरि बुढेसकालको चिन्ता पनि जाहेर गर्नु भएको छ गीतकार गीतमा चाहिँ, यो चालनले त बुढेसकालमा के पो भइने हो कि एक्लै भइने हो कि भन्ने एउटा बिरलो चिन्ता पनि छ।
4: हो यस्तो, अब सोल्टीले चाहेको बेलामा सोल्टीले आश नगर है भनेपछि त एक्लै हुने भयो नि त।
3: अब गीतको सोल्टिनी चाहिँ हाम्रो अन्जुजी हुनुहुन्छ, अन्जु गौतम होइन, अन्जुजी अलिकति बताइदिनुहोस् न, महेशजीसँग काम गर्दाको अनुभव बताइदिनुहोस् न, अलिकति रमाइलो मान्छे होइन, कस्तो रह्यो?
5: दाईसँग बल्ल बल्ल मैले धेरैपल्ट दाई एउटा गीत मलाई पनि गाउने अवसर दिनु न, अग्रज गाय दाईहरूसँग चाहिँ गीत गाउन एकदम रहर हुने सहकार्य गर्नलाई, अनि बल्ल बल्ल जुरेरै आएछ होइन, यो गाउने मौका पाएँ, दाईप्रति पनि आभारी छु। उहाँले यो गाउँछौ त यो गीत कस्तो छ भन्नुभयो, अनि गाएर मलाई पठाउनु भयो, मन पर्यो मलाई, राम्रो लाग्यो, अनि हामीले यता अगाडि बढायौँ, अनि गीत गाएर हामीले एउटा भिडियो पनि तयार गरेर, एकदम खुसी छु दाईसँग जोडिएर काम गर्न पाउँदा। हामी अलिक साना सानै हुँदा उहाँ एकदम सुपर डुपर हिट हुनुभएको थियो कमलगढी कुटुकै, अहिले उहाँसँगै गाउन पाएँ म पनि एकदम खुसी छु।
3: यही क्षेत्रमा कर्म गर्दाखेरि होइन, काहीँ न काहीँ त भेट भइहाल्छ। र हामी यो गीतको लयको बारेमा कुराकानी गरौँला, तर त्यसभन्दा अगाडि कलाकारलाई माया गर्ने र बेलायतमा हुने अधिकांश साङ्गीतिक कार्यक्रममा दरिलो उपस्थिति जनाउनु हुने वीर बलालजीले चाहिँ, अहो मेरो मनपर्ने कलाकार दयाजीवहरूमा दर्शन गरे है भन्नुभएको छ बेलायतबाट, हो उहाँहरूलाई, उहाँलाई धन्यवाद छ वीर बलालजीलाई,
4: उहाँहरूलाई हाम्रो पनि नमस्कार,
5: धन्यवाद।
3: अनि हाम्रा ओम प्रसाद थापा दाईले नमस्ते भन्नुभएको छ, हाम्रा मित्र हुकुमलाल थेबेजी लामबाट हुनुहुन्छ सेवारो नमस्ते भन्न चाहन्छु र अब यो गीतको लयको बारेमा बताइदिनुहोस् न ठ्याक्कै यो पूर्वेली लय कानैमै पर्ने यो गीत सुन्दै गर्दा काफलगेडी सम्झना भइहाल्ने होस्कर सोल्टिनीको सम्झना आइहाल्ने महेश खड्का माछको महेश बुढा थुकेको सम्झना आइ नै हाल्ने होइन अब यता फेरि अन्जु बहिनी त पछिल्लो समय पूर्वेली लोकसङ्गीतको क्षेत्रमा एक छत्र भन्दा पनि हुन्छ उहाँको गीत यति मिठा मिठा गीतहरू लिएर आउनु भएको छ धेरैले कविता आले दिदीको त्यो तिर्सना मेटाइदिने एकजना बहिनी आउनु भएको छ भन्नुहुन्छ लोकसङ्गीतको क्षेत्रमा कति राम्रो फुल जस्तै चिटिक्क भानुओलीसँग गाउनु भएको गीत अत्यन्तै लोकप्रिय गीत पनि धेरैले रुचाइदिएको गीत छ अब यो लयको बारेमा चाहिँ बताइदिनुहोस् न
4: चाहिने क्यारेको भन्नुभयो नि त
3: हजुर
4: यो लय चाहिँ यस्तो हो म गीत बनाउँदाखेरि खास गरिकन के चलन के सोच छ भने मान्छेहरूको गीत लोकगीत चाहिँ खास गरी टपक्कै टिपेर ल्याएको मात्रै लोकगीत भन्ने भनाइ छ र त्यसो पनि कतिले गर्नुभएको छ साथीहरूले त्यो पनि एउटा पाटो अति उत्तम पाटो छँदैछ तर म चाहिँ गीत बनाउँदाखेरि कस्तो छ भने म नेपालका पूर्वी पहाडी जिल्लाहरूमा शिक्षण पेसा गर्ने क्रममा धेरै घुमेको छु धेरै ठाउँहरूको पानी धेरै घाटको पानी खाएछु र धेरै ठाउँको संस्कार संस्कृतिहरू मलाई कण्ठस्थ छ त्यसो भएको हुनाले घुम्ने क्रममा मेरोमा जे जे छाप बस्छ त्यो म कोठामा आएर एक्लै बसेर त्यो त्यो त्यो चाहिँ कल्पना गर्छु कि कल्पना गर्छु अनि त्यसैमा आधारित रहेर मैले सङ्गीतहरू गर्छु शब्दहरू बनाउँछु यो गीत चाहिँ खास यही भेकमा गाउने यही समुदायले गाउने यही चाहिँ नै मेला महोत्सवमा गाउने भन्ने छैन ती सबै कुराहरूलाई आधार बनाएर तयार गरिएको एउटा पूर्वेली लोकगीत हो
3: पूर्वेली लोकगीत अब तपाईँले भनिहाल्नुभयो लोकसङ्गीतले त्यो भेकको पनि प्रतिनिधित्व गरि नै हाल्छ होइन यी गीतहरू बज्दै गर्दाखेरि पूर्वतिरको रङ आइहाल्छ सालैज्यू यानी मायाहरू सुन्यो भने कौडा सुन्दै गर्दाखेरि हामी यता पश्चिम गण्डक धौलागिरी क्षेत्रको सम्झना आइहाल्छ टप्पाहरू सुन्यौँ भने अलिक पर मध्यपश्चिमको अनि देउडाहरू सुन्दै गर्दा सुदूरपश्चिम र कर्णालीको त्यो झल्को त आइ नै हाल्छ लोकसङ्गीतको विशेषतै भनेको यही हो र त्यही भएर लोकसङ्गीत टिपिकल लोकसङ्गीतहरूमा लोकगीतहरूमा प्रतिलिपि अधिकार पनि लाग्दैनन् भन्छ किनकि अब मारुनी तपाईँले गाउनुभयो भने अथवा हिजो अग्रजले गाउनु भने भोलि हाम्रो नाति पुस्ता होइन पनाति पुस्ता यो मारुनीको त्यो भनौँ लय त गाउँदै आइहाल्छ होइन त्यस्तै टप्पाको देउडाको देउडा मेरो भनेर अथवा मारुनी मेरो भनेर भन्नु सकिँदैन तर यस्ता गीतहरू चाहिँ अलिकति खोजेर तपाईँले लय भरेको कुरा गरे सबै त्यो पर्टिकुलर ठाउँमा जानुपर्छ भन्ने छैन
4: होइन
3: तर तपाईँ धेरै ठाउँ घुमेको हुनाले अलिअलि अनुभव चाहिँ कस्तो गीत चाहिँ श्रोता अथवा सुन्ने कानहरूले खोज्छन् भने त्यो चाहिँ तपाईँलाई अनुभव हुन्छ
4: त्यो हुनै पर्छ र गीत बनाउनको लागि त्यति अनुभव हुन जरुरी छ तपाईँलाई टिपिकल गीतहरू फेरि कस्तो हुन्छ भने सबै टिपिकल गीतहरू पनि हामीले यो यहाँबाट गाएर उठाएर लिएर आएको भनेर ल्याउनेहरूले पनि त्यो गीतलाई तोडमोड गरेर मिठास थपेर अलिक फरक त बनाएकै हुन्छ कि नत्र भने जस्ताको तस्तै ल्याउँदाखेरि कतिपय गीतहरू कर्णप्रिय नहुन सक्छन् त्यसलाई अलिकति तोडमोड गरेर अलिक मिठास भरेर नै गाउने प्रयत्न गरिन्छ
3: अब यो गीत आइसकेको छ भिडियो पनि आइसकेको छ होइन घुम्दै फिर्दै सोल्टिनी चाइने क्यारे यो चाइने क्यारे चाहिँ गीतको भन्छ नि मुटु पञ्चिङ लाइन हो
4: त्यही हो
3: अन्जु बहिनी के भन्नुहुन्छ तपाईँ त अब पछिल्लो समय धेरैले तपाईँलाई रुचाउनु चाहिँ यहाँ कोलचेस्टर युकेबाट हाम्रो कमला बोरा खत्रीजीले नमस्कार छ है दाई आजको हजुरको पाहुना द्वय महेशजी साथै हाम्रो पूर्वेली गायिका मिठो स्वर्की धनी अन्जुजीलाई पनि नमस्कार साथै शुभकामना अन्जुजी त अन्जुजीको गीतको त म फ्यान नै हो भन्नुभएको छ किनकि उहाँ समाजसेवी पनि हुन्छ अहिले बेलायतबाट हुन्छ
5: हजुर कमलाजी नमस्कार अनि धन्यवाद आभारी छु गीत सुनिदिनु भएकोमा हजुरहरूले गर्दा नै हामीलाई हौसला मिल्छ गीत सुन्छौँ राम्रो छ भन्नुहुन्छ झन् एकदम जोस आउँछ मलाई अझै राम्रो गाउँ भनेर धेरै धेरै धन्यवाद
3: लोकगीतको एउटा विशेषता भन्नु पर्ला है महेशजी लोकगीत सुन्दै गर्दाखेरि नाचिहाल्नु मन लाग्छ अथवा त्यो नाचौँ नाचौँ भयो भने त्यो गीतले चाहिँ एक किसिमले भन्ने सफलता हासिल गर्छ होला है
4: त्यसलाई भनिन्छ गीतले मानिसलाई छोएको
3: सायद त्यस्तै छोएको गीतमध्ये एउटा गीत छ तपाईँको अहिले उहाँ पनि तपाईँ चाहिँ क्लोराडोमा हुनुहुन्छ गायिका सिन्धु मल्ल अहिले चाहिँ भर्जिनियामा हुनुहुन्छ होइन र तपाईँलाई चिनाएको गीत पनि हो यो गीत सुनौँ
4: कफलगेडी
5: हुन्छ
4: एक लाइन

0: हजुर श्रोताहरु, काफल गढीको टुक्कै नहौ भुटुक्कै युगीत राखे आजको अतिथि महेश बुढा थोकीको स्वरमा साथ दिनुभएको थियो सिन्धु मल्लले। बहुत चर्चित गीत पनि रहेको थियो र यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै महेशजी र अञ्जुजी यहाँहरू दुवैजनालाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अब यो गीत चाहिँ कति वर्ष अगाडि आएको थियो तपाईँलाई चिनाएको गीत है? अब सिन्धुजी त एक किसिमले भने आफ्नो फ्रेम अथवा नाम बनाइसक्नु भएको थियो, तपाईँ अब कहाँ शिक्षण पेसा गर्दा गर्दै आएर गीत रेकर्ड गर्नुभयो, नसोचेको परिणाम पनि ल्याउनु भयो।
1: हो, यो यस्तै हो। अब म टिचिङ पेसामा थिएँ त्यतिखेर, अलिकति समय मिलेर बिदा लिएर म काठमाडौँ आएँ। बहुत हतारमा हतारमा करिब करिब 9 दिनको अन्तरालमा सबै गीतहरू एरेन्ज अनि गरेर बाजागाजा हालेर गीत गाइसकेँ, मिक्सिङ मास्टरिङ गरेर म फर्केर हिँडेको थिएँ।
0: भनेपछि त यो गीत आइसकेपछि त तपाईँलाई त क्लासमा जाँदाखेरि पनि विद्यार्थीले सर यो गीत त गाउनै पर्छ भन्नुभयो कि भन्नु विद्यार्थी यदि भाइ बहिनीहरूले?
1: तपाईँले राइट कुरा गर्नुभयो। म शिक्षण पेसा छोड्नुको कारण पनि त्यही नै हो, किनभने गायक भइसकेपछि विद्यार्थीहरूले त पढ्ने भन्दा नि गीत सुन्नेतिर ध्यान दिन थाले, गाउँले अभिभावकहरू पनि झ्यालमा आएर हेर्ने भइसकेपछि मलाई अलिक शिक्षण पेसा अलिक अप्ठ्यारो अप्ठ्यारो भएर मैले छोडेँ।
0: अब यो गीतले एउटा नाम बनाउनु भयो अञ्जुजी,
2: होइन
0: कहिलेकाहीँ लाग्छ कि लाग्दैन त्यतिखेरै हाम्रो महेश दाईसँग यस्तो गीत गाउनु पाए हुन्थ्यो जस्तो लाग्दैन?
2: लाग्छ, एकदमै लाग्छ, किनकि त्यो बेला भनेको उहाँहरूले आफ्नो पहिचान आफ्नो परिचय बनाइसक्नु भयो। अहिले हामीले जति गीत गाए पनि हामीले सकेका छैनौँ भनेको, हामीले पनि सङ्घर्ष गरि नै रहेका छौँ उहाँहरूबाटै सिकेर, होइन सिक्दै नै छौँ गर्दैछौँ, अहिले जोडिएर काम गर्न पाएका छौँ। तर त्यो बेला भनेको चाहिँ उहाँहरूले त्योभन्दा पहिले कुन गाउनु भएको थियो मलाई थाहा भएन, तर यो सुपर डुपर हिट भयो। हामीले कति गीत त सङ्ख्यामा कति गायो तर त्यस्तो हुन सकिएन।
1: अब आत्तिनु पर्दैन, अहिले गाएको गीत त्यस्तै हुनसक्छ।
0: कसरी यो युटर्न भयो शिक्षण पेसाबाट गायनमा चाहिँ महेशजी?
1: यस्तो, म सानैदेखि खेलकुद र गायनमा निकै चाहिँ नि इन्ट्रेस्ट राख्ने मान्छे, सँगसँगै लिएर गइयो। अब खेलकुद भनेको कुरा चाहिँ उमेरले पनि त्यसलाई गर्छ, होइन दिने नदिने। त्यस पछाडि मैले बिस्तारै खेलकुद छोडेर अनि शिक्षण पेसा सँगसँगै मैले गायनलाई लिएर गएँ, र अन्तमा जब काफलगढीले सफलता प्राप्त गरिसकेपछि चाहिँ मैले शिक्षण पेसा अब होइन, अब मैले प्रोग्रामहरू एटेन्ड गर्नुपर्छ भनेर छोडेको।
0: त्यसपछि चाहिँ गायन यात्रा प्रारम्भ भयो, एउटा चुलीमा पुर्याइसकेपछि अनि तपाईँ अहिले चाहिँ युएसमा बस्नुहुन्छ, यहाँ बोस्टनबाट र नर्थ क्यारोलिनाबाट तपाईँ आएपछि नमस्ते बोस्टनबाट अनि नमस्कार है नर्थ क्यारोलिनाबाट, बोस्टनबाट मात्र होइन यता नर्थ क्यारोलिनाबाट पनि भनेर दुईजना हाम्रा बिएबिएस गोर्खा रेडियोलाई अत्यन्तै माया गर्ने व्यक्तित्व हुनुहुन्छ है, रघु भट्टराईजी अनि एनपी परदेशीजीले लेख्नु भएको छ, उहाँहरू दुवैजनालाई धन्यवाद पनि दिन चाहन्छु। युएसमा अब त यता तपाईँ चाहिँ क्लोराडो बस्नुहुन्छ है?
1: म चाहिँ क्लोराडोको बोल्डरमा बस्छु र अहिले बुस्टनबाट क्यारोलिनाबाट हेरिराख्नु हुनेहरूलाई मेरो पनि नमस्कार छ। अहिले
0: अझ बहिनी पनि केही भन्न चाहनुहुन्छ? उहाँहरू दुवै
2: एनपी परदेशी
0: र रघु भट्टराईजी
2: दुवैजना दुवैजनालाई नमस्कार, साङ्गीतिक नमस्कार, अझै माया गरिदिनु होला, आशीर्वाद दिनुहोला, अझै राम्रा गीत लिएर आउन सकौँ।
0: अब तपाईँ चाहिँ क्लोराडोमा बस्नुहुन्छ, धेरै कलाकारहरूको चाहिँ बाक्लो बसाइ चाहिँ क्लोराडोमा छ भन्छन् नि, भेट हुन्छ ज्ञानेन्द्र गदाल भयो, भूपेन्द्र महत लगायत धेरैजना हुनुहुन्छ,
1: धेरै धेरै थुप्रै हुनुहुन्छ त्यहाँनिर, जस्तै अब हाम्रो
0: प्रेम राजा महतै पनि होला,
1: एकजना भट्टराई हुनुहुन्छ नि,
0: नवीन के दिपेश किशोर भट्टराई,
1: दिपेश किशोर भट्टराई ती मेरो छेउमै हुनुहुन्थ्यो होइन, र पनि उहाँ र मेरो एउटा यात्रा उस्तै भए पनि त्यति समीप्यात चाहिँ थिएन। त्यो पछाडि पछिल्लो समयमा हाम्रो एकजना के भरत प्रसाई कि एकजना पप गायक हुनुहुन्छ नि, त्यही भाइ उहाँ पुग्नु भएको थियो। त्यस्ताहरू धेरै हुनुहुन्छ,
0: भरत सिटौला,
1: भरत सिटौला सरी,
0: ए भरतजी पनि त्यही हिमाल सागर होइन,
1: हिमाल सागर चाहिँ मैले भेटिनँ, अनि हाम्रो एकजना हुनुहुन्छ नि उषा किरण अधिकारी, धेरै मसँग उहाँले म प्रोग्राममा जाँदाखेरि उहाँले मसँग डुएट गाउनको लागि प्रयत्न चाहिँ गर्नुभयो, तर मेरो गीत अलिक हाई भएको हुनाले
0: यही काफलगढी
1: काफलगढी उहाँले चाहिँ हात झिक्नु भयो, होइन अब धेरै हाई सकिँदैन नि त, अझ
0: महिलाहरूलाई
1: गाह्रो हुन्छ फेरि अलिक हाई, त्यसो भएको हुनाले उहाँहरूसँग मेरो भेट भइरहेको थियो।
0: भनेपछि त्यहाँ पनि एउटा एक किसिमको साङ्गीतिक माहौल चाहिँ रहेछ,
1: माहौल छ, धुमधाम छ, प्रोग्रामहरू गइन्छ, त्यहाँ आयोजक साथीहरू हुनुहुन्छ, उहाँहरूले यताबाट कोही कलाकारहरू लिएर गएर प्रोग्राम एरेन्ज गर्नु भने मलाई पनि ल आइदिनुहोस् है भन्नुहुन्छ, म पनि जान्थेँ।
0: अब अन्जु बहिनी, अघि भनिहाल्नुभयो महेशजीको गीतहरू सुनेर हुर्केको भनिहाल्नुभयो, यो यो गीतमा भर्खरै हामीले केही छिन अगाडि राख्यौँ, घुम्दै फिर्दै सोल्टिनी आए म पनि चाहे चाहिने क्यारे, कसरी उहाँसँग यो साङ्गीतिक सहकार्य भयो तपाईँको?
2: दाई अमेरिकाबाट आउनुभयो अनि हाम्रो कुराकानी भेटघाट त कहिले काहीँ भइरहन्छ नि त, गीत सङ्गीतकै सिलसिलामा प्रोग्राममा पनि सँगैसँगै एक दुई ठाउँ गएको छु दाईसँग। अनि मैले त्यही अघि पनि भनिसकेँ, मलाई दाईसँग जस्तै अग्रज कलाकारहरूसँग गीत गाउन जोडिएर सहकार्य गर्न चाहिँ एउटा इतिहास मैले उहाँसँग काम गरेको थिएँ भन्नको लागि, त्यही उहाँको नामले हामी पनि अलिकति फोकस हुन्छ कि नोटिस गर्नुहुन्छ कि, अझ पो उहाँको सहकार्यले गर्दा हामी पनि उहाँहरू जस्तै चर्चित हुन्छ कि भन्ने पनि आशा हुँदो रहेछ। अनि मैले शम्भु राई दाईसँग नि गाएँ, मज दाईसँग गाएँ, अझ अरू धेरैजना हुनुहुन्छ उहाँहरूसँग काम गर्न इच्छा छ, अब सायद सबैको पालो आउँछ होला, उहाँसँग यही सिलसिलामा भेटघाट भएपछि ल हामी एउटा गीत गाउन दिनु न दाजु भनेर मैले धेरैपल्ट भनेपछि बल्ल यो पालो यही गीत चाहिँ मेरो नाममा आएको रहेछ, मैले जुर्यो अनि गाएँ।
1: त्योभन्दा अगाडि पनि एउटा गीत अन्जु बहिनीले रिक्वेस्ट गरिरहेको हुनाले मैले अगाडि पनि एक दुईवटा गीतहरू बनाएकै हो, रेकर्ड गरेर रेडी भएर ल है भोकल गर्ने बेला भएको छ भन्दा अन्जुको काम अरे अन्यत्र पर्ने जस, यो गीतभन्दा अगाडिचोटिको गीत निकै राम्रो चलेर भाइरलै भयो
2: टिकटकमा,
1: त्यो चाहिँ हुर्रा बेसमा आधारित छ,
0: हुर्रा बेसमा
1: आधारित छ।
0: तपाईँको एउटा गीत चाहिँ हाम्रो पूजन प्रधान दाई जो फिकलबाट है उहाँ आफै पनि गायक हुनुहुन्छ, महेश दाईको माझी दाई मलाई साह्रै मन पर्ने गीतमा पर्छ है नमस्कार भन्नुभएको छ।
1: ल नमस्कार, त्यो मेरो पहिलो रेकर्डेड गीत पनि हो, म मौका परेछ भने सुनाउला।
0: र यति बेला भने चाहिँ म एउटा गीत राख्छु अन्जु गौतम र भानु ओलीको स्वरमा रहेको गीत, यो गीत पनि पछिल्लो समय साह्रै धेरै रुचाएको गीत होइन, अक्सर यो बिहा अनि पार्टी अनि यो पिकनिकतिर बजिरहने गीतमा पर्छ, सुन्नु पनि भएको होला तपाईँले, त यही गीत राख्छु है त।
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर श्रोताहरू, आजको अतिथि गायिका अन्जु गौतमको स्वर रहेको गीत राखे भानु ओलीले साथ दिनुभएको थियो। निकै नै चर्चित गीत पश्चात बेबेस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा हुनुहुन्छ गायिका अन्जु गौतमको अलावा नेपाली लोक सङ्गीतको क्षेत्रमा आफ्नो नाम बनाइसकेका चर्चित गायक महेश बुढाथोकी। उहाँहरू दुवैजनालाई फेरि पनि कार्यक्रममा स्वागत। अब यहाँलाई चाहिँ कस्तो लाग्छ यो गीत सुन्दै गर्दाखेरि?
1: यो गीतलाई
0: ढाका टुपी
1: ए होइन, यो गीत मलाई पहिला सुन्दै पनि मन परेको र अहिले युट्युबमा धेरै गइ पनि रहेछ, सुनिरहेको छु र बहिनीको स्वरमा एकदम म्याच खाएको छ र यो गीतले बहिनीलाई धेरै माथि उठाइसकेको छ।
0: अब स्टेजतिर पनि गाउनुपर्छ होला है यो गीत त?
2: धेरै गाएको छु,
0: जहाँ पुगे पनि अञ्जुजीलाई
2: दर्शकले नाच्ने गीतै यो।
0: अब यहाँ धेरै श्रोताहरूको प्रतिक्रिया पनि छ, म पढ्दै पनि जान्छु है। उहाँ चाहिँ द्वारिका थापा मगरजी हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। उहाँहरूलाई धन्यवाद दिँदै जानु होला। नमस्कार तुलसीजी, साथै आजको पाहुनाहरू लोकप्रिय गायक अनि गायिका दुवैमा नमन गर्दै उहाँहरूको धेरै गीतहरू सुन्ने गर्दछु, किनकि हाम्रो बाल्यकाल पनि पूर्वेली गीतहरू नै सुनेर आएको हौँ हामीले पनि, र राम्रो लाग्छ पूर्वेली गीत। अनि अन्जु बहिनीलाई त युट्युब र टिकटकमा पहिलादेखि नै फलो गरेको छु है, फेरि पनि पाहुनाहरूको उच्च प्रगतिको कामना गर्दछु। तुलसीजी हजुरलाई विशेष धन्यवाद भन्दै बिदा भन् लेख्नु भएको छ। उहाँ चाहिँ जर्मनीबाट हुनुहुन्छ है,
2: द्वारिका थापा
0: मगर।
2: हजुर द्वारिकाजी नमस्कार।
0: द्वारिकाजी नमस्कार भनिसक्नु भएको छ, तपाईँ पनि धन्यवाद।
1: हामी द्वारिकाजीलाई मेरो पनि धेरै धेरै सम्झना अनि नमस्कार छ।
0: अनि अब तेह्रथुम भन्दा अलिक पारिपट्टि है पाँचतरका स्रष्टा हुनुहुन्छ, गीतकार पनि हुनुहुन्छ उहाँ लीलाराज कामबाङ। उहाँका राम्रा राम्रा गीतहरू भर्खरै मध्ये केही समय अगाडि उहाँको शान्तिश्री परियारको आवाजमा रहेको एउटा गीत रिलिज पनि भएको छ, भिडियो निकै राम्रो भिडियो भनेछ। मोडेल हुनुहुन्छ बिमला लिम्बू है, बिमला तुमखेवा लिम्बू चिन्नु पनि हुन्छ होला, उहाँको युट्युब च्यानलमा छ। उहाँ लेख्नुहुन्छ तेह्रथुम आठ सयको तमर र काबेली जस्तै सुसाउने लोकप्रिय लोक गायिका अन्जु गौतम ज्यू र काफलगढी कुटुक्क महेश सरलाई देख्न साथ भइयो भुतुक्क सेवारो। नमस्कार तुलसी बस्नेत सर, आज बेबेसका रेडियो स्टुडियोमा आगो बल्ने भयो होइन त भन् लेख्नु भएको छ, बलिरहेछ है। हामी उहाँहरू दुवैजना रुझेर पनि आउनु भएको छ पानीमा, मजा आउने भयो। उहाँहरूको नयाँ कोसीले सुन्ने अवसर पायो, बधाई तथा शुभकामना छ। अन्जु म्याडमको स्वरमा हाक पारे साम्लो कस्तो सुनिन्छ होला, यसो एक लाइन सुन्न पाए हुने थियो भनेर लेख्नुभएको छ। त्यसपछिको कारण उहाँको स्वर निकै गमक्क परेको काबेली तमरमा बगेको पानी जस्तै लाग्छ भनेर लेख्नु भएको छ। अब महेश सरले कताको पानी पिउनु भयो तर काफले गाउँतिर देखेन है हजुरलाई भनेर लेख्नु भएको छ है, किनकि काफल पाकेकै बेला नेपाल आउनु भएछ, दुई चार किलो लगेर पनि जानु होला युएसए र धेरै काफल गेडी ल्याउनु होला भन्नुभएको छ। साथै सम्पूर्ण नियमित श्रोताहरूलाई सबैमा मिठो सम्झना सेवा भनेर लेख्नु भएको छ। गीतकारको लेखाइ अलिकति साहित्यिक त भइ नै हाल्छ होइन, केही भन्न चाहनुहुन्छ लीलाज कामबाङजीलाई?
2: हजुर,
1: उहाँलाई हामी दुवैजनाको नमस्कार, धेरै धेरै सम्झना छ र यहाँहरूले चाहे जस्तो
0: उहाँले एउटा गीत भन्नुभएको छ अन्जु म्याडमको स्वरमा हाकबारे साम्लो भने, सायद राजपालले गाउनु भएको गीत हो कि हाकबारे लयको गीत माग्नु भयो त्यो चाहिँ थाहा भएन।
2: ट्राई गर्छु ल, ट्राई मात्रै गर्छु ल, मैले किनभने सुनेको चाहिँ छु, हाकबारे नै भन्छन् होला सायद, सुनाउँछु। सुन्नु होला

0: कस्तो मिठो हुँदो रहेछ लीलाजीलाई पो धन्यवाद दिनु पर्यो सेवारो नगेन है हाकपारे सुन्दा पालम पालम स्टाइलको होइन हाकपारे भन्ने पालमको ऊ त आइहाल्छ अब तपाईँ त अब तेह्रथुममा हुर्कनु भयो धान नाच्नु भयो कि भएन पालम भन्नु भयो कि भएन
1: सुनेको देखेको मात्रै हो कालिम्पोङ गाउँमै हुर्केको हामी त्यहाँ छासमिस छौँ नाचेको मनपर्छ मलाई तर म कहिले त्यसरी नाचिनँ
0: महेशजी अब तपाईँ त अब शिक्षण पेसामा अब धेरै ठाउँमा पुग्नु भयो होला मोरङ होइन धनकुटा अब यो विभिन्न ठाउँ घुम्नु भयो होला अघि गीतको पनि कुरा उठिसकेछ अब यतै मोरङमै पनि त धेरै उ छ नि बाक्लो भनौँ माथि धनकुटा तेह्रथुमबाट बसाइसकेर आएका होइन लिम्बुवान हरु नै हुनुहुन्छ उहाँहरूसँगको सङ्गतले पनि धान नाच्नु भयो कि भएन
2: धान चाहिँ मैले नाचिनँ भन्दा एकचोटि फिल्म प्रोग्राममा जाँदाखेरि साथीभाइहरूले लगेर नचाउनु भएको छ तर त्यो धान नाच चाहिँ अलिक परिष्कृत अलिक मोडर्न खालको थियो
0: हजुर त्यही भएर अब पछिल्लो समय त हराउँदै गएको होइन पहिला चाहिँ मेलापातमा हुने गर्दथ्यो लीलराजजीलाई धन्यवाद पनि दिन चाहन्छु अनि यहाँ हाम्रा शकुन्तला खत्रीजीले लेख्नुहुन्छ नमस्कार हजुरहरू सबैमा आज साह्रै रमाइलो हुनेवाला छ भनेर लेख्नु भएको छ बेलायतबाट हुनुहुन्छ शकुन्तला खत्रीज्यूलाई पनि धेरै धेरै धन्यवाद छ
2: हाम्रो पनि नमस्कार अनि धेरै धेरै सम्झना
0: अब हरिराईजी लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ उहाँ चाहिँ फेल्तम लन्डनबाट हुनुहुन्छ उहाँ लेख्नुहुन्छ तुलसी सर नमस्कार म पनि यो लोकप्रिय कार्यक्रम षड्यम सङ्गममा हजुरको रोचक साङ्गीतिक कुराकानी मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है आजको अतिथि जीवहरूमा हार्दिक स्वागत तथा अभिवादन महेश सरको गीत सङ्गीत र आवाज साह्रै राम्रो छ धेरै वर्ष अघिदेखि सुनिरहेको हो साथै अन्जु मेमको पनि आवाज साह्रै राम्रो लाग्छ नयाँ मिठो गीतको लागि दुवैजनालाई धेरै धेरै बधाई तथा शुभकामना यसरी नै तपाईँहरूको गीतहरूले सबैको मनमुटुमा बस्न सफल रहोस् साथै गुन्जिरहन् तपाईँहरू दुवैजनालाई उत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना छ साथै हजुरहरू दुवैबाट लाइभ गीतको अपेक्षा पनि गरे सबैलाई शुभ दिन हरिराई फेल्थम लन्डन भनेर लेख्नु भएको छ युकेबाट हुनुहुन्छ हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु आफै पनि गाएको हुनुहुन्छ दुवैजनालाई धन्यवाद दिन
2: सक्छ
0: अलिकति अब दुवैजना यही चाहिने चाहिँ सुनौ नि त थोरै एक लाइन भए पनि
2: थोरै सुनौ
0: हुन्छ
2: लाइभ है ओके छ त
0: ल कता हो ठिकै

0: यति नै
1: ल धन्यवाद अनि एनपी परदेशजीले दामी लु दामी अञ्जुजीले पालम गाउनु पर्ने रहेछ सुपर हिट हुन्छ अरे भनेर लेख्नु भएको छ
0: हजुर धन्यवाद
1: अब पालम चाहिँ एउटा लीलाराज कामबाङजीलाई पो लेख्नु लाउनु पर्ला उसो भने उहाँ गीतकार भएको हुनाले गाउनु पनि सजिलो है काम गर्नु पनि सजिलो एनपीजीलाई धन्यवाद छ अब हामी एउटा गीत राख्नेछौँ श्रोता माझमा अनि त्यसपछि समाचार सुन्नेछौँ र समाचारपछि हामी फेरि कुराकानी गर्नेछौँ यो गीत पनि खुबै चल्यो नि महेशजीको है कमर बारुलै यो गीतको बारेमा बताइदिनुहोस् यो चाहिँ काफल गेडी चलिसकेपछि
2: यसको यसको यसको एउटा कथै छ फेरि
1: थोरै सुनाइदिनुहोस्
2: यसको यो गीत काफल गेडी चाहिँ अब ल मान्छेले श्रोताहरूले सुन्नुभयो धेरैसँग अब भिडियो पनि हेर्नुभयो ठिक छ धेरै जति जानु गयो अझै गइरहेको छ यो कन्टिन्यू ठिकै छ तपाईँ चाहिँ अर्को गीत तयार गर्नुहोस् भनेर मलाई कम्पनीले भनिसकेपछि म तयारीतिर लागेर तयारी गरेँ तयारी सबै कुरा भयो गीत चाहिँ रिलिज हुने दिन पनि आयो अनि गीत रिलिज गरियो अब यसका चाहिँ प्राविधिक केही कमजोरी पाटाहरू छन् त्यो कुनै दिन कहीँ कतै मौका परेछ भने भन्नुलाई यसको छुट्टै पाटो छन् र अर्को कुरा चाहिँ यो गीत तपाईँले फेरि अहिले सोध्नुहुन्छ होला मलाई कि यो गीत चाहिँ कतिको गयो त भन्नुहुन्छ होला अहिले नै त्यसको जवाब दिइहाल्छु यो
1: भ्युजको कुरा
2: भ्युजको कुरा अथवा कति क्यासेट गयो भन्ने कुरा यो गीत चाहिँ दुईवटा कुराले गर्दाखेरि यो गीत चाहिँ अपेक्षाकृत गएन तर पनि राम्रै गयो
1: राम्रो काफल गेटीलाई त मिट गर्दै गरेन होला किन
2: म त्यो कारण भन्छु एउटा त प्राविधिक कारण छ त्यो आन्तरिक कारण छ त्यो म यहाँ भन्न सक्दिनँ होइन अर्को एउटा कारण के भयो भने यो गीत निस्किँदाखेरि चाहिँ तपाईँको क्यासेट बक्स क्यासेटको युगको अन्त्य भयो बुझ्नुभयो र यसलाई चाहिँ अब नयाँ ढाँचामा ढल्ने अब सुरसार गर्दा गर्दै गर्दा गर्दै यो गीत फेज आउट भएर गयो कि त्यसो भएको हुनाले यसले जुन जुन समयमा जसरी मैदान मार्नु पर्थ्यो त्यति मार्न सकेन तर गीत समग्रमा गइरहेको छ
1: श्रोताहरूले अगम गुरुङजी हुनुहुन्छ उहाँ चाहिँ युएसमै बस्नुहुन्छ अमेरिकामै बस्नुहुन्छ उहाँ आफै पनि राम्रा गीतकार अनि सङ्गीतकार हुनुहुन्छ थिम्पूको चिसो हावाले मनायो नाना यो गीत उहाँको है पछिल्लो समय चाहिँ जगदीश समाल पनि गाउनु भएको छ तर भावना थापाको स्वरमा हामीले श्रोतामाझ राखिनु उहाँले पनि मेरो मनपर्ने सिङ्गरहरू भन्नु बहिनी भन्नुभएको छ है तपाईँलाई पनि
0: हजुर धन्यवाद
1: अब एउटा काम पनि गर्नुपर्छ बहिनीसँग होइन अगमजी अनि अनिल राकेशजीले नमस्ते तुलसीज्यू अनि आजको गेस्ट महेशजी र अन्जुज्यूमा पनि नमन छ है भनेर लेख्नु भएको छ उहाँले पनि
2: नमस्कार छ है
1: यहाँहरूलाई हाम्रो पनि नमस्कार भन्दै अब भने चाहिँ एउटा गीत राख्नेछु श्रोताहरू आजको अतिथि महेश बुढा थोकी र सिन्धु मल्लले गाउनु भएको कमर बारुडलाई यो गीत पश्चात पनि श्रोताहरू यहाँहरूले हाम्रो बिहेभेस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि भने कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ र दोस्रो चरणमा फेरि पनि उहाँहरूसितको सम्वाद सुन्न सक्नुहुन्छ कुराकानीको अलावा उहाँहरूका स्वरमा रहेका गीतहरू पनि राख्दै जानेछु अहिलेलाई पनि गीतै सुनौँ महेश बुढा थोकी र सिन्धु मल्लको स्वरमा

0: राष्ट्रसभा को बैठक स्थगित भएको छ। आज बसेको बैठक विपक्ष दलहरूको अवरोधपछि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो। अर्को बैठक जेठ 26 गते मंगलबार दिउँसो 1:15 बजे बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिसेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन्। प्रतिनिधि सभा बैठक पनि अवरूद्ध हुँदै आएको छ। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले सदनको रोस्टमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ। पार्टी कार्यशालामा बालेनप्रति आक्रमक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ।
1: प्रश्नोत्तर प्रश्नोत्तर भन्नुहुन्थ्यो मान्य सांसदहरू, लौन त गरौँ म तयारै छु। उहाँले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि, एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो। यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो? अचानक के सन्देश दिन खोजेको, कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँै हुँदैन। तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ, अस्ति नै एमालेलाई मासु भात भन्थे, मासु भात मात्रै होइन भात मात्रै होइन, उनको त समर्थन गरेर कुरा छन्। अहिले पनि यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात।
0: जापानले नागडुङ्गा सुरुङ निर्माणका लागि थप 5.5 अर्ब ऋण दिने भएको छ। अर्थ मन्त्रालयमा आज थप ऋण सहायता उपलब्ध गराउने सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरूले हस्ताक्षर गर्नुभएको हो। नागडुङ्गा सुरुङ निर्माणका लागि जापान सरकारले 2016 डिसेम्बरमा 16.636 अर्ब एन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता गरेको थियो, तर बढ्दो मूल्य र अन्य कारणले रकम अभाव हुने भएपछि थप 5.7 अर्ब एन ऋण लिने सम्झौता भएको हो। सम्झौतासँगै नागडुङ्गा सुरुङ निर्माणका लागि जापानले दिने जम्मा ऋण 22.363 अर्ब एन पुगेको छ। नागडुङ्गा सुरुङ मार्ग निर्माणको काम सन् 2019 शुरू भएको हो। सरकारले स्थल मार्गबाट आउँदा ल्याउन पाउने 100 रूपियाँको किनमेल दर बढ़ाएको छ। नयाँ व्यवस्था अनुसार अब 500 रूपियाँसम्मको वस्तु ल्याउन पाइनेछ। यसअघि रहेको 100 रूपियाँ दरलाई परिमार्जन गर्दै 500 पुर्याइएको हो। दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ।
2: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
3: The LDC group encouraged the UN system to intensify support for implementing the 6 priority areas of the Doha Program for Action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN sustainable development cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring where RLS is well resourced to advance coherent and effective delivery for LDCs.
2: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
3: LDCs remain the farthest behind, accounting for 14% of the global population. But only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
2: नेपालले यसै वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका परसार्न राष्ट्रसंघमा अनुरोध गरिसकेको छ।
0: स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई आकस्मिक सेवाका बिरामीलाई मात्रै बीमाबाट उपचार गर्न निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर पवन कुमार शाहले बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा बापतको सेवा दिन निर्देशन दिएको बताउनु भएको हो। बोर्डले जेठ 16 गतेबाट वित्तीय स्रोतको अभाव देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट दिइने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो। बोर्डमा आबद्ध 36 निजी अस्पतालले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्। अघिल्लो दिन 22.21 अंक बढ़ेको शेयर बजार आज 2.66 अंक बढ़ेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

0: दाजु सदारु मनको माया बनेको मजुरीलाई हो यो रमाइलो लोक भाका राखे लोक गीत राखे आजको अतिथि गायिका अन्जु गौतम अनि उहाँलाई साथ दिनुभएको छ सन्तोष बिसीले शब्द लेख्नुभएको दिल्ली प्रसाद लामगादेले र यसै गीतको साथ मैले आजलाई कार्यक्रम स्वर्णिम संगमको बसाईको दोस्रो घण्टाको उठान गरिसकेको छु र बसाईमा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै आजको अतिथिद्वय महेश बुढाथोकी अनि गायिका अन्जु गौतमलाई फेरि पनि स्वागत गर्न चाहन्छु दुवैजनालाई फेरि पनि स्वागत छ अब अन्जु बहिनी यो गीत चाहिँ खुबै रमाइलो गीत पूर्वेली गीत सन्तोष बिसी ताप्लेजुङको हुनुहुन्छ उहाँसँग गाउनु भएको छ यो गीतको बारेमा अलिकति बताइदिनुहोस् न यो गीत पछिल्लो समय टिकटकदेखि विभिन्न प्लेटफर्ममा पनि राम्रै यसले भनौँ बजार लिइरहेको अवस्था हो
1: यो गीत सन्तोष बिसी भाइ र मेरै आवाजमा रहेको गीत हो दिल्ली लामगादे भाइको शब्द सन्तोष बिसी भाइको लय र हामीले गाएको अहिले दुई तिन महिना भयो टिकटक धेरै 50-60 हजार भन्दा माथि पोस्ट भएका छन् युट्युबमा पनि राम्रो भ्युज भएको छ सबैजनाले मन पराइदिनु भएको छ मलाई स्टेजमा जाँदा पनि एकदमै नाच्ने ट्र्याक पनि मलाई पाएकी छु पूर्वतिर धेरै गयो हिउँदको बेलामा अहिले बर्खा कार्यक्रम अलिक छैन एकदम खुसी छु भाइहरूसँग काम गरिरहेको छु सन्तोष भाइसँग मैले धेरै गीतहरू जोडिएर सहकार्य गरिरहेकी छु उसँग मैले 7-8 वटा भइसक्यो उसको कम्पोजमा मैले गएको र उसँगै गएको एकदम राम्रो भाइको सृजनामा मैले सकेको मैले आवाज भर्ने कोसिस गरेकी छु
0: अब महेशजी यो लोकगीतमा चाहिँ अलिकति डुएट गर्दाखेरि दुवैजनाको लवर्स ट्युनिङ मिल्यो भने अझ राम्रो सुनिन्छ होला है जस्तो कि तपाईँ र अन्जु बहिनीको गीत भयो तपाईँ र सिन्धु मल्ल गीत त्यो भनिन्छ नि स्वरको फ्लो गरी उस्तै उस्तै भएपछि अझ सुन्दा पनि मिठास आउँछ होला कि कसो
2: त्यो सही कुरा गर्नुभयो त्यो चाहिँ कस्तो हुन्छ भने गीत गाउनेहरूको रेन्ज भयो त्यस उनको चाहिँ नि गाउने स्टाइल गायकीहरू गमकहरू होइन अनि टोनहरू ठ्याक्कै मिल्यो भने त्यो गीतले अलिकति सुनु सुनु लाग्ने अलिक छुने खालको पनि हुन्छ र कतिपय यसमा चाहिँ म्याचिङ हुँदैन क्या दुएट गाउँदाखेरि पनि दुएट गाउँदा म्याचिङ भइदिएन भने त्यो गीत त्यति राम्रो सुनिँदैन सुन्नु लायकको हुन्न
0: भनेपछि गीतमा चाहिँ काम गर्दाखेरि त्यो ट्युनिङ चाहिँ मिल्नु पर्यो है लोकगीतमा मौलिकता जोगाउनु चाहिँ कति गाह्रो हुन्छ तपाईँहरूले काम गर्दै गर्दा किनकि लोकगीत भन्ने हाम्रो माटोको सङ्गीत लोक सङ्गीत हाम्रो भेगीय प्रतिनिधित्व गर्छ त्यो मौलिकता जोगाउनको लागि किनकि सङ्कलन गर्नुपर्छ भन्ने छैन तपाईँले लेखेर पनि गीत गर्दै गर्दा त्यो लोकगीतको मौलिकता लोकगीतले दिने त्यो मिठासतालाई जोगाउनु अथवा त्यसलाई बचाउनुको लागि कतिको गाह्रो हुन्छ काम गर्दा
2: बहुत गाह्रो हुन्छ किन गाह्रो हुन्छ भने तपाईँलाई म एउटा उदाहरण भन्छु जस्तै अहिले हामीले भर्खरै गरेको यो अन्जु बहिनीसँग हामीले गीत गाएको छौँ चाइने क्यारे सोल्टिनी त्यहाँ एउटा शब्द क्यु भन्ने आएको छ कि त्यो मैले नराख्नलाई धेरै प्रयत्न गरेको
0: क्यु
2: क्यु त त्यसको विकल्प थिएन नि त र मैले क्यु शब्द राखिसकेपछि मैले धेरै इन्टरभ्यूहरूमा त्यसको परिभाषा गरेको छु होइन
0: यहाँ पनि गरिदिन्छु क्युको
2: मैले अघि भने सोल्टी फर्केर आउँदा सोल्टिनीले क्युमा बस्छ पछाडि गएर भनेको छ नि त त्यही हो होइन मैले धेरैजनाले भनेको छु अघि मैले तपाईँलाई यहाँ भनिसकेको छु
0: त्यो के हो भन्ने शब्द त अब ठ्याक्कै अब आयातित शब्द त्यसो भयो
2: आयातित शब्द भयो अब म हामी जतिको मान्छेहरूले त्यस्तो आयातित शब्द नराख्दै राम्रो हुन्छ तर कहिलेकाहीँ साह्रै अब मिठै सुनिन्छ उपाय नै छैन विकल्पै छैन भने चाहिँ राख्नुपर्ने बाध्यता पनि हुँदो रहेछ र

0: गायक गायिकाले पनि यो कुरालाई ध्यान दिएर नै आउनुहुन्छ भन्ने लाग्छ. र हामीले जे सुन्यौँ, जसरी हामी हुर्क्यौँ, जुन माटोमा त्यही सुन्दै आयौँ, हाम्रै अग्रजहरूले गाएको कुरालाई नै फलो गर्दै गर्दै हामीले पछ्याउँदै आएका छौँ. र मलाई चाहिँ जतिसुकै भाइरल हुनको लागि, चर्चित सुपर हुट के अरे हिट हुनको लागि चाहिँ ट्र्याक चेन्ज गरेर होइन अलिक उताउलो डबल मिनिङ लाग्ने गीत गाएर हिट हुनुभन्दा पनि आफ्नो मौलिक आफ्नो जे छ त्यसमै अगाडि बढ्न एकदम मनपर्छ. र मेरा गीतहरू पनि त्यस्तै नै छन्।
1: अब हाम्रो महेशजी छ म्यारे भनौँ यता क्लोराडो बस्नुहुन्छ, अर्का हाम्रा सङ्गीतकार अनि गायक पनि हुनुहुन्छ केशव पौडेल पनि युएसमै हुनुहुन्छ है, उहाँले पनि हामीलाई सुन्दै हुनुहुन्छ. हेलो नमस्कार तुलसी सर अनि अन्जुजी र महेशजीलाई पनि नमस्कार चाहिँ भनेर लेख्नु भएको छ. उहाँ चाहिँ युएसएको कुन ठाउँ बस्नुहुन्छ ठ्याक्कै थाहा भएन, तर उहाँ पनि युएसमै हुनुहुन्छ.
2: ल हाम्रो पनि नमस्कार छ यहाँलाई. युएसएमा फेरि पनि मौका मिलेछ भने भेटौँला.
1: तपाईँको बसाइ क्लोराडो हो, उहाँको बसाइ कथा लेख्नुहोस् है त भन्न चाहन्छु. र म अन्जु बहिनी आएको बेला एउटा गीत त मलाई श्रोतामा सुनाउनै मन लाग्छ लाइभ है, त्यो पनि धेरैले तपाईँलाई कविताले दिदीको त्यो दिदी गाउनु छोड्नुभयो होइन, र अब त्यस्तो भन्नु झल्को दिने त्यही स्वरूप आउने गायिकाको रूपमा लिनुहुन्छ. तपाईँले स्टेजमा गाएपछि सबैले त्यो प्रशंसा गर्नुभएको थियो होइन, त्यो एउटा कुनै कविता दिदी गीत सुनाऊ न लाइभ.
0: हुन्छ, मलाई त उहाँको गीत गाउन पाउँदा कति खुसी लाग्छ.
1: दिदीलाई पनि सुनाउनु भएको छ कविता दिदीलाई
0: कति धेरै, उहाँलाई मैले काठमाडौँबाट इटली लगेर उहाँको हातबाट हाम्रो गीतको विमोचन गराएर उहाँकै अगाडि मैले गीत गाउँदा उहाँ खुसी हुनुभएको थियो. ल मेरो जस्तो हाम्रा गीतलाई पनि माया गर्ने सुन्ने मान्छे रहेछन् है भन्दै हुन्थ्यो. राम्रो गर भन्नुभएको छ, कहिले हाम्रो भेट हुन्छ कुराकानी.
1: हाम्रो वरिष्ठ गीतकार दिनेश अधिकारी दाईलाई पनि नमस्कार छ.
0: हाम्रो आदरणीय वरिष्ठ गायिका कलाकार अहिले त फिल्म हुँदै पनि धेरै अभिनय गर्नुभएको छ. म सानै हुँदा रेडियो नेपाल एउटै मात्र संचारको माध्यम रेडियो थियो, त्यो रेडियो बारी बारीको भित्तामा लगेर खोसाखोस हुन्थ्यो, ब्याट्री सकिन्छ भन्नुहुन्थ्यो, समाचार सुन्नुपर्छ भन्नुहुन्थ्यो हजुरबाहरूले. तर पनि हामी लुकाई लुकाई, म त्यति क्रेजी गीत सङ्गीतमा, मलाई सबै याद छ त्यतिखेर बज्ने कुराहरू के थिए रेडियो नेपालबाट. उहाँका गीतहरू गाउँदै कोदो रोप्दै घाँस काट्दै होइन म जाँतो पिँदै गरिन्थ्यो त्यतिखेर. म दुई एक एक लाइन गाउँछु.

0: धेरै धेरै धन्यवाद, कति मिठो गाइदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा छोटो विश्राम पनि लिइहाल्छु।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: BFBS गोर्खा रेडियो।

0: यो मिठो गीत राखे मैले आजको अतिथि महेश बुढाथोकीको स्वरमा सागरी काटेर. महेश जी यहाँलाई फेरि पनि स्वागत छ अनि अञ्जुजीलाई पनि स्वागत छ.
1: धन्यवाद.
0: अब यो सागरी काटेर गाउनु भएको छ, यो सागरी कहाँ हो? तपाईँ त सात समुद्र काटेर जानु भएको छ, यो सागरीको बारेमा बताइदिनुहोस् न.
2: सागरी भनेको चाहिँ यसको बारेमा मैले एक दुईवटा गीतै बनाएको छु, यो पनि एउटा भइहाल्यो.
0: हजुर,
2: अरू पनि छन्. अनि यो चाहिँ धरानदेखि मासतिरको जुन चुरे पहाड छ नि त्यसलाई सागरी डाँडा भनिन्छ. र त्यो चाहिँ पहिला धरान धनकुटेको बाटो नखोलिन्जेल यता फुस्रेबाट सिधै उकालो उकालो चेरीबासको उकालो हुँदै त्यो बाटो माथि माथि शङ्खसभा भोजपुर चैनपुर जाने गरिन्थ्यो. नुन बोक्ने भरियाहरू हिँड्ने आउने जाने, हामी पनि हिँडेका छौँ. एक जमानामा गाडी थिएन त्यतिखेर. अनि त्यसको बारेमा हो म. अनि पछि गएर के गरेँ भने त्यही सागरी डाँडाको उत्तापट्टिको एउटा गाउँमा एज अ शिक्षक धेरै वर्ष काम पनि गरेँ कि. त्यो भएपछि कहिलेकाहीँ त्यतातिरको यसो सम्झना आउँछ, गीतहरू बन्छन्.
0: त्यही भएर पनि त्यो सम्झना, त्यो धेरै समय बसेको ठाउँको माया लाग्छ नि होइन. त्यही भएर पनि भनेपछि हाम्रो अन्जु बहिनी पनि त्यो अब धनकुटा यता तेह्रथुम भनेपछि सागरी त थाहा भयो.
1: त्यो बाटो त कति तेह्रथुममा जन्मेको त्यही बाटो हुँदै धनकुटा.
0: तेह्रथुम चाहिँ कहाँ तपाईँको?
1: बसन्तपुर नगरपालिका, गुराँस फुल्ने ठाउँ.
0: गुराँससँग हुर्केको रहेछ र यति मिठो गुराँस जस्तै सुन्दर स्वर रहेछ होइन.
1: गुराँसका गीतहरू धेरै गाएको छु, तेर्थमी ढाका कुराहरू गीतहरू.
0: अब यहाँ हाम्रो श्रोताहरूले पनि प्रतिक्रिया लेख्नु भएको छ. ननिटन युकेबाट देवेन्द्र गुरुङज्यू लेख्नुहुन्छ, नमस्कार अतुजी, साथै आजको तपाईँको पाहुना दय महेशजी र अन्जु बहिनीलाई पनि नमस्कार. आज महेशजी र अन्जु बहिनीको उपस्थितिले केही नलेखी धरै पाइन. महेशजीको काफल गेडी कुटुकै गीतले त त्यति बेला सर्वाधिक लोकप्रियता हासिल गरेको याद अझै पनि मेरो मस्तिष्कमा ताजै छ. त्यति बेला विवाह पार्टी वनभोज होस् या कुनै पनि जमघट कार्यक्रममा काफलगेडी गीतले तल्का नै मचाएको थियो. अहिले आएर पछिल्लो समय फेरि अन्जु बहिनीले पनि त्यस्तै तल्का मचाउँदै हुनुहुन्छ. यहाँहरूको रसिलो कार्यक्रम साउको मेलाबाट गीती कुट्दै सुनिरहेछु. यहाँहरू दुवैजनालाई आगामी दिनहरूमा फेरि पनि यस्तै युगन्तकारी गीतहरू पस्कनको लागि हार्दिक अनुरोध गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु, धन्यवाद भनेर देवेन्द्र गुरुङज्यू लेख्नुहुन्छ नानीटन युकेबाट. म धन्यवाद दिन चाहन्छु. देवेन्द्रजीलाई तपाईँ केही भन्न चाहन्छु? उहाँहरू
2: देवेन्द्रजीलाई हाम्रो पनि धेरै धेरै सम्झना अनि
1: नमस्कार.
0: मेरो पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि बेलायतबाट हुन्छ खेलमोती लिम्बू, नमस्ते सेवा ऋतुजी, तपाईँको पाहुनाहरूलाई पनि नमस्ते. मिठो कुराकानी र गीत सङ्गीत सुन्दैछु है भनेर लेख्नु भएको छ. र उहाँहरूलाई साङ्गीतिक शिखर उहाँहरूले चुम्न सकोस् भन्ने कामना गर्नुभएको छ है खेलमती लिम्बूलाई.
1: खेलमती लिम्बूज्यू नमस्कार, धन्यवाद. यसरी हाम्रा गीतहरूलाई माया गरिदिनु भएको छ, एकदमै आभारी छौँ.
0: अब यहाँ हाम्रो रुखमा गुरुङज्यूले नेक्स्टमा जगदीशलाई पनि ल्याउनु पर्यो है तुलसीजी भन्नुभएको छ. अब जगदीशजी चाहिँ अमेरिकातिर पो हुनुहुन्छ हौ कि नेपाल आइसक्नु हो?
2: त नेपाल आए जस्तो लाग्छ.
0: ए मलाई पनि थाहा छैन. ल धन्यवाद दिन चाहन्छु यो जानकारीको लागि. अनि यहाँ हाम्रो एकजना श्रोताको प्रतिक्रिया हेर्दै थियो, कता मिस भनेर उहाँको एउटा नामै पनि अलिकति मलाई नयन गुरुङ जस्तो लाग्छ, तर मैले त्यो प्रतिक्रिया फेरि देखिनँ. खर्जे होस् अन्य श्रोताहरूको प्रतिक्रिया पनि पढिहाल्छु म. उहाँहरूलाई पनि धन्यवाद दिँदै जानुहोला. धेरै श्रोताहरूले प्रतिक्रिया लेखेर पठाउनु भएको छ. नूतन भुषालजी इजरायलबाट लेख्नुहुन्छ, उहाँ आफै पनि गीतकार हुनुहुन्छ. नमस्कार सर, साथै पाहुनाहरू, चर्चित गायक गायिकाहरूमा पनि नमस्कार. कार्यक्रम निकै रमाइलो हुँदैछ, हजुरहरूको साङ्गीतिक यात्रा अझै सफलता चुमोस् यात्राले, शुभकामना भन्नुभएको छ.
1: धन्यवाद नूतनजी.
2: धन्यवाद धन्यवाद. हाम्रो पनि तपाईँहरूलाई धेरै धेरै नमस्कार.
0: यसै गरी हाम्रा मिनी कालीकोटी रायजी लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, आसपोर्ट केन्द्रबाट नमस्ते तुलसीजी, साथै आजको हजुरको पाहुनाजीहरू पनि नमस्कार. सुरुबाटै कुराकानी सुनेर साथ दिइरहेको छु है अन्जु बहिनी, गीत सधैँ बिएबिएस रेडियोमा बजिरहन्छ, साह्रै इन्जोय गर्छु. दुवैजनालाई शुभकामना भन्नुभएको छ मिनी कालीकोटी राई बहिनीले.
2: ल मिनी कालीकोटे राई बहिनीजी, यहाँलाई पनि धेरै धेरै धेरै धन्यवाद. हाम्रो गीतहरू सुन्नु भएको छ, हामीलाई सम्झिराख्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद हामी दुवैजनाको तर्फबाट.
0: अनि हाम्रो हर्क गुरुङ दाई लेख्नुहुन्छ आसफोर्ट के युके बाट हुनुहुन्छ गाउँले दाई हाम्रो छिमेकी दाई नमस्कार तुलसीजी साथै आजको पाहुनाहरू लोकप्रिय गायक अनि गायिका दुवैजनामा नमस्कार अन्जु बहिनीको गीतहरू अति नै मनपर्छ पूर्वतिरको भूगोल नै बोकेर आएको हुन्छ तर तपाईँको दुखेसु फेसबुकमा सुनेर मलाई पनि दुःख लाग्यो तपाईँले जे जति पूर्वेली भाका गीत निकाल्नु भयो उति नै कपिराइट हानेर गरी खानु नदिनुको कुरा सुनेर दुःख लाग्यो मैले सुनेको लोक भाका पुर्खाको नासा हो भनेर सुनेको थिएँ तर कपिराइट लाग्ने रहेछ यस बारेमा केही कुरा राखिदिनु मिल्छ कि भनेर सोध्नुभयो त श्रोताले केही भन्न चाहनुहुन्छ हाम्रो हर्क गुरुङ दाई तपाईँले चाहिँ सिङ्गै पूर्वै बोकेर आउनुहुन्छ त्यस्तो राम्रो राम्रो गीतमा पनि कपिराइट लगाइदिन्छ भनेर लेख्नुभयो
1: हजुर हर्क गुरुङज्यू नमस्कार हजुरलाई हजुरले यो विषयमा कुरा उठाइहाल्नु भयो म यही नै समस्या झेलिरहेकी छु र यसको लागि चाहिँ मुद्दा पनि खेपिरहेकी छु विराटनगर उच्च अदालतबाट यसको मुद्दा चलिरहेको छ हाम्रो अग्रज हामीले सम्मान गरेका व्यक्ति उहाँका गीतमा नाच्दै उहाँका गीतमा टिकटक बनाउँदै उहाँका गीतमा देउसी भैलो खेल्दै उहाँका सङ्गिनीमा म हामी एकदम रमाउँदै गरेका थियौँ उहाँलाई हामी सम्मान गरिरहेका बेला ठ्याक्कै हामीले गाएको गीतमा चाहिँ तिमीहरूले हामीले गाएको जस्तै लय मिल्यो भनेर चाहिँ म्युजिक नेपाल जस्तो ठुलो एउटा कम्पनी हामी हजारौँ कलाकारको प्लेटफर्म भएको संस्थाले चाहिँ मेरा गीतलाई चाहिँ ब्लक गर्यो बिना जानकारी त्यो कारणले मैले उहाँहरूसँग धेरै रिक्वेस्ट पनि गरेकै हुँ एकपल्टलाई म जानिनँ मैले त गाएको मात्रै हो लय बनाउने अर्कै हो एकपल्टलाई खोलिदिनुहोस् म त्यही ठाउँको मा जन्मेको त्यही माटोमा हुर्केको मैले कहाँको गीत चाहिँ गाउने कुन भूगोलको गीत चाहिँ गाउने भनेर मैले उहाँहरूसँग धेरै नै रिक्वेस्ट पनि गरेँ तर हामी हाम्रो कुरा मिल्न सकेन र अहिले मुद्दा छ अब मुद्दाबाट के हुन्छ मैले जानी जानी उहाँहरूलाई जित्नको लागि उहाँहरूको कपी गर्न खोजेर गाएकी होइन म त लगानी गर्ने होइन दुई चार पैसा जम्मा गर्यो अनि गीत गायो यो पो हिट हुन्छ कि यो पो चल्छ कि भनेर म धेरै सङ्घर्ष मैले 300-400 गीत चाहिँ गाएकी छु सङ्ख्यामा चाहिँ तर बल्ल त्यो गीतले चाहिँ म अलिकति खुट्टा टेक्नलाई उठ्न खोज्दै थिएँ धेरैजनाले मन पराउनु भएको पनि थियो ठ्याक्कै ब्लक गरिदिनु भयो 1 मिलियन भ्युज पुगेको थियो 5 महिनामा मेरै युट्युब च्यानलमा छ थियो तर अहिले म्युजिक नेपालले ब्लक गरेको छ यसको लागि म लडिरहेकी छु हजुरले यो कुरा उठाउनु भयो र मैले भने त्यो चाहिँ सन्तोष विशी भाइकै लय शब्दमा सन्तोष भाइ र मैले गाएको सन्तोष विशी भन्ने अहिले धेरै राम्रो गायक हो म गाउँछु एक लाइन तेरा थू में

0: को पानी मिठो हुन्छ नि पाँधेरी को। यो गीत चाहिँ उहाँहरूको गीतसँग हुबहु कपी भयो भन्ने आरोप लाग्नु भएको छ।
1: अब यो कम्पोज गरेको गीतहरूमा कहिलेकाहीँ प्रतिलिपि कपी हुन्छ, तर लोक सङ्गीतमा चाहिँ वास्तवमा मैले बुझेसम्म प्रतिलिपि अधिकार भनेको चाहिँ कस्तो भने यो पुस्तान्तरण हुने सङ्गीतहरूमा प्रतिलिपि अधिकार हुँदैन। जस्तै मारुनी
0: हजुर,
1: सालैज्यू, कौरा होइन, अघि पनि भने टप्पा,
0: सङ्गिनी,
1: बालन होइन, हुर्रा, हाकपारे, यो चाहिँ पुस्तान्तरण एउटाबाट अर्को अर्कोमा सर्दै जाने भएको हुनाले यस्ता चिजहरूमा चाहिँ प्रतिलिपि अधिकार लाग्दैन। तर हुबहु शब्द चोरी भयो भने, हुबहु सङ्गीत चोरी भयो भने, कसैले कम्पोज क्रिएसन भयो भने मात्रै प्रतिलिपिको कुरा उठ्ने हो, मुद्दा लाग्ने भनेपछि अलिकति मारमै पर्नु भएको रहेछ, हामी यसरी बुझौँ होइन महेशजी?
2: मारमा त अब परेको देखिरहेकै छ। अब त्यो गीत मैले त्यति धेरै पुरानो गीत पनि सुनेको रहेछु, अहिले नयाँ गीत पनि सुनेको रहेछु क्या मैले। अनि अब अरू अरूको फेसबुकहरूमा यसो यसो कमेन्टहरू केहरू केहरू हेरेरै मात्रै मैले थाहा पाएको बुझेको, तर खास गरी मलाई लाग्छ यतिको चाहिँ यतिको गीतहरूको अलिकति टोन मिल्दैमा त्यति साह्रो गरिहाल्नुपर्छ जस्तो चाहिँ मलाई लागेको छैन।
0: यो कुरा मिलाउँदा मिल्ने नै कुरा थियो, तर मैले उहाँहरूको नामै राखिदिन्छु, स्रोत व्यक्ति उहाँहरूकै लय सङ्कलनमा राखिदिन्छु, गीत चाहिँ नरोकिदिनु न त भनेर धेरै रिक्वेस्ट गरेँ, तर उहाँले डिलेटै गर भन्ने जस्तो कुरा गरेपछि मैले डिलेट गरेको चाहिँ छैन, म न्यायको लागि मेरो क्षतिपूर्ति खोलियोस् भनेर मुद्दामा छ।
1: पक्कै पनि न्याय पाउनुहोस्, हाम्रो पनि शुभकामना छ। अनि यहाँ हाम्रो लीलराज कामाङजीले सायद अघि तपाईँले पालम गाउनु भएर त्यो हाकपारी गाउनु भएर आगो आगो आयो आगो धन्यवाद भन्नुभएको छ, र एनपी परदेशजीले चाहिँ यता इनबक्समा एउटा चाहिँ पालम गाउनै पर्यो भन्नुभएको छ, के भन्न चाहनुहुन्छ?
0: भनेको
1: मतलब भने रेकर्ड गर्नु पर्यो भनेर
0: एउटा पालम पालम टाइपको पूर्वेली मेरो पहिलो गीत चाहिँ छ, म त्यो चाहिँ सुनाउँछु।
1: ए कुन छ त्यो गीत?

0: यो मैले धेरै पहिला गएको पत्री सङ्गीत सिक्ने पत्रीमा पूर्व
1: मोरङ
0: त्यहाँ सिक्दाखेरि अबुध पन्दाक लिम्बू उहाँको कम्पोजमा मैले कम्पिटिसनमा लोकगीत पूर्वाञ्चल व्यापी खुल्ला लोकगीत प्रतियोगितामा चाहिँ मैले थर्ड पोजिसन यो गीतबाट पाएको थिएँ।
1: मिठो गीत रहेछ। र यहाँ लेख्नुहुन्छ कुलराज दुराजी हुनुहुन्छ, उहाँ चाहिँ स्कटल्यान्ड छेउ बेलायतबाट हुनुहुन्छ। दर्शन नमस्ते, सबैजनालाई मेरो शुभकामना छ भन्नुभएको छ है। अनि कैलाश अन्त लिम्बू लेख्नुहुन्छ नरिटन युकेबाट बेलायतबाट हुन्छ। नमस्ते तुजदाई, आज बुधबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर महेश बुढा थोकी सर अनि अन्जु गौतम म्याम हजुरहरू दुवैजनालाई सेवारो नमस्ते। हजुरहरूको रमाइलो वाला कुसारी सुनेर बुधबारको लभली कार्यक्रम स्वर्णिमसँगको इन्जोय लिइरहेको छु। सिङ्गर महेश बुढा थोकी सर अनि अन्जु गौतम म्यामबाट एउटा लाइभ गीतको पनि अपेक्षा गरी सुन्न मन लाग्यो भनेर तपाईँहरू दुवैजनालाई सफलताको शुभकामना पनि भन्नुभएको छ कैलाश अन्त लिम्बूले, उहाँलाई कलाकारलाई माया गर्ने मान्छे छवि पुनज्यूलाई पनि धन्यवाद छ। अब दुवैजनाबाट भन्नुभयो एउटा डुएटै सुन्नु न, कुनै
0: डुएट गाएको भनेको हाम्रो त्यही फर्स्ट, उहाँले आफ्नो गाउनुहुन्छ, म मेरो आफ्नो गाउँछु लाइभ
1: हुन्छ, अथवा तपाईँहरूलाई मनपर्ने भए पनि हुन्छ, एक एकवटा तुक्का होइन मसीबाट उठान गरौँ न,
2: मबाट उठान गरौँ। अघि एक साथीले भन्नुभएको थियो माझी दाई त्यो गीत, अब यो
1: हुन्छ
2: त्यो दुईटै एक एक काम दुई पन गरिदिउँ त
1: हुन्छ।
2: यो मेरो चाहिँ माझीदाई डुङ्गामा तारिदेऊ भन्ने यो गीत मेरो पहिलो रेकर्डेड गीत हो र यो मैले एउटा मेरो माझीदाई भन्ने एल्बममा 2051 सालमै स्थानीय स्तरमै बाटै बजारमा गएको गीत हो। त्यतिखेर यस्तो मिडियाहरूको यस्तो चाहिँ छलफल केही केही केही नभएको हुनाले ठिक ठिकै गयो, मान्छेले चिन्नुभयो, गीत सुन्नुभएको छ, मन पराउनु भएको छ। त्यो गीत मैले पछि अर्को एल्बममा पनि हालेको छु, मैले यो कुन एल्बममा हालेको छु भनेदेखि सायद भुत्तुकै बनाएको एल्बममा हालेको होला त्यो गीत, म एक टुक्रा यहाँलाई सुनाउँछु। यसमा शशि राईजी र मेरो संयुक्त रूपमा कम्पोजिसन र चाहिँ लिरिक्स छ र मैले गाएको छु।

0: अब अन्जु बहिनीको एउटा कुनै हाम्रो कैलाश भाइको लागि
1: ल कैलाश ज्यूको लागि म सुनाउँछु यो चाहिँ फेरि सन्तोष बिसी भाइ रै भाइ र मैले नै गाएको हाम्रो पूर्व न्यायाधीश भीम कुमार ओझा दाईको शब्द लय चाहिँ सन्तोष बिसी भाइको दुईजनाले गाएको छौँ

0: धन्यवाद छ, मिठो गीत यहाँहरू दुवैजनालाई धन्यवाद दिने एउटा विश्राम लिन्छु। त्यसपछि महेशजीको स्वर बनाएको ओस्कर है सोल्टिनी के तानेछु ल त।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: यो रमाइलो गीत राखे चर्चित गीत होस्कर है सोल्टिनी तोङमा तान्या छु। आजको अतिथि महेश बुढाथोकीको स्वर रहेको थियो र सिन्धु मल्लले साथ दिएकी थिइन्। यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र फेरि पनि यहाँहरू दुवैजनालाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अलिकति ठट्यौली अलिकति रमाइलो गीत नै बढी गाउनु भएको छ है। हुन त लोकगीत यस्तै हुनुपर्छ होला।
2: लोकगीत करिब करिब यस्तै नै हुन्छ र म अलिकति मान्छे अलि रौसे रौसे पनि भएको हुनाले होला। र गीतहरू स्याट पनि छन्। मैले एउटा अब यहाँ बस्नु भएको छ एउटा गीत मैले स्याटसँगहरू पनि केही छन्। एउटा नयाँ आधुनिक गीत महेश बुढाथोकीले गाउँछ भनेर तपाईँले सोच्नु भएको छ, एउटा गाएको पनि छु। मौका पर्छ भने एक टुक्रा अहिले त्यता कतातिर खोजौँला।
0: सबै प्रकार गीत चाहिँ गाउनु भएको
2: छु।
0: अन्जु बहिनी, अब तपाईँको त गीत अलिकति अब कुनै नचाउने कुनै अलिकति भनौँ त्यो सुन्दै गर्दा मर्मस्पर्शी गीत पनि लोकगीत पनि मर्मस्पर्शी हुन्छ भन्ने गीत पनि गाउनु भएको छ होइन, श्रोताहरूले कुन रूपमा लिनुहुन्छ?
1: मलाई चाहिँ एकदम नचाउने गीत चाहिँ तपाईँलाई हाँसेको नाचेको नै राम्रो देखिन्छ, कहिले त्यस्तो रुवाउने खालको भन्दा पनि भन्ने प्रतिक्रिया आएको छ। तर दुई चारवटा गीत चाहिँ अलिक त्यस्तै टाइपको पनि गाएको छु।
0: गाउनु भएको छ
1: हजुर।
0: हाम्रा युकेबाट काजीमान लिम्बूज्यू लेख्नुहुन्छ है, नमस्कार तुजज्यू तथा हिराकै खानी कलाकार द्वयलाई पनि हार्दिक अभिवादन। आज त मनपर्ने कलाकारहरूको प्रत्यक्ष कार्यक्रम सुन्ने सौभाग्य पाएपछि म त लन्च पनि नखाने निर्णयमा पुगे। अहिले यहाँ युकेमा 12:15 भनेपछि अलिक अगाडि लेख्नु भएको रहेछ है, र यति उत्कृष्ट प्रस्तुति दिनुभएकोमा हार्दिक धन्यवाद तपाईँहरूलाई, अनि सदैव खुसी सुस्वास्थ्य दीर्घायु रहनुहोला। नेपाली गीत सङ्गीत र साहित्यमा तपाईँहरूको पाइला अझै अगाडि बढ्दै जाओस्, आवाज सधैँ रहिरहोस् भन्नुभएको छ। लिम्बुले
1: ज्यू नमस्कार अनि धन्यवाद, आभारी छौँ सुनिदिनु भएकोमा।
0: धेरै धेरै धन्यवाद,
1: धन्यवाद
0: दिन चाहन्छु यति राम्रो प्रतिक्रिया लेखेर पठाउनु भएकोमा, उहाँहरूलाई धन्यवाद छ होइन। अनि यसै गरी यहाँ बोस्टन युएसएबाट मैले हाम्रो गोविन्द बुढाथोकी भाइको प्रतिक्रिया देखिरहेको छु, उहाँ लेख्नुहुन्छ, नमस्कार तुजदाई साथै आजको हजुरको पाहुनाज्यूहरूमा पनि नमस्कार, सुरुबाटै कुराकानीको साथै गीत सङ्गीत सुन्दैछु भन्नुभएको छ। उहाँ चाहिँ बोस्टनबाट हुनुहुन्छ है, दीपक बुढाथोकीजी हुनुहुन्छ, माफ गर्नुहोला गोविन्द बुढाथोकी हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद छ। बोस्टन, अब हाम्रा महेश जिल्ला त धेरै थाहा छ त्यो ठाउँहरू उतै बसेको नै
2: होइन, बोस्टन भन्ने पप्पर पुगेको छैन र पनि थाहा छ।
0: अनि कैलाश सन्ता लिम्बुले लाइभ गीतको लागि धन्यवाद भन्नुभएको छ, उहाँलाई फेरि पनि हाम्रो धन्यवाद छ, हामीलाई सुनिदिनु भएको छ अनि नयाँ गीत पनि लिएर आउनु भएको छ, युट्युबमा गएर पनि हेरिदिनु होला भन्न चाहन्छु। अनि यहाँ रघु भट्टराईजी चाहिँ लोक गीतमा आयती शब्द भनेको त छुचन्द्रलाई चमेलीको तेल जस्तै पो हुन्छ होला है कि कसो भनेर सोध्नु भएको छ।
2: त्यो मैले अघि नै भने त आयती शब्दहरू भरसक प्रयोग गर्न चाहन्न म पनि।
0: अहिलेको लोकगीतलाई चाहिँ लोकसङ्गीतलाई चाहिँ कसरी हेर्नुहुन्छ उसो भने?
2: लोकसङ्गीत भनेको एउटा हाम्रो समाजको एउटा सामाजिक प्रतिबिम्ब नै हो त्यो, होइन? समाजमा के कस्ता संस्कृतिहरू छन्, संस्कारहरू छन्, कस्ता खालका चाहिँ गीत सङ्गीतहरू समाजमा हुन्छन् त्यसलाई चाहिँ झल्काउने काम गर्छ लोकगीतले। र लोकगीतले त्यति मात्रै होइन, लोकगीतले चाहिँ मान्छेहरूलाई अलिकति ऊर्जा दिने, नचाउने होइन, रमाइलो गर्नको लागि पनि साथ दिने खालका अत्यन्तै चाहिँ नाच्ने लायक गीतहरू हुन्छन्। त्यसो भएको हुनाले पनि लोकगीत चाहिँ उत्कृष्ट लाग्छ र म मेरो एनालाइसिसमा लोकगीत सङ्गीत क्षेत्रमा सङ्गीतमा लोकगीत चाहिँ सबैभन्दा पुरानो जेठो होला सायद, होइन? कुनै पनि गीतहरू जस्तोसुकै गीतहरू बनाए पनि लोकगीतको पुच्छर नसुमाधिकन धरै छैन।
0: के भन्नुहुन्छ अन्जुजी चाहिँ?
1: मेरो विचारमा चाहिँ लोकगीत भनेको चाहिँ एउटा मौलिक संस्कृति हो, होइन? हाम्रो पहिचान हो, हाम्रो माटोको बास्ना आउने, होइन? हामी जन्मेको हुर्केको ठाउँ त्यहाँको परिवेशलाई हामी टपक्कै टिपेर हामी लोक गीत मार्फत हामी प्रस्तुत गर्छौँ। छिट्टै लोक लय भनेको चाहिँ छिट्टै हामी लोकले गाउने, लोकले बुझ्ने, लोकले नै संरक्षण गर्ने, सरल सहज, होइन? मान्छेलाई गाउन नै सजिलो, बुझ्न नै सजिलो, नाच्न नै सजिलो एउटा संस्कृति नै हो लोकगीत भनेको चाहिँ जस्तो लाग्छ। जब हाम्रो गाउँठाउँका भाका होइन जनताले गाउने गीत लोकले गाउने त्यही बुझ्छु म चाहिँ।
0: लोकले गाउने गीत चाहिँ लोकगीत हो,
2: एउटा शब्दमा भन्नु पर्दा त्यही हो,
1: त्यही हो
2: एउटै वाक्यमा।
0: यहाँ दुवैजनालाई एउटै प्रश्न सोध्छु, दुवैजनाले लोक सङ्गीतलाई नै रोज्नुको कारण चाहिँ?
2: मेरो मलाई सोध्नुहुन्छ भने चाहिँ मेरो स्वभाव गाउँघरमा हुर्किएको, गाउँघरमै घाँस दाउरा गोठाला खेताला गरेको मान्छे, त्यहीँ चाहिँ बटुवाहरूले भरियाहरूले दाउरे घाँसेहरूले गाएका गीतहरू सुनेर हुर्केको भएको हुनाले र सायद मलाई लाग्छ मेरो स्वरको स्वभाव, मेरो टोन पनि लोकसँगै मिल्छ कि जस्तो लाग्छ र लाग्थ्यो र मैले लोकगीत नै रोजेँ हो।
1: मेरो पनि त्यही नै हो, किनकि मैले गाउँदाखेरि अरू अरू नै गाउने कोसिस गरेकै हो र गाएकी पनि छु, तर मलाई सुट गरेको मलाई
0: गाउँ
1: मन पराइदिएको चाहिँ लोकगीत हो। र मैले पहिला पहिला रेडियो सुन्दा पनि लोकगीतहरू जस्तै तारा देवी, कविता आले, हिरा देवी वाइवा होइन, एलपी जोशी दाईहरूका पुराना स्रष्टा सर्जक का गीतहरू चाहिँ सुन्दै आएको हुनाले त्यसलाई नै फलो गर्दा मलाई सुट भएको चाहिँ लोकमै हो। मैले सङ्गीत सिक्दा पहिला चाहिँ खुब लोकगीतलाई अलिकति पहिला पहिला लोके ए लोकगीत गाउने भनेर अलिकति हेला गर्थे, हामीले नै सुनेको होइन। अनि म चाहिँ आधुनिक चाहिँ राम्रो रहेछ कारण आधुनिक धेरै गाउँथेँ मैले, गाउन सिक्थेँ, तर मलाई लोकले नै यहाँसम्म चाहिँ आज पुर्यायो।
0: जे गरे ठिक गरे जस्तो लाग्छ होला नि अब त। आज चाहिँ हाम्रो गायिका जुना पसाई जो अहिले युएसमै हुनुहुन्छ उहाँको पनि जन्मदिन भनेर नूतन पसालजीले लेख्नु भएको रहेछ, जुनाजीलाई हाम्रो तर्फबाट पनि
1: जन्मदिन।
0: अब हामी कार्यक्रममा पुछार पुछारतिर पनि आइसकेको छौँ होइन, र केही दिनपछि म एउटा गीत हाम्रो अन्जु बहिनीले गाउनु भएको सुमित खड्कासँग खेमराज गुरुङको सङ्गीत रहेको यो गीतको पनि ठुलो कहानी छ
1: होइन।
0: खेमजी बित्नुभन्दा अगाडि मैले एउटा गीत कम्पोज गरिदिएको थिएँ, उहाँले त्यतिकै कम्पोज गरेर राखिरहेको छ, पछि उहाँले गाउनु भएको छ, पछि थाहा भयो होइन, त्यो गीत हामी राख्छौँ। खेमराज गुरुङको वारी जमुना पारी जमुना खुबै चल्यो, त्यसपछि पूर्वमा एक छत्र चले गीत भनेको काफलगिरी हो होइन, कहिलेकाहीँ भाग्यले साथ दिएपछि नसोचेको परिणाम पनि आउँछ अरे होइन। त्यही काफलगिरी तपाईँको लागि साँच्चै काफलै भयो, अघि हाम्रो लीलाजीले भन्दैन थियो अलिकति काफल बोकेर जानु सिजनमा आउनु भएको छ भन्नु, काफल खानु भयो कि भएन, त्यो गीतले यति परिचय दिइसकेपछि।
2: यो कुरा प्रश्न गरिसकेपछि मलाई अप्ठ्यारो कहाँनिर हुन्छ भने नि, कोठे गीतहरू हामी बनाउँछौँ भन्छौँ नि, काफलको विशेषता हामीलाई थाहा छ, काफलको बारेमा थाहा छ, कस्तो फल्छ र यसको स्वाद कस्तो हुन्छ पनि थाहा
1: छ,
2: तर मैले काफलगिरी गीत बनाउनु अघि काफल खाएकै थिइनँ।
0: ए
1: सुनेको मात्रै
2: होइन त्यो थियो, तर मलाई काफलको सबै परिभाषा थाहा छ नि त, त्यसो भएर मैले बनाएको। अनि
0: तपाईँ अब टिचर भएर मास्टर भएर पनि पढाउने क्रममा,
2: किनभने काफल पूर्व फल्दैन हेर्नुहोस् फल्ने यता रहेछ। अनि एउटा विभिन्न प्रोग्राममा जाँदाखेरि मान्छेहरूले चाहिँ नबुझेर हो के हो काफलको गेडा हुँदैन भन्ने सोचेर होला, काफलगिरी कुटुकै कहाँ हुन्छ, सुपारी पो कुटुकै हुन्छ त भनेर पनि कतिले प्रश्न गर्थे क्या मलाई,
0: काफल पनि हुन्छ,
2: काफल हुन्छ। अनि मैले भने ए बाबा तपाईँले काफल खानु भएन चाहिँ के हो, काफलको चाहिँ हुन्छ कुटुकै नै हुन्छ के भनेको भए, कुरा बुझ्दै गएको ती प्रश्न गर्ने साथीले चाहिँ त्यो किम्बु चाहिँ खाएको रहेछ नि,
0: काफल र किम्बु देख्दा उस्तो उस्तै
1: किम्बु,
2: अनि किम्बु खाएर चाहिँ उनले गेडा नभेटेपछि
0: किम्बु ऐसेलु उस्तै हुन्छ नि त होइन, काफल पनि होइन। ल रमाइलो कुराकानी, अब अन्तमा बेबेस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
2: सम्पूर्ण श्रोताहरूलाई हाम्रो गीत सङ्गीत, नेपाली गीत सङ्गीतहरूलाई विशेष गरेर माया गरिदिनु होला, र विशेष गरी हाम्रो गीतहरू पनि यसो मौका मिलाएर समय मिलाएर सुनिदिनु होला, हामीले तपाईँहरूले गीत सुनिदिनु भने हामीलाई हौसला हुन्छ र अरू पनि हामी अझ राम्रा राम्रा गीतहरू यहाँहरूलाई सुनाउँदै जानेछौँ।
1: ल अहिलेसम्म हाम्रो एकदम लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम हेरेर सुनेर बस्नुभएका, देशदेखि परदेशसम्म हुनुभएका सम्पूर्ण सङ्गीत प्रेमी, नेपाली गीत सङ्गीतलाई माया गर्ने जति पनि श्रोता दर्शकहरू हुनुहुन्छ उहाँहरू सबैलाई साङ्गीतिक नमस्कार। हाम्रा गीतहरू सुनिदिनुहुन्छ, हेरिदिनुहुन्छ, माया गरिदिनुहुन्छ, मन पराइदिनुहुन्छ र नै हामीलाई हौसला मिल्छ अनि अरू अरू राम्रो सृजना लिएर आउन सक्छौँ। यो अवसर जुराइदिनु भएकोमा यो बिएसबिएफ रेडियोका सम्पूर्ण परिवार अनि हाम्रो आफैमा राम्रो गायक के अरे
0: गीतकार
1: सञ्चारकर्मी तुलसी बस्नेत दाई, मेरो आदरणीय दाई, उहाँप्रति आभारी अनि दाईसँगै बसेर यो कुराकानी गर्न पाउँदा एकदम खुसी छु। सबैजनालाई धन्यवाद, साङ्गीतिक नमस्कार, गीत
2: मैले पनि भन्ने कुरा बाँकी छ. अब त्यो भन्ने कुरा तपाईँले त श्रोता दर्शकलाई भन्नुभयो, मैले उता मात्रै भनिदिइहालेँ. अब मैले चाहिँ के छ भने, अब तपाईँहरू यो टिम, यो चाहिँ यो बिएफ बिएसको एउटा टिम, क्यामेरा पर्सन लगायत तपाईँ विशेष, तपाईँ तुलसी बैसनजीलाई बहुत बहुत बहुत धन्यवाद छ, किनभने हाम्रा अन्तरङ्ग कुराहरू श्रोता समक्ष पुर्याउने जुन एउटा मैले माध्यम यहाँ तयार गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धेरै आभार व्यक्त गर्दछु. धन्यवाद.
0: हस्, तपाईँहरू दुवैजनालाई धन्यवाद, र आदरणीय श्रोता यहाँलाई पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु. तपाईँहरूको बाँकी पल शुभ र सुरक्षित रहोस्. नमस्ते.
1: नमस्कार. धन्यवाद.

0: Pilain Buddy. On air. Appmaa. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio. Gorkha Radio. मधेस प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिसन लिएको ठहर सहित विशेष अदालतले मधेस प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिसन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेको बेला सिंह महोत्तरी 4 ख-बाट निर्वाचित प्रदेश सभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप थप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। राप्रपा परित्याग गरेका धवल शमशेर राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 महाधिवेशन गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंगिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय जेठ 19 गते सकिएको राणाको भनाई छ। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज बसेको बैठक विपक्षी दलहरूको अवरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो। अर्को बैठक यही 26 गते मंगलबार दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ 24 गते लुटिएको हात्तीको दारासहित 5 जना पक्राउ परेका छन्। काठमाडौँको मनमैज बस्ने राजीव महर्जन, गोर्खाका टेक प्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोर्खाका सन्तबहादुर भुजेल पक्राउ परेका हुन्। हात्तीको दारा भिगिर वितरण तथा सञ्चय गरिरहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्रेको एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभएको छ। प्रहरीले उनीहरूबाट हात्तीका दारा बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ। पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ।
1: कदार्थी वर्ष 2081-82 शुरू गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 जना गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मर्मतका लागि प्रति परिवार 1,00,000 रूपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले शुरूका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी आवश्यक खाद्यान्न पनि उपलब्ध गराइदै आएको छ। बाँझो जमिनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरूवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो 1 वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अन्यन्त्रै बसाई सराई गरेर गएका छन्।
0: सेनाभित्रको यौन अपराधका अभियुक्तमाथिको मुद्दा सामान्य अदालतमा चलाउने सम्बन्धी बेलायत सरकारको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। यो विषयमा तल्लो सदन कमन्समा बहस चलेको छ। थप भेरिटी गिरबाट
2: Currently, a victim can choose whether their case is heard in a civilian or a service court. The Armed Forces Bill requires the Defence Secretary to issue guidance to help them decide. But Lib Dem Defence spokesman James McCleary called for an amendment to the bill, saying more victims might come forward if their complaint was dealt with by a civilian judge.
3: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity.
2: Former Defence Minister Andrew Morrison told MPs he didn't feel the civilian justice system was better or quicker.
4: Justice delayed is justice denied. And through the service justice system, these cases are brought to a conclusion far, far more rapidly than they are currently in our civilian criminal justice system.
2: Defence Minister Al Carnes said victims should always be given a choice.
5: The onus must be on giving the victim the preference of choice.
3: And that has come through time and time again. The Atherton report in 2021, there's been a huge amount of changes put in place. And speaking to a variety of different individuals across defence, they always come back to ensuring there is a preference at the point of choice.
2: The proposal was rejected by MPs without a vote.
0: Namaskar.

मिना हुँदा मेरो छेउमा याद आउँछ छान छान छान मिठो गीत त्रिशला गुरुङले गाउनु भएको थियो र यो गीतको साथमा आदरणीय श्रोतावृन्द कार्यक्रम आजको हाम्रो दिवाको सेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन गर्न चाहन्छु। म शेर शनिवार तपाईँको सेवामा तपाईँको कार्यक्रमको साथमा तपाईँको अगाडि आइसकेकी छौँ। ठिक 4 बजेसम्म आज पनि कार्यक्रममा तपाईँको सेवामा म रहनेछु। तपाईँहरू आउनुहोस्, अब भने अगाडि बढ्नुपर्छ। अगाडि बढ्नु पर्दा कार्यक्रममा विभिन्न प्रकारका सर सामग्रीहरू लिएर आएको छु, यिनको विषयमा जानकारी गराइहाल्छु। मौसमको कुरा अनि हेल्थ सेगमेन्ट त छँदैछ, अनि यो प्रथम चरणको हाइलाइट पश्चात दोस्रो चरणमा 2 बजेको समाचार पश्चात हामी लाग्नेछौँ एकैचोटि अल्ट सर्टतर्फ लाग्नु पर्दाखेरि के ओजियालारमा आज हाम्रो विशेष कार्यक्रम भइरहेको छ, जसलाई कभर गर्नको लागि दाजु योगराज राई पुगिसक्नु भएको छ। र त्यही नै हामी चाहिँ जानेछौँ के कस्तो प्रकारको चाहिँ कार्यक्रम भइरहेको छ, के कस्तो प्रकारले चाहिँ आज त्यहाँ के उज्यालाले आजको विशेष दिनलाई अब्जर्भ गरिरहेको छ भन्ने विषयवस्तुमा कुरा हामी जानकारी दाजु योगराज राईबाट लिनेछौँ। अनि त्यस पश्चात भने अगाडि हामी 3 बजेको समाचार सँगसँगै कार्यक्रमको अन्तिम चरणमा पुग्नेछौँ। र कार्यक्रमको अन्तिम चरणमा आज भने तपाईँहरूको लागि हाम्रो दाजु योगराज राईको प्रस्तुतिमा लोक दोहोरी स्वर्णिम साँझको बारेमा तयार पारिएको सामग्री सुनाउनेछु र यिनै विविध सर सामग्रीसहित ठिक 4 बजीसम्म म साथमा रहनेछु। तपाईँहरू सबैले साथ पक्कै दिनुहुन्छ होला भन्ने आशा गर्दछु म। त अब यो जानकारी पश्चात अगाडि बढ्नुपर्दा नेपाली क्यालेन्डरलाई पल्टाइहाल्नु पर्यो। विक्रम सम्बत 2083 साल जेठ महिनाको 20 गते आज, तदनुसार 3 जुन सन् 2026 आज चाहिँ नि अधिक ज्येष्ठ कृष्ण तृतीया तिथि पनि परेको छ। अनि आज विश्व साइकल दिवस पनि हो, प्रिय श्रोता पनि संसारभरि नै विश्व साइकल दिवस आज मनाइरहेको अवस्था हो। र सामान्य देखिने साइकलले मानव स्वास्थ्य, वातावरण संरक्षण अनि साथसाथमा दिगो जीवनशैलीमा पुर्याउने योगदान सम्मान स्वरूप यो दिवस मनाउने गरिन्छ। र हरेक साल जुन महिनाको 3 गते यानि कि आजकै दिनमा चाहिँ नि विश्व साइकल दिवस मनाउने गरिन्छ। अब आजको व्यस्त र प्रविधि मैत्री जीवनशैलीमा मानिसहरू मोटरयुक्त सवारी साधनमा बढी निर्भर हुँदै गइरहेका छन्। यसले एकातर्फ प्रदूषण र ट्राफिक समस्या बढाएको छ भने अर्कोतर्फ शारीरिक गतिविधि घटाएर स्वास्थ्यमा पनि असर पुर्याएको छ। यस्तो अवस्थामा साइकल पुनः एक प्रभावकारी र आवश्यक विकल्पको रूपमा स्थापित हुन गइरहेको छ अथवा हुँदै गइरहेको छ भन्दा फरक पक्कै पनि नपर्ला। र अब आज साइकल दिवसको अवसरमा यसको सुरुवात कसरी भयो, यसको इतिहास के छ त भन्ने पनि अलिकति बुझ्न पर्यो होइन। संयुक्त राष्ट्रसङ्घले सन् 2018 जुन 3 आधिकारिक रूपमा विश्व साइकल दिवस घोषणा गरेको थियो। धेरै पुरानो इतिहास त यसको छैन, सन् 2018 भनिसकेपछि यो चाहिँ मात्र 8 वर्ष पुरानो सुरुवातको यो कुरा म गर्दैछु। र साइकललाई सस्तो, भरपर्दो, दिगो र वातावरण मैत्री यातायातको माध्यमको रूपमा विश्वभरि प्रवर्तन गर्ने उद्देश्यले यो दिवस सुरु गरिएको हो। र विश्वका धेरै देशहरूमा साइकल दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा पनि बनिसकेको छ। विद्यालय जान होस् वा कार्यालय पुग्न, व्यायाम गर्न होस् वा मनोरञ्जनका लागि साइकलको प्रयोग गर्ने संस्कृतिले स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान दिएको छ भन्दा सायद गलत त पक्कै पनि हुँदैन होला होइन। र अब स्वास्थ्य पनि एकदम राम्रो हुन्छ साइकल चलाउनाले, किनभने त्यो एक प्रकारको व्यायाम पनि हो होइन। र शरीरका लागि सम्पूर्ण रूपमा प्रभावकारी व्यायामको रूपमा पनि साइक्लिङलाई लिन सक्छौँ हामी। नियमित साइकल चलाउँदा मुटु स्वस्थ रहन्छ, मांसपेशी बलियो बन्छ र शरीर सक्रिय रहन्छ। यसले तनाव कम गर्न तथा मानसिक स्वास्थ्य सुधार गर्न पनि मद्दत पुर्याउँछ। विशेष गरी अहिलेको समयमा बढ्दो मोटोपन, मधुमेह र निष्क्रिय जीवनशैलीका समस्या बीच साइकल स्वस्थ जीवनतर्फको सहज अभ्यास बन्न सक्छ। फेरि साइकलले कुनै धुवा वा हानिकारक ग्यास उत्सर्जन पनि गर्दैन, त्यसकारण गर्दाखेरि वातावरण मैत्री पनि भन्न सकिन्छ। र वातावरणलाई संरक्षण गर्नमा साइकलको भूमिका पनि एकदमै महत्त्वपूर्ण रहेको छ भन्दा फरक पक्कै नपर्ला जस्तो लाग्छ मलाई है। पेट्रोलियम इन्धनको प्रयोग नगर्ने भएकाले यसले वायु प्रदूषण घटाउन मद्दत गर्छ। अनि अब अहिले विश्वभरिमा जलवायु परिवर्तनको समस्या धेरै नै बढिरहेको छ होइन, यसलाई कम गर्नको लागि यस्तै सानातिना परिवर्तनहरू अत्यन्तै आवश्यक छ। र छोटो दूरीमा मोटरसाइकल वा गाडीको सट्टा साइकल प्रयोग गर्न सकियो भने यसले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्छ। यसकारण गर्दाखेरि पनि साइकलले हाम्रो स्वास्थ्यलाई मात्र होइन वातावरणलाई पनि राम्रो बनाउँछ र
अभियसली त्यसमा कुनै पनि प्रकारको एक्स्ट्रा आर्थिक भार पनि पर्दैन. एकपटक लगानी गर्नु पऱ्यो साइकल किन्नलाई, त्यस पश्चात त्यसमा न इन्धन चाहियो न अरू केही कुराको व्यवस्था नै गर्नु पऱ्यो. बस आफ्नो बल चाहियो अनि चाहिँ साइकल गुडाउनको लागि साइकल चलाउनको लागि आफ्नो चाहिँ विल पावर चाहियो होइन. त्यति भइसकेपछि त हामीलाई आर्थिक रूपमा पनि यसले मद्दत पुर्याइरहेको हुन्छ. आर्थिक रूपमा अब अलिकति भए पनि खर्च कम हुने भयो इन्धन खपत नगरे पश्चात, वातावरण पनि राम्रो हुने भयो, यसबाट कुनै पनि प्रकारको हानिकारक ग्यास उत्पादन हुँदैन मोटरगाडीहरू जस्तो, अनि स्वास्थ्यलाई पनि फाइदा हुने भयो. यति धेरै फाइदाहरू छन् भनेदेखिलाई साइकल किन नचलाउने होइन. यस कारण गर्दाखेरि पनि साइकलको जुन प्रयोग छ यसलाई चाहिँ नि उत्प्रेरित गर्नको लागि र साइकल चलाउनको लागि सबैलाई चाहिँ प्रेरणा मिलोस् भन्नको लागि पनि साइकलको यो महत्त्वलाई उजागर गर्ने हेतु वर्ल्ड बाइसाइकल डे यानि कि विश्व साइकल दिवसको सुरुवात भएको हामी पाउँछौँ. यसर्थमा आजबाट अब हामी

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: DFBS गोर्खा रेडियो हो।

हजुर त आदरणीय श्रोता वृन्द, दिवाको सिलीमा स्वास्थ्य चर्चाको पालो परिरहेको छ। यो बेलामा तपाईँको लागि कार्यक्रममा हाम्रो आजको दिवाको सिली अन्तर्गत पालो परिसकेको छ हेल्थ सेगमेन्टको। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत कुराकानी गर्ने गर्छु म। तपाईँलाई पनि थाहा भएकै कुरा हो र आज पनि यही सिलसिलालाई अगाडि बढाउने मेरो तयारी रहेको छ। र आज भने मैले तपाईँको लागि हेल्थ सेगमेन्ट अन्तर्गत यो कार्डियक अरेस्टको बारेमा जानकारी लिएर आएकी छु र यो चाहिँ जानकारी तपाईँको लागि पक्कै पनि केही न केही हदसम्म चाहिँ काम लाग्छ होला अथवा उपयोगी रहन्छ होला भन्ने मैले आशा गरेको छु है।

त आज चाहिँ कार्डियक अरेस्टको बारेमा किन पनि कुरा गर्दैछु भने यो हार्ट रिदम विक अहिले चलिरहेको छ र हिजो यसै सिलसिलामा मैले अरिदमियाको बारेमा कुरा गरेँ भने आज चाहिँ यो कार्डियक अरेस्टको बारेमा सडन कार्डियक अरेस्टको बारेमा कुरा गर्छु र यो चाहिँ कार्डियक अरेस्ट भन्ने बित्तिकै अभियसली यो चाहिँ हाम्रो जुन हृदय भनौँ अथवा जुन मुटु भनौँ यससँग सम्बन्धित छ र यसमा दुई मत हुनै सकिँदैन कि कार्डियक अरेस्ट यानि कि यो मुटुको गति अचानक रोक्नु एउटा एकदमै प्राणघातक स्थिति हो भनेर कार्डियक अरेस्ट त्यो स्थिति हो जसमा मुटु अचानक काम गर्न बन्द गर्छ मुटुले र यस्तो स्थितिमा मस्तिष्कको साथसाथ शरीरका अन्य अङ्गहरूलाई पनि भारी नोक्सान पुग्छ तथा केही मिनटमै व्यक्तिको मृत्यु पनि हुन सक्छ यस्तो स्थितिको कैयौँ लक्षणहरू हुन्छ जो अन्य समस्याहरूको तर्फ पनि सङ्केत गरि नै रहेका हुन्छन् होइन र स्वास्थ्य जीवनशैली र कार्डियोलोजिस्ट डक्टरको निर्देशनको पालन गर्ने हो भने यस स्थितिबाट सजिलै बस्न पनि सकिन्छ यस कारण गर्दाखेरि आज सबैभन्दा पहिला कार्डियक अरेस्ट के हो भन्ने बुझ्छौँ र यो स्थितिको कारण र लक्षणको पनि कुरा गर्छौँ है त हेल्थ सेगमेन्ट अन्तर्गतको आजकै प्रस्तुतिमा त कार्डियक अरेस्टको लक्षणहरूको कुरा गरौँ है त हुन त कार्डियक अरेस्टको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि कार्डियक अरेस्ट त्यो स्थिति हो जसमा मुटुको गति रोकिन्छ भनेर मैले भनि नै हालेँ होइन यो एक गम्भीर स्थिति हो जसमा मृत्यु हुने सम्भावना सबैभन्दा धेरै हुन्छ र हाम्रो मुटुमा विद्युत तरङ्गहरू हुन्छ जसको मद्दतबाट हाम्रो जुन हृदय अथवा मुटुको गति सामान्य रफ्तारमा चलिरहेको हुन्छ कार्डियक अरेस्टको स्थितिमा यी विद्युतीय तरङ्गहरूमा गडबडी हुन्छ जसको कारणले गर्दाखेरि रगत र अक्सिजन पुरै शरीरमा प्रभावित हुन पाउँदैन जसले गर्दाखेरि अन्तत मुटु र मस्तिष्क समेत कैयौँ शरीरका अन्य अङ्गहरूलाई प्रभावित गर्छ समयमा यसको उपचार भएन भने पेसेन्टको मृत्यु केही मिनटमा नै पनि हुन सक्छ त कार्डियक अरेस्टको लक्षणहरूको कुरा गर्नुपर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अब पल्स जुन हुन्छ नाडी भनेर भनौँ होइन नाडी नचल्नु सास नआउनु होसमा नरहनु र अचानक मृत्यु अभियसली यो चाहिँ कार्डियक अरेस्टको लक्षणहरू नै हो होइन यो चाहिँ प्राणघातक नै लक्षणहरू भइहाल्यो र यस्ता केही मुख्य लक्षणहरू छन् यिनीहरू चाहिँ भइहाल्यो मुख्य लक्षणहरू तर अतिरिक्त अन्य लक्षणहरू पनि छन् जसले यस स्थितिको तर्फ सङ्केत गरिरहेको हुन्छ जस्तो कि छातीमा बेचैनी हुनु अथवा सास लिनमा कठिनाइ हुनु कमजोरी आउनु र मुटुको धड्कन एकदमै तेज तेजले धड्किनु या फरफराउनु फरफरफर गरेर जुन अनियमित ढङ्गबाट चाहिँ नि यसको जुन रिदम रिदममा परिवर्तन आउँछ भने यो पनि कार्डियक अरेस्टतर्फ यसले पनि सङ्केत गरिरहेको हुन सक्छ भनेर बुझ्नुपर्ने हुँदो रहेछ त कार्डियक अरेस्टको कारक तत्त्वहरूको पनि कुरा गर्नुपर्ने हुन्छ प्रिय श्रोताबृन्द र कार्डियक अरेस्टको कारणहरू के हो त के कारण गर्दाखेरि त हुन्छ त भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ र त्यसतर्फ पनि म लाग्छु अब तपाईँलाई लिएर जान्छु तर कार्डियक अरेस्टको लक्षणहरू जुन मैले सरसरी तपाईँहरूलाई भने त्यो बाहेकको अन्य लक्षणहरूको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि कसै कसैलाई खोकी आएको आए पनि हुनसक्छ वाकवाकी लागेको जस्तो अथवा उल्टी आउला जस्तो पनि हुनसक्छ होइन अनि आँखाको अगाडि अँध्यारो छाएको जस्तो पनि हुनसक्छ कहिलेकाहीँ केही देखिँदैन नि होइन त्यस्तो अनि चाहिँ एकदमै भनौँ आफूलाई चिडचिडाहट महसुस पनि हुन्छ चिपचिप भएर पसिना पनि आएको त्यस्तो खालको पनि महसुस हुनसक्छ अनि यसै गरिकन अनुहारको जुन रग अनुहारको जुन रङ हुन्छ त्यो अलिक उडेको जस्तो अलिकति ग्रे खालको रङ अनुहारमा भएको जस्तो देखिन्छ नर्मल रङ भन्दाखेरि पनि होइन अनि आमतौरमा एकदमै डराएको जस्तो महसुस हुने होइन यो पनि एक प्रकारले कार्डियक अरेस्टको लक्षणहरू हो यो कार्डियक अरेस्टको लक्षणहरू चाहिँ काफी एकदमै कठोर र तीव्र हुन्छ जो एकैचोटि आउँछ त्यो लक्षण आउन साथ नै त्यसलाई चाहिँ हामीले पहिचान गरेर उपचारतर्फ लागिहालिएन भने केही क्षणमा नै जुन पेसेन्ट छ उसको मृत्यु पनि हुनसक्छ त्यो कारण गर्दाखेरि याद गर्नुपर्ने कुरा चाहिँ के हो भने कार्डियक अरेस्ट एउटा आपतकालीन मेडिकल स्थिति हो र यदि यी बारेमा केही लक्षणहरू यस्तो खालको महसुस भएको छ भने तुरन्तै आफ्नो डक्टरहरूसँग भेट गरिहाल्नुपर्छ अथवा तुरन्तै मेडिकल अटेन्सन चाहिँ सिक गरिहाल्नुपर्छ भन्ने चाहिँ यहाँनिर सल्लाह विज्ञहरूले दिएका छन् त अब भने अहिलेको लागि यति नै अब यो गर्छु सामग्रीहरू अन्तर्गतको चाहिँ यो लक्षणहरूको कुरा गरिरहँदाखेरि कार्डियक अरेस्टको कुरा गर्दैछु आज म अझै पनि कार्डियक अरेस्टको बारेमा कुरा अगाडि म तपाईँहरूसँग सेयर गर्दै नै जानेछु तर अहिलेको लागि भने एउटा फेरि पनि म्युजिकल ब्रेक लिने बेला भएको छ एउटा गीत सुनाउँछु तपाईँलाई त्यस पश्चात भने तपाईँलाई अगाडि लिएर जान्छु फेरि पनि यही सिलसिलामा कुराकानीहरू सेयर गर्नपट्टि
टाउन प्रिय श्रोताबृन्द, अब पनि यो एउटा गीत म तपाईँको लागि राखिहाल्न चाहन्छु जुन गीतमा अहिले सिमरन परियार को आवाज सुन्न सक्नुहुन्छ, साथसाथमा रुपी सेन्जाली पनि हुनुहुन्छ।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द पार्टी फुटतर्फ उन्मुख भएको हो। महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रपति राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंसिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय जेठ 19 गते सकिएको राणाको भनाई छ। मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजना निर्माण भएसँगै जिल्ला राष्ट्रिय प्रसारण लाइनसँग जोडिनु भएको छ।
1: मर्स्याङदी नदीको जलशक्तिलाई उपयोग गरी निर्माण भइरहेको यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित छ। करिब 33 अर्ब 38 करोड़ रूपियाँ लागतको आयोजनामा बुटल पावर कम्पनी र चिनिया लगानीकर्ताको संयुक्त लगानी छ। आयोजनाले वार्षिक 75 करोड़ युनिट भन्दा बढ़ी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। दुर्गम हिमाली भूगोल, पहिरो, हिमपात र जटिल भौगर्भिक अवस्थाका बीच निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। आयोजना निर्माणका क्रममा 100 स्थानीयले रोजगारी पाएका छन् भने यातायात होटल तथा अरू सेवा व्यवसाय समेत लाभान्वित भएका छन्। स्थानीयवासीले आयोजनाबाट प्राप्त हुने रोयल्टी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासमा लगानी हुने अपेक्षा गरेका छन्। यद्यपि वातावरणीय प्रभाव न्यूनीकरणका लागि आवश्यक उपाय अपनाउँदै आयोजना निर्माण कार्य अघि बढ़ाइएको सरकारवालाले बताएका छन्।
0: दार्चुलाको मालिकार्जुन गाउँपालिका 2 का बजानी सिराड, सिराङ र ठिङका बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ। मालिकार्जुन गाउँपालिका 2 का बजानी सिराड, श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो। यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन। यहाँका महिला, बालबालिका र वृद्धहरूको समय पानीको खोजीमै बित्ने गरेको छ। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम शुरू हुनासाथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौं प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनुभयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढ़ाइ प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना शुरू गरिएको छ। योजना शुरू भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिरारसम्म 95 पिल्लर निर्माणको काम भइरहेको उहाँले बताउनुभयो। इरानको आक्रमणपछि कुवेतले सबै उडान स्थगित गरेको छ। अमेरिकाले इरानमाथि प्रहार गरेपछि जवाफमा इरानले पनि कुवेतमा आक्रमण गरेको छ। इरानले कुवेतको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। यो आक्रमणले विमानस्थलको भवनमा क्षति पुर्याउनुका साथै धेरै मानिस घाइते भएको कुवेतको भनाई छ। त्यसपछि कुवेतले यो विमानस्थल बन्द गरी सबै उडान स्थगित गरिएको जनाएको छ। कुवेती विदेश मन्त्रालयका अनुसार विमानस्थल बाहेक अन्त समेत भएको इरानी आक्रमणका कारण एकजनाको ज्यान गएको छ। अमेरिकी सेनाले आज बिहान इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन खसाल्ने मात्र नभई स्ट्रेट अफ हर्मुज नजिकका लक्ष्यमा पनि आक्रमण गरेको छ। इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमाण्डले केही समय अघि जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले इरानका धेरैवटा ब्यालिस्टिक मिसाइल र ड्रोन खसालेको छ। कुवेतमा अमेरिकाका 5 सैन्य अखाडा छन्। नेपालले एसिसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा आज खेल भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हाँ जरूर तपरी छ तपरिन्द बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो उदय निमल सुतानको आवाजमा कार्यक्रम दिएको कसैले कोही दोस्रो चरणको यात्रा यही गीतको साथसाथमा सुरु भइसकेको छ यहाँहरू सबैलाई सुस्वागत न्यानो युवान्त गर्न चाहन्छु म शेर सनवार यतिखेर तपाईँको सेवामा छु कार्यक्रममा अब यस्तै मिठा मिठा गीत सङ्गीतहरू आजको यो चरण अन्तर्गत हामी सुन्नेछौँ उदय र मनिलाको आवाजमा नै र स्रष्टा एक सृजना अनेक अन्तर्गतको यो प्रस्तुति रहनेछ आज र यसतर्फ अब अगाडि लगेर जान्छु तपाईँलाई मिठा मिठा गीतहरू उदय र मनिला सुतानको आवाजमा सुनाउँदै नै हामी अगाडि जान्छौँ होइन सुन्दै जान्छौँ तर त्यसभन्दा अगाडि चाहिँ नि तपाईँहरू सबैलाई मैले क्यो जलातर्फ लिएर जानैपर्छ जहाँ हाम्रो दाजु योगराज राई पुग्नुभएको छ र आज त्यहाँ भएको कार्यक्रमको बारेमा जानकारी लिएर आउनुभएको छ हाम्रो लागि आउनुहोस् लागि हेलो हेलो दाजु नमस्ते
1: हजुर बहिनी नमस्कार म अल्टर सर्टको गेल ब्यारेक्स हाम्रो क्यो जलालको ब्यारेक्सबाट बोलिरहेको छु तपाईँले प्रकाश पारिसक्नु भएको छ र आज चाहिँ क्यो जलालको चाहिँ अब इयरली क्यालेन्डरमा एकदमै इम्पोर्टेन्ट डे क्यो जलाल कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज 2026 चाहिँ भइरहेको छ यहाँनिर इन्टर स्क्वाडन हो र जम्मा क्यो जलालको चाहिँ सातवटा स्क्वाडनमा सबै स्क्वाडनले भाग लिनु भएको छ 94 स्क्वाडनका हाम्रो चाहिँ साहबहरू मेम्बर्सहरू चाहिँ आज हुनुहुन्न र उहाँहरूको यो कमिटमेन्टले गर्दा हो त्यसले गर्दा अरू सबै स्क्वाडनका चाहिँ सदस्यहरू यहाँ चाहिँ मजाले आजको चाहिँ च्यालेन्जमा कम्पिटिसनमा भिडिराख्नु भएको छ र जम्मा यस कम्पिटिसनमा चाहिँ फुटबल अनि चाहिँ बास्केटबल भलिबल हकी समावेश गरिन्छ यो चारवटा स्पोर्ट्स चाहिँ आज हुँदैछ अनि अर्को डिसाइडिङ गेम हुन्छ टक अप वार र टक अप वार चाहिँ उहाँको बर्थडे चाहिँ सेलिब्रेट अब गर्दै हुनुहुन्छ यही महिनाको चाहिँ बिच मध्यभागतिर र त्यति बेला चाहिँ टक अप वार गर्नुहुन्छ र त्यसपछि ओभरअल चाहिँ जस जसले जित्छ त्यो टक अप वारमा त्यही अनुसारले नै काउन्ट गरेर ओभरअल टप क्यो जलालको स्क्वाडन चाहिँ छुट्याइन्छ र तपाईँलाई थाहा छ अब क्यो जलालको चाहिँ अब सातवटा स्क्वाडन छ र वार चाहिँ अप एन्ड डाउन द कन्ट्रिजमा स्क्याटर भएर रहनु भएको छ र यहाँ अरू सत्रमा चाहिँ 28 स्क्वाडन 36 स्क्वाडन 3-1 स्क्वाडन हुन्छ भने 14 स्क्वाडन चाहिँ ग्लोस्टरमा छ र हाम्रो चाहिँ गोर्खा सपोर्ट बटालियनको हाम्रो गोर्खा मेजर साहब हाम्रो चाहिँ मेजर प्रकाश साहब पनि यहाँ देखेको छु तर हाम्रो के हो जलाको गोर्खा मेजर साहब चाहिँ मैले देखेको छुइनँ हाम्रो बहिनी सरु चाहिँ यहीँ हुनुहुन्छ र उहाँहरूले पनि यहाँ रोटी चट्नीहरू पुरा भेज्दै हुनुहुन्छ उहाँहरूले पनि यहाँ चाहिँ खाना राख्नु भएको छ यो सायद च्यारिटीको लागि हो के हो को लागि हो थाहा भएन अनि 94 स्क्वाडन होलाविङटनमा तपाईँलाई थाहा भएको कुराहरू उहाँले सहभागिता जनाउनु भएन अनि 15 स्क्वाडन पोलचेस्टरमा अवस्थित छ र उहाँहरूको पनि आज सहभागिता रहेको छ मेरै अगाडि यहाँ हकी खेल्दै हुनुहुन्छ र यता हाम्रो जहाँ चाहिँ गर्खा कप हुन्छ नेपाल कप हुन्छ त्यहाँ चाहिँ जस उहाँले फुटबल खेल्दै हुनुहुन्छ भने यहाँ भित्र चाहिँ बास्केटबल खेलिराख्नु भएको छ अहिले म भर्खरै त्यहाँ गएको थिएँ र यहाँ चाहिँ यो दुईवटा यहाँ चाहिँ नेट टाँगेको छ यहाँ चाहिँ भलिबल हुनुपर्ने हो अलिकति म यहाँ मिक्स म्यासेज भइरहेको छ कतिपयले भित्र हुँदैछ भन्नुभयो तर यहाँ दुईवटा नेट टाँगेको छ लन्च पछि यहाँ हुँदैछ भनेर भन्नुभएको छ र गर्दा चाहिँ चारवटा गेम चाहिँ यहाँ भइरहेको छ आज अलिकति यो मौसमले गर्दा डिस्टर्बेन्स भयो म पनि कहिले उता जाने कहिले यता जाने भन्दा म पनि अलिकति डिसओरिएन्टेड भइरहेको छु र आज एकदमै स्पेसल डे उहाँको लागि र यो चाहिँ सुरु भएको त्यति धेरै भएको छ जस्तो मलाई लाग्दै कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज र यो चाहिँ हाम्रो ब्रिगेडियर प्याट्रिक पिएस रिहाल एमबी साहब हुनुहुन्छ र उहाँ चाहिँ कर्नल अफ द रेजिमेन्ट हुँदा त्यहाँबाट सुरु भएको जस्तो मलाई लाग्छ र यहाँ साहबहरूले पनि मैले सोधिनँ तर यो पक्का ट्रफी चाहिँ कसले प्रदान गर्नुभएको मलाई पक्का थाहा भएन अरू साहबहरूले पनि स्योर हुनु भएन र हाम्रो क्यो जलालका बहिनीहरूसँग कुराकानी गरौँ भनेको उहाँहरू एकदम अगाडि पछाडिबाट चाहिँ यहाँ फोटो खिच्नमा चाहिँ व्यस्त हुनुहुन्छ अब अहिले चाहिँ म क्याप्टेन निर्मल इङ्गाम साहब हुनुहुन्छ र उहाँ चाहिँ क्युएम टेक हुनुहुन्छ उहाँ पनि यहाँ आउनुभएको छ अलिकति उहाँलाई यो लाइफमा लिइहालौँ ल साहब नमस्कार है हजुर
2: नमस्कार त है
1: हजुर आज तपाईँहरूको इम्पोर्टेन्ट थियो अलिकति मौसमले डिस्टर्ब गर्यो कति इन्जोय गर्दै हुनुहुन्छ सबै ठाउँतिर जानुभएको छ भाइले खेलेको हेर्न
2: हजुर रमाइलो भइरहेको छ भाइले सबैतिर भाइहरूले खेलिरहेछ सबैतिर पुग्न नसके पनि धेरै ठाउँमा पुग्दाखेरि राम्रै भइरहेछ
1: त्यो आशा छ वेदर अलिकति अब निको हुन्छ होला यहाँ भलिबल यहीँ खेल्ने हो नि त होइन
2: भलिबल चाहिँ यो वेदर उसले गर्दाखेरि हाम्रो जिमभित्र भइरहेछ भाइ त्यहीँभित्रै हुन्छ
1: ए राइट कतिको इम्पोर्टेन्ट डे हो यो तपाईँहरूको लागि एनुअल क्यालेन्डरमा
2: हाम्रो लागि एकदमै इम्पोर्टेन्ट डे हो यो स्पोर्ट्स खेल्ने भेला हुने त एक ठाउँ छ तर त्योभन्दा धेरै चाहिँ हाम्रो रेजिमेन्ट सबै हामी भेला भएर एकअर्कामा चाहिँ भेटघाट गर्ने रमाइलो गर्ने अनि एट द सेम टाइम स्पोर्ट्स खेल्ने त्यो त्यसको आफ्नै महत्त्व छ त्यो ओभरअलमा एकदमै इम्पोर्टेन्ट नै लाग्छ हामीलाई चाहिँ. हजुर,
1: यो त हाम्रो ब्रिगेडियर साहबको बेलाबाट सुरु भएको हो नि त होइन, धेरै भएको छैन नि.
2: हजुर हजुर हजुर, उहाँको पालादेखि चाहिँ सुरु भएको.
1: अब भाइ त विभिन्न स्क्वाडन हुनुहुन्छ, कति भेट्ने मौका पनि पाउनु भएको छ होला, एउटा भेटघाट गर्ने मौका पनि हो होइन.
2: हजुर, त्यो नै हो सबैभन्दा रमाइलो. नम्बरहरू भाइहरू सबै त्यो जेलाहरूको सबै स्क्वाडनबाट यहाँ आउनुहुन्छ, उहाँसँग भेटघाट गर्ने रमाइलो. हजुर,
1: तपाईँले त ग्रेजुएसन गर्नुभयो, अलिक सोध्न मन लाग्यो.
2: हजुर दाइ, मेरो एउटा कोर्स चलिरहेको थियो मेरो, त्यो अस्ति भर्खरै कम्प्लिट भयो. दाइले कहाँबाट पाउनु थाहा
1: भएन, आज भोलि सोसियल मिडियामा थाहा भइहाल्छ नि.
2: हजुर हजुर, मैले लजिस्टिक म्यानेजमेन्टमा चाहिँ एउटा कोर्स गर्दै थिएँ, त्यही कोर्स.
1: अनि त्यो कोर्स गरेपछि जब रिलेटेड नै होइन, कतिको हेल्प भएको छ आफ्नो चाहिँ मतलब एपोइन्टमेन्टमा?
2: धेरै नै भएको छ दाइ. अलिकति हामी आर्मीमा चाहिँ अलिकति सानो एरियामा हेर्दो रहेछौँ, त्यसले चाहिँ ओभरअल बाहिर इन्डस्ट्रीमा कसरी चाहिँ लजिस्टिक म्यानेजमेन्ट हुन्छ भन्ने कुराहरू चाहिँ सिकाउँदो रहेछ. तर कोर्स गर्नुभन्दा पनि अब कोर्सले चाहिँ एउटा कसरी सिक्ने भन्ने बाटो मात्रै देखाएको छ, अब सिक्नु पर्ने चाहिँ अब हो भन्ने लाग्यो.
1: हुन्छ सर, हेभ अ लवली टाइम.
2: थ्याङ्क यू दाइ.
1: हजुर हजुर, बहिनी सुन्दै हुनुहुन्छ नि होइन, ठिकै सुनेको छ होला
0: स्टुडियोमा राम्रो.
1: ओके, अब म चाहिँ यहाँ परिकारको स्ट्यान्डतिर जाँदैछु. हाम्रो कियो जलालका बहिनीहरू हुनुहुन्छ, हाम्रो जिएम बहिनी सरु बहिनी हुनुहुन्छ, अघि यहाँ र मिठो मसाला टी पनि खाइयो. ल बहिनी नमस्कार है, गर्खा मेजर बहिनी
3: नमस्ते दाइ, थ्याङ्क यू हजुरलाई आइदिनु भएकोमा.
1: जिएम साहब कता जानुभयो देखेको छुइनँ, कि फुटबलतिर जानुभयो?
3: हजुर, मैले पनि त्यो चाहिँ देखेको छैन दाइ,
1: यतै हुनुहुन्छ नि.
3: हजुर हजुर, यतै जस्तो लाग्यो दाइ, तर हजुर अब त्यो कुन पिचमा होइसिन्छ त्यो अलिक थाहा भएन.
1: राइट, ओके. यहाँ चाहिँ के छन्, यहाँ एकदमै तपाईँहरू एकदमै प्रोएक्टिभ बहिनीहरू हुनुहुन्छ, यो च्यारिटीको लागि हो केको लागि, यहाँ के छन्?
3: हजुर दाइ, हामीले चाहिँ यो के अरे खास चाहिँ कसरी सुरुवात भयो भने, यो कर्नल अफ द रेजिमेन्ट हाम्रो यो के अरे खुकुरी च्यालेन्ज गर्दाखेरि भाइहरू अब चारैतिरबाट सातवटा स्क्वाड्रनको सबै भाइहरू आउने हुँदा खासाको लागि अलिकति गाह्रो हुने

0: ठिक छैन दाइ, तर हामीले चाहिँ त्यो नेपालमा एउटा च्यारिटीको लागि दिने भनेर डिस्कस गर्दैछौँ. त्यो पैसा, अहिले उठेको पैसा, त्यतिखेर उठाएको पैसाहरू चाहिँ हामीले नेपालमा आफ्नै हातबाट एउटा च्यारिटी गरौँला भनेर चाहिँ सल्लाह गरेर दिदी बहिनीहरूले यो गरेको हो दाइ.
1: यो त स्पोर्ट खेल्ने ठाउँतिर पनि जानुभयो, भाइले खेलेको हेर्नुभयो कि मौसमले अलिकति डिस्टर्ब गरिरहेको
0: छ? हजुर, आजको चाहिँ हामीलाई मौसमले अलिक साथ दिएन, त्यसले गर्दाखेरि हामी उता त गएको छैनौँ. हामी चाहिँ यहीँ नै बिजी भएको छौँ दाइ. उहाँहरू चाहिँ लन्च यहाँ छ भन्ने थाहा छ, सकेपछि चाहिँ भाइहरू चाहिँ खानुको लागि चाहिँ आउनुहुन्छ. हजुर,
1: बर्थडे 28th हो नि त, 20th
0: हजुर 28th चाहिँ बर्थडे छ दाइ.
1: राइट, अनि हजुरको के छ, लेडिजहरूको के छ, किवे ज्यालाको के हुँदैछ अब अपकमिङ इभेन्टहरू?
0: हजुर, अस्ति हाम्रो कफी इभिनिङमा चाहिँ हजुरहरूले हालिदिनु भयो, थ्याङ्क यू. अब आउने 20 यो जुनको एन्ड वेन्सडेमा चाहिँ हामीले चाहिँ पार्लियामेन्ट भिजिट राखेको छौँ दाइ.
1: हजुर,
0: पार्लियामेन्टमा चाहिँ अब हाउस अफ लर्ड र पार्लियामेन्टको भिजिट छ हाम्रो. त्यसपछि लगायत चाहिँ हाम्रो चाहिँ लेडिज एक्सर्साइज, जुलाईको इभेन्ट चाहिँ हाम्रो लेडिजहरूको चाहिँ लेडिज एक्सर्साइज छ दाइ.
1: ओके, ल त बहिनी, थ्याङ्क यू भेरी मच.
0: हजुर, थ्याङ्क यू सो मच दाइ, हजुरले यो अपर्च्युनिटी दिएकोमा थ्याङ्क यू.
1: उहाँ हुनुहुन्थ्यो कि ज्यालका गाँखा मेजर बहिनी, हाम्रो सजिव बहिनी, र उहाँले यहाँ रोटी चट्नीहरू थुप्रो परिकारहरू बेचिराख्नु भएको छ, के को लागि गरेको भनेर उहाँले भनिसक्नु भएको छ. र अझै विभिन्न ठाउँमा चाहिँ स्पोर्ट्स खेल्दै हुनुहुन्छ, अगाडि चाहिँ यो हकी पनि उहाँले खेल्दै हुनुहुन्छ, अनि भित्र यो जिमभित्र चाहिँ उहाँले अहिले बास्केटबल देखेँ, त्यहाँ भलिबल अलिकति मिक्स म्याचेस भयो, सायद भित्र खेल्दै हुनुहुन्छ होला. र यसको चाहिँ अब चारवटा स्पोर्ट्सको चाहिँ आजै उहाँलाई विनरको ट्रफी दिनुहुन्छ, ट्रफी पनि यहाँ सजाएर राखेको छ. र ओभरअल विनर स्क्वाडन चाहिँ 20 तारिक उहाँको बिग इभेन्ट क्युजेला बर्थडे हुँदैछ, त्यो दिन चाहिँ गर्नुहुन्छ. त्यसपछि ओभरअल नम्बर जोडेर चाहिँ ओभरअल स्क्वाडनको चाहिँ ओभरअल विनर छुट्याउनुहुन्छ. गर्दा आज क्यो ज्यालाको ओल्ड सर्टमा चाहिँ यो बिग इभेन्ट उहाँको भइरहेको छ, मौसमले गर्दा अलिकति तर अलि ठिकै हुन्छ कि भन्ने पनि यसो भइरहेको छ. मौसम अहिले ठिकै देखेको छ, अलिकति छिटफुट पानी पनि परिरहेको छ. यति नै भन्न चाहन्छु, आज नेपाल कप पनि ब्रामकोटमा हुँदैछ, के हुँदैछ मैले पनि त्यति साह्रो हेर्न चाहिँ पाएको छैन. बहिनी त्यहाँ हेर्दै हुनुहुन्छ भने यसो जिबेकोबाट यसो अपडेट पनि गर्नुहोला, र पहिलो म्याच सायद सकिसकेको छ. र यति नै भन्न चाहन्छु है त बहिनी, अरू केही छ भने तपाईँको फर्दर क्वेसन?
2: हुन्छ दाजु, धेरै धेरै धन्यवाद, तपाईँले मजाले त्यहाँको वस्तुस्थिति बताइदिनु भयो. हुन त अब यो वेदर यतातिर पनि त्यस्तै त्यस्तै खालको छ, घुरमैलो घुरमैलो पानी परि नै रहेको छ यहाँ पनि, गर्दाखेरिमा अब क्रस द युके यस्तै खालको मौसम होला सायद. तर बाहिरको प्रोग्रामहरूमा त, बाहिरको इभेन्टहरूमा त मौसमले अलिकति प्रतिकूलता देखायो भने समस्या त हुन्छ नै. तर पनि अब हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरूको जुन एउटा जोस, जागर, उत्साह, उमङ्ग भनेर भनौँ न होइन, त्यो एउटा स्पिरिट जुन छ नि, त्यसले गर्दाखेरि जसोसुकै वेदरको बावजुद पनि कार्यक्रम चाहिँ पूर्ण रूपमा सफल बनाउनुहुन्छ, त्यो नै हाम्रो चाहिँ एकदमै चाम हो क्या दाजु, होइन?
1: हो, अब आर्मीमा त यो हिउँ परोस् कि पानी परोस् पक्का अन भएपछि सिटी बजेपछि माछै नै बहिनी.
2: ठिक हो, ठिक हो.
1: जुन उद्देश्यले स्टार्ट भएको त्यो पुरा गर्नै पर्छ. अब लडाईँमा चाहिँ पानी पर्यो ल एकछिन रोकौँ है भनेर हुने कुरो भएन, होइन? पानी परोस् कि घाम लागोस् कि टेम्परेचर अप डाउन, त्यो प्रब्लम छैन. गर्दा ल बहिनी, थ्याङ्क यू है त, थ्याङ्क
2: यू.
1: अनि भोलि चाहिँ केजिएको किङ्स गोर्खा आर्टिलरीको फर्मेसन परेड पनि हुँदैछ, र त्यहाँबाट लाइभ रिपोर्ट त हुँदैन, तैपनि तपाईँहरूले रेकर्डेड भर्सन पछि सुन्न सक्नुहुन्छ. को को आउँदै हुनुहुन्छ भने सेक्युरिटी रिजनले नभनौँ, तर भोलि दिउँसो चाहिँ केजिएको बिग अर्को ऐतिहासिक कार्यक्रम फर्मेसन परेड हुँदैछ लाक हिल सोल्सबरीमा, त्यो पनि जानकारी गराए.
2: हजुर, हाम्रो दाजु योगराज राईले क्यु जेलआरबाट दिनुभएको एकदमै रमाइलो भाइब्रन्ट एउटा इन्फर्मेसन, जानकारीबाट त्यहाँको वस्तुस्थिति हामीले पत्ता लगाइसकेका छौँ. र हो भने उदय र मैना सुताङले गाउनुभएको अर्को एउटा मिठो गीत रहेको छ, र यो गीत म तपाईँको लागि अब राख्न चाहन्छु, र यसै गीतको साथसाथमा कार्यक्रममा अब अगाडि बढ्ने बेला पनि भइसकेको छ. आज स्रष्टा एक सृजना अन्तर्गत हामी उदय र मैना सुताङले गाउनुभएका गीत सङ्गीतहरू नै सुन्छौँ है त.

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

कति मिठो गीत होइन, सुख खोज्यो भने सुखी नै हुन्छ, दुःख खोज्यो भने दुःखी नै हुन्छ, जुन नजरले हामीले हेर्छौँ जीवनलाई जीवन त्यस्तै बन्छ। यो गीतको भावना थियो उदयना मणिला सोताङले गाउनुभएको यो मिठो सुन्दर गीतको साथमा आज यहाँ श्रोतावृन्द कार्यक्रम आजको हाम्रो दिवाको शैलीको यो चरणलाई हामीले अगाडि बढाइरहेका छौँ। हामी अब यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्छौँ। हाम्रै आजको चाहिँ एक एक कलाकारका गीत सङ्गीतहरू सुन्ने सुनाउने क्रममा उदय र मणिला सोताङको आवाजमा, अब उदय र मणिला सोताङ भन्ने बित्तिकै कहिले पनि अब छुट्टा छुट्टै यो नामहरू हामी लिन नै सक्दैनौँ होइन, र यो यस्तो चाहिँ नि भनौँ न हाम्रो चाहिँ नाम हो मणिला सोताङ र उदय सोताङ कि उहाँहरू दुईजनाको नाम एकजनाको छुट्याएर अर्कोको मात्र नाम लियो भने त्यो अलिकति अन्यायकारी पनि हुनसक्छ, र त्यो अलिकति मिल्दैन पनि, अधुरो अपुरो जस्तो लाग्छ। त यस्तै मिठा मिठा गीतहरूलाई सृजना गर्ने सर्जक स्रष्टाहरूको नाम हो मणिला सोताङ र उदय सोताङ, दुई दम्पति पनि हुनुहुन्छ। सोताङ दम्पति भनेर पनि हामी भन्छौँ उहाँहरूले चाहिँ नि थुप्रै थुप्रै यस्ता गीतहरूलाई जीवन्त बनाइसक्नु भएको छ। यति सुन्दर मिठा गीतहरू हाम्रो लागि दिनुभएको छ, ती गीतहरू सुनेर नै हामीले चाहिँ नि भनौँ उहाँहरूलाई धेरै मन पनि पराएका छौँ होइन, र उहाँहरूको गीत पनि जति सुने त्यति नै सुनौ सुनौ लाग्ने खालका छन्। र उहाँहरूको जुन जीवनयात्रा छ सङ्गीतमा नै उहाँहरूले समर्पण गर्नुभएको छ, अहिलेसम्म पनि गीत सङ्गीतमा उहाँहरू निरन्तर लागिरहनु भएको छ। र जति पनि मैले गीतहरू अहिले सुनाउँदैछु मोस्ट अफ देम चाहिँ अहिले उहाँको लेटेस्ट गीतहरू नै, भर्खर भर्खर मात्र बजारमा आएका केही वर्षहरू भित्रका गीतहरू नै मैले सुनाइरहेकी छु। पहिला पहिलाका पुरानो पुरानो गीतहरू बिसौँ वर्ष अगाडिदेखि उहाँले चाहिँ गीत सङ्गीतहरूमा आफ्नो उपस्थिति जनाउँदै आइरहनु भएको हो, तर उहाँहरूको चाहिँ गीतहरू अहिले पनि सुन्दाखेरि लाग्छ उहाँहरूको आवाज यति जवान छ, उहाँहरूको आवाज यति चाहिँ स्फूर्त छ, यति फ्रेस छ, ताजा छ कि उहाँहरूले चाहिँ आफ्नो भनौँ न आधाभन्दा बढी जीवन चाहिँ सङ्गीतलाई दिइसक्नु भएको छ। बस्यौँ तिसौँ वर्ष अगाडिदेखिको उहाँहरूको साधना हो यो भन्दाखेरि पनि हामी अलिकति छक्क पर्छौँ। अरे उहाँहरू त्यति पुरानो कलाकार हुनुहुन्छ भन्न सकिन्छ होला सायद, नयाँ नयाँ गीतहरू उहाँहरूको सुन्दाखेरि पनि त्यति नै ताजा पनि, त्यति नै मिठास, त्यति नै उहाँहरूको लयात्मक अभिव्यक्ति हामी सुन्छौँ। र उहाँहरू दुईजनाको बिचमा जुन एउटा चाहिँ केमिस्ट्री छ गीत सङ्गीत मार्फत जुन त्यो उहाँहरूले पनि प्रस्तुत गर्ने गर्नुहुन्छ, र एकअर्काको लागि उहाँहरूको आवाज, उहाँहरूको भावना एक्सप्रेसन यति कम्प्लिमेन्ट गर्छ एकअर्कालाई कि उहाँहरूको आवाजमा हरेक गीतहरू स्पेसली रोमान्टिक गानाहरूले एकदमै एकदमै एकदमै नै जीवन्तता पाउँछ भन्दा सायद म गलत हुन्न होला जस्तो लाग्छ। तपाईँले पनि यो महसुस गर्नु नै भएको होला नि होइन। त आदरणीय श्रोताबृन्द, यस्तै मिठा मिठा गीत सङ्गीतहरू आज हामी सुन्दै सुनाउँदै अगाडि बढिरहेका छौँ। तपाईँहरू सबैले पनि उदय र मणिला सोताङका यी गीत सङ्गीतहरू सुनेर इन्जोय गरिराख्नु भएको छ होला भन्ने मैले आशा गरेको छु। यही सिलसिलामा अर्को गीत सुनाउँछु म तपाईँलाई, उहाँहरू दुईजनाको आवाजमा चौबन्दी बोलको गीत छ। यो रिलेटिभली नयाँ नै गीत हो र यही गीत अहिले म तपाईँको लागि राख्दै अगाडि तपाईँलाई लिएर जान्छु है। त

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

प्रिय श्रोताबाट मिठो गीत तपाईँले सुन्नुहुन्थ्यो, कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस। साँच्चै नै हो, कुनै कुनै बोलीमा मिठो रस घोलिएको हुन्छ, कुनै कुनै बोलीमा चाहिँ रिस नै घोलिएको हुन्छ भन्दा फरक पक्कै पनि नपर्ला जस्तो लाग्छ मलाई पनि, होइन। र अब जस्तो बोली हामीले बोल्छौँ त्यस्तै नै बोली हामीले पाउँछौँ पनि, जस्तो दिन्छौँ त्यस्तै हामीले रिसिभ पनि गर्छौँ भन्ने कुरा पनि सायद तपाईँले बुझ्नु नै भएको छ होला, होइन। त्यो गलत त पक्कै पनि होइन। यस कारण गर्दाखेरि हामीले चाहिँ मिठो बोली बोलाउँ होइन, अनि सबै सिचुएसनमा पोजिटिभ रहने कोसिस गरौँ र सकारात्मक रहेर चाहिँ नि त्यही प्रकारको चाहिँ एउटा एनर्जी जुन छ त्यो चाहिँ बाँड्ने अथवा फैलाउने कोसिस गरौँ भनेर भनिन्छ। हुन त अब भन्नको लागि कति सजिलो छ कुराहरू, गर्नको लागि कति गाह्रो हुन्छ। अब कसैले रिस उठाइरहेको बेलामा मिठो बोली बोल्छु भनेर पनि कहाँ हुन्छ, त्यो बोली त नचाहेर पनि बिस नै बनाइदिन्छ रस भन्दाखेरि पनि। त्यो तपाईँलाई मलाई हामी सबैलाई हुने कुरा नै हो, तर पनि एकदमै भनौँ न एकदमै भित्री मनबाट कसैप्रति पनि एकदमै भनौँ नराम्रो एउटा चाहिँ भावना लिएर चाहिँ हामीले केही कुराहरू चाहिँ गर्दैनौँ भने कहिलेकाहीँ रिस उठ्दाखेरि रिसको बोली कहिलेकाहीँ कडा पनि हुन्छ कठोर पनि हुन्छ। त्यो त आई थिङ्क इट्स ओके, होइन। यो नै हो जीवन भनेको, मान्छेमा हरेक प्रकारको भावनाहरू लुकेको हुन्छ, हरेक प्रकारको भावनाहरू चाहिँ हामीभित्र भरिएको हुन्छ, त्यसको चाहिँ एक्सप्रेसन पनि टाइम टु टाइम हुन्छ नै हुन्छ। त्यो कारणले गर्दाखेरि ठिकै छ, कहिलेकाहीँ चाहिँ रिसले बोले पनि कहिलेकाहीँ रसले बोले पनि जे होस् अन्तर्निहित जुन भावनाहरू हुन्छन् त्यो चाहिँ सुन्दर राखौँ, सफा राखौँ, होइन, निष्पाप राखौँ। सबैभन्दा ठुलो कुरो चाहिँ त्यो हो जस्तो लाग्छ। र यो मिठो गीत सुन्दा सुन्दै यो भावनाहरू पनि ठ्याक्कै मेरो मनमा आइहाल्यो, अनि मैले तपाईँसँग सेयर गरि पनि हालेँ। समय अगाडि हेर्नुपर्छ हाम्रो स्टुडियोको घडीअनुसार, समय अहिले भएको छ 3 बज्नको लागि, लगभग 10 मिनट जति मात्र बाँकी रहेको छ। र केही जानकारीहरू म तपाईँसँग सेयर गर्छु, केही कार्यक्रमहरूको बारेमा जानकारी यहाँ मेरो हातमा छ, यिनैलाई म तपाईँसँग सेयर गर्दैछु। 6 जुनको कार्यक्रमको बारेमा मैले तपाईँलाई भन्दै पनि आइरहेकी छु, होइन। थुप्रै कार्यक्रमहरू 6 जुनमा रहेका छन् र आज मात्र भर्खर पनि 20 हामीलाई चाहिँ आज प्राप्त भएको छ 6 जुनको एउटा कार्यक्रमको बारेमा जानकारी। 6 जुन यानि कि अब आउने शनिबारको दिन हो, भिक्टोरिया डे 2026 हुँदै रहेछ र यो चाहिँ अलसरको सर्वाधिक ठुलो सामूहिक उत्सव हो र यो चाहिँ नि 6 जुनको दिनमा हुँदैछ, बिहानको 10 देखि बेलुकाको 4 बजेसम्म। यसमा चाहिँ लाइभ इन्टरटेनमेन्टहरू हुन्छन्, स्टल्सहरू छन्, स्ट्रिट थिएटर छ र त्योभन्दा बाहेक अरू पनि थुप्रै थुप्रै एक्टिभिटिजहरू त्यहाँ रहेका छन्। कार्निभल परेड 11 बजेबाट सुरु हुन्छ प्रिन्सेस हल को अगाडिबाट। त यस विषयमा थप जानकारीको लागि तपाईँ चाहिँ rushmo.gov.uk/victoriaday गएर यस विषयमा तपाईँले धेरै धेरै जानकारी लिन सक्नुहुन्छ। यदि तपाईँ चाहिँ स्पेसली अल्डरसर्ट बासी हुनुहुन्छ, अल्डरसर्ट वरिपरिको इलाकामा तपाईँहरू बसोबास गर्नुहुन्छ भने चाहिँ नि यो कार्यक्रममा गएर यो शनिबारको दिनमा भरपूर मात्रामा तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। र अब यति नै भन्दै अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि तपाईँको लागि फेरि पनि म केही जानकारी राख्छु। 6 जुनको नै छ, किराँत पुमा राई तुपखा बाङखला युकेको चाहिँ नि उभौली साकेला सेलिब्रेसन पनि रहेको छ, अब आउने 6 जुनको दिनमा बिहानको 10 बजेबाट सुरु हुन्छ। हुने स्थान किराँत राई हाउस, ग्याम्बल्स लेन, सरे, GU236HS यसको पोस्ट कोड चाहिँ रहेको छ। र यसमा चाहिँ तपाईँहरू जान चाहनुहुन्छ भने, गएर इन्जोय गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि यो जानकारी भइहाल्यो। र यसै गरिकन अर्को जानकारी 6 जुनको बारेमा कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि अब तपाईँको लागि यो अर्को जानकारी म राखिहाल्न चाहन्छु। र 6 जुनको जानकारी भन्दाखेरि पनि मेरो हातमा चाहिँ अहिले 13 जुन अनवर्ड्सका जानकारीहरू आएका छन्, त्यसतर्फ लाग्छु। अब 6 जुनको जानकारीहरूलाई यतिमै सीमित राख्न चाहन्छु म। 13 जुनमा चाहिँ बिजिएनसी सिएनडीको समर बिबिक्यू ग्यादरिङ हुन गइरहेको छ। हुने स्थान क्याट्रिक ग्यारिजन स्थित रबर्टसन स्पोर्ट कम्प्लेक्स हो। यसको पोस्ट कोड DL94JQ रहेको छ र यसमा चाहिँ रमाइलो भेटघाट, खानपानहरू, सङ्गीतहरू अनि रमाइला चाहिँ अन्य एक्टिभिटिजहरू रहेका छन्। गएर तपाईँले इन्जोय गर्न सक्नुहुन्छ 13 जुनको यो कार्यक्रमको कुरा गरिहालेँ मैले। 13 जुनमा अर्को कार्यक्रम राङभाङ समाज युकेको वार्षिक भेटघाट पनि रहेको छ, जुन चाहिँ बिहानको भन्दाखेरि पनि अब मध्यदिन 12 बजे भनौँ न, होइन, 12 बजेदेखि बेलुकाको 9 बजेसम्म हुँदैछ। र यसमा चाहिँ तपाईँहरू जान चाहनुहुन्छ भने जानुपर्ने ठाउँ रहेको छ ग्रेन स्कुल फार्मब्रो। यसको पोस्ट कोड GU148TA
रहेको छ। त यो 13 जुनको कार्यक्रमहरूको बारेमा जानकारी मैले तपाईँसँग सेयर गरेँ र 13 जुनको यो जानकारी सँगसँगै अब अगाडि हामी बढौँ। 20 जुनमा फोक सिङ्गर एन्ड सङ राइटर प्रकाश धुतराजको कार्यक्रम हुँदैछ। सयपत्री नेपाल नेपाली कल्चरल ग्रुप युकेले आयोजना गरेको सयपत्री साँझ 2026मा एकदमै चर्चित गायक हुन् प्रकाश धुतराज। स्पेसली लोकगीत सङ्गीतको कुरा गर्नुपर्दा उनको थुप्रै मिठा मिठा गीतहरू हामीले सुन्दै आइ पनि रहेका छौँ र यो कार्यक्रम स्याटरडे 20 जुनको दिनमा बेलुकाको 6 देखि 11:30 बजेसम्म हुँदैछ एम्पायर हल हाई स्ट्रिट अल द सर्टमा 20 जुनको यो कार्यक्रम रहेको छ प्रिय श्रोताबृन्द। र अर्को मे 20 जुनको कार्यक्रमको कुरा गर्नुपर्दा म्याग्दी प्रवासी सङ्घ मोना युकेको प्रस्तीमा 8 मोना युके भलिबल टुर्नामेन्ट हुन गइरहेको छ र यो चाहिँ कार्यक्रम 20 जुनमा हुँदैछ। भेन्यु रहेको छ रसमोर सेन्ट्स एफसी, यसको पोस्टकोड GU 11 1QB रहेको छ र यो चाहिँ 20 जुनको कार्यक्रमको जानकारी भइहाल्यो। र 20 जुनमा थुप्रै थुप्रै अन्य कार्यक्रमहरू पनि भइरहेका छन्। हामीलाई प्राप्त जानकारीहरूमध्ये अर्को एउटा जानकारी हेल्थ एन्ड वेलबिङ डे हुन गइरहेको छ आसफोर्ड स्थित जुली रस स्टेडियममा र यसको पोस्टको TN249QX रहेको छ। कार्यक्रममा तपाईँहरू जान चाहनुहुन्छ भने बिहानको 9 बजीबाट सुरु हुन्छ। यसमा 10K रन पनि हुँदैछ, रन अथवा वक, वकिङ चाहिँ 5K, रनिङ चाहिँ 10K, बिहानको 10 बजीबाट सुरु हुँदैछ। यो चाहिँ यसको बारेमा विस्तृत जानकारी तपाईँले सगरमाथा गोर्खा नेपाली कम्युनिटीको वेबसाइट र नेपाली डक्टर्स एसोसिएसन युकेको वेबसाइटमा पनि पाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले आफ्नो लागि रेजिस्ट्रेसन पनि गराउन सक्नुहुन्छ। 20 जुनको कार्यक्रमहरू थुप्रै थुप्रै छन् र अब अन्तिम कार्यक्रमको कुरा गर्छु। अब अहिले 13 बुढा सुब्बा गोल्ड क्लब हुन गइरहेको छ। हुने स्थान ट्युडर पार्क स्पोर्ट्स फेल्टम, TW 137EF, यसको पोस्ट कोड रहेको छ। है त यति नै जानकारी मैले अहिले तपाईँसँग सेयर गर्न चाहेँ र अब भने अगाडि तपाईँलाई म लिएर जान्छु कार्यक्रममा अर्को एउटा मिठो गीत सुनाउनुपट्टि र यही गीतको साथसाथमा हामी अगाडि बढ्छौँ 3 बजेको समाचारतर्फ। उदय सोताङ र मनिला सोताङले गाउनुभएको यो गीत सुनाउँदै तपाईँलाई अब अगाडि लिएर जान्छु। यतिखेर 3 बजेको समाचार पश्चात फेरि पनि भेट्न आउनेछु म।

0: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 अर्ब 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिशन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिशन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेको बेला सिंह महोत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप थप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म संसद चल्न नदिने विपक्षी दलको अडानका कारण राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। अर्को बैठक आउँदो मंगलबार दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले सदनको रोस्ट्रमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ। पार्टी कार्यशालामा बालेनप्रति आक्रामक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ।
1: प्रश्नोत्तर भन्नुहुन्थ्यो मान्य सांसदहरू, लौन त गरौँ म तयारै छु। उहाँले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि 1 इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती भन्छन्। प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो। यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो? अचानक के सन्देश दिन खोजेको? कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँ हुँदैन। तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ, अस्ति नै एमालेलाई मासु भात भन्थे। मासु भात मात्रै होइन, भात मात्रै होइन, त समर्थन गरेर कुरा छन्। अहिले पनि यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात
0: भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले संघीय संसदका दुवै सदन अवरूद्ध भएका छन्। सांसदहरूले उहाँको अभिव्यक्ति फिर्ता र संसदबाट रेकर्ड हटाउन माग गरेका छन्। उनीहरूले नेपालले भारतको भूमि मिचेको प्रमाण दिन माग गरेका छन्। साथी अनुसार स्वारले काठमाडौँका सड़कमा केही युवासँग कुरा गर्नु भएको छ।
2: मेरो नाम आकाश न्यौपाने, म यता तारकेश्वर बस्छु। म अहिले प्लस टू सकेर बसेको, 18 वर्ष भयो। मेरो घर रसुवा। एउटा प्रधानमन्त्री भइसके जस्तो व्यक्तिले त्यो कुराहरू चाहिँ संसदमा बसेर गर्नु हुँदैन थियो भन्ने लागेको थियो। उहाँले यति त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि। त्यो सेन्सिटिभ विषयमा यतिकै चाहिँ बोल्नु हुँदैन।
3: सुनिता रिजाल, कालिका स्थान, 21 वर्ष भए, अहिले लोकसेवा पढिरहेको छ। त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भएको होला उहाँले। अब सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन, त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला। अब
4: मेरो नाम अर्जुन बाह्र, कालिका स्थान। म यता बाहिरतिर गएको तयारी गर्दैछु। मेरो 20 बालेन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि, धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि। अब त्योभन्दा अगाडि नै भन्नुभएको थियो कि उहाँले कानुनी रूपमा उहाँसँग के वार्ता गरिसकेका छौँ भनेर त्यसरी उहाँले लिनुभएको थियो। तर यहाँको उसले जनताहरूले खासै त्यसलाई मध्यनजर नगरेर अब नेपालले पनि सीमा मिचेको त्यहीलाई मात्र फलो गरिराख्नु भयो।
5: मेरो नाम संस्कृति न्युपान, हामी पुतली सडकमै हो, दिवेश लास्ट इयर। त्यस्तो त थाहा भएन मलाई चाहिँ, तर अब त्यहाँले बोल्नु भएको छ भने पछाडि चाहिँ अब केही थाहा पाएर नै बोलेको होला नि भन्ने नै लाग्छ मलाई चाहिँ। अरू चाहिँ खै त
6: निजल मैना कपनबेट पढिरहेको छु। त्यही अब प्रुफ सहितै बोल्नु पर्थ्यो, तर हुन त पहिला पनि यो सब प्रुफ दिएरै बोल्नु भएको थियो। अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो, मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही मतलब पछि फेरि गर्नुभयो, प्रुफ दिनुभयो, यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नुभयो भने त ठिकै हो। अहिले चाहिँ यसरी चाहिँ अलि बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो। सौरभ पराजित, म अहिले ब्याचलर्स गर्दै हो गौशाला। त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो भने चाहिँ स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त। जे भयो भने प्रुफ पनि दिनु पर्थ्यो कहाँ के गरायो भनेर। मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त। त्यो त्यहाँ भए चाहिँ हामीलाई नि क्लियर हुन्थ्यो।
7: मेरो नाम राजेश श्याम शाह, यही 2-3 दिनको लागि घुम्न आएको छु। घर चाहिँ मेरो सर्लाही जिल्ला बरतुवा, पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ, होइन? जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ, उहाँहरूले भन्नु भइरहेछ कि हाम्रो छ, अब नेपालले भनिरहेछ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रबाट हो जहाँ बोर्डर पनि पर्छ, होइन? अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ, अब सायद उहाँको सन्दर्भ त्यही होला। अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा त भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ। चुनावपछि आज पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष पनि गर्नुभएको छ।
1: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्न सँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। यस्ता कुराहरूलाई विश्लेषण गरेर दर उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ।
0: ओलीले वर्तमान सरकार धेरै नटेक्ने दावी समेत गर्नुभएको छ।
1: राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय परिस्थिति एकै नाशको रहँदैन, उत्ताउलिएर धेरै अगाडि नबढ्नु होला, सधैँ एउटै परिस्थिति रहँदैन। राणा शासन ढले, पञ्चायती ताराशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्रहरू गए, यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजक तन्त्र लामो समय चल्न सक्दैन।
0: पार्टीका केही नेताले नेतृत्व परिवर्तनका लागि दबाब दिइरहेका बेला ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ।
1: सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, त्यसका निम्ति होइन। जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कोही आशंका हुन सक्छ, मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो। महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मंगिरमा 6 महिना कार्यकाल थपिएको थियो। अब खबर फटाफट।
8: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी शुरू, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै।
0: इरानको आक्रमणपछि कुवेतले सबै उडान स्थगित गरेको छ। अमेरिकाले इरानमाथि प्रहार गरेपछि जवाफमा इरानले पनि कुवेतमा आक्रमण गरेको छ। इरानले कुवेतको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ। यो आक्रमणले विमानस्थलको भवनमा ठूलो क्षति पुग्नुका साथै धेरै मानिस घाइते भएको कुवेतले जनाएको छ। त्यसपछि कुवेतले विमानस्थल बन्द गरेर उडानहरू स्थगित गरेको हो। र नेपालले एसिसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा आज भएको खेलमा कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर पूरा गर्यो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
9: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: हजुर, खुर्सानी डल्ले भीषण मुकालुङले गाउनुभएको एउटा मिठो गीत मेरो प्लेलिस्टमा थियो। कार्यक्रम अन्तर्गत त्यो दोस्रो चरणको प्रथम प्रस्तुतिको रूपमा यहाँहरू सबैलाई यो मिठो गीतको साथमा नै मैले कार्यक्रममा स्वागत गरिसकेकी छु। र हो भने लगत्त तपाईँलाई नौ दोहोरी लोकदोहोरी साँझको बारेमा तयार पारिएको सामग्रीतर्फ लिएर जानेछु। कार्यक्रमको यो अन्तिम चरणको यो हाइलाइट अब यसैको साथसाथमा कार्यक्रमलाई अगाडि अन्तिमसम्म अब म पुर्याउनेछु। आउनुहोस् हाम्रो दाजु योगराज राईले तयार पार्नुभएको यो सामग्रीतर्फ लागिहालौ।
1: नमस्ते, कार्यक्रम बिहेवेश संवादबाट म योगराज भाइको। गत मे महिनाको 30 तारिक ओल्ड सर्टको एम्पायर हलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले चाहिँ यो वर्षको चाहिँ लोक दोहोरी स्वर्णिम साँझको आयोजना गरेको थियो। नवौं लोक दोहोरी स्वर्णिम साँझको आज यस सम्बन्धी कुराकानी तपाईँहरूले तीनटा पार्टमा सुन्न चाहिँ सक्नुहुनेछ। सुरुमा चाहिँ संस्थाको चाहिँ प्रथम उपाध्यक्ष तथा त्यो कार्यक्रमको चाहिँ कोअर्डिनेटर हुनुहुन्थ्यो हाम्रो चाहिँ कल्पना श्रीपालज्यू, र उहाँको छोटो चाहिँ वेलकम स्पिच राख्नेछु। र त्यसपछि भने उक्त दिनको चिफ गेस्ट शर्मिला बरदेवज्यू हुनुहुन्छ, उहाँले के भन्नुभयो त त्यस सम्बन्धीको स्पिच तपाईँले सुन्न सक्नुहुन्छ। अनि यो पाठको अन्तमा चाहिँ संस्थाको अध्यक्ष हुनुहुन्छ मनसुदन थापाज्यू, उहाँसँग कुराकानी गर्नेछु। अनि दुईटा पार्टमा चाहिँ अरू बाँकी कुराकानीहरू तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। अहिले चाहिँ कल्पना श्रीपालज्यू हुनुहुन्छ र उहाँको यो वेलकम स्पिच यहाँ सुनाउँदैछु।
2: अनि यस्तो गर्मीको मौसममा पनि आफ्नो समय निकालेर आज हाम्रो कार्यक्रम भेट दिनको निमित्त र हामीलाई सपोर्ट गर्नुको निमित्त पालिनु हुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू साना साना नानीहरू जे जति पाल्नुभएको छ यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत अनि सम्मान व्यक्त गर्न चाहन्छु। आशा छ आजको कार्यक्रममा यहाँहरूले झर्को नमानिकन नेपालदेखि पाल्नुहुने सम्पूर्ण कलाकारको साथमा इन्जोय गरेर फर्किनुहुनेछ भनेर। हाम्रो संस्थाको स्थापना कालदेखि आजको दिनसम्म आउँदै गर्दा हामीले आफ्नो मातृभूमिको संस्कृति कला अनि गीत सङ्गीत र बाजागाजालाई प्रोत्साहन गर्ने हेतुले यो संस्था यहाँसम्म आइपुगेको छ र आजसम्म आइपुग्दाखेरि यहाँहरूले दिनुभएको साथ सपोर्टले गर्दाखेरि आज हाम्रो यो राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान युके शाखाको यो स्वर्णिम साँझ यो हाम्रो वार्षिक क्यालेन्डरभित्र पर्छ। यो चाहिँ आज नवौँ स्वर्णिम साँझको रूपमा यहाँहरूको सामेल ल्याउन सकेका छौँ। बाँकी समय यहाँहरूले इन्जोय गर्नुहुनेछ नेपालदेखि पाल्नुभएका कलाकारहरूसँग सँगै रमाउनुहुनेछ भन्दै पुनः एकपटक यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद।
1: हजुर, कल्पना श्रीपालज्यूको वेलकम स्पिच सुन्दै हुनुहुन्थ्यो। र अब भने उक्त दिनको चिफ गेस्ट चर्चित गायिका शर्मिला बरदेवज्यू हुनुहुन्छ।

कसैको भाषा बुझ्दैनौँ, तर हरेक देशको हरेक सङ्गीतको भाषा हामी बुझ्छौँ। त्यसको कारण तिनै सात सुर होलान्, होइन, तिनै बाह्र सरगम होलान्। र मलाई लाग्छ सङ्गीतले हामीलाई प्रेरणा दिने मात्र होइन, अनुशासित गराउने काम पनि गर्छ, र यसले हामीलाई एकीबद्धता गराउने शक्ति पनि प्रदान गर्छ। अनि बिङ एज अ हेल्थ प्रोफेसन, म चाहिँ भाइ बहिनीहरूलाई भन्थ्यौँ, म यहाँ स्वास्थ्य क्षेत्रमा काम गर्छु, र म्युजिकले मानसिक स्वास्थ्यमा पनि धेरै प्रभाव पारेको हुन्छ। त्यसैले त हामी खुसीमा खुसीका गीतहरू सुन्छौँ, दुःखमा रोदनका गीतहरू सुन्छौँ, होइन। साँच्चै भन्नुपर्दा लोक सङ्गीत चाहिँ सङ्गीतको सबैभन्दा महत्त्वपूर्ण जड लाग्छ मलाई, किनभने यसले साधारण मानिसहरूको परम्परा, कथाहरू र संस्कृतिलाई प्रतिबिम्बित गर्छ, है। हाल संसारमा चलिआएको हामी सुन्छौँ, रक गीत सुन्छौँ, पप गीत सुन्छौँ, इभन मैले कति धेरै आधुनिक गीतहरू गाएँ, चलचित्रमा गाएँ, तर ती सबै फोर्टेको, ती सबै गायन विधाको जड चाहिँ मलाई लाग्छ लोकगीत नै हो। त्यसमा पनि अब यस्तो प्रोग्रामको थ्रु चाहिँ हामीले सुन्दै आएको लोकधुन, लय, अहिले हामी सुन्छौँ डेउडा सुन्छौँ, दोहोरी सुन्छौँ, होइन, माझ्दलाई पनि सुन्छौँ हामी आज, खैँचडी सुन्छौँ, हार्मोनियम सुन्छौँ। यो सबै पुस्तान्तरण गर्ने काम चाहिँ हाम्रो यो समितिले गरिरहनु भएको छ, त्यसको लागि म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको यो कार्यक्रमले हामी सबैलाई यो हाम्रो सांस्कृतिक सम्पदाको कदर गर्न र हाम्रो समुदायमा चाहिँ रचनात्मकतालाई प्रवर्धन गर्ने निरन्तर प्रेरणा दियोस् भन्दै म आजको यो कार्यक्रम सफलता र सबै भाइ बहिनीहरूको चाहिँ उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। र आजको यो साङ्गीतिक माहौलको म लगायत हामी सबै भरपूर मनोरञ्जन लिनेछौँ। लोकगीतसँग जोडिएकी म पनि हुँ, किनभने मलाई तपाईँहरू समक्ष चिनाउने मेरो गीत, पहिलो गीत लोक आधुनिक भनेर नामाकरण गरियो, तर म त्यो गीतलाई लोकगीत नै मान्छु। श्रद्धेय सुखगुरुङ दाईको

0: यस गीतका सर्जक श्रद्धेय हाम्रो प्रेमराजा महादयलाई सम्झिँदै यो गीतमा मैले स्वर भन्ने अवसर पाएको सायद भाइ बहिनीहरूलाई थाहा नभएको भएर मैले थाहा दिँदैछु भन्दै म आजको यो सभामा आफ्नो दुई शब्द यही राख्न चाहन्छु।
1: हजुर, उक्त दिनको चिफ गेस्ट शर्मिला बर्देवज्यूको स्पिच सुनिसक्नु भएको छ। अब भने संस्थाको चाहिँ अध्यक्ष हुनुहुन्छ मन सुदन थापा, उहाँ पनि चर्चित लोक गायक नै हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। र सर्वप्रथम त उहाँलाई बेबेसमा वेलकम गर्दै प्रवासमा बसेर यस्तो खालको कार्यक्रम गर्नुको इम्पोर्टेन्ट के हुन सक्छ भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: यो असाध्यै इम्पोर्टेन्ट छ, विशेष गरिकन त यो कार्यक्रम भनेको जहाँसम्म लाग्छ कलाकारहरूलाई महसुस भयो होला, हरेक कार्यक्रमहरूमा जाँदाखेरि कुनै जातीय संस्था जस्तै जिल्लाको होइन यस्तो कार्यक्रमहरूमा यहाँ जति पनि उपस्थित हुनुहुन्छ कलाकारहरू, यो पहिलोचोटि सबै जो पनि कलाकार आफ्नो फ्यानहरूलाई बोलाउनु मिल्ने, सबै आएर एकै ठाउँ बनाउनु मिल्ने, एउटा हामी सबलाई एकै ठाउँमा जोड्ने कोसिस चाहिँ सङ्गीतको माध्यमबाट कोसिस गर्दैछौँ।
1: हामीले पनि बिएबएसबाट निकै प्रमोट गऱ्यौँ, 15 कलाकारहरू त्यहाँ हुनुहुन्थ्यो, आज चाहिँ कतिजना कलाकारहरू आउनुभएको छ? प्रायः जस्तो लोकधोरी विधाको हुनुहुन्छ, अनि अरू कुन कुन विधाको हुनुहुन्छ?
2: सकेसम्म दोहोरीसँग रिलेटेड राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान छ हाम्रो, त्यसको शाखाहरू विदेश शाखा अब इकाइहरू जिल्ला प्रदेशको, त्योसँग मात्रै नभइकन जो दोहोरी गीत गाउनुहुन्छ लोक गीत गाउनुहुन्छ उहाँ सबैलाई समेट्ने कोसिस गरेको यसपालि चाहिँ लगभग झन्डै 15 प्लस चाहिँ पोस्टरमै हुनुहुन्छ, केही छुटेकोहरू अरू पनि हुनुहुन्छ, केही एक दुईजना चाहिँ बाहिर पनि जानुभएको छ, र यो केमा भएको सबै कलाकारलाई समेट्ने चाहिँ कोसिस गरेका छौँ।
1: यो गीत सङ्गीतमा लोकदोरीको स्थानलाई कसरी लिन सकिन्छ, कसरी लिनुहुन्छ?
2: यो लोकदोरी त विश्वमा नै एउटा फरक किसिमको सङ्गीत हो, यो चाहिँ खासमा मान्छेले अलिकति राम्रोसँग बुझ्ने हो भने एउटा हरेक ठाउँमा कुनै पनि संसारमा यो किसिमको सङ्गीत चाहिँ छैन। पहिला शब्द लेखिन्छ, त्यसलाई कम्पोज गरिन्छ, अनि एरेन्ज गरेर गीतमै स्टुडियोमा रेकर्ड गरिन्छ। दोहोरी गीत भनेको संसारको जहाँसम्म लाग्छ यो नेपालको एउटा मात्रै होला,

0: अन द स्पोर्ट एउटा भाका मात्र चयन गरिन्छ, शब्द के हुन्छ त्यही बस्ती स्थिति हेरेर अन द स्पोर्ट चाहिँ गरेर दोहोरो दोहोरी त्यहाँ चाहिँ नि शब्दद्वारा आदान प्रदान चाहिँ त्यस्तो चाहिँ नि भएको हुनाले यो एक्स्ट्रा छ नेपालको चाहिँ।
1: अघि यो गीत सङ्गीतसँग कुराकानी चाहिँ वान साइडेड लभ भन्दै हुनुहुन्थ्यो, त्यो लभ चाहिँ कहिलेबाट सुरु भयो?
0: यो लभ चाहिँ निकै पहिलादेखि स्कुल पढ्दादेखिको कुरा हो। यो चाहिँ म त्यति बेला पोखरामा खासमा क्षेत्रीय प्रसारणहरू थियो, पोखरामा एउटा देउराली भन्ने कार्यक्रम हुन्थ्यो, त्यो कार्यक्रम पुरुषोत्तम माधवन दाई, पुरुषोत्तम दाई अनि हाम्रो दुर्गा रायमाझी दाईहरू उहाँले सञ्चालन गर्नुहुन्थ्यो, असाध्यै हिँड्थ्यो गाउँमा रेडियोमा, त्यो कार्यक्रममा गएर कसरी गीत गाउने होला भन्ने मनमा थियो। एकचोटि त्यहाँ पुगेँ र गीत गाएर फर्किसकेपछि त्यही सेम टाइम एउटा मगर भाषा गीत पनि रेकर्ड गरेको थिएँ। त्यस पछाडि चाहिँ गाउँमा निकै मान्छेहरूले ल मनसुदन थापा मगरले चाहिँ उहाँ रेडियो नेपालमा गएर गीत गाएर आउनु छ भने धेरैले चाहिँ नि सुनाउनु भयो, त्यसले मलाई अर्को ऊर्जा दियो कि यो गीत गाउन चाहिँ पर्ने रहेछ भन्ने चाहिँ आफूलाई चाहिँ महसुस भएर त्यहाँ सुरु चाहिँ त्यहाँबाट भएको थियो।
1: अनि यो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युकेले चाहिँ कतिको प्रोत्साहन दिएको जस्तो लाग्छ लोकगीत मन पराउनु पर्टिकुलरली यहाँ बेलायतमा?
0: जहाँसम्म लाग्छ यो लाइभ यस्तो किसिमको कलाकार जम्मा गरेर यो लाइभ टिमहरू वाद्यवादनदेखि लिएर अहिले ब्याकग्राउन्डमा हामी चाहिँ ठाडो भएका यसरी पर्फेक्ट सबै बाजाको ठाउँमा चाहिँ सायद हामीले बाहेक अरूले अलि मैले बिरलै गर्नु भएको छ कि जस्तो लाग्छ, यतिको जुराउन निकै गाह्रै पर्छ विदेशी भूमिमा।
1: अब आज त यहाँ कार्यक्रम यस्तो स्पेसल वर्षमा एकपटक गर्नुहुन्छ, त्यसको अलावा चाहिँ थ्रु आउट द इयरमा चाहिँ लोकदोहोरीसँग सम्बन्धित के कस्तो कार्यक्रम गर्नुहुन्छ?
0: दोहोरीको यो मेन कार्यक्रम हो एउटा प्रत्येक वर्ष गर्ने एउटा लोगो जस्तो यो स्वर्णिम साँझ चाहिँ हामीले हरेक वर्ष गर्दै आएको छौँ र सबैको साथ सपोर्ट पनि छ। यस बाहेकको हाम्रो त्यस्तो ठुलो कार्यक्रमहरू चाहिँ छैन, हामीले साधारण सभाहरूकोमा चाहिँ अलिकति समेट्ने थोरै आफ्नो परिवार आफ्नो मेम्बरहरू अनि कलाकारहरूलाई थोरै समेटेर गर्न चाहिँ खोज्छौँ, तर यो ओभरअल सबैलाई समेटेड गर्ने चाहिँ कार्यक्रम यो एउटै वर्षको मेन कार्यक्रम हो।
1: तपाईँको चाहिँ के छ गीत सङ्गीतमा नयाँ गीतहरू आउँदैछन् कि के छ?
0: नयाँ भन्दा नि योभन्दा पहिलो हामीले यही युगमै रेकर्ड गरेर सुटिङ गरेको एउटा देउरालीलाई फुलपाती धजा भन्ने गीत चाहिँ असाध्यै मन पराउनु भएको थियो, त्यो गीत अस्ति मात्रै करोड कलममा प्रवेश भयो। त्यस पछाडि हामीले त्यसको टु चाहिँ दिलमा हुनेलाई गरेको थियौँ, त्यो चाहिँ भर्खर जाँदैछ अहिले ठिकै हुँदैछ र भर्खरै अहिले रेकर्ड हुँदैछ, अस्ति मात्रै रेकर्ड भयो मौलिक कौरा नेपालबाट आउनुभएको निरा थापा मगर बहिनी र मेरो आवाजमा तयार हुँदैछ।
1: हुन्छ, हामीलाई पनि यहाँ बोलाइदिनु एकदमै खुसी लाग्यो। गीत सङ्गीतको चाहिँ श्रीवृद्धिमा चाहिँ यसरी नै लागिरहनु होला, हाम्रो शुभकामना छ।
0: धेरै धेरै धन्यवाद छ बिएफबिएस र एउटा हाम्रो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छुट्टै किसिमको सम्बन्ध छ। प्रतिष्ठान युकेलाई यति धेरै आफ्नै सम्झेर सपोर्ट गर्नुभएको छ हरेक वर्षदेखि, यो चाहिँ प्रतिष्ठान युके र मेरो व्यक्तिगत तर्फबाट दाई हजुर उहाँदेखि आउनुभयो तपाईँलाई र सम्पूर्ण बिहेभियर्सहरूलाई धेरै धेरै धन्यवाद छ दाई।
1: हजुर, उहाँसँग कुराकानीको साथसाथै अब छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ उक्त दिनको चिफ गेस्ट हुनुहुन्थ्यो चर्चित गायिका शर्मिला
2: जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
3: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर आदरणीय श्रोताहरू, यो बिएफएस गोर्खा रेडियो नै हो। छोटो विश्रामपछि यहाँ सबैलाई वेलकम गर्न चाहन्छु। अहिले चाहिँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको चाहिँ नवौं लोक दोहोरी स्वर्णिम साथ, जुन चाहिँ गत मे महिनाको 30 तारिक एम्पायर हल अल्डरसटमा सम्पन्न भएको थियो, यसै सम्बन्धीको कुराकानी तपाईँले सुनिराख्नु भएको छ। र अब भने उक्त दिनको चिफ गेस्ट तथा चर्चित गायिका शर्मिला बर्देवज्यूसँग कुराकानी गर्न चाहन्छु। अनि थर्ड पार्टमा चाहिँ हाम्रो टङ्क शेरचन्द दाजु, कविता घरती मगर बहिनी र धन बहादुर गुरुङ चर्चित बाँसुरी वादक हुनुहुन्छ, उहाँहरूसँग कुराकानी गर्न चाहन्छु। शर्मिलाज्यू, यहाँलाई नमस्कार अनि बेबेसमा वेलकम छ।
1: हजुर, थ्याङ्क यू सो मच, कस्तो खुसी लाग्यो भेटेर।
0: आज यो कार्यक्रममा आइरहँदा अनि प्रमुख अतिथिको चाहिँ स्थान ग्रहण गरिराख्दा के लागेको छ तपाईँलाई?
1: यो चाहिँ मलाई एकदमै सरप्राइजिङली होइन, मेरो पहिलोचोटिको यो एज अ चिफ गेस्ट चाहिँ मेरो यो पहिलो कार्यक्रम हो। किनभने अब कलाकारहरूलाई हौसला दिनको लागि कलाकारलाई नै उहाँले रोज्नु भएको जस्तो लाग्छ। त्यसमाथि पनि उहाँहरूले चाहिँ मैले गरेको कलाप्रतिको कदर सायद यो मेरो लागि एउटा अवार्डको रूपमा चाहिँ मैले लिएकी छु, एकदमै खुसी छु।
0: नेपाली गीत सङ्गीतमा यो लोकगीतको स्थान कहाँ पाउन सकिन्छ?
1: मलाई चाहिँ के लाग्छ भने लोकगीत भनेको चाहिँ हाम्रो मुटु हो होइन। जब मुटु चाहिँ बलियो हुन्छ तब मात्रै मुटुले चाहिँ सम्पूर्ण अङ्कलाई चाहिँ ब्लड सर्कुलेसन गर्न सक्छ भनेको जस्तै मलाई चाहिँ के लाग्छ भने लोक चाहिँ जरा हो होइन। यो लोक छैन भने चाहिँ हामीमा आधुनिक पनि हुँदैन थियो होला। अब रक पप जनराको गीत भनेको त्यो अलिकति बाहिरको, हाम्रो देशभन्दा बाहिरको भयो। तर हामीलाई माया गर्ने, हाम्रो दर्शक श्रोताहरूले मन पराउने भनेको मेन लोक हो। त्यसपछि आधुनिक पनि होला, त्यसपछि फिल्मी गीत पनि होला होइन। अब अहिलेको भाइ बहिनीहरूले त धेरै सबै गीतहरू जति पनि निकाल्नुहुन्छ त्यसमा चाहिँ लोक बेस चाहिँ मैले पाएकै छु। तर जति पनि मैले पनि गीतहरू गाएँ त्यसमा पनि लोक भाका चाहिँ अवश्य पनि हुन्छ। त्यही भएर पनि सायद लोक संस्कृति चाहिँ नै हाम्रो संस्कृति हो। सङ्गीतको मेन मोटो भनेको चाहिँ मलाई लोक गीत नै हो जस्तो लाग्छ, जुन चाहिँ नि हरेक जनमानसको मस्तिष्कमा मनमा रहेको हुन्छ। घर घरबाट निस्किएको लोक भाका, गाउँ गाउँबाट निस्किएको लोक भाका, सहर पस्दै अहिले हामी इन्टरनेसनली युकेमा छौँ, युकेमा पनि देखिहाल्नु भएको छ होइन, सबै श्रोता दर्शकहरू चाहिँ लोक भाकालाई एकदमै मन पराउनुहुन्छ। सो त्यो मुटुलाई चाहिँ हामी मुटु नै रहन दिन्छौँ र जब मुटु चल्छ तब हाम्रा अरू अङ्गहरू चाहिँ सुरक्षित हुन्छन् जस्तो लाग्छ मलाई।
0: अब शर्मिला बर्देव भन्ने बित्तिकै आँखामा जलजली, यो बेबेसबाट मैले धेरै पटक सुनाएको कालजयी गीत अझै पनि म सुनाइरहन्छु होइन। तपाईँले लोकगीत पनि गाउनु भएको रहेछ?
1: हजुर, मैले लोकगीत पनि मैले धेरै गीत लोकगीतहरू गाएको छु। तर अब धेरै चर्चामा आएको गीत चाहिँ नि श्रद्धा हाम्रो दाईसँग गाएको हिउँचुलीमा हिउँ लर्के जो बन भनकलाई,
0: त्यो त मेरो एकदम फेभरेट गीत हो नि।
1: हजुर, अनि त्यो बाहेक अरू पनि मैले धेरै लोकगीतहरू गाएको छु अनि कतिपय मुभीहरूको गीतहरू पनि लोक बेसमै हुन्छ। जस्तै छिटको सारी मखमली चोलीलाई कस्तो लाग्यो गाउँकी यो छोरीलाई, यो पनि लोक बेसै हो होइन। मन कि चारी, यो पनि लोक बेसै हो। त्यही भएर चाहिँ मलाई चाहिँ नि मैले हरेक गीतहरू गाउँछु त्यसमा चाहिँ मैले लोक भाका चाहिँ पाएकै हुन्छु।
0: तपाईँलाई कस्तो लाग्छ यो लोक भाका चाहिँ समयअनुसार अलिकति परिवर्तित हुँदै जानुपर्छ भन्नुहुन्छ कि कमर्सियलाइज पनि अहिले भइरहेछ, के भन्नुहुन्छ तपाईँ?
1: होइन, जति कमर्सियलाइज भए पनि लोक भाका भनेको हाम्रो भाका हो। त्यो भाका जस्तै देउडा दोहोरी होइन, अनि ठाडो भाकालाई चाहिँ चेन्ज गर्न मिल्दैन। किनभने त्यसको मेन जन्म भनेको चाहिँ नि जहाँबाट त्यो जन्म भयो त्यो चाहिँ यथावत रहन पर्छ। अब त्यसलाई परिमार्जित गरेर अब जस्तै लोकमा पप मिसाएर, लोकमा रक मिसाएर, लोकमा आधुनिक मिसाएर गर्न सकिन्छ, तर त्यसलाई चाहिँ नि चटक्कै निकाल्न चाहिँ हामी सक्दैनौँ।
0: अब तपाईँहरूको पालामा, हाम्रो पालामा गीत सङ्गीत भनेको रेडियो नेपालमा मात्रै बस्थ्यो, युकेमा यहाँ सिभिलियनहरू जस्तो कलाकारहरू देख्न पाइन्थेन। आज भाइ बहिनीहरू तपाईँ मुनिका देख्दा चाहिँ के लाग्छ तपाईँलाई?
1: एकदमै खुसी लागिरहेको छ, किनभने अब भाइ बहिनीहरूको त्याग तपस्या कति अनुशासित छ उहाँहरू होइन। उहाँहरूले चाहिँ जति पनि कुराहरू सिक्नु मलाई चाहिँ म भन्दा मैले भन्दा पनि उहाँहरूले बढी जानेको चाहिँ मलाई भान भयो। किनभने उहाँहरूलाई कन्सटेन्टली होइन अब स्पोन्टेनियस गीतहरू निकाल्न आइरहेछ, उहाँहरू आफैमा सर्जक हुनुहुन्छ, उहाँहरूलाई शब्द पनि थाहा छ, सङ्गीत पनि देयर एन्ड देन, उहाँले एउटा लय मात्रै चाहिने त हो नि होइन। तर त्यसमा चाहिँ उहाँहरूलाई चाहिँ म भन्दा पनि उहाँहरू चाहिँ धेरै नै प्रतिभावान लाग्यो मलाई। मेहनत गर्नुभएको भएर नै होला सायद यो स्थानसम्म आइपुग्नु भएको, तर उहाँले चाहिँ हाम्रो नेपालको संस्कृति मुटु लोकगीतलाई चाहिँ यसरी संसारभरि छरिएर चाहिँ हाम्रो म्युजिकको चाहिँ एउटा बिडो थामिदिरहनु भएको छ, जुन पुस्तान्तरण भन्छौँ हामी होइन, हाम्रो पछिको जेनेरेसनले पनि लोक संस्कृतिलाई चाहिँ बचाएर राख्छ जस्तो चाहिँ मलाई खुसी लाग्यो र भान पनि भयो।
0: पढ्नको लागि आउनु भएको रहेछ, पछि यतै घरसम्म गर्नुभयो, अझै नेपालमा बसेको भए धेरै गीत गाउँथे, अझै देश विदेश घुम्थे भन्ने लाग्छ कि लाग्दैन अहिले?
1: मलाई खासै भन्यो भने चाहिँ म यहीँ बसेर पनि अब गायन क्षेत्रमा चाहिँ मैले निरन्तरता दिनै रहेको छु होइन, अभियसली अब क्वान्टिटीको हिसाबले धेरै नभए पनि क्वालिटेटिभ हिसाबले चाहिँ मेरो गीतहरू प्राय जसो रिलिज गरि नै रहेको छु र मलाई युट्युबमा पनि पाउन सक्नुहुन्छ शर्मिला बरदेवा अफिसियल भनेर, र प्राय जसो सोसियल प्लेटफर्महरूमा पनि पाउन सक्नुहुन्छ। त्यही भएर रिग्रेट चाहिँ छैन, तर कता कता अलिकति मन चाहिँ नेपालमै हुन्छ, मान्छे यहाँ भए पनि, तर मेरो सङ्गीत मेरो एउटा कर्म हो भने मेरो फ्यामिली पनि मेरो जिम्मेवारी भएको कारणले गर्दाखेरि अब बच्चाहरू हुर्कियो, अब चाहिँ म नेपाल गएर नै फेरि निरन्तरता दिन सक्ने चाहिँ भएको जस्तो भान भएको छ। जबसम्म म गाउन सक्छु, जबसम्म मलाई श्रोता र दर्शकले माया गर्नुहुन्छ, जबसम्म मेरो स्वरले साथ दिन्छ, अवश्य पनि म नेपाली सङ्गीतमा चाहिँ लागि परिरहनेछु।
0: तपाईँको पालामा चाहिँ साधना गएर वर्षमा एक दुईवटा गीत निकालिन्थ्यो, तर त्यो गीतहरू धेरै बस्थे, अब श्रोताको चाहिँ मुखमा धेरै झुन्डिन्थे, अहिले गीतहरू आएको आएको छन् के लाग्छ? यो बाढी नै आइरहेछ
1: हजुर। अब एक हिसाबले चाहिँ अब यसरी आउनु पनि पर्छ, अब भले कुनै गीत हिट होला कुनै गीत नचल्ला त्यो डिफ्रेन्ट कुरा हो, तर हरेक सङ्गीतको फोर्टेको चाहिँ आफ्नो आफ्नो श्रोताहरू हुनुहुन्छ र उहाँहरूलाई खुसी पार्नको लागि हरेक कलाकारहरूले आफ्नो आफ्नो तर्फबाट गरिरहनु भएको छ। तर यसमा चाहिँ मलाई के लाग्छ भने सबैजनाले आफ्नो जिम्मेवारी वहन गर्नलाई चाहिँ अनुशासित भइदिनु जरुरी भयो। जस्तै लोक क्षेत्रमा पनि अब कतिपय गीतहरू उश्रृङ्खल शब्दहरू आएको पनि हामीले सुन्नमा आउँछ, जुन चाहिँ अलिकति समाजमा बसेर हेर्न अथवा चाहिँ परिवारमा बसेर सुन्न पाच्य हुँदैन, त्यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ र गीत सङ्गीतहरू आउनुपर्छ। तर त्यो गीत सङ्गीतहरू चाहिँ कस्तो होस् भने कालजयी होस्। जस्तै हामी श्रद्धेय नारायण दाईको गीत पनि गाउँछौँ, तारादेवी दिजुको होइन, त्योभन्दा अगाडि मेलबा दिजुको गीतहरू पनि हामी गाउँछौँ, अरुणा दिजुको गीत गाउँछौँ, त्यसभन्दा पछाडिको पुस्ताहरूको गीत सँगसँगै हामी आफ्नो गीतहरू पनि लिएर अगाडि बढिरहेछौँ। त्यस्तै गरी अहिलेको आउने भाइ बहिनीहरूले पनि स्रष्टाहरूको गीतलाई पनि माया गरिदिनु भयो र त्यो गीतलाई पनि सँगसँगै आफू सँगसँगै लिएर हिँडिदिनु भयो भने चाहिँ उहाँहरू पनि अवश्य पनि उहाँहरूको पनि त्यहाँ केही न केही छाप चाहिँ रहन्छ र हामीले चाहिँ हाम्रो स्रष्टाहरूलाई पनि बचाइरहन्छौँ र हाम्रो हामी पछिको पुस्ताहरूलाई दिने भने के हामीले चाहिँ हामी भन्दा अगाडिको जेनेरेसनको सङ्गीत हो, लेजेन्ड्सहरूको चाहिँ कृति र कलाहरूलाई चाहिँ हामीले नयाँ जेनेरेसनलाई पुस्तान्तरण गर्न सक्यो भने चाहिँ सायद अझै पनि हामी धेरै वर्ष बाँच्न सक्छौँ।
0: स्टेजतिर कतिको जानुहुन्छ, कतिको पर्फर्म गर्नुहुन्छ यहाँ बेलायतमा?
1: स्टेज चाहिँ यस्तो हुन्छ, अब जस्तै अब खास अब एउटा कलाकारलाई दुईजनाको स्टेज पनि स्टेजै हुन्छ, हजारौँको स्टेज पनि स्टेजै हुन्छ होइन, तर म प्राय जसो युरोपतिर प्रोग्रामहरूमा गइरहेको हुन्छु अनि अब विभिन्न सङ्घ संस्थाहरूले बोलाउनुहुन्छ अब कहिलेकाहीँ। अब अहिले चाहिँ कस्तो भयो भने अब धेरै जिम्मेवारी लिएको चाहिँ अलिकति लामो समय भएको कारणले गर्दाखेरि होला, सायद उहाँले चाहिँ बच्चाहरूले गाएको गायन प्रतियोगितामा चाहिँ जज गर्न सक्नुहुन्छ, बच्चाहरूलाई चाहिँ सिकाउन चाहिँ उहाँ सक्षम हुनुहुन्छ है भनेर होला सायद उहाँले चाहिँ अलिकति त्यो बढी जिम्मेवारी दिनुहुन्छ। सो म प्राय जसो हरेक साङ्गीतिक प्रतियोगिताहरूमा चाहिँ नि भाग लिइरह हुन्छु, डिजिटल्ली पनि धेरै कार्यक्रमहरू भइरहेको हुन्छ। भर्खरै मैले एउटा गोर्खाली सिङ्गिङ आइडल सिजन 1 सकाएँ, अब सिजन 1 सकेपछि सिजन 2 को चाहिँ यो जुन 1st अडिसन सुरु भइरहेछ, म यसैबाट चाहिँ म हाम्रो देश विदेशमा छरेर रहनुभएका भाइ बहिनीहरू जो गाउन चाहनुहुन्छ तर विदेशमा हुनुहुन्छ, देशलाई छोडेर बाहिर जाने तपाईँको बाध्यता छ भने www.gorkhalisingingidol.com चाहिँ उहाँहरूले आफूलाई त्यो अडिसनमा इनरोल गराउन सक्नुहुन्छ र यसको आकर्षण पुरस्कारहरूप्रति पनि म यहाँहरूलाई ध्यान आकर्षण गर्न चाहन्छु भने त्यसमा सिक्ने सिकाउने कार्य चाहिँ जस्तै त्यसमा एकजना म पनि छु जज, अनि मनिला दिदी उदय दाई पनि हुनुहुन्छ, मनिला सोताङ र उदय सोताङ हुनुहुन्छ, सुनिता बुर्लाकोटी अनि सन्दीप पनेरू उहाँहरू हुनुहुन्छ, उहाँहरूको टिमबाट चाहिँ एकजना अमेरिकामा बस्नुहुन्छ किङ अर्जुन भन्ने भाइ, उहाँले चाहिँ एकल यसरी एउटा कार्यक्रम सञ्चालन गर्नुभएको छ। यस्तो यस्तो कार्यक्रमहरू धेरै छ यो सोसियल प्लेटफर्ममा, तर मैले आफूले आबद्ध भएको कार्यक्रम भएको भएर यसको चाहिँ मैले अलिकति बोल्ने मौका पाएँ, यदि कोही इच्छुक हुनुहुन्छ भने उहाँहरूले चाहिँ डेफिनेटली आफूलाई पनि त्यसमा चाहिँ इनरोल गराउनुहुन्छ। आफ्नै समयमा फ्लेक्सिबिलिटी पनि भयो होइन, आफ्नै समयमा आफूले जानेको आफूलाई इच्छा लागेको कुरा गर्न पाइन्छ भने वाइ नट।
0: अब यति मिठो गाउने गायिका, चर्चित गायिका, इन्टरभ्यू त सुन्यो, उहाँ बेला बसेर के पेसा गर्नुहुँदो रहेछ भनेर सोध्न चाहनुभयो भने हेल्थ भिजिटर हो नि त होइन?
1: म हेल्थ भिजिटर छु। हेल्थ भिजिटर भनेको चाहिँ जस्तै मैले नर्सिङ चाहिँ नेपालमै गरेको, अब प्रोफेसन दुईटा भए पनि मैले चाहिँ नि अहिले अलिकति बढी हेल्थतिर नै दिइरहेको छु, किनभने हेल्थमा चाहिँ मैले काम गर्न थालेको अब जति वर्ष मैले सङ्गीतलाई दिएँ त्यति नै वर्ष 3 दशक भइसकेको छ।
0: काम चाहिँ के हो हेल्थ भिजिटरको?
1: हेल्थ भिजिटरको काम चाहिँ नेपालमा बच्चाहरू हुन्छ नि जस्तै मातृ शिशु तथा कल्याण भन्ने सेम त्यस्तै हुन्छ, यहाँ चाहिँ 0-5 इयर्सको बच्चाहरूलाई चाहिँ बच्चाहरू र उसको आमा अनि उसको फ्यामिलीलाई चाहिँ हामी हेल्दी प्रोग्राम, हेल्दी स्टार्ट प्रोग्राम भनेर चाहिँ हामी चलाउँछौँ।
0: हेल्दी घर घरमा जाने हो,
1: घरमा जाने बच्चाहरू हेर्ने हो अनि क्लिनिक हुन्छ, क्लिनिकमा पनि उहाँहरू आउनुहुन्छ, एडभाइसहरू दिने हो.
0: हुन्छ, एकदमै खुसी लाग्यो, इन्जोय गर्नु होला. थ्याङ्क यू भेरी मच.
1: थ्याङ्क यू सो मच तपाईँको टाइमको लागि. हस् धन्यवाद.
0: हजुर, उहाँसँग कुराकानी पछि यो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि थर्ड पार्टमा चाहिँ तिनजना
2: तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् tin.direct.gov.uk.
3: BFPS गोर्खा रेडियो.

0: BFBS गोरखा रेडियो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो छोटो विश्रामपछि आज सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। र अब यो पार्टमा चाहिँ हाम्रो टङ्क शेरचन दाजु हुनुहुन्छ। उहाँ चाहिँ पूर्व अध्यक्ष यो संस्थाको अनि अहिले चाहिँ संरक्षक हुनुहुन्छ र उहाँलाई पनि सम्मान गरेको थियो। उहाँसँग कुराकानी गर्नेछु। अनि कविता घरती मगर बहिनी हुनुहुन्छ र उहाँ चाहिँ सयपति नेपाली कल्चरल ग्रुप युकेकी संस्थापक हुनुहुन्छ। अनि अन्तमा चाहिँ चर्चित बाँसुरी वादक हुनुहुन्छ धन बहादुर गुरुङ, उहाँसँग कुराकानी गर्नेछु। आउनुहोस् दाजु टङ्क शेरचन सँग कुराकानी गरौँ। दाई नमस्ते। हजुरलाई
2: नमस्कार। यति टाढाबाट हाम्रो निमन्त्रणा स्वीकार गरेर पालिदिनु भयो, यसको लागि सम्पूर्ण लोकदोरी प्रतिष्ठान नेपाल युके शाखाको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: र आज चाहिँ यो स्वर्णिम साँझ मात्र नभए एउटा लोकदोरीको संरक्षण र सम्वर्धन गर्ने कार्यक्रम होइन?
2: हजुर, त्यो एक्ज्याक्टली त्यही हो। यो विदेशी भूमिमा हाम्रो देश नेपालको लोक सङ्गीत संस्कृति सबै संरक्षण अनि सम्वर्धन गर्ने चाहिँ हाम्रो मुख्य उद्देश्य हो। हजुर,
1: अब तपाईँले नि यो संस्थाको अध्यक्ष गर्नुभयो, अलिक संरक्षण हुनुहुन्छ, यस्तो खालको कार्यक्रमहरू प्रवास कतिको आवश्यक छ?
2: यो अति नै आवश्यक छ। हाम्रो एकदम मौलिक संस्कृति विदेशमा यसको प्रसार अनि प्रसारको लागि एकदमै जरुरी छ र हामीभन्दा पछिको पिँढीले यसलाई चाहिँ अनुसरण गरून्, अनन्तकालसम्मको लागि जीवित राख्नको लागि उहाँहरूले चाहिँ यसलाई चाहिँ पुस्तान्तरण होस् भन्ने यही हो मेन उद्देश्य।
1: यो संस्था चाहिँ कसरी खडा भयो दाई?
2: यो संस्था सन् 2014 तत्कालीन वरिष्ठ उपाध्यक्ष, केन्द्रीय उपाध्यक्ष, लोकदोहोरी गायक बद्री पङ्गिनी या युकेको साङ्गीतिक भ्रमणको सिलसिलामा यहाँ हुनुहुन्थ्यो। अनि त्यति बेला तत्कालीन अध्यक्ष, केन्द्रीय अध्यक्ष चन्द्र शर्माज्यूको र उहाँको मातहतमा हामी विदेशमा पनि यो विस्तार गर्नुपर्छ भनेर उहाँहरूले यो सोच ल्याउनु भयो र उहाँहरूको पहलमा नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पहिलो विदेशी शाखाको रूपमा चाहिँ उहाँले खोलिदिनु भएको।
1: सबैले यो प्रश्न गर्दै आएको छ, यो प्रश्न हजुरलाई पनि गर्छु, गीत सङ्गीतमा लोकदोहोरीको स्थान कहाँ पाउन सकिन्छ?
2: यो लोकदोहोरी भन्नाले हाम्रो यो एकदम मौलिक हो, मौलिक पहिचान हो, जो गाउँघरमा अहिलेको जस्तो यो सुविधा सम्पन्न थिएन गर्दाखेरि अहिले यो जस्ताको तस्तै यसलाई चाहिँ संरक्षण सम्वर्धन गर्नको लागि अनि हाम्रो ठेट मौलिक भाकालाई चाहिँ एकदम जस्ताको तस्तै राख्नको लागि यो एकदमै जरुरी छ भन्ने मलाई लाग्छ।
1: आज दोसल्ला ओढाएर प्रमुख अतिथिले सम्मान गर्नुभयो नि है, कस्तो लाग्यो तपाईँलाई?
2: यो सम्मानित हुनुमा साह्रै गर्व लाग्छ। जो अघि उद्घोषकले पनि भन्नुभयो मैले कतिको काम गरेरहेछु भन्ने कुरा चाहिँ उहाँले चाहिँ सही मूल्याङ्कन गरेर मलाई चाहिँ यो दोस्रो चोटि चाहिँ सम्मान गर्नुभयो होइन। यसको लागि सम्पूर्ण वर्तमान कार्य समिति अध्यक्ष मनसुदन थापा लगायत उहाँको कार्य समितिलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र यो सम्मान मेरो लागि एउटा जीवनको महत्त्वपूर्ण क्षण हो। यो सम्मान चाहिँ मैले प्रतिष्ठान युकेबाट दोस्रो चोटि सम्मान पाएको छु, साथै विदेशी उत्कृष्ट अध्यक्ष मा पनि म केन्द्रमा गएर सम्मानित भएको थिएँ सन् 2022।
1: अध्यक्ष हुँदा अहिले संरक्षण हुनुहुन्छ, आफ्नो योगदानलाई चाहिँ यो संस्थाप्रति के भन्नुहुन्छ, आफ्नो योगदानलाई कसरी लिनुहुन्छ?
2: टोटल्ली यो चाहिँ समाजसेवा हो, निस्वार्थ भावनाले समाजसेवा गरेर हामीले चाहिँ लिनु छैन, दिने मात्रै हो। समय, आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने अनि यो संस्थालाई चाहिँ माथि उठाउने चाहिँ हाम्रो मुख्य दायित्व हो।
1: नयाँ गीतहरू के आउँदैछन्, के लेख्नु भएको छ, के गाउँदै हुनुहुन्छ, के सिर्जना गर्दै हुनुहुन्छ, यसो अलिक सुनाउनु छोटकरीमा?
2: नयाँ गीतहरू एउटा रेकर्ड भइसकेको छ, त्यसलाई भिडियो बनाएको छैन, त्यो चाहिँ लोक पप हो है।
1: तपाईँले लेख्नु भएको कि गाउनु भएको?
2: मैले गाएको छैन, मैले लेखेको, त्यो चाहिँ सिधी विजय अधिकारीले स्वर दिनु भएको छ, त्यो चाहिँ अडियो रेडी छ। अस्ति त्यो सालैजुको भिडियो बनाउनु पर्ने कारणले गर्दाखेरि त्यो चाहिँ अलिकति क्यूमा छ।
1: हुन्छ दा, यस्तै हाँसी खुसी देख्न पाऊँ अनि गीतहरू तपाईँहरूको सुन्न पाऊँ, थ्याङ्क यू भेरी मच, हामीलाई बोलाइदिनु भयो, एकदमै खुसी लाग्यो, थ्याङ्क यू दाई।
2: थ्याङ्क यू सो मच। यति टाढाबाट बिएबिएस परिवार, हजुर लगायत बिएबिएस परिवारको ठुलो योगदान छ हाम्रो लोकदोरी प्रतिष्ठान युके शाखालाई र मेरो आफ्नो कलाकारितालाई पनि हजुरले एकदम सपोर्ट गर्नुहुन्छ, गर्दाखेरि म एकदम आभारी छु हजुरप्रति, हजुर लगायत सम्पूर्ण परिवारप्रति म चाहिँ आभार प्रकट गर्न चाहन्छु। र हजुरको एकदम टाढा छ, जाँदाखेरि हजुरको एकदम विश यु सेफ जर्नी भन्न चाहन्छु हजुर।
1: हजुर, उहाँ हुनुहुन्थ्यो दाजु टङ्क शेरचन्द। अब भने बहिनी कविता घरती मगरसँग कुराकानी गरौँ, र उहाँ चाहिँ सयपत्री नेपाली कल्चरल ग्रुप युके के चाहिँ संस्थापक हुनुहुन्छ, र उहाँलाई पनि त्यो दिन चाहिँ सम्मान गरेको थियो र एउटा खुसीको कुरा पनि हो। बहिनी नमस्कार हजुरलाई।
3: नमस्ते दाई, अनि यो बेस गोर्खा रेडियोलाई पनि धेरै धेरै धन्यवाद, अनि हाम्रो स्पेसली दाईलाई, दाईले जहिले पनि सम्झिनुहुन्छ।
1: त्यही त, आज तपाईँलाई सम्मान गरियो, कतिको प्राउड हुनुहुन्छ?
3: होइन, यो त मेरो जीवनको अमूल्य उपहार हो दाई, प्राउड त त्यसै हुन्छु। मैले नसोचेकै यो मेरो कमाइ हो, जिन्दगीमा कमाउनु पर्ने जुन अमूल्य अजम्बरी हुन्छ नि त्यो चाहिँ यो हो सम्मान हो दाई।
1: आज यहाँ चाहिँ किन सम्मान गरेको, अलिकति त्यो कुरा त्यहाँ खुलाउनु भएन होइन, कस्तो लाग्छ तपाईँलाई?
3: खास मलाई जब पर्सनली फोन पनि आएको थियो अनि इमेल पनि आएको थियो, उहाँहरूले मैले गरेको मेरो कार्यलाई, जुन मैले यहाँको सानो सानो बालबच्चाहरूलाई हाम्रो नेपाली संस्कार संस्कृति कलालाई उहाँहरू समक्ष पुर्याउने काम गरेको छु भन्ने उहाँहरूलाई लागेको भएर, यसरी योगदान गर्नुभएको भएर हामीले तपाईँलाई सम्मान गर्दैछौँ है भनेर अध्यक्ष भाइ हाम्रो मनसुदनले चाहिँ कल गर्नुभयो, अनि टङ्क दाइले पनि कल गर्नुभयो पूर्व अध्यक्ष। एकदमै आभारी छु उहाँहरूप्रति, उहाँहरूको यो सम्मान जस मेरो कर्मलाई बुझिदिनु भयो, त्यो भएर धेरै धेरै खुसी छु दाई।
1: अब तपाईँले लोकगीतमा कति नानीहरूलाई नचाउनु भयो होला, तपाईँले पनि आफै नाच्नु भयो होला, यो लोक सङ्गीत चाहिँ कस्तो लाग्छ तपाईँलाई?
3: यो त मुटु हो नि दाई, यो त मुटु हो नि हाम्रो नेपालीहरूको, त यो त बेस क्या, यो त धरातल हो नि त। हामीले जुन जहाँबाट जन्मियो, जहाँबाट हुर्कियौँ हामी, त्यो भनेको लोक सङ्गीत हो जस्तो लाग्छ। गीत सङ्गीतले नै हाम्रो अन्य आधुनिक अनि पप गीतहरू उम्रेको हो जस्तो लाग्छ है मलाई चाहिँ, त्यो चाहिँ हाँगा जस्तो लाग्छ।
1: अस्ति गोर्खा कपमा पनि देखियो तपाईँको नानीहरूले यस्तो ब्युटिफुल प्रस्तुत गर्नुभयो, अहिले चाहिँ सयपत्री नेपाली कल्चर ग्रुप युकेले के गर्दैछ?
3: त्यही हो दाई, सानसानो नानीहरूलाई चाहिँ कला, आफ्नो नृत्य, स्पेसली हाम्रो ठेट नृत्य हामीले त्यसरी उनीहरूलाई हाम्रै गीत सङ्गीतमा नाच्न सिकाउने, त्यसले चाहिँ हामीले खास नाच्न मात्रै नभएर बच्चाहरूले त्योबाट पनि हाम्रो भाषा सिक्ने भयो, अझ सजिलो हुन्छ नि त, अनि त्यसले गर्दा उनीहरूलाई यो गीत मार्फत, नृत्य मार्फत उनीहरूलाई सहज तरिकाले जानुन्, सिक्न सजिलो होस् भनेर पनि हामीले यो नृत्य कक्षाहरू सञ्चालन गरिरहेका छौँ दाई।
1: त्यो सानो सानो नानीहरूलाई डान्स सिकाउनु, उहाँहरू फेरि यहीँ चाहिँ जन्मेको होला, उहाँहरूले भाषा बुझ्नुहुन्न होइन, कति साह्रो छ?
3: एकदमै नि दाई, साह्रो पनि छ र इजी पनि लाग्छ उनीहरूसँग, म किनभने धेरै यो बानी भएर होला, एकदमै घुलमिल हुन सक्ने भएर होला, मैले त्यो पहिलेदेखि पनि नेपालदेखि पनि त्यस्तो स्कुलहरूमा सानो सानो बच्चाहरूलाई नचाउने काम गरे भएर गाह्रो त छ, उनीहरूले बुझ्दैनन्। अनि म काउन्टिङमा नचाउँछु दाई, काउन्टिङमा नचाउँदाखेरि 1 2 3 भन्यो भने उनीहरूले मजाले बुझ्छ, अनि लिपसिङ गर भन्यो भने कतिले त एकदमै राम्रोसँग लिपसिङ पनि गर्छ दाई, उनीहरूले बुझ्दैन त्यसको शब्दको भाव, तर लिपसिङ गर्छ दाई।
1: ओके भने एकदमै खुसी लाग्यो, अनि प्राउड फर यु, अनि कंग्रेचुलेसन।
3: थ्याङ्क यू सो मच दाई यो अपर्च्युनिटीको लागि, मलाई यसरी बेसमा मेरो प्राउडलाई पनि यहाँनिर व्यक्त गर्न दिनुभयो र मौका दिनुभएकोमा यो दाईलाई जहिले पनि मेरो सम्मान अनि धन्यवाद दाई, थ्याङ्क यू सो मच, अनि यो बेस परिवारलाई पनि थ्याङ्क यू सो मच दाई।
1: हजुर बहिनीलाई वान्स अगेन कङ्ग्रेचुलेसन। अब भने नेपालबाट आउनुभएका चर्चित बाँसुरी वादक हुनुहुन्छ धनबहादुर गुरुङ भाइसँग कुराकानी गरौँ, अनि उहाँको एउटा बाँसुरीको धुन पनि हामी सुन्नेछौँ। भाइ नमस्कार तपाईँलाई।
4: नमस्कार। नमस्कार।
1: यहाँ बेलायत आउनु भएको रहेछ, कति भयो आउनु भएको?
4: म आएको अहिले 10-12 दिन जति भयो होला, 18 तारिकमा आएको आज।
1: गर्मी निकै छ, गर्मीको बेला आउनुभयो, हुनु त नेपालमा पनि गर्मी नै छ होइन?
4: हजुर हजुर, गर्मी होइन, दुई चार दिन त भयो, गर्मी नै भयो होइन, अहिले अलिक नर्मल भइरहेको छ लाग्छ।
1: बसाई निकै लामै होला तपाईँको होइन?
4: लामै नै छ सर अहिले। अहिले
1: नेपालमा कतिको व्यस्त हुनुहुन्छ तपाईँ? अब बाँसुरी पनि बजाउनुहुन्छ, बनाउनु पनि हुन्छ, कतिको व्यस्त छ?
4: व्यस्त त व्यस्त नै हो सर होइन, त्यो व्यस्त छोडेर चाहिँ यता आएँ फेरि अहिले।
1: एउटा बाँसुरीको धुन सुनाउन त तपाईँलाई भेट्न एउटा सौभाग्य पनि हो होइन, तपाईँको एउटा म ग्रेट फ्यान पनि हो।
4: हुन्छ, म एउटा केही बनाउँछु।

0: हजुरलाई धेरै धेरै धन्यवाद। यो निश्चय पनि तपाईँले नै बनाउनु भएको बाँसुरी होला। कुन स्केलको हो यो?
1: जिसाबिसको सर, जिसाबिस स्केल।
0: अब कतिको बाँसुरी बिक्री हुन्छ अनि कतिको बनाइराख्नु भएको छ आजभोलि?
1: नेपालमा त राम्रो भइरहेछ खासै, मैले चाहिँ बिक्री भन्दा नि आफ्नो लागि लिएर आएको छु, एक सेट चाहिँ त्यही हो खास।
0: कति बस्नुहुन्छ अनि यहाँ चाहिँ प्रोग्रामहरू के छन् अलिकति भनिदिनुहोस् न, अपकमिङ प्रोग्रामहरू?
1: सेप्टेम्बरसम्म बस्ने एउटा प्लान गरेको छु। अहिले मेरो चाहिँ अब वर्किङमा चाहिँ 13 तारिकमा मेरो एकल सोलो छ, फ्लुट सोलो छ, 4 बजेपछि हुन्छ त्यहाँ। त्यसो अब हजुर टाइम छ भने चाहिँ आएर केही साथ गर्न सक्नुहुन्छ।
0: हुन्छ, रमाइलो भयो, पछि भयो नि स्टेसन त।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक संवाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिसनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान नेल, कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाइ छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाडीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाइ छ। युक्रेनले श्रृङ्खलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रुसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त सहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मञ्चको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरुद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% सुरु हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरुद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीडित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै 1 लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको साइड एयरपोर्ट सुरक्षाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेड लाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, 1 घन्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौँ भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबुत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढाउन सक्ने अवसर सिर्जना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढेको बेलामा मलाई लाग्छ दुई तिनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठुलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्लन् केही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट सुरुवात हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै सुरु हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारत बीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले 1.5 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट
5: तटबन्ध निर्माणको लागि 2 चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याम्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि सुरु हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एसियामा मनसुनको याम सुरु हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौँ।
8: अब केही दिनपछि मनसुन आउँदैछ, यो मनसुनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन र जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, एभरेज जति पानी पर्नुपर्ने थियो त्यो पानीभन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो झन्झनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
9: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
8: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
9: कृषिमा पर्न
8: सक्छ। एग्रिकल्चर सेक्टर सातै जान्छ, जलविद्युतको क्षेत्र
9: यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्। त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
8: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
9: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
8: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस् फणिन्द्र दाहालबाट।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले रक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्ट कमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रिलमा सुरु भएको होर्मुजको जलमार्गमा वासिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्द्वले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खडा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

PFP स्कोरकार बीडी सुन्ने अनुसार कार्यक्रम में हामी छौं यो समय गोदुलीको पहिलो घण्टामा र समय हामीहरूसँग 5 बजेको लागि अब पनि 26 मिनट बाँकी रहेको छ। बिना बिरकी संगीतको साथमा मनोरञ्जन रिलहरू भएको छ र विभिन्न जानकारी पनि रहेको छ। यसै गरी अहिले फोक्सटोनको वेदर सम्बन्धी जानकारी राखिहालौँ। टेम्परेचर भने 16 डिग्री सेल्सियस छ र क्लाउडी वेदर अलिकति यस समयमा रहेको छ र आज ह्युमिडिटी भने 84%, विन्ड 35 किलोमिटर पर आवर रहेको छ र भरे 5 बजेदेखि चाहिँ नाइस एन्ड ड्राई हुनेछ। यो हप्ता प्रिटी मच एकदमै रेनी छ वेदर, यस अनुसार चाहिँ पक्कै पनि जानकारी लिनुहोस् भन्न चाहन्छु। र यसै गरी श्रोता कार्यक्रममा लन्डनको सन्दर्भमा पनि जानकारी राखिहालो। तपाईँको मासमा अहिले वेदर भने लन्डनमा 18 डिग्री सेल्सियस छ, पार्टली क्लाउडी र यसै गरी ह्युमिडिटी पनि 71% रहेको छ। र कार्यक्रममा रद्दी गर्नुहोस्, सबैले आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ। यो समयमा तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम पनि आइसकेको छ। खुसमा नेपाली चलचित्रबाट रहेको छ, खुसीका फुल बटुलेर एन्जोय गर्नुहोला।

0: गोर्खा रेडियो
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ SCOAF.org.uk।

Bí a bhíos gur gar réú gaiidirrám me le mí tosrada dú samé a godalíó bailla chu dama. Mi a bíad a gíad san gí tro bíhna jam goréir go sat maihanún saoile go gí samé a brigad evens ar go mar mabaní má gé jam goréir ach na níosú. Bis is gur éile go dú Jún Mat Mase a bó Nepal Cup Group Stage Matcher is start bai sa gí go tú. First of June a Monday go dín bani fóg stúrma bai go tú. And a second of June ma main stúrma bai go tú bani as a zé Bramcourt ma pretty much abo sakina lagas ala matcheru amir samane rai sigari as a Bramcourt ko sate bhuli se Gloucester ma hona gare ko sa group match र त्यस पश्चात क्वार्टर फाइनल्सहरूमा जो जति प्रवेश गर्नुहुनेछ उहाँहरूको 9 लिएर यो चाहिँ 17th अफ जुनसम्म चाहिँ हुनेछ क्वार्टर फाइनलदेखि लिएर सेमी फाइनल र यसै गरी नेपालको फाइनल चाहिँ 4th अफ जुलाईमा हुनेछ अब फाइनलको साथसाथै चाहिँ यहाँ गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हो जहाँ चाहिँ विभिन्न पल्टनका गोर्खाजहरू र उहाँहरूको परिवार आउन सक्नुहुन्छ र यसैमा चाहिँ अहिले हाम्रो प्रेस आर्म एकदमै वाइड भएको छ हाम्रो ब्रिगेड अफ गोर्खासम्म सब गर्ने हुने गोर्खाजहरू पनि अलिकति वाइड आर्मीहरूमा जानुभएको छ तपाईँहरू पनि आउनुहोला वान्स तपाईँहरू यहाँ गोर्खा भएर आए पछाडि ती प्रतिनिधित्व जहिले पनि रहि नै रहन्छ त यसै अनुसार अवश्य पनि गोर्खा ब्रिगेड एसोसिएसन भेलामा चाहिँ पक्क पनि आएर चाहिँ तपाईँहरू चाहिँ त्यो बन्डिङलाई चाहिँ कायम राख्न सक्नुहुनेछ र कार्यक्रममा रद्दी गर्नुहोस् अब पनि हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा अर्को एउटा मेरो गीत राख्ने क्रम आइ नै सकेको छ र गीत सङ्गीतहरूको साथमा पनि भरपूर मनोरञ्जन लिइरहनु भएको छ र यसै हिन्दी गीत रहेको छ हिन्दी चलचित्र तालबाट रहेको छ नै सामने इन्जोय गर्नुहोला

एफबी स्कोरकार रेडियो सुन्ने अनुसार श्रोता कार्यक्रम गोदोलीको यो पहिलो घण्टाबाट बिदा लिने समय आएको छ. दोस्रो घण्टामा सुन्नुहोला पक्कै पनि तपाईँले पाउन सक्नुहुनेछ केही क्षणमा पिएफए संवाद र यो चाहिँ ब्राइटर फ्युचर च्यारिटी बारेमा योगदानसँग गरेको कुराकानी. र यसै गरी तपाईँले 5:28 जाँदा डाक्टर सुप्रिया राईसँग गरेको कुराकानी पाउन सक्नुहुन्छ र पार्ट 2 चाहिँ 6 लागि 13 बाँकी हुँदाखेरि. र कार्यक्रमको यो आवरमा अहिलेको लागि भने यो छ के छ र दिउ मिरा राई र अरुण लामाको आवाजमा पुरानो गीत एन्जोय गर्नुहोस् र लगदै हुनेछ इन्टरभ्यू फिचर. स्टे ट्युन्ड.

0: लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले सामूहिक रूपमा राजीनामा बुझाउनु भएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विधामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,00,000 बढी रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ। भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले संघीय संसदका दुवै सदन अवरूद्ध भएका छन्। सांसदहरूले उहाँको अभिव्यक्ति फिर्ता र संसदबाट रेकर्ड हटाउन माग गरेका छन्। उनीहरूले नेपालले भारतको भूमि मिचेको प्रमाण दिन माग गरेका छन्। साथी अनुसार स्वाहारले काठमाडौँका सड़कमा केही युवासँग कुरा गर्नु भएको छ।
1: उहाँले यदि त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि। त्यो सेन्सिटिभ विषयमा यतिकै चाहिँ बोल्नु हुँदैन।
2: सुनिता रिजाल, कालिका स्थान, 21 वर्ष भए, अहिले लोकसेवा पढिरहेको छ। त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भयो होला उहाँले। अब सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन, त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला। अब
3: मेरो नाम अर्जुन बाह्र, कालिका स्थान। म यता बाहिरतिर गएको तयारी गर्दैछु। मेरो 20 बालिन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि, धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि। अब त्योभन्दा अगाडि नै भन्नुभएको थियो कि उहाँले कानुनी रूपमा उहाँसँग के वार्ता गरिसकेका छौँ भनेर त्यसरी उहाँले लिनुभएको थियो। तर यहाँको उसले जनताहरूले खासै त्यसलाई मध्यनजर नगरेर अब नेपालले पनि सीमा मिचेको त्यहीलाई मात्र फलो गरिराख्नु भयो।
4: मेरो नाम संस्कृति न्युपान, हामी यहीँ पुतली सडकमै हो, दिवेश लास्ट इयर। त्यस्तो थाहा भएन मलाई चाहिँ, तर अब त्यहाँले बोल्नु भएको छ भने पछाडि चाहिँ अब केही थाहा पाएर नै बोलेको होला नि भन्ने नै लाग्छ मलाई चाहिँ। अरू चाहिँ खै त
5: निजल मैना कपन बेटो पढिरहेको छ। त्यही अब प्रुफ सहितै बोल्नु पर्थ्यो, तर हुन त पहिला पहिला पनि सब प्रुफ दिएरै बोल्नु भएको थियो। अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो, मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही मतलब। पछि फेरि गर्नुभयो, प्रुफ दिनुभयो, यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नु भने त ठिकै हो। अहिले चाहिँ यसरी चाहिँ अलिक बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो।
6: सौरभ पराजित, म अहिले ब्याचलर्स गर्दै हो गौशाला। त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो चाहिँ, स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त। जे भए पनि त्यो प्रुफ पनि दिनु पर्थ्यो, कहाँ के गरायो भनेर। मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त। त्यो त्यहाँ भए चाहिँ हामीलाई नि क्लियर हुन्थ्यो।
7: मेरो नाम राजेश श्याम शाह, यही 2-3 दिनको लागि घुम्न आएको छु। घर चाहिँ मेरो सर्लाही जिल्ला बरतवा। पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ होइन, जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ। उहाँहरूले भन्नु भइरहेको छ कि हाम्रो छ, अब नेपालले भनिरहेछ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रबाट हो जहाँ बोर्डर पनि पर्छ होइन। अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ। अब सायद उहाँको सन्दर्भ यही होला। अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा मतलब भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
0: पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ।
8: कदार्थी वर्ष 2081-82 शुरू गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 जना गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मर्मतका लागि प्रति परिवार 1,00,000 रूपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले शुरूका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी लगायत आवश्यक खाद्यान्न पनि उपलब्ध गराइदै आएको छ। बाँझो जमिनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरूवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो एक वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अन्यन्त्रै बसाई सराई गरेर गएका छन्।
0: नेपालले एससीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा आज भएको खेलमा कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि बिन्दु रावलले 33 र पूजा महतोले 28 रन बनाउनु भयो। अहिलेसम्मका खबर यतिले, नमस्कार।
9: यो BFBS कुलकर्म रेडियो हो।

0: Radio.
1: नमस्ते, कार्यक्रम बिहेवेश संवादबाट म योगराज राईको बिहेवेश संवादमा आज म सरस्वती थापा मगर बहिनी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। उहाँ चाहिँ मगर महिला संघ युके स्विन्डन ब्रान्चको चाहिँ अध्यक्ष हुनुहुन्छ र उहाँले एकदमै पुण्य काम गर्नुभएको रहेछ। यो ब्राइटर फ्युचर च्यारिटीको आयोजना गर्नुभएको रहेछ 1 मेदेखि 31 मेसम्म, जुन चाहिँ 900 किलोमिटर एक महिनामा उहाँले रनिङ गरेर अनि वकिङ गरेर चाहिँ उहाँले यो च्यालेन्ज लिनुभएको रहेछ। यो ग्रेट वेस्टर्न हस्पिटलद्वारा सञ्चालित रहेछ यो च्यारिटी चाहिँ, र आज यसै सम्बन्धी कुराकानी गर्नको लागि मैले उहाँलाई आमन्त्रण गरेको छु। बहिनी नमस्ते तपाईँलाई।
2: नमस्कार दाई, तथा अहिले बिहेवेश रेडियो सुनेर बस्नुभएका यहाँहरू सम्पूर्णमा आफ्नो समय अनुसार नमस्कार तथा हार्दिक अभिवादन। सर्वप्रथम मलाई बिहेवेश रेडियो मार्फत हाम्रो मगर महिला युके स्विन्डन ब्रान्चको ले सञ्चालन गरिरहेको ब्राइटर फ्युचर च्यारिटी सम्बन्धी अन्तिम अपडेट सुनाउन अवसर दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु दाई।
1: हजुर, त्यही त, यो ब्राइटर फ्युचर च्यारिटीको बारेमा अलिकति भनिदिनुहोस् न, यसको बारेमा प्रकाश पारिदिनुहोस् न।
2: यो ब्राइटर फ्युचरको च्यारिटीको बारेमा चाहिँ यो हामीले चाहिँ संस्थागत रूपमा चाहिँ यो दोस्रो पटक गरिरहेका छौँ। लास्ट इयर चाहिँ हामीले ब्रेस्ट क्यान्सरको लागि गरेका थियौँ, यो चाहिँ दोस्रो पटक हो। यो ब्राइटर फ्युचर भनेको चाहिँ अहिले लोकल्ली अब जुन यो स्विन्डनमै हाम्रो ग्रेट वेस्टर्न हस्पिटल छ, अनि त्यही हस्पिटलको दुईटा वार्डमा चाहिँ एउटा चिल्ड्रेन वार्ड र एउटा चाहिँ मिडोज क्यान्सर वार्डको लागि चाहिँ दुईटा वार्डको लागि चाहिँ यो सहयोग त जाँदैछ दाई।
1: हजुर, यो तपाईँ पनि ग्रेट वेस्टर्न हस्पिटलमा कार्यरत हुनुहुन्छ?
2: म चाहिँ छैन दाई, तर अहिले हाम्रो जुन 12 जना हाम्रो कमिटीको दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूमा चाहिँ 3 जना नर्सहरू हुनुहुन्छ, मालती थापा, रुना थापा र यमुना आले, 3 जना चाहिँ त्यहाँ कार्यरत हुनुहुन्छ।
1: राइट, गत वर्ष पनि गर्नुभएको रहेछ, यस्तै खालको च्यालेन्ज हो कि डिफरेन्ट च्यालेन्ज गर्नुभएको थियो? 900 किलोमिटर भनेको त धेरै हो एक महिनामा, होइन?
2: हजुर, गत वर्ष लास्ट इयर चाहिँ हामीले यस्तै नै हो, त्यतिखेर चाहिँ हामी 7 जनाको थियौँ। 7 जनामा चाहिँ हामीले त्यतिखेर चाहिँ 700 किलोमिटर हाम्रो च्यालेन्ज थियो, तर त्यसमा चाहिँ हामीले 900 किलोमिटर पार गऱ्यौँ, दुरी पार गरेर, अनि फन्ड रेज पनि 2000 टार्गेट राखेको थियौँ हाम्रो। त्यतिखेर 2213 पाउन्ड भएको थियो। त्यसै गरेर यसपालि पनि हाम्रो अलिकति अहिले चाहिँ मैले विशेष गरेर त्यतिखेर 7 जना थियौँ, अहिले चाहिँ हाम्रो दिदी बहिनीहरूलाई चाहिँ अझै इन्करेज गरौँ भनेर चाहिँ अहिले पालि चाहिँ 12 जनाको हुनुहुन्छ। त्यसमा चाहिँ जसमा चाहिँ हाम्रो सबै काम गर्ने आमाहरूदेखि लिएर इभन हाम्रो बजेहरू पनि हुनुहुन्छ यसपालि चाहिँ। हजुर,
1: तपाईँले चाहिँ वकिङमा लिनुभएको थियो, रनिङमा?
2: मैले चाहिँ रनिङमा गरेको थिएँ हजुर, म चाहिँ रनिङमा, तर अब सबैजनाले आफ्नो आफ्नो समय मिलाएर, कसैले रनिङ, कसैले वकिङ आफ्नो टाइममा, यो चाहिँ हाम्रो कलेक्टिभली भएको कारणले गर्दाखेरि चाहिँ सबैजनाले मन्डे टु फ्राइडे चाहिँ विशेष गरेर आफ्नो टाइममा नै गरेर ट्र्याक गर्थ्यौँ के अरे, अनि विकेन्डमा चाहिँ भएसम्म मिलेसम्म चाहिँ हामीहरू एउटा पार्कमा जम्मा भएर अनि सँगै गर्थ्यौँ।
1: राइट, अनि रनिङमा चाहिँ तपाईँले कति डिस्टेन्स चाहिँ कभर गर्नुभयो, कति अब 900 कति किलोमिटर चाहिँ तपाईँ कुद्नु भयो एक महिनामा?
2: विकली चाहिँ हामीले विकली अपडेट गर्छौँ के अरे, हजुर, विकली गर्दाखेरि चाहिँ हाम्रो जस विकली गर्दाखेरि सबैजनाको गर्दा मेरो चाहिँ यसपालि चाहिँ मैले अब अलिक बिजीको कारणले चाहिँ हाम्रो टार्गेट चाहिँ पर पर्सनलाई चाहिँ 20 किलोमिटरको थियो एभ्री विक, गर्दाखेरि कहिले 25 कहिले 27 गरेर जस टार्गेट चाहिँ पुग्यो।
1: अब एउटा पुण्य काम पनि, फेरि हेल्थको लागि पनि राम्रो हो नि त यो उपाय, होइन?
2: हजुर हजुर, यसको मेन मैले खास गरेर चाहिँ अब अलिकति विशेष गरेर हामी अहिले यो ओभर 40 एज भनौँ न, 40 एजकोले गर्दाखेरि चाहिँ अब प्राय जसो हाम्रो उसहरूलाई चाहिँ अब काइन्ड अफ अब सबैजनालाई यहाँहरूलाई पनि जानकारी चाहिँ अलिकति मेनोपोज भएकोले गर्दाखेरि पनि अलिकति अब होइन हार्मोनहरू चेन्ज हुने भएकोले गर्दाखेरि अलिकति हेल्थको लागि पनि यो भयो भने चाहिँ हामीले गर्नुपर्छ भन्ने खालको धारणा पनि आउने, प्लस अनि आफ्नो अब एउटा पुण्य कार्यमा उहाँहरूलाई पनि एउटा अब हामी सामाजिक प्राणी भइसकेपछि अलिकति राम्रो परोपकारी अभियानमा गर्दाखेरि चाहिँ राम्रो होला भन्ने हिसाबले चाहिँ हजुर हामीले सबैजनाको साथ र सहयोगले चाहिँ जस आज अन्तिम दिन भनौँ
1: 2000 टार्गेट रहेछ, कति जति उठाउनु भयो?
2: 2000 हजुर, हाम्रो 2000 थियो, आज अहिलेसम्मको हेर्दाखेरि चाहिँ मैले अहिले भर्खर हेर्दाखेरि चाहिँ हाम्रो 2500 हजुर भइराखेको छ, तर अब यो चाहिँ अब आजको दिन प्लस उहाँहरूले चाहिँ यो जस्ट गिभिङले चाहिँ अझै एक हप्तासम्म एटलिस्ट एक हप्तासम्म चाहिँ ओपनै राखिदिनुहुन्छ, अनि एक हप्ता जस्तो पछि चाहिँ पछि उहाँहरूले इन्फर्म गरेर हामीले क्लोज गर्छौँ भन्नुहुन्छ, जस्ट एक हप्तासम्म चाहिँ यो ओपनै हुन्छ।
1: यो कुराकानी सुनेर कसैले डोनेट गर्न चाहनुभयो भने त्यो लिङ्क चाहिँ कसरी त्यहाँ पुग्न सकिन्छ त्यो लिङ्कमा?
2: हजुर, हामीले चाहिँ सोसियल मिडियामा नि अब अहिले विशेष गरेर फेसबुकमा चाहिँ हामीले मगर महिला स्विन्डन हाम्रो फेसबुक पनि छ, नै त भने त्यो मगर महिला स्विन्डन युके भनेर त्यहाँ जस्ट गिभिङमा त्यहाँ टाइप गर्ने बित्तिकै हाम्रो फोटो आउँछ, अनि त्यो फोटो आएपछि त्यसमा त्यो लिङ्कमा गएर चाहिँ डोनेसन गर्न सक्नुहुन्छ।
1: हजुर, यो हस्पिटलको लागि प्रत्येक वर्षै गर्नुहुँदो रहेछ, हस्पिटलको प्रतिक्रिया चाहिँ के छ यो पुण्य काममा?
2: त्यस अब हामीले सुरुमा चाहिँ कसलाई दिने भनेर अब हामीले डिसाइड गरिसकेपछि चाहिँ उहाँहरूसँग कुराहरू गर्छौँ के अरे, अनि उहाँहरूले चाहिँ अब सबै कस्तो खालको गर्नुहुन्छ भनेर उहाँहरूले पहिला सोध्नुहुन्छ, अनि सोधेपछि हामीले त्यही अनुसारले अब यसरी इन्फर्म गरिसकेपछि उहाँहरूले अब उहाँहरूको तर्फबाट गर्नुपर्ने हेल्पहरू केही चाहिन्छ भने अब जस्तो ब्यानरहरूदेखि लिएर होइन टी सर्ट हामीलाई अहिले 12 थियौँ यसपालि हाम्रो दिदी बहिनीहरू सबैजनालाई टी सर्टहरू फ्री उहाँहरूले प्रोभाइड गरिदिनु भएको थियो, अनि ब्यानर्सहरू दिनुभएको थियो। हजुर,
1: अरू चाहिँ कस्तो कस्तो खालको च्यारिटी गर्नु भएको छ अहिलेसम्म?
2: यो चाहिँ मेरो अहिले जो भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ 6 भयो मैले गर्न लागेको चाहिँ, मैले 2001 कोभिडको बेलादेखि सुरु गरेको थिएँ, सुरुमा त एक्लै गरेको मैले गर्दाखेरि, सुरुमा चाहिँ मैले डिमेन्सियालाई गर्दाखेरि मेरो त्यतिखेरको टार्गेट चाहिँ एक्लै गर्दाखेरि 200 थियो, 200 टार्गेट राखेको थिएँ, तर जो सबैजनाको साथ सहयोगले गर्दा फर्स्ट टाइम पनि मैले 550 त्यतिखेर चाहिँ फन्ड रेज 550 चाहिँ भयो मेरो फर्स्ट चोटि।
1: च्यारिटी धेरैलाई दिनुपर्ने हुन्छ, अब अलिक अलिक त अब आफ्नो साथीहरूले पनि है भन्नुपर्ने हुन्छ, अलिक कन्भिन्स गर्नु पनि साह्रो साह्रो हुन्छ होइन?
2: हजुर, त्यो चाहिँ कस्तो भनेपछि अलिकति अब मान्छेको आफ्नो आफ्नो सोचाइ हुन्छ के अरे होइन, कतिपय कुराहरूमा चाहिँ अलिकति हजुरले भन्नुभयो जस्तो हो अब, किनभने च्यारिटी भन्ने चिज मान्छेले अब एउटा मात्रै हुँदैन, धेरै पनि हुन्छ होइन, त्यसले गर्दाखेरि चाहिँ कतिपय चिजमा चाहिँ अलिकति गाह्रो त गाह्रो भन्नाले अब पर्सन अनुसारको पनि हुन्छ, उहाँहरूले कसरी लिनुहुन्छ, तर मेरो आफ्नो अनुभव अब अहिले 6 भयो नि त मैले गरेको, मेरो उसमा चाहिँ यो खालको अब जस्तो मैले गरेको चाहिँ अहिलेसम्ममा चाहिँ सबै यहाँको भयो नि त च्यारिटीले गर्दाखेरि चाहिँ, विशेष गरेर हाम्रो कलिगहरू बाहिर जति पनि यहाँको लोकल बासिन्दाहरू हुनुहुन्छ नि अब आफूले किनेको काममा गर्ने साथीहरूदेखि लिएर उहाँहरूले चाहिँ एकदमै फुल्ली सपोर्ट गर्नुहुन्छ दाइ मेरो जस्तो काममा चाहिँ। हजुर, अब ल मैले यो गर्ने यो च्यारिटी गर्न लाग्छु भन्ने बित्तिकै उहाँहरूले कति छिटो अब यति कुरा पनि ल है मैले यो च्यारिटी गर्दैछु भन्ने बित्तिकै रेस्पोन्स त कस्तो पोजिटिभ फिडब्याक आउने कि ल लिङ्क पठाइदियो हामीले गरिहाल्छ भनेर विदिन 5 नै उहाँहरूले एकदम उस गर्नुहुने के गर्दाखेरि चाहिँ यो ठाउँमा चाहिँ अलिकति उहाँहरूको अब पहिलेदेखिको यो च्यारिटीको बारेमा अब नलेज त्यस्तो खालको भएर होला, एकदम पोजिटिभ रेस्पोन्स चाहिँ भएकोले गर्दाखेरि नै अब अलिकति सजिलो पनि भयो, त्यसले गर्दा अब उहाँहरू मात्र होइन सबैजना हाम्रो अहिले नेपाली दाजुभाइ दिदी बहिनी हाम्रो साथी आफन्तहरू सबैजनाले नै एकदम राम्रो साथ सपोर्ट दिनुभएको।
1: डेफिनेटली अब ग्रेट वेस्टर्न हस्पिटलमा नेपालीहरू पनि काम गर्नुहुन्छ होला, अनि त्यहाँ कति अब तपाईँहरू पनि जानुहुन्छ होला, एउटा राम्रो इमेज राख्नु भएको रहेछ है।
2: हजुर भाइ, हजुर, अब हामी अहिले यसपालि चाहिँ अब धेरैमा अब थुप्रै योभन्दा अगाडि अब हामीले ग्रेट अर्मन म्याकमिलियन मेन्टल हेल्थ अब डिफ्रेन्ट डिफ्रेन्ट ब्रेस्ट क्यान्सरलाई दिइसक्यो, अनि अब यसपालि चाहिँ अब हामी यही ठाउँमा बसेको हिसाबले अब लोकलले अब केही पर्यो भने त हामीलाई अब यहीँ आफ्नै नजिकको पनि चाहिन्छ नि त भनेर, अनि हाम्रो संस्थामा कुरा राख्दा सबैजनाले हुन्छ एकदम राम्रो पोजिटिभ रेस्पोन्स गरेर सबैले हजुर यसमा गर्ने डिसिजन।
1: यो मगर महिला सङ्घ युके स्विन्डन ब्रान्च चाहिँ यसले चाहिँ खास के काम गर्छ?
2: यसले चाहिँ हाम्रो यो मगर महिला स्विन्डनको हाम्रो ब्रान्चको चाहिँ एउटा लेडिज दिदी बहिनीहरूको कमिटी छ, यसमा चाहिँ हामीले अर्को एउटा हजुरलाई अब कुरामा ठ्याक्कै आइहाल्यो, हाम्रो हामीले अर्को नेपालको लागि पनि प्रत्येक वर्ष यस्तै च्यारिटी भन्नाले हामीले लेडिज नाइट अर्गनाइज गरेर त्यहाँबाट उठेको छ, जहिले पनि नेपालमा प्रत्येक वर्ष चाहिँ अब कहाँनिर चाहिन्छ होइन त्यसरी चाहिँ हामीले सधैँ त्यो गरिराखेको हुन्छौँ। लास्ट इयर हामीले गिबिना हेल्पिङ ह्यान्ड फाउन्डेसनको लागि पनि गरेको थियौँ।
1: राइट बहिनी, लो कार्यक्रमको समय यति नै रह्यो, एकदमै पुण्य काम गर्नु स्यालुट छ तपाईँ लगायत सम्पूर्ण तपाईँको टिमलाई है त बहिनी।
2: हजुर हस् हुन्छ, धेरै धेरै धन्यवाद, साथै हाम्रो यस परोपकारी कार्यलाई बेस गोर्खा रेडियो मार्फत सहयोग तथा प्रचार प्रसारको लागि सुनाउने अवसर दिनुभएकोमा सम्पूर्ण बेस परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु, विशेष गरी दाई हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: हजुर, मगर महिला सङ्घ युके स्विन्डन शाखाको चाहिँ अहिले अध्यक्ष हुनुहुन्छ हाम्रो सरस्वती थापा मगर, एकदमै पुण्य काम गर्नु भएको रहेछ यो ब्राइटर फ्युचर च्यारिटीको लागि चाहिँ 1 May-31 May चाहिँ 900 कुदेर उहाँहरूले चाहिँ जस 2500 चाहिँ अहिले कलेक्ट गरिसक्नु भएको रहेछ वकिङ अनि चाहिँ रनिङ च्यालेन्ज गरेर। उहाँहरू सबै सबैलाई धन्यवाद भन्दै कार्यक्रम बेबे संवादबाट बिदा मागे। नमस्ते।

0: SBS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: हजुर प्रिय श्रोताहरू बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर हामी हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ हुन गइरहेको छ आश्वनमा जुन 20 तारिकको दिनमा, यसै विषयवस्तुमा जानकारीको लागि कुराकानी गर्दैछौँ। मैले यो छोटो ब्रेक भन्दा अगाडि कुरा गर्दै थिएँ चिरण राईसँग, र उहाँले चाहिँ सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीको तर्फबाट यो कार्यक्रमको बारेमा धेरै जानकारी हामीलाई दिइसक्नु भएको छ, र उहाँसँगको कुराकानीबाट धेरै तपाईँहरूले इन्फर्मेसन लिनुभयो होला। अब हामी एनडिए युकेबाट डाक्टर सुप्रभा राईलाई पनि हामी अब यहाँ कुराकानीको लागि अगाडि निम्त्याउँदैछौँ। स्पेसली एनडिए युकेले पनि यो प्रोग्रामलाई, यो इभेन्टलाई चाहिँ सपोर्ट गरिरहेको छ, अथवा यो सगरमाथा गोर्खा नेपाली कम्युनिटी र एनडिएको कोलाबोरेसनमा नै भएको कार्यक्रम हो। इनफ्याक्ट यस कारणले गर्दाखेरि जहाँ हेल्थ एन्ड वेलबिङ हुन्छ त्यहाँ डक्टर्सहरूको चाहिँ उपस्थिति भएन भने त्यो अलिकति मिल्दैन होला जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि एनडिए युकेको इन्भल्भमेन्ट इट जस्ट मेक्स सेन्स। र यसै कुरालाई अब अझ विस्तृत रूपमा हामी श्रोताहरू समक्ष राख्दैछौँ सुप्रभासँगको कुराकानीबाट। हेलो सुप्रभा, वन्स अगेन वेलकम ब्याक भन्न चाहे मैले।
1: हेलो, थ्याङ्क यू सो मच आन्टी फर हेभिङ मी।
0: अनि सुप्रभा, अब एनडिए युकेको इन्भल्भमेन्टको कुरा गर्नु पर्दाखेरि यो इभेन्टमा, अब यो इभेन्ट के कस्तो भन्ने त चिरणले हामीलाई जानकारी गराइसकेको नै हो होइन, र तिमीले अब थप्नु पर्दाखेरि एनडिए युकेको इन्भल्भमेन्ट चाहिँ कसरी छ त यो प्रोग्राममा, त्यो कुराबाट सुरुवात गरौँ न त है।
1: हजुर हुन्छ। So first of all, NDA UK is a charitable organization, and our main aim is to promote health and well-being in the communities. So with this aim, this Health and Well-being Day was really what we aim to do, because, you know, health is not created only in hospitals or not, but also within our communities. We wanted to be able to sort of share education, sort of have social connection, as Chirandai said, and sort of help people change their lifestyles in order to have a healthy life, really. So 对于我来说, I think this was a good day for us to organize and get involved in.
0: Yes, that's correct. सुप्रभाले भनेको कुरा पनि एकदमै ठिकै हो। अब डक्टरहरूको इन्भल्भमेन्ट बिना त अभियसली अब हेल्थ एन्ड वेलबिङको त भनौँ प्रश्नै उठ्दैन होइन। हामीलाई अलिकति केही भयो भने पनि हामी डक्टरहरूको चाहिँ सरसल्लाह लिनै पर्ने हुन्छ। त्यो कारण गर्दाखेरि एनडिए युके जुन चाहिँ एउटा च्यारिटेबल अर्गनाइजेसन हो, अघि पनि सुप्रभाले भनिहालिन् होइन, यसको इन्भल्भमेन्ट हुनु एकदमै जायज पनि हो। र एनडिए युकेले वर्षभरिमा चाहिँ अब यस्तो थुप्रै कार्यक्रमहरू पनि विभिन्न ठाउँमा गर्छ, र जसमा चाहिँ अब हेल्थ एन्ड वेलबिङलाई नै अब भनौँ न एडभोकेट गरिरहेको पनि हुन्छ, र त्यसमा अब फ्री चेक्सहरूदेखि लिएर फ्री सरसल्लाह दिनेदेखि लिएर यस्तो थुप्रै कार्यक्रमहरू, थुप्रै प्रोग्रामहरू गर्छ। आश्रममा पनि यो टाइम टु टाइम हुन्छ। सुप्रभाको पनि यस्तो प्रोग्रामहरूमा पहिला पनि इन्भल्भमेन्ट त भइसकेको थियो होला नि है सुप्रभा, एज अ डक्टर?
1: हजुर हजुर थियो हजुर। हाम्रो एन्युअली लट्स अफ प्रोग्राम्सहरू हुन्छ, अनि एउटा मेन प्रोग्राम इन what we call HEAP, it's a health and awareness program. अनि we do these events, I think last time Ashwamab ni boyo, Rushmore ma ni boyo, Oxford ma ni boyo. It's a program arum, as in we have speakers aru ani uhaale, uhaako specialty based kalke information aru di nunsa public alai. Ani if they do have any questions aru uhaale answer aru go nunsa, and sort of give advice in general on how to manage their symptoms or other.
0: Okay, so you could have. Ra aba feri coming back to health and wellbeing day, tyo din ma chai aba NDA le feri aba again health checks haru athawa health related personal haru advice haru dine khalko testo khalko byabastha chha Suprabha?
1: Hajur hajur huncha. So hami euta medical store rakhne wala chu, which will have at least four doctors aru, ani we will do some sort of health checks. So we will do blood pressure, we will check people's BMIs, and depending on that, ami advice or nidina soktum, just so you know how they can sort of improve their health in terms of either weight loss or advice on other things. Ani amro first aid open in unta the medical store ma, in case anything happens during the event, fingers crossed with enough. Ani we will be there throughout the event, so a public or they can come to us and ask for any advice or kebanta uharuko life uharuko health go barima ke questions or thabani pani ami sabai answer gonna ready to.
0: हजुर एकदमै राम्रो व्यवस्था सुप्रभा यो त होइन त्यो दिन कसैलाई मेडिकल इमर्जेन्सी पर्यो भने अथवा इन जनरल केही क्वेसनहरू सोध्न पर्यो भने पनि त्यहाँ आएर चाहिँ नि तपाईँहरूको सेवा लिन सकिने रहेछ भन्ने कुरा पनि जानकारी भइहाल्यो. अब यसैमा यो जुन फ्लायर तपाईँहरूले चाहिँ पब्लिस गर्नुभएको छ यसमा चाहिँ एउटा क्युआर कोड पनि देख्छु म जसमा स्क्यान गर्ने रजिस्टरको लागि र डोनेसनको लागि भनेर पनि भनिएको छ. यस विषयमा पनि अलिकति बताइदिनुहोस् न यो रजिस्टर के को लागि हो अनि यो डोनेसन के को लागि
1: हजुर. सो यो रेजिस्ट्रेसन फर्म फ्लायरमा छ त्यो क्युआर कोड तपाईँहरूले स्क्यान गरेर एक्सेस गर्न सक्नुहुन्छ. यो रेजिस्ट्रेसन फर्मले चाहिँ तपाईँहरूको डिटेल्सहरू राख्छौँ जस्ट इन केस त्यहाँ केही मेडिकल इमर्जेन्सीहरू भयो भने तपाईँहरूको इमर्जेन्सी कन्ट्याक्टहरूलाई हामी कन्ट्याक्ट गर्न सक्छौँ. अनि अरू त तपाईँहरूको जस्ट डेमोग्राफिक्स त्यहाँको को मान्छेहरूले पार्टली टेक पार्ट गर्दै हुनुहुन्छ त्योहरू इन्फर्मेसन राख्नुको लागि. अनि इन टर्म्स अफ चिरन दाईले भनिसक्नु भएको जस्तो रेजिस्ट्रेसन फी छ अनि देयर आर ऑप्शंस टू डोनेट टू चैरिटीज एंड वन ऑफ देम बीइंग एनडीए यूके. एनडीए यूके ऑब्वियसली यू नो हम चैरिटी ऑर्गेनाइजेशन हो. देयर आर सो मेनी थिंग्स दैट वी डू. शैल आई सॉर्ट ऑफ क्विकली ब्रीफली टेल यू अबाउट इट?
0: यस ऑफ कोर्स.
1: सो द फंड्स आर वी आर ट्राइंग टू रेज अगेन टू हेल्प हाम्रो त्यो हिप अगे प्रोग्राम्स हेल्थ एंड अवेयरनेस प्रोग्राम दैट वी रन हैन ड्यूरिंग द ईयर. वी ऑल्सो टेक पार्ट यू नो वी वांट टू गिव बैक टू हाम्रो रूट्स. सो नेपालमा provide medical camps aru. We do provide resource donations aru to some medical equipment supplies Nepal ma. Ani arko hami we do we are involved in eye care in Nepal as well, collaborating with hamro ophthalmologists aru there, so we can go towards that as well. And lastly there's sort of training programs that we do for doctors as well from Nepal aru. Ani tyo haru sabai help gunko lagi chain we are trying to raise these funds through this event.
0: ओके. अनि अब फर इक्जाम्पल अब यो चाहिँ स्क्यान गर्ने जुन एउटा क्युआर कोड छ त्यो उपलब्ध भएन कसैलाई होइन. अब कोही मान्छे चाहिँ अब जस्ट दे जस्ट टर्न अप एन्ड दे जस्ट डिसाइड टु डु दिस 10K रन भनिसकेपछि त्यहीँ पनि अन द्याट डे इट्सेल्फ पनि त गर्न सकिन्छ होला नि रेजिस्टर होइन?
1: हजुर हजुर. हाम्रो पेपर फर्म रेजिस्ट्रेसन पनि हुनेवाला छ जस्ट इन केस हजुरले भनेको जस्तो पिपल डु टर्न अप ओर सम पिपलहरूलाई अलिकति यु नो डिजिटल साबी हुनुहुन्न उहाँहरूलाई पनि रजिस्टर गर्नु मन छ गर्नु सक्नु भएन भने त्यही दिनमा नै गर्नु सक्नुहुन्छ. हजुर अवश्य.
0: ओके. सो अब यहाँनिर कपासिटी चाहिँ कतिको छ त अब रनिङ वकिङ गर्ने मेडिटेसन गर्ने भन्ने जुन अघि चिरणले पनि हामीलाई यो सबै कुराहरू भनिसकेको छन् होइन. यस्तो मान्छे नि अब कपासिटी पनि त हुनु पर्यो होला नि त त्यो भेन्यूको त्यो ठाउँको यतिजना मान्छेसम्म हामीले चाहिँ अकोमोडेट गर्न सक्छौँ भन्ने त्यस्तो केही छ नम्बर्स?
1: Hazur, we did think about this. This is a small scale and our time boy enough to promote this event. So likely we are thinking numbers are 50 to 100 mate huncha hola jasto lagcha this event ko lagi. That's another reason hamile yo registration form garyum just so we know the numbers bhanera beforehand.
0: ओके. त अब यो रेजिस्टर गर्नको लागि चाहिँ भनौँ न यो क्युआर कोडको जुन मैले भर्खरै कुरा गरेँ यो चाहिँ कहाँ गएर एक्सेस गर्न सकिन्छ त? अब जस्तो कि फ्लायरहरू त तपाईँहरूले सबै इच एन्ड एभ्री वानलाई त पठाउन सक्नुहुन्न होला होइन. कुनै वेबसाइट छ कि कुनै केही छ कि जहाँ गएर चाहिँ नि मान्छेहरूले चाहिँ रेजिस्टर गर्न सक्नुहुन्छ आफूलाई?
1: हजुर. सो हामी एनडिए युकेको वेबसाइट अनि सगरमाथाको वेबसाइटमा पनि राख्नेवाला छौँ यो क्युआर कोड. Ani hamile we have tried to advertise it through Facebook and Instagram as well. Hamro respected charity organizations or social media platform aru ma hajur.
0: Okay. ल त धेरै धेरै धन्यवाद सुप्रभा. आई थिङ्क धेरै इन्फर्मेसनहरू चाहिँ आज यहाँनिर हाम्रो कार्यक्रमबाट फ्लो भयो होला. स्पेसली चिरन एन्ड सुप्रभा दुईजनाले जुन प्रकारले इन्फर्मेसनहरू दिनुभयो आइ एम स्योर अब अहिले इन्ट्रेस्टेड जति पनि मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ नि त्यो दिनको बारेमा थाहा हुनुपर्ने सम्पूर्ण जानकारीहरू भइसकेका छ. र अब यति भन्दै गर्दाखेरि अब हामी अन्तिम चरणमा आइसकेका छौँ. चिरन एन्ड सुप्रभा तपाईँ दुवैजनालाई मैले धन्यवाद दिन चाहेँ. र छुटिनुभन्दा अगाडि इफ देयर इज एनीथिङ द्याट यु गाइज want to add on here maile kei kura sodna chutaeko chu athwa tapai kei kura bhannu parne baki raheko cha bhane rakhi dinus na ta aba
2: hajur le sabai kura ta cover bhayo hola hamro conversation tara janu bhanda agadi hajur PFBS radio team lai dherai dherai dhanyabad ani yo event ma hamlai support garnu bhayeko cha hamro run club sunday run club ani gorkha peace foundation waha lai pani dhanyabad र bhandai yo hamro euta community le ra Nepalese doctors association le एउटा सबैको बेनिफिटको लागि एकदम महत्त्वपूर्ण इभेन्ट हामीले अर्गनाइज गर्दैछौँ. यहाँ हजुरले भने जस्तै कुनै एज ग्रुप को क्याटेगोरी छैन. इट्स अ सेफ प्लेस, सबै एजको लागि सेफ छ, एकदम सेफ ग्राउन्ड छ. नानी सानो नानीदेखि लिएर वृद्ध व्यक्तिसम्म आएर चाहिँ त्यहाँ सोसियली इन्भल्भ भएर चाहिँ त्यहाँ रमाइलो गर्ने, पिकनिक गर्ने खालको इन्भाइरोमेन्ट छ. त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले रेजिस्ट्रेसन गर्नु नभएको भए तापनि त्यो दिनमा आएर त्यहीँ हाम्रो रेजिस्ट्रेसन डेस्क हुन्छ, त्यहाँ आएर चाहिँ तपाईँहरू आउनुहोस्. हामीसँग प्लेन्टी अफ पार्किङ स्पेस छ, त्यहाँ नजिकै लेक छ, लेक. त्यो कारणले गर्दाखेरि चाहिँ हामीलाई, हामी तपाईँहरू सबैलाई, रेडियो सुन्ने तपाईँहरूको श्रोताहरू सबैलाई चाहिँ त्यो दिन आउनुको लागि चाहिँ हार्दिक निमन्त्रणा गर्न चाहन्छु. र तपाईँहरू आउनु नसके तापनि तपाईँहरूको साथीहरू, कोही आफन्तहरू हुनुहुन्छ भने उहाँलाई यो इन्फर्मेसन पास गरिदिनु होला. अझ त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामी वी आर भेरी लक्की फोर्चुनेट टु ह्याभ एनडिए. हामी एनडिए जस्तो अर्गनाइजेसन छ जहाँ चाहिँ सयौँ डक्टर्सहरू हुनुहुन्छ. उहाँसँग प्रोफेसनली भेट्नको लागि हामीले अपोइन्टमेन्ट अलमोस्ट मिल्दै मिल्दैन प्रोफेसनल हिसाबमा गर्दाखेरि, तर उहाँको कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ यस्तो इभेन्ट्सहरूमा उहाँ इन्भल्भ हुनुहुन्छ, इन्गेज हुनुहुन्छ, अनि उहाँहरू हाम्रो लागि एभाइलेबल हुनुहुन्छ. त्यसको बेनिफिट हामी लिउँ. अनि उहाँले जति पनि प्रोग्राम अघि डक्टर साज बहिनीले भने जस्तै हिप प्रोग्राम जस्तै एजुकेसनल र सपोर्टिभ प्रोग्रामहरू गर्नुहुन्छ, त्यो त्यो प्रोग्रामहरूलाई चाहिँ सपोर्ट गर्नुको लागि फाइनेन्सियल सपोर्ट पनि चाहिन्छ. त्यसको लागि पनि हामी सपोर्ट गरौँ, सबैजना मिलेर चाहिँ यो राम्रो कामलाई चाहिँ एकसाथ भएर चाहिँ अगाडि बढौँ, साथ सहयोग गरौँ, साथ सहयोग गर्नुको लागि आह्वान गर्न चाहन्छु अन्त्यमा. हजुर,
0: थ्याङ्क यू.
1: दाइले सबै एकदम मिठो गरी भनिसक्नुभयो. बट अगेन आई वान्ट टु से थ्याङ्क यू बिएसबिएस फर ह्याभिङ अस एन्ड सपोर्टिङ आवर इभेन्ट. अनि जस्ट लास्ट टु सेन्टेन्सेस, होइन, इभेन्ट्स लाइक दिसहरू हामी तपाईँहरूको हेल्थियर लाइफस्टाइल प्रमोट गर्नुको लागि हो, टु ह्याभ स्ट्रङ्गर कम्युनिटिज. सो प्लिज प्लिज प्लिज कम एन्ड सपोर्ट आवर इभेन्ट एन्ड रेजिस्टर नाउ.
0: थ्याङ्क यू भेरी मच चिरन एन्ड सुप्रभा, तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद. अनि यो प्रोग्रामको, यो इभेन्टको सफलताको लागि एकदमै शुभकामना हाम्रो तर्फबाट. ओके, थ्याङ्क यू फर टुडे. बाई बाई.
1: थ्याङ्क.

0: यो BFBS गोरखा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर, तपाईँ श्रोतामृत BFBS गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर। र अब भने आजको यो कुराकानीलाई शुभारम्भ गर्ने बेला भइसकेको छ। र आजको कुराकानीको लागि मैले दुईजना हाम्रो पाहुनाहरूलाई निम्त्याएकी छु। सगरमाथा गोर्खा नेपलिज कम्युनिटी आशफोर्ड क्यान्टका चिफ भाइस प्रेसिडेन्ट हुनुहुन्छ चिरण राई, अनि NDA UK का मेम्बर हुनुहुन्छ डाक्टर सुप्रभा राई। उहाँहरू दुईजनासँग हामी आज कुरा गर्दैछौँ, र कुरा चाहिँ के विषयवस्तुमा हुन्छ भन्नुहुन्छ भने प्रिय श्रोताबृन्द, कुरा चाहिँ हुँदैछ हेल्थ एन्ड वेलबिङ डे, जुन चाहिँ आशफोर्डमा अर्गनाइज हुँदैछ, आयोजित हुँदैछ सगरमाथा गोर्खा नेपलिज कम्युनिटी र NDA को सहकार्यमा, उहाँहरूको कोलाबोरेसनमा। र यही कार्यक्रमको बारेमा, यही इभेन्टको बारेमा थप जानकारीको लागि आज उहाँहरू दुईजनालाई मैले निम्त्याएकी छु, र उहाँहरूलाई अब स्वागत गर्दै यो इभेन्टको बारेमा कुराकानी गर्नपट्टि लागौँ। सबैभन्दा पहिला त चिरण र सुप्रभा, तपाईँहरू दुवैजनालाई मैले एकदमै धेरै स्वागत भन्न चाहेँ, हेलो भन्न चाहेँ, नमस्ते भन्न चाहेँ।
4: हेलो, नमस्ते आन्टी। हजुर, आई एम डाक्टर सुप्रभा राई, लोकल GP एन्ड अ मेम्बर अफ NDA UK, एन्ड आई एम सो ग्ल्याड टु बी हियर अन BFBS टुडे टु प्रमोट हेल्थ एन्ड वेलबिङ डे।
5: नमस्ते हजुर, म चिरण राई, चिफ भाइस चेयरपर्सन अफ सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड क्याम्प। थ्याङ्क यू फर हेभिङ अस।
3: सो चिरण एन्ड सुप्रभा, तपाईँहरू दुवैजनालाई अब आजको यो कुराकानीमा मैले स्वागत गरिसकेका छु। स्पेसली आज चाहिँ हामी हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ 20 जुनको दिनमा हुँदैछ आशफोर्डमा, त्यस विषयमा कुरा गर्नको लागि अथवा तपाईँहरूले थुप्रै जानकारी लिएर आउनु भएको छ, त्यो जानकारी श्रोताहरूसम्म सम्प्रेषण गर्नको लागि मैले तपाईँहरूलाई यहाँ आज निम्त्याएकी हुँ। र यही कुराकानीमा अब स्ट्रेट अवे डाइभ इन गर्नु पर्दाखेरि सबैभन्दा पहिला मैले हाम्रो चिरणसँग कुरा गर्न चाहेँ, र सुप्रभासँग चाहिँ एकैछिन पश्चात फेरि हामी NDA UK को जुन इन्भल्भमेन्ट छ त्यसको विषयमा कुरा गर्छौँ। र अब भने सबैभन्दा पहिला यो हेल्थ एन्ड वेलबिङ डे यो कस्तो खालको इभेन्ट हो भनेर मैले चाहे चिरणलाई, अनि यो हेल्थ एन्ड वेलबिङ डे आशफोर्डमा जुन 20 जुनमा हुँदैछ, यो चाहिँ वर्षैपछि हुने प्रोग्राम हो कि यो चाहिँ फर्स्ट टाइम अब तपाईँहरूले इनिसिएट गर्नुभएको हो सगरमाथा गोर्खा नेपलिज कम्युनिटीले भनेर सोध्न चाहे सबैभन्दा पहिला मैले चिरणलाई।
5: हस्, धन्यवाद। यो हाम्रो पहिलो कार्यक्रम हो यो किसिमको। हामीले NDA सँग गरेको पहिलाको कार्यक्रमहरूलाई मध्यनजर राखेर चाहिँ हामीले यही हाम्रो समुदायमा शारीरिक, मानसिक र सोसियल वेलबिङलाई चाहिँ प्रमोट गर्नुलाई चाहिँ एउटा इभेन्ट, आउटडोर इभेन्ट पनि गर्नुपर्छ भन्ने एउटा सल्लाह भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो पहिलो कार्यक्रम हो यो चाहिँ।
3: हजुर, भनेपछि फर्स्ट टाइम एभर आशफोर्डमा चाहिँ नि अब सगरमाथा गोर्खा नेपलिज कम्युनिटीको आयोजनामा यो कार्यक्रम हुँदैछ। अभियसली NDA UK को इन्भल्भमेन्ट त छँदैछ। र मैले किन पनि यो प्रश्न सोधेको थिएँ भने पहिला पनि NDA UKसँग मिलेर चाहिँ कोलाबमा चाहिँ केही प्रोग्रामहरू चाहिँ यो सगरमाथा गोर्खा नेपलिज कम्युनिटीले गर्नुभएको भन्ने त्यो चाहिँ मलाई कता कता लागेको हुनाले मैले यो प्रश्न सोधेको थिएँ चिरणलाई।
5: हजुर, हामीले गरेको 2 वर्ष अगाडि हेल्थ एउटा सेमिनार जस्तो, इन्फर्मेसन हेल्थ एजुकेसन जस्तो एउटा सेमिनार राखेका थियौँ। त्यहाँ NDA का डाक्टरज्यूहरू, नर्सहरू अथवा हेल्थ स्पेसलिस्टहरूले धेरै इन्फर्मेसन दिएर चाहिँ हाम्रो मोर देन 500 मेम्बर्सहरूलाई चाहिँ सर्भिस प्रोभाइड गर्नुभएको थियो अनि यो वर्ष पनि हुँदैछ त्यो पनि.
3: ओके द्याट्स अ गुड वान. यो वर्ष चाहिँ कहिले हुँदैछ त त्यो मैले अब यो आउट अफ टपिक भए पनि अहिले सोध्न चाहिहालेँ. एनी डेट फिक्स्ड?
5: हाम्रो अहिलेको लागि चाहिँ हाम्रो टेन्टेटिभ प्लान चाहिँ 26th अफ सेप्टेम्बरको दिन चाहिँ प्लानिङ छ. यस्तै प्रोग्रामहरू एनडिएले गर्नुहुन्छ उहाँहरूकै प्रोग्रामहरूको लागि चाहिँ सपोर्टको लागि चाहिँ हामीले चाहिँ उहाँसँग मिलेर चाहिँ यो इभेन्टलाई चाहिँ अर्गनाइज गरे हो यो हेल्थ एन्ड वेलबिङ डे पनि.
3: हजुर. अनि अब यो हेल्थ एन्ड वेलबिङ डे भन्ने बित्तिकै हुन त अब सेल्फ एक्सप्लेनेटरी नै छ. अब हेल्थ एन्ड वेलबिङ भन्ने बित्तिकै अभियसली यसभित्र के कस्ता कुराहरू पर्छन् भन्ने त थाहा भइहाल्यो, तर यो कस्तो खालको प्रोग्राम हो, कस्तो खालको इभेन्ट हो, अनि त्यहाँनिर चाहिँ सरिक हुने महानुभावहरूले के एक्सपेक्ट गर्ने त त्यो दिनबाट भनेर सोध्न चाहे मैले चिरणलाई.
5: धन्यवाद. यो चाहिँ बेसिकली हामीले चाहिँ यसलाई चाहिँ जस्ट फिजिकल भन्नाले पनि फिजिकल मेन्टल र तपाईँको कम्युनिटीलाई चाहिँ इन्टरेक्ट गरेर कसरी वेलबिङ हुन सकिन्छ भन्ने नजरले हामीले यसलाई चाहिँ प्रमोट गरिरहेको छौँ. हाम्रो पहिलो हाम्रो एम भनेको चाहिँ एउटा मेडिटेसन अथवा योगाहरूको केही सानो एउटा देखि स्टार्ट गरेर रनिङ गर्न चाहनेहरूको लागि चाहिँ 10K रनिङ हुन्छ, वक गर्न चाहनेको लागि चाहिँ 5K वक अराउन्ड द लेक. अब तपाईँको लेकको वरिपरि हिँड्दा नि त्यसलाई चाहिँ अलिकति हामीले चाहिँ मेन्टली पनि अलिकति डिस्ट्रेस हुने वेलबिङको लागि बेटर हुने खालको इन्भाइरोमेन्ट हुन्छ कि भनेर त्यो लोकेसन चुज गरेको हो हामीले. त्यो हुन्छ. त्यसपछि चाहिँ हाम्रो त्यहाँनिर कल्चरल वर्कसपहरू हुन्छ जहाँ चाहिँ कल्चरल म्युजिक कल्चरल डान्सेसहरूको चाहिँ एउटा तपाईँको वर्कसप वेयर यु क्यान गेट इन्भल्भ. अब मान्छेहरूलाई तपाईँलाई हामीलाई थाहा भएकै कुरा हो जहाँ म्युजिक हुन्छ डान्स हुन्छ द्याट गिभ्स अस ह्याप्पिनेस एन्ड इट्स अ बिग फ्याक्टर फर आवर वेलबिङ भनेर चाहिँ हामीले चाहिँ मान्छेहरूलाई इन्भल्भ नै गरेर इन्गेजै गरेर चाहिँ मान्छेहरूलाई चाहिँ मेन्टली र फिजिकली नै एउटा बेनिफिट हुने खालको इभेन्ट गरेको हो. अन द टप अफ द्याट त्यहाँनिर हाम्रो फुड नेपालीज फुडको पनि स्टलहरू हुन्छ वेयर पिपल क्यान होइन सेलिब्रेट हाम्रो फुडलाई पनि सेलिब्रेट गर्नु एउटा मौका हुन्छ. हामीले टार्गेटेड अडियन्स भनेको चाहिँ तपाईँको लोकल कम्युनिटी एन्ड वाइडर कम्युनिटी भएको कारणले गर्दाखेरि चाहिँ अलिकति फास्ट खालको चाहिँ कल्चरल वर्कसपहरू पनि गरेर चाहिँ हामीले वेलबिङलाई चाहिँ प्रमोट गर्ने कोसिस गरेको.
3: ओके, भनिसकेपछि धेरै नै डिफ्रेन्ट खालको चाहिँ तपाईँहरूको इभेन्टहरू रहेछ, सानसानो इभेन्टहरू. सो द्याट त्यसमा चाहिँ अब अघि तपाईँले भन्नुभएको जस्तै अब मेन्टल वेलबिङ, फिजिकल वेलबिङ एन्ड सोसियल वेलबिङ होइन, त्यो सबै कुरालाई चाहिँ समेट्नको लागि. भनिसकेपछि यो सबै हेर्दाखेरि त आई थिङ्क यो ठुलो स्केलमा चाहिँ यो तपाईँहरूले अर्गनाइज गर्नुपर्ने हुन्छ. यसको लागि अब ठाउँ पनि ठुलै चाहियो, जुन चाहिँ तपाईँले जुली रोज स्टेडियम चाहिँ यो इभेन्टको भेन्यूको रूपमा राख्नु भएको छ. अब यसमा त अलिकति फाइनेन्सियल साइड अफ थिङ्सहरू पनि आउँछ, यसमा तपाईँहरूले कसरी मिलाउनु भएको छ? अब सम्पूर्ण रूपमा चाहिँ सगरमाथा गोर्खा नेपाली कम्युनिटीले नै बेहोरिरहेछ कि तपाईँहरूले त्यहाँको स्थानीय निकायहरूबाट पनि केही मदत पाउनु भएको छ कि, त्यो विषयमा पनि अलिकति प्रकाश पारिदिनुहोस् न.
5: धन्यवाद. मेन एम यो कसरी गर्ने भनेर चाहिँ हामीले सोच्दाखेरि चाहिँ हाम्रो जति पनि त्यहाँनिर इन्भल्भ हुने मेम्बर्सहरू हुनुहुन्छ अथवा जो पनि त्यहाँ रनिङ गर्ने वक गर्ने इच्छुक व्यक्तिहरू हुनुहुन्छ उहाँले रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ. रेजिस्ट्रेसन फीको लागि चाहिँ हामीले चाहिँ £15 राखेका छौँ. त्यहाँ आउनुको लागि उहाँलाई कस्ट परेन, इट्स फ्री इभेन्ट भनौँ. तर त्यहाँ आएर इच्छुक व्यक्तिहरूले चाहिँ त्यहाँ आएर चाहिँ डोनेट गर्न सक्नुहुन्छ. त्यही डोनेसनको तर्फबाट डोनेसनबाट नै हामीले चाहिँ मोस्ट अफ द कस्टहरू कभर गर्ने. अन द टप अफ द्याट कम्युनिटीले पनि सपोर्ट गर्छ अनि हामीले वी आर अप्रोचिङ लोकल बिजनेसेस एन्ड इन्डिभिजुअल्स हु वन्ट टु कन्ट्रिब्युट ओर डोनेट अथवा स्पोन्सर गर्न चाहनेहरूलाई उहाँलाई पनि एप्रोच गरिरहेका छौँ. त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटी प्लस हाम्रो लोकल स्पोन्सर्सहरूबाट चाहिँ हामीले चाहिँ जेनेरेट गरेर चाहिँ इभेन्टलाई चाहिँ फन्डिङ गर्ने चाहिँ हाम्रो एम छ.
3: हजुर. र अब तपाईँले अघि भन्नुभएको जस्तै यहाँनिर कल्चरल साइड अफ थिङ्स पनि तपाईँहरूकोमा चाहिँ यहाँनिर रहेछ, जस्तो कि अब कल्चरल वर्कसप्सहरू भन्नुभएको छ. सम्पूर्ण चाहिँ आसफोर्ड बेस्ड कल्चरल ग्रुपहरूले नै यसलाई चाहिँ कभर गर्दै हुनुहुन्छ कि तपाईँहरूले चाहिँ वाइडर कम्युनिटीमा पनि यसको लागि केही मद्दत माग्नु भएको छ अथवा उहाँहरूको इन्भल्भमेन्टको लागि पनि तपाईँहरूले चाहिँ नि अपिल गर्नुभएको छ, के कस्तो छ मलाई सोध्न मन लाग्यो यो पनि.
5: हजुरले अघि भनिहाल्नुभयो यो एकदम ठुलो हुनु सक्ने इभेन्ट हो. तर यो पालि हामीले चाहिँ एउटा सानो स्मल स्केलमा लेट्स ट्राई अन स्मल स्केल अनि त्यसपछि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ यसको फिडब्याक अनुसार चाहिँ हामीले चाहिँ यसलाई अझै बृहत् बनाउन सक्छौँ भन्ने हेतुले चाहिँ यो इभेन्ट कोअर्डिनेट गर्दैछौँ. अहिलेको सिचुएसनमा चाहिँ हामीले चाहिँ लोकल कम्युनिटिजहरूलाई नै एप्रोच गरेका छौँ. अब हाम्रो विभिन्न भाषिक जातीय सङ्घ संस्थाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अफिसियली हामीले चाहिँ आह्वान र निमन्त्रणा गरेका छौँ उहाँको वर्कसपको लागि, उहाँको कन्ट्रिब्युसन र इन्भल्भमेन्टको लागि. त्यहीँबाट चाहिँ कभर हुन्छ हाम्रो मोर लेस आसवर्ड अथवा केन्ट बेस्ड अर्गनाइजेसन्सहरू अथवा इन्डिभिजुअल्सहरूबाट नै यो चाहिँ हामीलाई चाहिँ सपोर्ट हुन्छ कल्चरल साइड अफ इभेन्टमा चाहिँ.
3: ओके. र अब यो त तपाईँले भन्नुभएको जस्तै अब फर्स्ट एभर यस प्रकार यस्तो खालको प्रोग्राम गरिराख्नु भएको छ, इभेन्ट गरिराख्नु भएको छ तपाईँहरूले. अब यो चाहिँ सालै पछि तपाईँहरूले गर्दै जानुभयो भने त अभियसली यसको पनि जुन स्वरूप परिवर्तन हुँदै जाला, यो अझ ठुलो हुँदै जाला, अझ धेरै महानुभावहरूलाई, अझ धेरै ठाउँका चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई यसले अट्र्याक्ट गर्न सक्ला. त्यो चाहिँ एकदमै राम्रो एउटा इनिसिएटिभ हो, राम्रो एउटा चाहिँ एउटा सुरुवात हो जस्तो लाग्छ. वेल डन, अनि तपाईँहरूलाई धेरै धेरै शुभकामना है त.
5: धन्यवाद, थ्याङ्क यू.
3: ओके, र अब सुप्रभालाई धेरै धेरै धन्यवाद पेसेन्टली अहिलेसम्म हाम्रो कुरा सुनिरहेकोमा है. र अब हामीले छोटो ब्रेक लिन्छौँ, म्युजिकल ब्रेक, त्यस पश्चात चाहिँ मैले सुप्रभासँग कुरा गर्नेछु. एकैछिनको लागि फेरि पनि धैर्य धारण गरिदिनु है त सुप्रभा.
4: थ्याङ्क यू.

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बारेन शाहले सदनको रोस्ट्रमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ। पार्टी कार्यशालामा बालेनप्रति आक्रामक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ।
4: प्रश्नोत्तर भन्नुहुन्थ्यो मान्य सांसदहरू, लौन त गरौँ, म तयारै छु। उहाँले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि, एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो। यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो? अचानक के सन्देश दिन खोजेको? कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँै हुँदैन। तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ, अस्ति नै एमालेलाई मासु भात भन्थे। मासु भात मात्रै होइन, भात मात्रै होइन, उनको त समर्थन गरेर कुरा छन् अहिले पनि। यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात।
3: एमाले अध्यक्ष ओलीले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ। चुनावपछि पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभयो।
4: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने। यो नतिजा अन्तिम नतिजा, यथार्थ नतिजा होइन। यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्नसँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। त्यस्ता कुराहरूलाई विश्लेषण गरेर दरो उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरीह बन्नु परेको बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै न्यौपाने,
5: हामीले संविधानमा लेख्यौं अदालतको आदेश निर्देशन फैसला मान्नुपर्छ, हामीले कानूनमा भन्यौं ढिलो न्याय पाउनु न्याय पाउनु होइन, त्यसैले न्याय छिटो दिनुपर्छ भन्यो। एक त फैसला हुँदैन, दोस्रो फैसला भइसके पछाडिको गति यो छ। अब फैसला कार्यान्वयनको जिम्मा हामीसँग भइसके पश्चात सभामुख ज्यू मार्फत यसमा चाहिँ सम्बन्धित सरकारवाला, मैले यी क्याटेगोरिकल्ली जस्तो यो समलिङ्गी विवाहलाई मान्यता दिन समिति गठन गर्नु, समलिङ्गीहरूका सन्दर्भमा 64 साल 9 महिना 6 गते बोल्यो विवाहलाई मान्यता दिनु भनेर, आज विवाह गर्ने उमेरै सिद्धिसक्यो होला। राज्य सुप्रिम कोर्ट भन्छ मान्यता दिए, आजसम्म राज्यले दिँदैन, भनेको यसले पार्ने प्रभाव त्यस्तो छ।
3: अब खबर फटाफट।
6: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी शुरू, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38 उजुरी दर्ता, मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा एउटा बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर, दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे, सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौडामा बसाई सरेर आउनेको संख्या बढ्दो, सबभन्दा बढी तराईका 12, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौडा सर्दै।
3: नेपालले आउँदो जुलाईमा नेदरल्याण्डसमा हुने नेपाल नेदरल्याण्डस र नामिबिया बीचको आईसीसी क्रिकेट विश्वकप लीग 2 सिरिजको तयारी जर्सीमा गर्ने भएको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काका अनुसार नेपाली टोलीले क्याम्प सहित जर्सीको टोलीसँग 2 एक दिवसीय खेल समेत खेल्नेछ। जर्सी हाल लिग टू भन्दा तल्लो श्रेणीको च्यालेन्ज लिगबाट छनौट भएर विश्वकप छनौटका लागि छानिएको टोली हो। नेपालले जर्सीसँग आउने जुलाई 13 र 15 एक दिवसीय खेल खेल्नेछ। लिग टूको अन्तिम दुई सिरिज बाँकी रहँदा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै पाँचौं स्थानमा छ। शीर्ष चारमा पर्न नेपालका लागि यो सिरिज महत्वपूर्ण छ। नेपालले लिग टूको अन्तिम सिरिज भने ओमान र क्यानाडासँग ओमानमै खेल्नेछ।
2: यो BFBS गोर्खा रेडियो हो।

एफपी गोर्खा रेडियो कार्यक्रमले हामी गोदलीको तेस्रो घण्टामा छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु फेरि पनि म सिनेको तर्फबाट। हरेक सोमबारदेखि शुक्रबारसम्म युकी टाइम चार देखिरहेको छ, यो भने 7 बजेसम्म 3 घण्टाको लागि। र मेरो हजुर स्वप्न सुमन ऋषिगरी अभिज्ञको आवाजमा यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ श्रोता। कार्यक्रममा रहने गर्नुहोस् अहिलेको यही समयमा, र अवश्य पनि हामी फाइनल आवरमा भने आज तपाईँलाई भरपूर मनोरञ्जनहरू म गराउँदै गर्ने नै छु गीत सङ्गीतहरूको साथमा। ऋषिगरी श्रोता, अहिलेको यो आवरमा अब विभिन्न जानकारीहरू त रहने नै छ। 105.4 MHz ट्रेन गर्नुहोला तपाईँको एरियामा, रेडियो एक्सेस नभएको खण्डमा तपाईँले बिएफपिएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भन्नुहोलालाई सुन्न सक्नुहुनेछ। र कार्यक्रममा अहिलेलाई भने एकदेव लिम्बुको आवाजमा, र यसै गरी समीर श्रेष्ठ, तिम्रो मुस्कान।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

पीएफपी स्कोरका रेडियो अहिले हामी कार्यक्रम गोजलीको यो आखिरी घण्टामा छौ श्रोता र समय 6:29 गएको छ र अवश्य पनि यो मिठो गीत सुनिसक्नु भएको छ तपाईँले अहिले यो समय सालै जो गीत रहेको थियो के होला तिम्रो नाम गगनपुर र साथीहरूको आवाजमा यसै गरी यो समयमा हामीलाई श्रोताहरूले विभिन्न ठाउँहरूबाट पनि सुनिरहनु भएको छ र हामीलाई हाम्रो नियमित श्रोता जसरी हुनुहुन्छ कैलाश लिम्बू भाइले पनि यहाँ अनुरोध गर्नुभएको छ नमस्कार सुनिया दिदी भन्नुभएको छ र नमस्ते भाइ गुड इभिनिङ वेन्सडेको कार्यक्रम गुदुली सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ थ्याङ्क यू सो मच भाइ र सुनिया दिदी हजुरकै रुजाइमा सिङ्गर राजेश पायल राईको कुनै एउटा सङ्ग राखिदिनु पर्यो आफ्नै अभिरुचिमा उहाँले आफ्नो रिलेटिभ्स फेसबुक फ्रेन्ड्स गुदुली कार्यक्रम लिसनर्सहरूलाई सङ्ग सुनाउन चाहन्छु भन्नुभएको छ कैलाश लिम्बू फ्रम डनिटन युके भन्नुभएको छ र एकदमै मिठो सालैजो गीत भर्खरै पनि थियो भनेर चाहिँ उहाँले जानकारी गराउनु भएको छ र अवश्य पनि भेराइटी अफ सङ विभिन्न जनरसहरूको गीतहरू चाहिँ तपाईँले सुन्न सक्नुहुनेछ र अब पनि कैलाश भाइको अनुरोधमा अब पनि म यहाँ एउटा राजेश पायल राईको अवश्य पनि गीत राख्ने नै छु तपाईँको माझमा र यो समयमा चाहिँ म यो गीत तपाईँलाई अवश्य पनि राख्ने नै छु र यो गीत चाहिँ फैलियो माया रहेको छ एकदमै पुरानो गीत रहेको छ र तपाईँको लागि भनेर चाहिँ अवश्य पनि म यो गीत राख्ने नै छु र अवश्य पनि श्रोता यो समय भरपूर मनोरञ्जनहरू तपाईँले लिइरहनु भएको छ कार्यक्रम गुदुलीमा र यो फाइनल आवरमा चाहिँ अवश्य पनि मनोरञ्जनको साथमा विभिन्न जानकारीहरू पक्कै पनि रहनेछ र अहिलेलाई भने कैलाश लिम्बू भाइको अनुरोधमा यो गीत एन्जोय गर्नुहोस्

BFBA स्कोरकार रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समयमा गुदुलीको आखिरी घण्टामा त्यसै गरी ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि म केही जानकारी तपाईँको माझमा राख्ने नै छु र अब मैले ब्रेकन फ्रिडम परेड चाहिँ यो चाहिँ 7th of June हुन गइरहेको छ त्यसै गरी क्यू जालाको बर्थडे चाहिँ 20th of June हुनेछ भने आरजेआरको बर्थडे 27th of June यो चाहिँ 1 आरजेआरको सन्दर्भमा रहेको छ त्यसै गरी क्युजेएसको बर्थडे चाहिँ 19 September 26 हुन गइरहेको छ यसै अनुसार अवश्य पनि जानकारी लिइरहनुहोला भन्न चाहन्छु र कार्यक्रममा यो आवरभरि मनोरञ्जनकै क्रम छ श्रोता मिठा मिठा गीत सङ्गीतहरूको साथमा मनोरञ्जन लिइरहनु भएको छ र अब पनि यसै गरी फेरि पनि पलाइसकेको छ अर्को गीत राख्ने क्रम र तपाईँको माझमा राख्ने रहेछु अहिलेको लागि भने अर्ज किया हेरेको छ अनुप जैनको आवाजमा

0: गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: EFBS गोर्खा रेडियो।

पीएफबीएस गोर्खा रेडियो कार्यक्रम अहिलेको दिल्लीमा हुनुहुन्छ म सिनेको साथमा र समय हामीसँग सात बजेको लागि अब पनि बाँकी रहेको छ बाह्र मिनट र यसै क्रममा आउनुहोस् अब पनि केही ब्रिगेड इभेन्ट्सहरूको बारेमा जानकारी तपाईँको माझमा राखिहालौँ र अब हुन गएको छ यो RI-26 पास अफ द स्क्वायर यो चाहिँ 2nd of July 2026 थर्सडेको दिन हुन गइरहेको छ र यसै गरी यो गोर्खा ट्रेनिङ कम्पनीको चाहिँ 75th birthday 31st of July हुनेछ एक्स ट्रेल वक चाहिँ अब पनि 11th लिएर 14th September हुन्छ र विशेष गरी यसै अनुसार चाहिँ तपाईँ आफूलाई पनि ट्रेन गरिरहनु भएको होला यो पनि क्वार आइकनिक जसरी इभेन्ट पनि रहेको छ अब हेर्दा हेर्दै सेप्टेम्बर मन्थ पनि आइनसक्ने हुन्छ होइन र अब हामी हेर्दा हेर्दै यो 2026 जुन मन्थमा पनि प्रवेश गरेका छौँ समय भन्ने कुरा पनि यत्तिकै छिटो गइ नै हाल्छ र कार्यक्रममा रद्द गर्नुहोस् अब पनि आउनुहोस् फेरि पनि लागिहालौँ अर्को एउटा मिठो गीत राख्ने क्रमतर्फ गीत सङ्गीतहरूको साथमा मनोरञ्जन लिइरहनु भएको छ र अहिलेलाई भने यो मिठो गीत रहेको छ गोली कोहीले एन्जोय गर्नुहोला

0: Pe Line Buddy.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: एमाले अध्यक्ष केपी ओली वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई ज्ञानेन्द्र कालको सहायक जस्तै भन्दै कुनै विवरण नदिने अडान लिनु भएको छ। काठमाडौँमा पार्टी कार्यशालामा सम्बोधन गर्दै ओलीले सम्पत्ति विवरणका लागि खरानी उठाएर लैजान चुनौती दिनुभएको हो।
4: त्यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कुभन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सोकल्ड आयोग बनाएका थिए, नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, खोइ कसलाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको। यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन जे जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको, प्रतिशोधको पोको, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने? मैले सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ, उठाएर लैजा सरकार, के को सम्पत्ति विवरण?
3: पार्टीका केही नेताले नेतृत्व परिवर्तनका लागि दबाब दिइरहेका बेला एमाले अध्यक्ष ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ। पार्टी कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओली,
4: सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, त्यसका निम्ति होइन। जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कहीँ आशंका हुन सक्छ, मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
3: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो।
5: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मङ्सिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
3: सेनाभित्रको यौन अपराधका अभियुक्तमाथिको मुद्दा सामान्य अदालतमा चलाउने सम्बन्धी बेलायत सरकारको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। यो विषयमा तल्लो सदन कमन्समा बहस चलेको छ। थप वेरिती गिरीबाट।
6: Currently, a victim can choose whether their case is heard in a civilian or a service court. The Armed Forces Bill requires the Defence Secretary to issue guidance to help them decide. But Lib Dem Defence spokesman James McCleary called for an amendment to the bill, saying more victims might come forward if their complaint was dealt with by a civilian judge.
7: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity.
6: Former Defence Minister Andrew Morrison told MPs he didn't feel the civilian justice system was better or quicker.
8: Justice delayed is justice denied. And through the service justice system, these cases are brought to a conclusion far, far more rapidly than they are currently in our civilian criminal justice system.
6: Defence Minister Al Carnes said victims should always be given a choice.
9: The onus must be on giving the victim the preference of choice. And that has come through time and time again. The Atherton report in 2021, there's been a huge amount.
3: मकवानपुरको हेटौडामा जारी बागमती कप टी20 क्रिकेट प्रतियोगितामा ललितपुर र भक्तपुर विजयी भएका छन्। हेटौडा छको गौरीटार रङ्गशालामा पहिलो खेलमा ललितपुरले नुवाकोटलाई 30 रनले हराएको हो भने दोस्रो खेलमा भक्तपुरले काठमाडौँलाई 1 विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 20 गते तदनुसार मे महिना जुन महिनाको 3 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज तृतीय पनि परेको छ र विश्व साइकल दिवस बुधबारको कार्यक्रम सधैँ तपाईँले म धनुजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा पुरानै लोकप्रिय गीतबाट मैले कार्यक्रमलाई उठान गरिसकेको छु। स्वर्गीय सुर सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतमा शब्द भने नागेन्द्र थापाको रहेको थियो र संगीत गोपाल योञ्जनको र आवाज भने स्वयं स्वर्गीय नारायण गोपालको रहेको थियो र यो सांगीतिक कोशीलीबाटै कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सन्देश त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डे अन्तर्गत आजको बसाईमा भने हामीले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसँग समसामयिक विषयवस्तु त्यसमा पनि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तरको क्रममा सीमाको विषयमा विवादित विषय बोल्नु भएको छ। त्यसमा पनि नेपालले भारतको जमिन मिचेको र भारतले त लामो समयदेखि नेपालको जमिन उपभोग गर्दै आएको छ त्यसमा पनि उसको आफ्नो राष्ट्रिय सेना राखेर र यो सामरिक महत्वको विषय त्यसमा पनि लिपुले कालो पानी यो र त्यसपछि गएर सुस्ता यो त सार्वजनिक रूपमा विवादमा आएको विषय तर यस पटक भने सरकार प्रमुखले प्रतिनिधि सभा त्यसमा पनि विचार पुर्याएर बोल्नुपर्ने विषयमा व्यक्त गरेको विषयमा कानुनी र समष्टिगत राख्नुमा यसलाई कसरी हामीले ग्रहण गर्ने र यो कुनै रणनीति हो कुनै छलकपट हो या ध्यान कतै आकर्षण गर्न खोजिएको हो यो के हुन सक्छ कानुनी रूपमा राजनीतिक रूपमा जोडिएको यो विषयलाई आज मैले कुराकानी गरेको छु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानी उहाँकै चेम्बर थापाथलीमा गएर गरिएको यो कुराकानी हो रेकर्डेड कुराकानी सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ सम्पादकीयलाई लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयले स्थान दिएका छौँ भने साथमा मिठा मिठा गीत संगीत छँदैछ।

दीपक खरेलको आवाजमा रहेको यस गीतमा संगीत भने शम्भुजित बास्कोटाको रहेको थियो र शब्द भने सोहानी शाहको रहेको थियो र यो सांगीतिक कोशेली सँगसँगै अब भने लागौं सधैँ त हामीले कार्यक्रम समावेश गर्ने विषय वस्तुमा सम्पादकीय तर्फ आजको सम्पादकीय लिएका छौं यी कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ सनसेट कानूनका सकारात्मक सम्भावना। यो शीर्षकमा सम्पादकीय लेख्दछ यी कान्तिपुरले भौतिक संरचना निर्माणलाई आम नागरिकले विकासकै पर्यायका रूपमा बुझ्छन्। खास गरी सड़क, पुल, खानेपानी, सिंचाई, जलविद्युत जस्ता विकासका पूर्वाधारसँग सम्बन्धित आयोजनाले नागरिकका जीवनलाई सहज बनाउँछन्, रोजगारीको सम्भावना र व्यावसायिक अवसर सिर्जना गर्छन्, देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि योगदान दिन्छन्। आयोजना निर्माणको गति जति तीव्र भयो उति नै छिटो लाभ प्राप्त हुन्छ। हामी कहाँ भने आयोजनाको निर्माण गति यति सुस्त हुने गरेको छ कि ती वर्षौंसम्म पनि पूरा हुँदैनन्। म्याथपको चक्रमा रोमलीय र जीर्ण आयोजना का रूपमा परिचित हुने गरेका छन्। त्यस्ता आयोजनाले न विकासको आत्मसन्तुष्टि दिन सक्छन् न त लाभ नै। विकासको काम भइरहेको विश्वमै नागरिकलाई दशकौं बिताउनु पर्छ। यसै पृष्ठभूमिमा सरकारले सनसेट कानून ल्याउन खोजेको छ। कानून निर्माण भए कार्यान्वयनमा आएसँगै पूर्वाधार निर्माण कार्यले गति पाउने अपेक्षा गर्न सकिन्छ। हामी कहाँ कुनै पूर्वाधार निर्माणका लागि ठेक्का दिने प्रक्रियादेखि नै समस्या सुरु हुन्छ। नियममा भए पनि साइट क्लियरेन्सको काम नै पूरा नभई ठेक्का लाग्छ अनि वर्षौंसम्म रुख काट्ने, बिजुलीको पोल हटाउने, मुआवजा वितरण गर्ने जस्ता काममै बित्ने गर्छ। चार पुस 2080 तत्कालीन प्रधान सेनापति प्रभुराम शर्माले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बताए अनुसार काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याकमा सबै प्रक्रिया पूरा गर्दा पनि चारवटा रुख काट्न 9 महिना लागेको थियो। नारायणगढ बुटोल सड़क विस्तार योजनामा रुख काट्न भएको ढिलाइले अवरोध निम्तिएको थियो। अहिले पनि काँगरभिट्टा लौकही तथा मैलेखु मुगलिङ सड़क खण्डको काममा बिजुलीको पोल सार्ने काममा समस्या सिर्जना हुँदा अवरोध आइरहेको छ र अन्तर मन्त्रालय समन्वयको बलियो संरचना तयार नहुँदा देशभरका साना ठूला आयोजना मर्कामा पर्ने गरेका छन् भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, त्यस्तै मुआवजा वितरणले पनि समस्या निम्ताउने गरेको छ। निर्माण सामग्री उत्खननका क्रममा पनि विवाद निम्तिने गरेको छ। पूर्वाधार निर्माणबाट तत्काल देखिएका र दीर्घकालमा देखिन सक्ने नकारात्मक असरको सम्भावनाका कारणले स्थानीयवासीले अवरोध पनि गर्ने गरेका छन्। यसले पनि निर्माण कार्य शुरू भइसकेको आयोजनाको गतिलाई सुस्त बनाउने गरेको छ। त्यस्तै प्राय निर्माण व्यवसायीहरूले पनि आफूले ठेक्का लिएको आयोजनालाई समयमै पूरा गर्नका लागि इमान्दार पहल गरेको पाइँदैन। निर्माण कार्य ढिला हुन साथ सम्बन्धित आयोजनाबाट नागरिकले पाउनु पर्ने

0: सनसेट कानूनको मुख्य उद्देश्य नै पूर्वाधार निर्माणको कामसँग सम्बन्धित सबै अवरोधलाई हटाउने हो। यो कानूनले जग्गा अधिकरण समयमै नहुने, समयमै वातावरण प्रभाव मूल्याङ्कन ईआईए स्वीकृत नहुने, स्वीकृत भएको ईआईए अनुसार रुख काट्न नपाइने जस्ता समस्यालाई सहजीकरण गर्नेछ। अहिले यही कानूनको मस्यौदामा काम भइरहेको छ। मस्यौदा भए अनुसारकै कानून लागू भएमा भविष्यमा कुनै निकायले कानून अनुसार छिटो काम गर्न नमाने प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति हुन्छ र त्यो समितिले सिधै काम गर्न आदेश दिनेछ। ढुङ्गा गिटी बालुवाका सन्दर्भमा सम्बन्धित आयोजनाले नै ईआईए रिपोर्टमा कति झिक्ने, कहाँबाट झिक्ने उल्लेख गर्नुपर्छ। निर्माण सामग्री पालिकाहरूको अधिकार क्षेत्रभित्र पर्ने भए पनि यसबारे सम्बन्धित आयोजनाले सार्वजनिक सुनवाई गर्नुपर्छ। यी सुनवाईमा कुन ठाउँबाट कति झिक्ने भन्ने स्पष्ट खुलाउनु पर्छ। लामो समयसम्म रुग्ण भएर बसेका ठेक्का सम्पन्न गर्न यो कानूनले सघाउँछ। निष्कर्षमा पूर्वाधार निर्माणको प्रक्रियालाई तीव्र बनाउनु र यस क्रममा आउने समस्या समाधानमा तत्कालै सहजीकरण गर्नु यो कानूनको उद्देश्य हो भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। हामी कहाँ पूर्वाधार निर्माणमा देखिएका समस्या र त्यसलाई सम्बोधन गर्नका लागि चाहिएको कानूनी प्रबन्धलाई सनसेट कानूनले सम्बोधन गर्न सक्छ, तर यस्तो कानून समस्या रहित भने हुँदैन, किनकि यो सुपर कानून जस्तो हो। यसअघि अभ्यासमा रहेका कानून र प्रक्रियालाई हस्तक्षेप गर्न सक्छ, निष्क्रिय बनाइदिन सक्छ। यो कानूनले प्रधानमन्त्रीलाई पनि थप शक्तिशाली बनाउनेछ। यसबाट प्रधानमन्त्रीमा शक्ति केन्द्रीकरण हुने हुँदा मनोमाने निर्णय लिने जोखिम बढ्छ। शक्ति अभ्यासले बढी प्राथमिकता पाउन सक्छ। स्थानीयको जायज सरकारलाई पनि व्यवस्था गर्ने, उनीहरूको सांस्कृतिक तथा सामुदायिक संवेदनशीलतालाई मिच्ने र कथित विकास लाद्ने काम हुन सक्छ। जबकि विकास निर्माणको काममा स्थानीय विश्वास, अपनत्व, सहभागिता अहिले विश्वभर उठिरहेको ज्वलन्त विषय हो। त्यसलाई नजरअन्दाज गर्न पनि मिल्दैन। अर्कोतर्फ ईआईए सार्वजनिक सुनवाई र लागत रुख कटान, बिजुलीको पोहोर सार्ने काम, निर्माण अवधि पूरा हुने समस्या, मुआवजा जस्ता पक्षलाई पनि देखावटी बनाइने जोखिम हुन्छ। सनसेट कानून छोटो अवधिका लागि मात्र अभ्यास गर्न सकिन्छ, खास गरी अहिलेसम्म जमेर रहेका समस्यालाई सम्बोधन गरेर पूर्वाधार निर्माणको काममा तीव्र गति सृजना गर्ने सकारात्मक उद्देश्यका साथ यसलाई प्रयोगमा ल्याउनु उचित नै हुन्छ। नेपालमा पनि सरकारले 10 वर्षका लागि यस्तो कानून ल्याउन लागेको हो। भविष्यमा यो कानूनलाई लम्ब्याउने नियति राख्नु हुँदैन। यसले विधि र प्रक्रिया भन्दा शक्ति अभ्यासलाई बलियो बनाउँछ। अर्कोतर्फ कुनै पनि पहललाई प्रधानमन्त्री माथात राख्दैमा पूरा हुने होइन। जस्तो कि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा 17 विकास आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्दै निर्माणका क्रममा आउने अवरोधलाई सहजीकरण गर्ने उद्देश्य सहित प्रधानमन्त्री कार्यालय माथात राखिएको थियो, तर यस्तो आयोजनाको गति पनि सुस्त नै पाइन्छन्। सनसेट कानूनको अभ्यास नयाँ भएकाले यसको प्रभाव प्रतीक्षा गर्नुपर्ने हुन्छ। मुख्य ध्येय भने नियमित कानूनका प्रावधानलाई सुधार गर्ने र प्रक्रियाहरूलाई पनि चुस्त बनाउने तर्फ हुनुपर्छ भन्दै एकान्तिपुरले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। अब यो सम्पादकीय पछि लागौ छोटो विश्राम तर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो छोटो विश्राम सँगसँगै अब भने सधैँ जस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ लागौं।
4: नमस्ते बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इश्यू अफ द डेमा आज म वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेजीको ल चेम्बरमा आइपुगिसकेको छु थापाथली। आजको विषय चाहिँ हामी नेपालको समसामयिक त्यसमा पनि प्रधानमन्त्री बालिन्द्र शाहले प्रतिनिधि सभामा सीमासँग जोडिएको विषय जुन अभ्यक्त गर्नुभयो त्यसमा अहिले व्यापक छ।

0: चर्चा अथवा चाहिँ यसमा चाहिँ प्रतिक्रियाहरू सञ्चार माध्यममा तपाईँहरूले सुनिसक्नु भएको छ र कानुनी तौरबाट हेर्दाखेरि अथवा चाहिँ यसको चाहिँ भाषागत रूपमा चाहिँ हामीले यसलाई चाहिँ हामीले विश्लेषण गर्नुपर्दाखेरि प्रधानमन्त्रीले बोलेका कुराहरू कति त्यो आधिकारिक छ र उहाँले कसरी त्यो कुरा व्यक्त गर्नुभयो कुन तरिकाले गर्नुभयो भोलि यो कानुनी रूपमा चाहिँ यसको चाहिँ अब बहस पैरवी हुँदाखेरि यसले कस्तो रूप लिन्छ र यसले दीर्घकालीन रूपमा चाहिँ हाम्रो देशको चाहिँ सार्वभौममा कतिको असर पर्छ कुटनीतिक रूपमा कतिको असर पर्छ यही सन्दर्भसँग छोटकरीमा कुराकानी गर्दैछौँ। कार्यक्रममा स्वागत गरिहालेँ बाल्किन सर, कार्यक्रम स्वागत छ यहाँलाई।
1: नमस्कार, धन्यवाद।
0: अब धेरै कुरा बाहिर आइसकेको छ, सुनिसकेका छौँ, तर मैले सरसँग गर्न चाहेको कुरा चाहिँ कानुनी भाषासँग जोडिएको छ। शब्द शब्द तौलिएर बोल्नुपर्ने प्रधानमन्त्रीले विचार गर्नु पनि एक एक शब्दको अर्थ लाग्ने होइन, प्रोटोकलले दुई नम्बरको व्यक्ति उहाँले प्रतिनिधि सभाको चाहिँ बैठकमा अचानक हात उठाएर बोल्नुभयो, प्रश्नोत्तर कहाँ भयो त्यहाँ त्यही बेलामा आएको कुरा देखियो यहाँ। अब उहाँको पार्टीको सभापति भारत जाँदै हुनुहुन्थ्यो सोमबार, त्यही बेलामा अमेरिकाको एउटा चाहिँ उच्च तहको भ्रमण भइरहेको यही सिनेरियोमा यो शब्द नेपालले पनि भारतको जमिनहरू चाहिँ भूभागहरू चाहिँ कब्जामा लिएको अथवा चाहिँ जमिन उपभोग गरेको भन्ने खालको कुराहरू बोले। अफिसियल्ली आएको त दुई ठाउँको, सुस्ता र कालापानी र लिपुलेको। प्रधानमन्त्रीले जुन कुरा बोल्नुभयो त्यो कुराको तात्विक रूपमा कानुनी रूपमा हेर्दाखेरि यसलाई कसरी बुझ्न सकिन्छ?
1: अब कस्तो हो भने हाम्रो देशको स्वार्थ हाम्रो प्रधानमन्त्रीले बोल्नुपर्छ, भारतको स्वार्थ भारतका मान्छेले बोल्नुपर्छ। नेपालमा यो चाहिँ ऊ छ, सिमाना चाहिँ मेचिएको छ भनेर भारतका कोही मान्छेले प्रश्न उठाएका छैनन् अहिलेसम्म। नेपालले प्रश्न उठाएको छ, भारतले यो ठाउँमा चाहिँ नेपालले मेरो सिमाना मिच्यो भन्ने छैन। अब प्रधानमन्त्रीले हठात बोलिदिनु भयो, त्यसपछि भारतका एसटी मुनि लगायतका मान्छेले यति ठुलो धन्यवाद दिनु हो, धन्यवाद पालेन पालेन सरकार भनेर। अब हेर्दै हेर्दाखेरि हामी अब कहाँ हो यिनको उद्गम स्थल भन्ने कुरो यसले अलिअलि सङ्केत गर्छ र नेपाललाई उहाँहरूले अनावश्यक विवादमा छिराइदिनु भयो। यो फेरि जानी जानी गरेका छ यो काम, र म चाहिँ यदि उहाँले नजानीकन कहिलेकाहीँ बोल्दैखेरि दुईवटा शब्द चिप्लिन्छ, यदि उहाँले नजानेर कुनै उद्देश्य बेगर यो बोलेको भए भोलिपल्ट संसदमा गएर मेरो यो ट्रङ्क स्लिप हो, म यो नेपाली जनतालाई बाट चाहिँ जुन पीडा भएको छ म फिर्ता लिन्छु, आइन्दा मबाट यस्तो गल्ती हुँदैन, मलाई माफी दिनु होला र संसदको रेकर्डमा पनि हटायौँ भनेर भन्नुपर्थ्यो। उहाँ अहिलेसम्म अडान लिएर बस्नुभएको छ, त्यसपछि पर चाहिँ तपाईँको हिजो प्रवक्ताले पनि रप्पु भरेका छन्, परराष्ट्र मन्त्रालयको प्रवक्ताले पनि रफुदार काम गरेका छन्। अब भोलि नेपाल र भारतको बिचमा वार्ता हुँदा पहिले त एकैचोटि प्रधान लेभल मन्त्री लेभलमा त हुँदैन, कर्मचारी लेभलमा हुन्छ। अब भारतले के भन्छ भने तपाईँको प्रधानमन्त्रीले हाम्रो क्षेत्र मिचिया त भन्नुभयो, तपाईँ कालापानी र लिपुलेखको वार्ता गर्नुभन्दा अगाडि तपाईँले मिचेको क्षेत्र चाहिँ छोडिदिनुहोस् न हामीलाई, अनि हामी कालापानी र लिपुलेखमा वार्ता गरौँला भने भने त्यसको हैसियत नेपालको हैसियत के हुन्छ? यो त कस्तो हो भने नेपालको प्रधानमन्त्री नेपालको तलब भत्ता खाने काम चाहिँ उसो गर्ने। अब यो यो यो यो कुरा गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीका दुईवटा घटना, एउटा यहाँको बोलाइ लगतै पछि तपाईँको रवि लामेछानेलाई भारतमा फुल वर्षाको कुरो गरेका छ। मैले सिक्किमको सुनन्दन दत्त रेको किताब पढेको छु, जब सिक्किममा लेन्डु दोर्जेलाई यही रूपको स्वागत गरिएको थियो, जब सिक्किममा यिनै लेन्डु दोर्जेले विलय गरिदिए अनि ठुलो तकमा पाउन र स्याबासी पाउनका लागि इन्दिरा गान्धीसँग लेन्डु दोर्जे भेट्न आयो, इन्दिरा गान्धीले भेट्न दिएनन्। के भनिन्? सदा सदा खाँदाको देश गुमाउने देशद्रोहीलाई भेट्नु पनि हुँदैन। उनै कालेबुङको ओडारमा यिनी मरे। अब यो दुईवटा घटनाक्रमले हेर्दाखेरि यहाँ भारतको केही केही षड्यन्त्र देखिन्छ।
0: भनेपछि यो जुन हामीले बेला बेलामा सुनिरहेको, इतिहासदेखि नै सुनिरहेको, हामीले छिमेकीहरूले हेर्ने दृष्टिकोण भनेको अलिकति वक्र नै छ होइन। सन् 1950 सन्धि गरियो, त्यसमा अलिकति त्यतिखेरको सरकार चिप्लियो, अहिलेसम्मको कालखण्डमा त्यही नै देखिन्छ। अब दुई दिन अगाडिको चाहिँ घटनाक्रमलाई हेर्दाखेरि पनि धन्न नाटक मञ्चन गरेको जस्तो पनि देखियो होइन. आम सर्वसाधारण र हाम्रो अहिले भइरहेको चिजलाई यसो हेर्दाखेरि अबको कदम चाहिँ के हुनुपर्ने हो? विपक्षीहरूले सफ्ट लाइनमा सरले भने जस्तै बोलिरहेको छ, माफी माग्नुपर्ने, उ गर्नुपर्ने, जनता पनि तिरमिरी झाइ भइरहेको छ, सञ्चार माध्यममा अलिअलि यस्तो समाचार आइरहेका हुन्छन्, त्यही सेरोफेरोमा मैले पनि सरसँग कानुनी रूपमा चाहिँ के हुनसक्छ उपचार, अब प्रधानमन्त्रीलाई एक्सन लिनु पर्यो, कसरी जाने, कुन राइकल जाने, दुई त्यही बाउमा नजिकको सरकार छ होइन, उसको सभापति भारत भ्रमण छ, यहाँले पनि फुलमाला बर्साइरहेको दृश्य देखिसक्यो, षड्यन्त्रै षड्यन्त्र देखियो, अब यो भुमरीबाट कसरी जोगिनु पर्ला जस्तो लाग्छ सरलाई?
1: अघि मैले भने नि प्रधानमन्त्रीको नियत सफा हो भने उहाँले उहाँको स्रोत कुन हो भन्नुभयो,
0: त्यो स्पष्ट
1: स्पष्ट पार्नुभयो, सबनामा देख्नुभयो कि केही खाँदाखेरि त्यो भावना आयो कि, त्यो स्रोत उहाँले भन्नुपर्छ.
0: त्यो कुरा पनि
1: अहिले भन्नु भएन. अब जब यो कुरामा अडान लिएर उहाँ बस्नुहुन्छ, यसले नेपाल र भारतको सम्बन्धमा ठुलो असर गर्छ.
0: भनेपछि रविजी भारतबाट फर्किसके आएपछि यो आइतबार बोलेको घटनाको अझै पर्दाफास अझ
1: हुँदै जान्छ. र मेरो सूचना अनुसार बालनलाई जसले यहाँ ल्याइपुर्यायो नि त्यही शक्तिको इसारामा उहाँले यो कुरो बोल्नुभयो. अब कसले हो भोलि, त्यो शक्ति पछि त आयो हुन्छ, त्यसले यो फिर्ता लिन दिँदैन, योजनाबद्ध अभिव्यक्ति हो यो. त्यसैले बाँकी कुरो चाहिँ नेपाली जनता जान्ने, हामी नेपाली जनता कस्ता रहेछौँ भने गलत काम गर्ने र अपराध नगर्ने मान्छेलाई नेपाली जनताले भोटै हाल्दैन. हाइजाकरलाई पनि हामीहरूले प्रजातन्त्र आनामा भोट हाल्यौँ, टाउको काट्नलाई पनि हाल्यौँ, 17,000 मार्नेलाई पनि हाल्यौँ. अहिले त्यत्रो सिंहदरबार डढाउने र उन चाहिँ अहिले भारतमा घुमिराखेका सभापति, त्यत्रो 5 अदालतमा सहकारी ठगीको मुद्दा लागेका मान्छेलाई हामीहरूले पत्याउँछौँ. हाम्रो 6 प्रजातन्त्रमा यो लोकतन्त्र नेपालीले प्रयोग गर्न अहिले पनि सक्षम रहेनन्, होइन भने किन अपराधी र यस्ता खालका मान्छे चुनाव जितेर आउँदैन.
0: राजनीतिक रूपमा हामी चेतनशील अझै हुन सकेका
1: भए त हुन्छ त. हेर्नुहोस् त, कोदो रोपेर धान फल्छ. अहिलेसम्म हामी नेपाली जनता के गर्छौँ भने कोदो रोप्छौँ अनि धान फलेन भन्छौँ. कोदो रोपे त कोदो फल्छ नि त. अहिलेसम्म नेपाली जनताले रोपेको हो. यत्रा हामीहरूले भोट हाल्यौँ, भोट जितायौँ, आन्दोलन गऱ्यौँ, के गऱ्यौँ, एउटा ठिक मान्छे आयो त. प्रचण्डमा जानुहोस्, बाबुराममा जानुहोस्, केपीमा जानुहोस्, शेरबहादुर कहाँ जानुहोस्, अहिले हुँदै हुँदै बालनमा आउनुहोस्. हाम्रो त क्षमतै रहेनछ यो प्रजातन्त्र प्रयोग गर्न सक्ने. संसारमा यस्तो भएको छ त, संसारमा अपराध गर्ने सिधा सिधी सर्वोच्च सिंहदरबार र संसद भवन डढाएको छ, दमकल आउँदैन त्यही मान्छेलाई. राम र कृष्णजी
0: अहिले हामीले सरकार प्रमुख जो हुनुहुन्छ होइन, प्रधानमन्त्री, त्यसमा पनि प्रोटोकलले 2 व्यक्तिको बोलेका कुराहरूमा हामीले समीक्षा गरिरहेका छौँ, विश्लेषण गरिरहेका छौँ होइन. संसारभरि धेरै नेपालीहरूले एकदम कान ठाडो गरेर हेरिरहेको छ, सूचना पढिरहेको छ, समाचार सुनिरहेको छ. अब सरहरू त यो कानुनी क्षेत्रमा लामो समय अब लागिरहनु भएको, यही अध्ययन पनि यही विषयमा गर्नुभयो, विभिन्न किसिमका चाहिँ मुद्दा मामिलाहरू हेर्नुहुन्छ. अब अहिले यो जुन प्रधानमन्त्रीज्यूबाट आएको मुद्दा, जुन भाषा छ, भोलि कानुनी लडाइँ अथवा चाहिँ यहीँभित्रबाट चाहिँ अलिकति सचेत नागरिकले कसैले सर्वोच्चमा यो विषयमा चाहिँ यो भाषाको त्रुटि हो कि यो सुनिश्चित हो कि भन्ने विषयलाई चाहिँ सरकारलाई विपक्षी बनाएर मुद्दा दायर हुन सक्ने अथवा चाहिँ विपक्षीहरूले सडक तताउन सक्ने के देख्नुहुन्छ स्थिति?
1: अब सडक चाहिँ यो राजनीति कुरा हो नि, यी कानुनी कुरा होइनन्. र सर्वोच्च अदालतले मुद्दा हाल्न सक्छ, कानुनी रूपमा हाल्न सक्छ, तर यो राजनीति कुरो संसदबाटै राजनीतिक रूपमै मिलाउनु
0: मिलान गर्नुपर्छ
1: भन्ने केही फैसला हुन सक्छन् त्यतिखेर. त्यतिखेर पनि अब दुई तिहाईको छाया अहिले अदालतमा पनि छ, अदालत पनि हिम्मत गर्ने.
0: यो त विचित्रको राष्ट्रको कूटनीतिसँग सार्वभौमसँग जोडिएको विषय हो.
1: जी विषय छ. अब संसदको जुन प्रतिपक्षी दलहरू छन् नि, प्रतिपक्षी दल पनि कमजोर अवस्थामा छन् हेर्नुहोस् है यहाँ. अनि एक खालको जमात कस्तो छ भने, मानौ न अहिले यो स्वतन्त्र पार्टी अथवा रवि लामिछाने पालनले यसलाई सिक्किम बनाइदिए, सातवासी अब ठुलो देशको नागरिक भइयो, दिल्ली हाम्रो राजधानी भइयो, बम्बई हाम्रो भयो भनेर सियावासी जनाउने जमात पनि छ नेपालमा.
0: छ
1: त्यो जमात, संसदमा पनि छ,
0: बोलिन्छ अझ पनि बाटोतिर कतै
1: हो त्यो छ. त्यसले चाहिँ यो देश खतरामा छ, देश जोगाउनुपर्छ नेपालीले नै. तर हाम्रो छनोट छ नि, छनोट मान्छेको छनोट, हामी अहिले पनि ठिक मान्छे छान्न सक्ने सक्षम रहेनछौँ. भोटको माध्यमबाट ठिक मान्छे आउँदा रहेछ।
0: यो जुन 23 र 24 लिएर आएको जुन छ यो अहिलेको सरकार छ त्यो सरकारले पनि निकास दिन सक्ने
1: मैले चाहिँ के देखेँ भन्दा म चाहिँ के देख्छु भने समस्या संविधानमा छ, संविधानमा छ, समस्या क्यामेरामा छ। हामी क्यामेरा मेन भेरेका छौँ, क्यामेरा फेर्नु पऱ्यो। 72 साल अथवा 63 सालदेखि यो क्यामेरा रूपी संविधान छ नि, यसले कति उन्नति गर्यो त
0: यो विषयमा पुनर्विचार।
1: क्यामेराको खराब हो कि क्यामेरा मेन खराब हो? हामीले क्यामेरा मान्दा कति
0: अहिले त धेरैले यो अहिलेको नयाँ संविधान त राम्रो एकदमै भन्ने हामीले पनि
1: राम्रो चाहिँ किकासका लागि भने यो संविधान सभाले बनाएको संविधान सभाले सिक्किम विलय गरौँ, संविधान सभाले बनाएको संविधानले नेपाल विलय गर्छ
0: 70को दशकमा
1: यहाँ चाहिँ तपाईँको यो खतरा देखियो र जो शक्तिले बनायो नि ती शक्तिबाटै परिचालित मान्छेले यो यस्तो कुरो देख्छन्।
0: हजुर, लगभग हामी कार्यक्रमको पछाडितिर छौँ बागिन सर, होइन? अब सीमाको विषयबाट उठेका यी कुरा हुन् सर, पनि अफ द रेकर्डमा अघि भनेको कुरालाई यसो हामीले पुनर्विचार गर्नुपर्दाखेरि चाहिँ पक्का हाम्रो सीमाको समस्या चाहिँ कहाँ कहाँ छन् वास्तवमा?
1: यो मैले त के देख्छु भने यो सीमाको मात्रै समस्या होइन, भारतसित दुईवटा सुस्ता र कालापानी रेकर्डेड, अरू ठाउँमा नेपालको समस्या छैन, अलिअलि इलामतिर छ,
0: भारतले नबोलेको कुरा
1: हाम्रा नेताले बोल्दिए नेता। तर म चाहिँ के देख्छु भने नेपाल इतिहासको कठिन घडीमा जाँदैछ। हामी कि अफगानिस्तानतिर जाँदैछौँ कि हामी युक्रेनतिर जाँदैछौँ, मोडल एउटै हो। हिजो अफगानिस्तान भनेको के हो भने रुस र अमेरिकाको द्वन्द्व, रुस शक्तिशाली थियो, अमेरिकाले 14 टुक्रा बनाइदियो। अब अहिले अमेरिका र चिनको शक्तिमा प्रतिस्पर्धा छ, दुइटैले म फर्स्ट हुँ भन्न खोज्छ।
0: बुद्धि पुऱ्यायो भने दुर्घटनाबाट जोगियो
1: गर्दै जसरी सिक्किम गयो नि, जसरी युक्रेनको हालत गयो नि, एक दिन यस्तो दिन आउन सक्छ हामीबाट यहाँ गरेर चेप्याएर उताबाट आएको यतिवटा गए, यताबाट गएका यतिवटा गए भनेर हामी गनेर बस्नुपर्छ। बिग्रेका जति यहाँ झर्छन् अनि तपाईँ हाम्रो टाउको जस्तै अहिल्यै भन्नुहोस् न सिक्किममा राजा नगएको भए देश जान्छ जाँदैन नि। अफगानिस्तानमा राजा नगएको भए यो हालत हुन्छ अफगानिस्तानको? तर जम्मै ठाउँमा विदेशीको प्रभाव, सिक्किममा अमेरिकाको सिआइएको एजेन्ट राजा कि श्रीमती भएर देश सिद्धि, नेपालमा पनि दुईटा महिलाहरू यहाँ खटिएका रहेछन् तर त्यो देश सिद्ध्याउन सकेन, राजतन्त्रै सिद्ध्याइदियो बारबारा फाउन्डेसन। अब यो बारबारा फाउन्डेसनको सरकार छ, यो बारबारा फाउन्डेसनले बारबारा किन आएकी दिन
0: प्रमाणित गर्दैछ
1: सिक्किममा तिर चाहिँ के कुक थियो त्यहाँ कुक, त्यो कुक किन आइदिएछ सिद्ध्याएर गई बारबारा? अहिले फेरि यो बारबाराको भूत जागेको छ नेपालमा, अब यो बारबाराको भूतले कहाँ पुर्याउँछ? बाँकी कुरो नेपाली जनता जान्नुहोस्, तर ठन्डा दिमागले सोचौँ है, देश फेरि गएपछि आउँदैन, तर देश जाने भए किन भन्दाखेरि संविधानै उनीहरूले बनाइदिएछ।
0: भनेपछि नेपालको बुद्धिजीवी, अब भनौँ न संसारमा काम गर्ने, संसार कर्म गरेर काम गर्ने वरिष्ठहरू भनौँ, हाम्रै वर्गका, हाम्रै क्षेत्रकाहरूले पनि यो पछिल्लो स्थितिलाई कोरोना कालदेखि यो अहिलेको सबै चिजलाई यसो हेर्दाखेरि डटेर खुलेर कलम चलाउन नसकेको पनि
1: लोकतन्त्र आएको रहेछ त, हामी त लोकतन्त्र आयो भन्छौँ नि, मनमा लागेको कुरो जब
0: राजाले प्रत्यक्ष शासन गर्दाखेरि त्यो खालको फिल भएको थिएन।
1: अब अहिले भन्नुहोस् त लोकतन्त्र आयो त के आयो त यो
0: डरतन्त्र
1: अब के भयो? त्यसले नेपाली जनता देशभरिका संसारभरिका नेपाली पहिले देश राख्ने गाउँ है, लै लैमा नगरौँ र सँगसँगै हामीहरूलाई भन्छन् बोकाले दाई हुने भए गोरुको के काम भन्छ, अहिले त्यही भइरहेको
0: छ। एक्लो बृहस्पति तपाईँ हुनुहुन्थ्यो सर्वोच्चको प्राङ्गणमा बसेर त्यतिखेर संविधान राजतन्त्रको पक्षमा तपाईँले केही अभ्यक्त गर्दाखेरि तपाईँलाई अब एउटा ट्याग लगाइदिए होइन, तर प्रमाणित हुँदै आएको छ, प्रमाणित हुँदैछ।
1: अब नेपाली जनता ज्यान जोगाउने हो भने खोज राजा खोजेर ल्याएर राख्यो भने ज्यान जोगिन्छ, नभए ज्यान पनि जान्छ, जिउ पनि जान्छ, घर पनि जान्छ, अब त्यसतर्फ जाँदैछ। बाँकी कुरो नेपाली
0: भनेपछि नेपाली भएर बाँच्नको लागि प्रधानमन्त्रीजीले जे बोल्नुभयो, प्रधानमन्त्रीले गल्ती स्वीकार्यो भने उहाँको पनि राजनीति जोगियो, होइन भने
1: काण्डबाट जान्छ। जम्मै जम्मै जान सक्छ, त्यस रूपमा मान्छे तातिरहेका देखिन्छन्। यो एउटा शक्ति पनि छ, त्यत्रै अर्को शक्ति पनि छ।
0: सीमाको कुरा भनेको एउटा मुकुडा मात्रै
1: हो, मुकुडा मात्रै
0: हो, अल्झाउने
1: हो यो, अल्झाउने
0: अर्को चाहिँ भइरहेको
1: हो। यो ज्वरो जस्तो, ज्वरो आफै रोग होइन नि, शरीरमा भएको रोगको लक्षण हो, यो व्यवस्थाको रोग हो, यो रोग प्रकट भयो। अब के रोग लागेको छ पछि थाहा हुन्छ,
0: त्यो शल्यक्रिया कसरी गरिन्छ
1: त्यो चाहिँ पछिको कुरो। अब बाँकी शल्यक्रिया गर्ने चाहिँ नेपाली जनतै हो, हामी लहै लहैमा नहेनौँ। सबभन्दा समस्या म यो व्यवस्था आएदेखि भन्दैछु, पार लाग्दैन है, केही पनि हुँदैन है। अहिले हाल्नु त हालत के छ, अझ हेर्दै जानुहोस्, योभन्दा खराब हालत अरू खराब छ। किन 100 रुपियाँमा 80 रुपियाँ तपाईँको सामान्य खर्चमा खर्च हुन्छ, 20 रुपियाँ मात्रै विकासमा जान्छ, 20 पनि 10 रुपियाँ खर्च हुँदैन, 10 रुपियाँमा 8 रुपियाँ भट्टजार हुन्छ। यही भन्नुहोस् त,
0: यो
1: अहिलेको सरकारले एउटा नयाँ प्रोजेक्ट दियो, एउटा बिजुलीको आयोजना भनौँ, एउटा सिँचाइको आयोजना भनौँ, एउटा बाटोको कुरो गरौँ, एउटा उद्योगको कुरो गरौँ, के छ त अहिले बजेट भन्नुहोस् त? कस्मेटिक बजेट जम्मै त्यही पुरानामा बजेट थपाएर। अनि त्यसो हो भने किन यो यत्रो सिंहदरबार र सर्वोच्च डढाएर
0: धेरै धन्यवाद छ। अब आफ्नो एकदम व्यस्त समयमा अफिस आवरमा रेडियोलाई समय दिनुभयो र विश्वभरि छरेर बसेका त्यसमा पनि ब्रिगेड अफ गोर्खा आजमा हाम्रा नेपाली दाजुभाइहरू हुनुहुन्छ, उहाँले देशमा के भइरहेछ कस्तो भइरहेछ भनेर हामीले घरसँग सम्बन्ध जोड्ने एउटा काम गर्छौँ यो रेडियोले, र यो चाहिँ हामीले भाषा संस्कृति राजनीति विभिन्न विषयमा हामीले कुराकानी गर्छौँ, साहित्य संस्कृतिको कुराहरू गर्छौँ, र आज चाहिँ हामीले पराष्ट्र त्यसमा पनि राष्ट्रिय राजनीतिसँग जोडेको विषयमा बालकृष्ण सरको विचार राख्यौँ। धेरै धन्यवाद छ सरलाई
1: आइदिनु भयो, त्यसका लागि तपाईँलाई धन्यवाद।
2: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने। कुराकानीमा आज हामीले विशेष गरेर सीमा मिचिएको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको जुन प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेको विचारसँग केन्द्रित रहेर कुराकानी गर्दैथ्यौँ, र यो कुराकानी सँगसँगै अब भने छोटो विश्राम लिने बेला भएको छ। यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बेबेस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ, तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ।
3: गोर्खा रेडियो बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो, र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

स्वर्गीय गोपालञ्जनको आवाजमा रहेको यस गीतमा शब्द तथा संगीत पनि स्वयं गोपालञ्जनकै रहेको थियो भने यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीएबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा लागौं अर्को एउटा सांगीतिक विश्रामतर्फ। र यो सांगीतिक विश्राम भने स्वर्गीय भद्रराज आचार्यको आवाजमा रहेको, कुनै समय निकै लोकप्रिय भएको पुरानो गीतबाटै कार्यक्रमलाई थप अगाडि बढाऊ।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यस गीतमा शब्द भने सुभाष चन्द्र ढुङ्गेलको रहेको थियो भने संगीत भक्तराज आचार्यकै रहेको थियो र स्वयं भक्तराज आचार्यकै आवाजमा रहेको यो सांगीतिक कोशिली सँगसँगै आओ भने कार्यक्रमबाट बिदा लिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोशिली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय सोमैसँग बितोस्। फुलै फुल मात्र होइन रहेछ मधु छेत्रीको आवाज रहेको यो पुरानो गीतबाटै कार्यक्रमलाई म बिट मार्न चाहन्छु। नमस्कार।

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You. BFBS Gorkha Radio Ho.
1: Digo Vikas Lakshika Lagi Rakhsa Sangi Vinci Hanek Kampi Kashik Mulik Ma Di Raheko Shaheta Nirantar Rakhna Nepal Le Anurodh Gareko Cha.
2: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
3: The LDC group encouraged the UN system to intensify support for implementing the six priority areas of the Doha Program for Action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN sustainable development cooperation frameworks with strengthened coordination, monitoring and accountability. Across the UN system, while ensuring WHRLS is well-resourced to advance coherent and effective delivery for LDCs.
2: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
3: LDCs remain the furthest behind, accounting for 14% of the global population. But only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
2: नेपालले यसै वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका परसार्न राष्ट्रसङ्घमा अनुरोध गरिसकेको छ।
1: दार्चुलाको मालिका अर्जुन गाउँपालिका दुईका बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ।
4: मालिका अर्जुन गाउँपालिका दुईका बजानी सिराड श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो। यी बस्तीहरूमा अझै पनि खाने पानी पुगेको छैन। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम शुरू हुनासाथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौ प्लास्टिकका जर्किन गाग्री र ड्रम थन्काएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनु भयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बाल बालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना शुरू गरिएको छ। योजना शुरू भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ। चालू आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिरारसम्म 95 पिल्लर निर्माणको काम भइरहेको उहाँले बताउनुभयो।
1: राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ 24 गते लुटिएको हात्तीको दारा सहित 5 जना पक्राउ परेका छन्। काठमाडौँको मनमैजु बस्ने राजीव महर्जन, गोर्खाका टेक प्रसाद गुरुङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोर्खाका सन्तबहादुर भुजेल पक्राउ परेका हुन्। हात्तीको दारा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्रेको एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। प्रहरीले उनीहरूबाट हात्तीका दारा बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ। अब खबर फटाफट।
5: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी शुरू, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38 उजुरी दर्ता, मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा 1 बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर, दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे, सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौडामा बसाई सरेर आउनेको संख्या बढ्दो, सबभन्दा बढी तराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौडा सर्दै।
6: BFBS Gurkha Radio.

0: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न कार्यक्रम र गीत संगीत सुन्दै हुनुहुन्छ र भर्खरै श्रवण गर्नुभयो उमेश पाण्डे र संगीत साक्यको आवाजमा रहेको यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम
1: Education Talk.
2: सर्वांगीण शिक्षा सबैका लागि शिक्षा
1: Education Talk.

नमस्ते, गुड आफ्टरनून। हरेक बुधबार झैं आज पनि चारदेखि पाँच बजेसम्म हामी शिक्षा क्षेत्रको बारेमा थुप्रै कुराकानी गर्नको लागि कार्यक्रममा रहने गर्दछौँ। प्रोग्रामको नाम हो एजुकेसन टक र हामीले यो कार्यक्रममा विशेष गरी शैक्षिक क्षेत्र अथवा शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयवस्तुहरूको बारेमा कुराकानी गर्ने गर्दछौँ। प्रोग्रामको सुरुवात गरौँ बजेटबाट। अब हरेक प्रोग्राममा बजेटको विषयमा त चर्चा हुन्छ नै, चाहे त्यो अहिलेको सो होस् या गुड मर्निङ सो होस्, कुनै पनि सोमा विभिन्न क्षेत्रलाई बजेटले समेटेको हुनाले शिक्षा क्षेत्र पनि यसमा अछुत रहने कुरो भएन। अघिल्लो वर्षको बजेटलाई हेर्ने हो भने झन्डै 11% बजेट, अथवा अघिल्लो वर्ष भनेर चालु आर्थिक वर्ष भनौँ अझ, किनभने यो आर्थिक वर्ष सकिएको छैन, र नयाँ आर्थिक वर्षको लागि कति बजेट छुट्याइयो भन्ने विषयलाई कम्पेयर गर्दाखेरि चालु आर्थिक वर्षमा लगभग टोटल बजेटको 11% झन्डै यो बजेट छुट्टिएको थियो, र अहिले 83-84 को लागि पनि त्यही हाराहारीमा अब 21 खर्बको बजेट आइरहँदाखेरि 2 खर्ब 18 अर्ब 30 करोड रुपियाँ बजेट विनियोजन भएको छ। शिक्षामा कुनै बेला बजेटको भोल्युमलाई हेर्ने हो भने झन्डै 20% पुगेको पनि देखिन्छ, तर अहिले निरन्तर रूपमा शैक्षिक क्षेत्र अथवा शिक्षा क्षेत्रको लागि बजेट घट्नुको कारण के हो भन्दाखेरि सरकारमा रहेका मानिस र अर्थविदहरूले कतिपय अवस्थामा के जवाब दिन्छन् भने, त्यति बेला बजेटको भोल्युम, टोटल कुल बजेटको भोल्युम सानो थियो, अहिले बजेटको भोल्युम बढ्यो, त्यसैले गर्दा त्यति बेलाको झन्डै 20% र अहिलेको 10-11% भनेको उस्तै हो भनेर लजिक पनि दिने गर्नुहुन्छ। र शिक्षा क्षेत्रमा छुट्याइएको बजेटको भोल्युमलाई हेर्ने हो भने पैसामा नै गणना गर्ने हो भने चाहिँ ठिक हो त्यो कुरा, तर कुल बजेट बढ्दै गर्दाखेरि शिक्षा क्षेत्रको लागि छुट्याइएको बजेट पनि त बढ्नुपर्छ नि भन्ने आम मान्यता राख्नेहरूको मत पनि उत्तिकै बलियो छ। किनभने हिजोको 2 खर्ब र आजको 2 खर्बको मूल्य उही हुँदैन, भोल्युम उही छ, तर विनियोजन गरेको रकमले कहाँ कति खर्च गर्न पुग्छ, किनभने अब महँगी बढ्यो, त्यसै गरी पैसाको भ्याल्यु दिनानुदिन घटिरहेको छ, तसर्थ हिजो छुट्याइएको जुन भोल्युमको बजेट छ शिक्षा क्षेत्रको लागि आज पनि त्यही हारारीमा हुँदाखेरि त्यसले पर्याप्त नहुने भनेर चाहिँ यो सरकारवाला निकायका व्यक्तिहरू अथवा चाहिँ शिक्षा क्षेत्रमा काम गरिरहेका विज्ञहरूले यो कुरा चाहिँ बताउने पनि गर्नुहुन्छ। र अहिले 83-84 को लागि सङ्घीय संसदमा आर्थिक वर्षको निमित्त, अब आउने आर्थिक वर्षको निमित्त 218 अर्ब 30 करोड रुपियाँ विनियोजन गरियो। यसमा विद्यालय तथा उच्च शिक्षाको सुदृढीकरण, शिक्षामा पहुँच विस्तार लगायत गुणस्तर अभिवृद्धि अनि शैक्षिक पूर्वाधार सुधारका लागि विभिन्न कार्यक्रम तथा नीतिहरू घोषणा गरिएको छ। अब खास समस्या के हो भन्नेतर्फ त्यति धेरै गहन अध्ययन गरेको जस्तो चाहिँ देखिन्न अहिलेको चाहिँ बजेटमा समावेश गरिएका नीति तथा कार्यक्रमहरूले, तर केही केही कुराहरू भने चाहिँ सकारात्मक पनि छन् जसलाई हामीले उच्च प्राथमिकतामा राख्न पनि सक्छौँ। विशेष गरी अहिले नीति तथा कार्यक्रममा चाहिँ कार्यक्रम तथा नीतिहरू घोषणा गरिरहँदाखेरि बजेटमा समेटिएका प्रमुख शिक्षा सम्बन्धी घोषणाहरूमा पहिलो नम्बरमा चाहिँ गणित शिक्षाको बारेमा उल्लेख गरिएको छ। सरकारले गणित शिक्षालाई उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो बजेट प्रस्तुत गरिरहँदाखेरि जो शैक्षिक पूर्वाधारका लागि विभिन्न कार्यक्रमहरू तथा नीति घोषणा गर्ने क्रममा अहिले यो एआईको युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायतका विशेष शैक्षिक विधालाई विशेष प्राथमिकता दिने समेत जानकारी दिइएको छ। र अब 83-84 को बजेटमा एआईलाई र सूचना प्रविधिलाई विशेष महत्त्व दिने पनि भनिएको छ। अब यसको एउटा कोणबाट आलोचना पनि भएको छ, कस्तो भने कृषि त्यसै गरी अन्य क्षेत्रमा प्रवर्धन गर्नेको सट्टा अब एआई नै सेल गर्ने संसारलाई भन्ने खालको अलिकति बढी महत्त्वाकाङ्क्षी योजनामा सरकार लागेको भन्ने खालका चर्चा पनि चलिरहेका छन्। अब विश्वमा चलिरहेका एआई प्रविधिलाई हामीले चुनौती दिन सक्छौँ त
चीनले त समेत चुनौती दिन नसकिरहेको अवस्थामा ती प्रविधिहरूलाई हामीले दिन सक्छौँ हामीले कसरी एआई प्रविधिको विकास गरेर चाहिँ बेच्छौँ त हामीले हाम्रो स्ट्रेन्थ के हो त्यसलाई चाहिँ हामीले सेल गर्नुपर्नेमा त्यसको उत्पादन बढाउनु पर्नेमा हामी प्रविधिलाई बढी प्रायोरिटी दिइरहेका छौँ यसको अर्थ प्रविधिलाई प्रायोरिटी दिनु हुँदैन भन्ने होइन तर संसारमा 101 टप टेक्नोलोजीहरूलाई मात खुवाउने गरी जुन मात खुवाउने एउटा विचार व्यक्त गरेर जसरी यो महत्त्वाकाङ्क्षी योजनाहरू ल्याइएको छ यसले अन्ततगत हामीलाई फेलर बनाउँछ भन्ने चिन्ता समेत व्यक्त गरिएको छ यद्यपि एआई र सूचना प्रविधिलाई विशेष महत्त्व दिनु नराम्रो चाहिँ होइन त्यो सँगसँगै अन्य विषयहरू जो हाम्रो चाहिँ बलियो पक्ष हो त्यसलाई पनि समेटेर लानुपर्छ त्यसलाई पनि उकास्नुपर्छ भन्ने चाहिँ विज्ञहरूको भनाइ हो तर यसलाई अब त्यति धेरै महत्त्व नदिएको भन्ने चिन्ता समेत व्यक्त गरिएको छ त्यो सँगसँगै अहिले अब उच्च शिक्षामा कोटा प्रणालीको पुनरावलोकन गरिने भनेर भनिएको छ जहाँ चिकित्सा नर्सिङ सूचना प्रविधि तथा उच्च शिक्षाका विभिन्न कार्यक्रममा जुन एउटा लागू रहेको छ कोटा प्रणाली यसलाई पुनः हेरिने बताइएको छ र यसको समीक्षा गरेर अब चालु आर्थिक वर्षभित्र नै र आउने आर्थिक वर्षमा उल्लेख्य वृद्धि गरिने बजेटमा समेत उल्लेख गरिएको छ र समग्र एजुकेसन सिस्टमको संरचनात्मक सुधार गरिने भनेर भनिएको छ जहाँ चाहिँ राष्ट्रिय विद्यालय नक्साङ्कन शिक्षक क्षमता परीक्षण त्यसै गरी एआई र एटेक तयारी मूल्याङ्कनका आधारमा विद्यालय शिक्षामा चाहिँ लगानी बढाइने भनेर भनिएको छ त्यसै गरी नवप्रवर्तन र सिपमा आधारित शिक्षाको विस्तार गरिने समेत बजेटमा उल्लेख गरिएको छ अब यस्ता धेरै विषयहरू छन् जो शिक्षा क्षेत्रलाई माथि उकास्नको लागि भनेर भनिएको छ अब यसले कतिको काम गर्छ सरकारले कतिको काम गर्न सक्छ हेर्न बाँकी छ अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय विकास गर्ने योजना पनि राखिएको छ जहाँ चाहिँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज अनि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान त्यसै गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको स्तरको रूपमा चाहिँ विकास गरिने पनि समेत जानकारी दिइएको छ यो अहिले जो जति पनि संस्थाहरू छन् विशेष गरी अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज होइन राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स भनेर भनिन्छ अनि त्यसै गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जहाँ विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्न सक्षम बनाइने उल्लेख गरिएको छ त्यति मात्र होइन विदेशी विश्वविद्यालयलाई समेत नेपालमा सञ्चालनको अनुमति दिइनेछ अब र यसले चाहिँ अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीका विश्वविद्यालयहरूलाई अथवा ती अन्तर्गतका क्याम्पसहरू नेपालमा सञ्चालन गर्नको लागि नीतिगत व्यवस्था गर्ने अनि प्रोत्साहन प्रदान गर्ने घोषणा गरेको छ र स्वदेशी अनि त्यसरी विदेशी प्राध्यापक बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम समेत सञ्चालन गरिने भएको छ अब त्यो सँगसँगै अहिले अब विश्वविद्यालयहरूमा स्वायत्तता प्रदान गरिने भनिएको छ हुन त अब विश्वविद्यालयहरू स्वायत्त संस्था भए तापनि यसका कतिपय क्षेत्रहरूमा चाहिँ अब यो प्रदान नगरिएको भन्ने खालको गुनासो पनि आउँछ अब धेरैवटा विश्वविद्यालयहरूको लगभग 11 विश्वविद्यालयमा अहिले पनि कुलपतिको रूपमा प्रधानमन्त्री रहेका छन् 23 विश्वविद्यालय छन् प्रादेशिक र केन्द्रीय गरेर जसमध्ये 11 विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ र अहिले उपकुलपति नरहेको अवस्था छ निमित्त उपकुलपतिहरूले विभिन्न विश्वविद्यालयहरू चलाइरहेको अवस्था छ स्वायत्त भने तापनि विश्वविद्यालयहरू पूर्ण रूपमा स्वायत्त नभएको भन्ने गुनासो गरिएको छ यसले गर्दाखेरि चाहिँ शैक्षिक प्रशासनिक र वित्तीय स्वायत्तता प्रदान गरिने भनेर समेत भनिएको छ अब विश्वविद्यालयहरूलाई र लागत साझेदारी मोडेलमा विश्वविद्यालय सञ्चालन गर्नको लागि आवश्यक कानुनी व्यवस्था मिलाइने बजेटमा उल्लेख छ हुन त बजेटमा खुबै राम्रा राम्रा आकर्षक योजनाहरू ल्याउने गरिन्छ तर यो अक्षरश पालना हुन्छ कि हुँदैन बजेटमा उल्लेख गरे अनुसार हुन्छ कि हुँदैन भन्ने कुरा वर्षको चालु आर्थिक वर्षको अन्तसम्म आइपुग्दाखेरि अब यो धेरै हदसम्म चाहिँ यो लागू भएको पाइँदैन तसर्थ बजेट आउँदै गर्दा जुन उत्साह हुन्छ हामीमा त्यो बजेट जो आर्थिक वर्षको अन्तसम्म आइपुग्दाखेरि त्यो उत्साह क्रमैसँग मरेको हुन्छ र फेरि अर्को वर्षको बजेटको लागि उत्साह राख्नु बाहेक त्यति धेरै खासै उल्लेखनीय काम भएको पाइँदैन तसर्थ बजेटमा जे जस्तो भनिए तापनि यो बजेटमा उल्लेख गरे अनुसार कार्यक्रमहरू लागू गर्न नसक्दाखेरि हामीले जहिले निराशामा बाँच्नु परेको अवस्था पनि छ तथापि विभिन्न यस्ता लोकप्रिय कार्यक्रमहरू ल्याउँदाखेरि कतै भइहाल्छ कि भन्ने पनि अब लाग्छ किनभने छात्रवृत्तिका लागि समेत अरबौँ रुपियाँ बजेट विनियोजन गरिएको छ विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीका लागि 8 अर्ब 60 करोड रुपियाँ विनियोजन गरिएको छ यसले
आर्थिक तथा सामाजिक रूपमा पिछडिएका विद्यार्थीहरूलाई शिक्षामा पहुँच विस्तार गर्नको लागि सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ। त्यति मात्र होइन, सङ्गीत कला र साहित्य सम्बन्धी अध्ययनलाई देशभर प्रवर्धन गर्ने भनिएको छ। अब हेरौँ, सरकारले बजेटमा अथवा बजेट प्रस्तुत गर्दै गर्दाखेरि जति मिठास कुरा गरेको छ त्यो अनुरूपको कामहरू अब आउने आर्थिक वर्षमा हुन्छ या हुँदैन त्यो त अब समयक्रमसँगै थाहा हुँदै जानेछ। यद्यपि अब कतिपय एकदमै लोकप्रिय कार्यक्रमहरू छन्, माध्यमिक तहसम्मका निःशुल्क शिक्षा र पाठ्यक्रम परिमार्जनका कुराहरू छन्, उन त अलरेडी थियो नै होइन। त्यसै गरी देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च

0: र अटिजम त्यसैगरी न्युरोडाइभर्सिटी भएका बालबालिकाहरूको लागि धेरै डिमान्डहरू आउने गर्छ। विशेष गरी अटिजम भएका बालबालिकाहरूको लागि चाहिँ विद्यालयमा गरिने व्यवहारहरू त्यसै गरी अर्कै नजरबाट हेरिने जुन खालको एउटा परिपाटी छ यसबाट अभिभावकहरूको गुनासो समेत तीव्र रूपमा आउने गरेको छ। अटिजम भनेको चाहिँ डिजिज भन्दा पनि यो एउटा कन्डिसन हो भन्ने कुरा चाहिँ आम समाजले बुझ्न जरुरी छ। यो नबुझ्ने भएको हुनाले अटिजम भएका बालबालिकाहरूलाई चाहिँ स्कुलहरूमा समेत भेदभावको व्यवहार गरिने भएको हुनाले चाहिँ यसमा पनि विशेष थेरापी सेवाहरू समावेशी विद्यालय प्रणाली विकास गरिनेछ। हुनको लागि त अब समावेशी विद्यालय प्रणाली भनेर भनिन्छ तर त्यो खालको समान व्यवहार चाहिँ स्कुलहरूमा गरेको पाइँदैन र सबै प्रकारका छात्रवृत्तिहरूलाई योग्यतामा आधारित बनाइनेछ भनिएको छ। तर यहाँ चाहिँ पहुँच हुनेहरूले त्यसै गरी जसको सहज पहुँच छ उनीहरूले मात्र पाउने गरेको हुनाले पनि छात्रवृत्तिमा वार्षिक थुप्रै घोटाला हुने गरेको समेत पाउने थुप्रै घोटाला हुने गरेको समेत हामीले पाउँदै आएका छौँ। ओके, अब यी कार्यक्रमहरू बजेटमा समेटिएका छन्। यसका अलावा अन्य थुप्रै लोकप्रिय कार्यक्रमहरू छन्। सरकारले कसरी यी कार्यक्रमहरूलाई चाहिँ पक्कै पनि जनतासामु समान रूपले पुर्याउनेछ, विद्यार्थी सामु, अभिभावक सामु या शिक्षा क्षेत्रमा काम गरिरहेका हरेक व्यक्तिहरूलाई समेत यो अनुभूत हुने गरी हामी एउटा सामान्य सर्वसाधारण समेत अनुभूत हुने गरी कसरी काम गर्नेछ त्यो त आउने केही महिनाहरूमा थाहा भइ नै हाल्नेछ। र यद्यपि अब हिजोको सरकारको बजेटभन्दा त्यति धेरै फरक आएको होइन अनि त्यति धेरै बजेट शिक्षा क्षेत्रको लागि छुट्याइएको भन्ने पनि होइन, केही पर्सेन्ट बढेको छ तर त्यो पर्याप्त छ वा छैन त्यो त अब आउने कार्यक्रमहरूले बताउँदै जाने नै छ। अब हेरौँ, आशा गरौँ अवश्य पनि राम्रो हुनेछ भनेर। यति भन्दै अहिलेको लागि चाहिँ छोटो ब्रेक लिन्छौँ। ब्रेक पछाडि हामी कार्यक्रममा आउनेछौँ। रेडियो कान्तिपुर सुन्दै गर्नुहोला।
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

कार्यक्रम एजुकेशन टॉक भन्नेले जे भने तापनि सरकारमा जानु अगाडि जतिसुकै चिल्ला र ठूला मिठा कुरा गरे तापनि आखिरमा हेपिएको क्षेत्र पर्ने भनेको यो शिक्षा क्षेत्र भनेर गुनासो विज्ञहरूले गर्ने गरेको पाइन्छ र यसपटकको बजेटको कुरा गर्ने हो भने शिक्षा क्षेत्र प्राथमिकतामा नरहेको भन्दै विज्ञहरूले भनी पनि रहनु भएको छ जुन हामीले अघि आफैले पनि थोरै कुरा गऱ्यौँ किनभने यसपटक 21 खर्बभन्दा बढीको बजेट आइरहँदाखेरि नयाँ आर्थिक वर्षको लागि 2 खर्ब 18 अर्ब र 30 करोड आउँदाखेरि झन्डै 10.5% मात्रै यो हुन आउँछ त्यो पनि पुग्न नपुग र यो गुणस्तरीय शिक्षा प्रबन्धनको निमित्त 10%को हाराहारीको बजेट अपुग हुने भनेर विज्ञहरूले चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ हामीले अघि पनि भन्यौँ कुनै बेला झन्डै 20% शिक्षा क्षेत्रको लागि छुट्याएको बजेट यो विगत केही वर्षहरूदेखि 10-11 10-11 हाराहारीमा दौडिरहेको छ यसपटक पनि 10.27% मात्रै बजेट शिक्षा क्षेत्रको लागि छुट्याइएको हो त्यसमध्ये 1 अर्ब रुपियाँ सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकता पहिचान गर्नको लागि अनि त्यसै गरी अघि हामीले भनिहाल्यौँ विद्यार्थी छात्रवृत्तिको लागि 8 अर्ब 60 करोड रुपियाँ विनियोजन गरिएको छ र अब विभिन्न खालका प्रणालीहरूको विकास गर्ने र शिक्षा प्रणालीलाई

विद्यालय केन्द्रित प्रणाली बनाउने अनि शैक्षिक गुणस्तर र विद्यालयको पूर्वाधार विकासमा चाहिँ अभिभावकबाट सहयोग लिने त्यसै गरी सफा शौचालय अभियान सञ्चालन गर्ने समेत अर्थमन्त्रीले घोषणा गरिरहँदाखेरि विशेष गरी मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदाय कुन कुन छ त उनीहरूको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्नको लागि आवासीय विद्यालय सञ्चालन गर्ने र यो चेपाङ समुदायबाट सुरु गर्ने समेत बजेटमा उल्लेख गरिएको छ अनि त्यसै गरी अब अन्य धेरै जो विद्यालयहरू छन् विश्वविद्यालयहरू दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस पढाइ सुरु हुने विदेशी विश्वविद्यालयका क्याम्पसलाई सञ्चालन गर्नको लागि प्रोत्साहन गरिने विषयमा अघि हामीले चर्चा गरिहाल्यौँ तर निजी विद्यालय सञ्चालक र अभिभावकले भने चाहिँ निजी विद्यालयमा लगाइने जुन भनेको समानता कर अन्यायपूर्ण र कार्यान्वयन गर्न नसकिने भन्दै यो व्यवस्था खारेज गर्नको लागि माग समेत गरेका छन् जहाँ 3% विद्यालयलाई कर लगाइने भनेर चाहिँ भनिएको छ यो चाहिँ समानता करको रूपमा जो अन्यायपूर्ण र कार्यान्वयन गर्न नसकिने भनेर समेत भनिएको छ किनभने अब सरकारले 3% कर निजी विद्यालय अथवा संस्थागत विद्यालयहरूलाई लगाइरहँदाखेरि त्यो कर विद्यालयले तिर्ने क्या अभिभावकले तिर्ने भन्नेमा एउटा दुविधा उत्पन्न भएको छ किनकि अब यो अस्पतालमा लगाइएको छ तर अस्पतालको कुरा एकछिन छोडौँ विद्यालयमा लगाइएको कुरा जो लगाइएको कर छ यो भन्नको लागि चाहिँ स्कुलले तिर्ने भनिएको छ त सरकारले घुमाउरो पाराले 3% अभिभावकसँग असुल गर्ने नीति लिएको हो कि भन्ने आशंका गर्ने प्रशस्तै ठाउँहरू छन् यदि भोलि गएर स्कुलले अभिभावकसँग अब सरकारले त हामीलाई कर ठोक्यो अब त्यसले गर्दा अलिकति फी बढेको छ र अतिरिक्त केही तपाईँहरूले रकम सरकार विद्यालयलाई बुझाउनुपर्छ भनेर भने अभिभावकले के भन्ने यो प्रश्न जटिल बनेको छ हामीले बारम्बार भन्छौँ आफ्ना बच्चाबच्चीहरू पढिरहेको स्कुलको बारेमा सकेसम्म अभिभावकले नराम्रो कुरा गर्न चाहँदैनन् कहिले पनि आफ्नो स्कुलको विरुद्धमा उनीहरू बोल्न चाहँदैनन् तसर्थ भोलि निजी विद्यालयमा पढिरहेका बच्चाहरूको बिलमा 3% थपिएर आउँदाखेरि त्यसको आखिरमा लोड कसलाई पर्छ भन्दा प्यारेन्ट्सहरूलाई नै पर्ने हो जसले गर्दाखेरि यो दुवै पक्षले यसको विरोध गरिरहेका छन् अभिभावकले पनि गरिरहेका छन् र निजी विद्यालय सञ्चालकले पनि गरिरहेका छन् अब अभिभावकहरूले यदि त्यो कर निजी विद्यालयहरूले नै तिर्ने हो भने इट्स ओके हामीलाई केही समस्या छैन तर घुमाइ फिराइ त्यो कर हाम्रो ढाडमा सेक्ने गरी चाहिँ यदि विद्यालयले भोलि कर उठाउन थाल्यो भने के गर्ने त भन्ने चाहिँ गुनासो रहेको छ र अभिभावकको आम बुझाइ के छ भने आखिरमा यो कर सरकारले हाम्रै गोजीबाट चाहिँ असुल्ने हो भन्ने पनि लगभग बुझेको अवस्था छ किनभने हिजो शैक्षिक सत्र सुरु हुँदै गर्दाखेरि शिक्षा मन्त्रालयले अहिलेका शिक्षा मन्त्री सस्मित पोखरेलले उर्दी जारी गरे कि विद्यालयहरूले अतिरिक्त शुल्क लिन नपाउने कुनै पनि शीर्षकमा र वैशाखको 15 गतेबाटै शैक्षिक सत्र सुरु गर्नुपर्ने र यदि त्यो मितिसम्ममा अथवा आज यो ऐलान गर्दै गर्दाखेरि यो मितिसम्ममा कुनै पनि विद्यालयले अतिरिक्त शुल्क लिएको पाइएमा कारवाहीको डन्डा चलाइनेछ भनेर सरकारले जारी गर्यो उर्दी यदि लिइसके खण्डमा त्यसलाई अविलम्ब फिर्ता गर्नको लागि पनि उर्दी जारी गरियो तर के विद्यालयहरूले लिएको शुल्क फिर्ता गरे त अथवा सरकारले भने जस्तो अतिरिक्त शुल्क लिँदाखेरि कारवाही गर्न सके त सरकारले अवश्य पनि सकेन हो विद्यालयहरूले भर्ना शुल्कको नाममा अतिरिक्त शुल्क लिएनन् उनीहरूले तर अन्य शीर्षकमा लिए यो धेरै प्यारेन्ट्सहरूले चाहिँ भोग्नुभएको कुरा हो अन्य शीर्षकमा अब क्लास अपग्रेड शीर्षक भनेर हुन्छ कि या एक्स्ट्रा कुनै एउटा शीर्षक थपेर हुन्छ कि विद्यालयहरूले अभिभावकसँग हरेक वर्ष लिँदै आएको शुल्क उठाए त्यो सरकारले त्यसमा अनुगमन गर्न सकेन अनि अनुगमन गर्न नसके पछाडि सरकारले अन्तमा पछाडि हटेर के भन्यो भन्दा स्कुललाई कारवाही गर्ने अधिकार स्थानीय तहको हो यदि यो भन्नु थियो भने हिजो शैक्षिक सत्र सुरु हुनु अगाडि किन 2 हप्ता पछाडि शैक्षिक सत्र सुरु गरियो अनि किन चाहिँ अतिरिक्त शुल्क लिन नपाउने पाइएमा कारवाही गर्ने अथवा लिएको भए फिर्ता गर्ने भनेर भन्यो त भन्दा यो चाहिँ फितलो एउटा घोषणा थियो सरकारको अध्ययन बिनाको यो एउटा निर्णय थियो सरस्वती सुन्दाखेरि त वाउ प्यारेन्ट्सहरू कति खुसी भए विद्यार्थीहरू कति खुसी भए सारा जगतै खुसी भयो सरकारले त बडो गजबको निर्णय ल्यायो भनेर तर आखिरमा त्यो गर्न त सकेन कोही प्यारेन्ट्सले सुन्दै हुनुहुन्छ भने तपाईँले पक्कै पनि तिर्नुभयो
आफ्नो बच्चा क्लास अपग्रेड हुँदै गर्दाखेरि अतिरिक्त शुल्क त तिर्नु भयो अब यो 90% एभब स्कुलहरूले लिए यो संस्थागत विद्यालयको कुरा गर्दैछौँ हामी र कतिपय सामुदायिक विद्यालयहरूमा त विभिन्न खालका भिडियो पनि आएको थियो कि सामुदायिक विद्यालयले अतिरिक्त शुल्क लिएको भन्दै अब त्यसमा चाहिँ बुझ्नुपर्ने कुरा के जरुरी छ भने विषयगत शिक्षकहरूको अभाव भइरहँदा शिक्षक सेवा आयोगबाट दरबन्दी आपूर्ति पुरा गर्न नसक्दाखेरि कहिलेकाहीँ अभिभावक र विद्यालयको नेगोसिएसनमा कहिलेकाहीँ निजी क्षेत्रबाट अथवा आफू खुसी शिक्षकहरू राख्ने गरेको पनि पाइन्छ र त्यसमा चाहिँ केही सयदेखि केही हजारसम्म शुल्क विद्यार्थीबाट अभिभावककै सहमतिमा उठाएर समेत आफ्ना विद्यार्थी अथवा आफ्ना बच्चा बच्चीको भविष्य राम्रो हुन्छ भने हामी केही सय पैसा तिर्न तयार छौँ भनेर त्यो नेगोसिएट भएको पनि पाइन्छ त्यस्ता खालका सामुदायिक विद्यालय पनि नभएका होइनन् तर प्राय प्राइभेट सेक्टरहरूका स्कुलहरूमा भने चाहिँ सरकारले जुन खालको एउटा उर्दी जारी गरेको थियो त्यो अनुरूपको काम गर्न सकेको छैन यसले गर्दाखेरि यो व्यवस्था खारेज गर्नको लागि चाहिँ अहिले अभिभावक र निजी विद्यालय सञ्चालकहरूले माग गरिरहेका छन् तर यसको बदलामा शिक्षा मन्त्रालयले के भन्छ भने यो शुल्क 3% सामाजिक उत्तरदायित्वको रूपमा बुझ्नको लागि आग्रह गरेको छ र यसको कार्यान्वयनको लागि आवश्यक विधि ल्याइने स्पष्ट समेत पारेको समाचारहरू आएका छन् भन्नु पर्यो स्पष्ट रूपमा यो चाहिँ विशुद्ध रूपमा विद्यालयले तिर्ने हो यसको लागि चाहिँ अभिभावकसँग कर उठाउन पाइँदैन अथवा अतिरिक्त शुल्क लिन पाइँदैन भन्नु पर्यो अब भनेर मात्र भएन स्कुलले त घुमाइफिराइ लिइहाल्छ यो त देखिएको छ यसले गर्दाखेरि सरकारवाला क्षेत्र तरङ्गित बनेको भन्दै सरकारवाला समूहले असन्तुष्टि समेत जनाएको चाहिँ यति बेला समाचारहरू आइरहेका छन् जसमा अभिभावक विद्यार्थी सङ्गठन स्वयं निजी संस्था सञ्चालक र उपभोक्ता र अधिकार कर्मीहरूले समेत यसलाई आग्रह समेत गरेका छन् र सार्वजनिक शिक्षामा चाहिँ बजेट कटौती गर्ने अनि शिक्षाको बोझ चाहिँ अभिभावकमा चाहिँ थोपर्ने भन्दै यति बेला चाहिँ अभिभावक महासङ्घले समेत कर लिने निर्णय मान्य नहुने भन्दै विज्ञप्ति समेत निकालेको छ र यो खालको करले चाहिँ निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने र दीर्घकालीन रूपमा नकारात्मक असर पार्ने निजी विद्यालय सञ्चालकहरूको धारणा सहितका समाचारहरू यति बेला आइरहेका छन् तसर्थ अब विद्यालयमा कर एक्स्ट्रा त्यसै गरी अस्पतालमा कर बिजुलीमा कर अब यसले गर्दाखेरि चाहिँ सरकार करमुखी सरकार हो भन्ने प्रश्न चाहिँ यति बेला उठेको छ कर लिनै हुँदैन भन्ने होइन कर लिनुपर्छ संसारमा धेरै यस्ता मुलुकहरू छन् जहाँ हामीले बारम्बार कार्यक्रममा भन्छौँ अप टु 50% 45% त्योभन्दा बढी अथवा घटी कर लिने मुलुकहरू पनि छन् संसारमा नलिने होइन तर कर लिइसके पछाडि सर्वसाधारण जनताले पाउने सुविधा चाहिँ के त त्यसको पनि त स्पष्टता हुनु पर्यो नि त कर मात्र तिर्ने स्पष्टता खोइ त हामीले के पाउँछ कर तिरे बापत होइन संसारमा धेरै मुलुकहरू छन् जसले जवानीमा तिरेको करले बुढेसकालमा उनीहरूले सरकारबाट पेन्सन प्राप्त गर्छन् तर यहाँ पेन्सन भनेको त के हुन्छ भन्दा सरकारी जागिरको मात्रै हो त्यो पनि निश्चित इयरभन्दा अगाडि भर्ती भएकाहरूले त्यसभन्दा पछाडि भर्ती भएकाहरूले उपदान अथवा योगदानको आधारमा पेन्सन पाउने गर्दछन् त दोस्रो कुरा भयो त ती जागिरहरूमा आबद्ध नहुने मान्छेले के पाउने त के पाएका छन् त भन्ने कुरा चाहिँ मुख्य हो हुन त अब अहिले अब सामाजिक सुरक्षा कोषका कुरा पनि आइरहेका छन् होइन यसले पनि दीर्घकालीन रूपमा जनतालाई फाइदा दिलाउने भन्ने खालका चाहिँ समाचार आएका छन् र यो सत्य पनि हो तर समग्रमा भन्दाखेरि चाहिँ कर मात्रै लिने कर मात्रै उठाउने हरेक शीर्षकमा तर कर लिए बापत जनताले पाउने सेवा सुविधा के त भन्ने कुरा चाहिँ अहिले यो पेचिलो प्रश्न बनेको छ अस्पतालमा उठाइने कर 3% छ प्राइभेट सेक्टरका अस्पतालहरूमा त्यो कर आखिरमा बिरामीबाट उठाउन थालियो भने आखिरमा भार कसलाई पर्छ भन्दा जनतालाई पर्छ भन्ने खालका अहिले बुझाइहरू पनि आइरहेको छ र यो हो नै पनि होइन र यसले गर्दाखेरि अहिले शिक्षा क्षेत्रमा समेत तरङ्ग आएको छ यद्यपि यति यसका अलावा सार्वजनिक शिक्षण संस्थामा सुधारका सङ्केतहरू के छन् त भन्नेमा पनि प्रश्न उठिरहेको छ सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणलाई हेर्ने हो भने उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको समेत तथ्याङ्क यति बेला सार्वजनिक गरिएको छ र अहिले आर्थिक वर्ष 81-82 हेर्ने हो भने उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या चाहिँ 10% बढेको पनि पाइएको छ जुन राम्रो पनि हो तर जन्मदर घट्दाखेरि सहरी क्षेत्रमा बसाइसराइ धेरै हुने हुनाले ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको पनि अर्को चिन्ताको विषय पनि हो र शैक्षिक सत्र 81-82 कुल सार्वजनिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा चाहिँ 100 कम विद्यार्थी रहेका छन् त
तसर्थ यस्ता विद्यालयहरूलाई के गर्ने र समायोजन गर्नेतर्फ जाने हो भने चाहिँ सामुदायिक विद्यालयको संख्या गत वर्षको तुलनामा घटेर चाहिँ एकदमै कम भएको छ जति थियो त्यो अझ घट्दै घट्दै घट्दै आइरहेको छ यसले चाहिँ अर्को चिन्ता समेत थपिएको छ तसर्थ यी सबै विषयहरूलाई गहिरो तरिकाले सूक्ष्म तरिकाले अध्ययन गरेर आगामी वर्षहरूमा चाहिँ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने हिसाबले योजना चाल्ने हो भने त्यसका असरहरू अबको केही वर्ष अथवा केही दशकमा देखिन सक्छ नत्र भने दिनानुदिन विशेष गरी सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेको अवस्थामा भोलिको दिनमा सामुदायिक विद्यालयमा विद्यार्थीहरू चाहिँ दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था हुनसक्छ यतातर्फ चाहिँ अविलम्बन ध्यान दिनुपर्ने हुन्छ यो आजैबाट कार्यक्रम सुरु गर्दा पनि आजका आज अबको छ महिनामा अबको एक वर्षमा देखिने परिणाम होइन यसको लागि वर्षौँ लाग्न सक्छ दशक लाग्न सक्छ दशक पछाडि मात्रै रिजल्ट देखिन सक्छ तर काम चाहिँ आजैबाट गर्नुपर्ने हुन्छ ओके यति भन्दै अहिलेको लागि चाहिँ कार्यक्रममा हामी ब्रेक लिन्छौँ फेरि होइन यो बजेटको विषयलाई अलि हामीले प्राय अहिले फोकस गरिरहेका छौँ होइन बजेट कति छुट्टियो त शिक्षाको लागि भन्दा समग्रमा एक सेन्टेन्समा भन्ने हो भने शिक्षाले प्राथमिकता नपाएको देखिएको छ यसपल्ट बजेटमा पनि अर्थमन्त्री पिएचडी होल्डर सरकारमा बसेका व्यक्तिहरू यङ युवा पढेका सबै विदेशी डिग्री हासिल गरेकाहरू मान्छेहरू तर उही हिजोको सरकारभन्दा कम बजेट चाहिँ यसपालि शिक्षा क्षेत्रले पाएको छ फेरि पनि बरु हिजो त झन्डै 11% पाएको थियो अहिले त 10.5% पनि पाएको छैन यसपालि पर्सेन्ट भलै यसको बजेटको भोल्युम चाहिँ बढेको छ होइन 19 खर्बबाट 21 खर्ब चान्चुन भएको छ तर पर्सेन्ट वाइज जाने हो भने चाहिँ खासै धेरै त्यति फरक चाहिँ पाइँदैन हिजो र आजको दिनमा तसर्थ भन्नु र गर्नु फरक छन् शिक्षाको कुरा गर्ने हो भने विदेशी विश्वविद्यालयसँग तुलना गरिन्छ एआई बेच्ने योजना ल्याइन्छ यसपालिको बजेटमा कृषिलाई प्राथमिकता दिने भन्दा एआईलाई प्राथमिकता दिने भनेर भनिएको छ प्रविधि बेच्ने भनिएको छ नेपालले अमेरिकालाई प्रविधि बेच्न सक्ला इन्डियालाई प्रविधि बेच्न सक्ला अथवा चिनलाई सक्ला या कसलाई बेच्ला त नेपालले प्रविधि त्यो भोलिको दिनमा थाहा होला तर जुन कुरामा लगानी गर्नुपर्ने हो त्यो कुरामा चाहिँ लगानी गर्न सरकार चुकेको देखिन्छ ओके यति भन्दै अहिलेलाई हामी छोटो ब्रेक लिन्छौँ ब्रेक पछाडि फेरि कार्यक्रममा आउनेछौँ

0: कार्यक्रम सुन्दै हुनुहुन्छ एजुकेशन टक. आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदका लागि 100 आवेदन परेको छ, जसमध्ये केही दिन अगाडि मात्रै आवेदकहरूको सूची सार्वजनिक भइसकेको छ. र त्यसमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन दिएको पाइएको छ. पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय दोस्रो स्थानमा रहेका छन्, जहाँ 36 आवेदन परेका छन्. राजर्षि जनक विश्वविद्यालयमा 27, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा 20, सुदूरपश्चिम विश्वविद्यालयमा 19 आवेदन परेको छ भने कृषि तथा वन विश्वविद्यालयमा 15 आवेदन परेको छ. लुम्बिनी बौद्ध विश्वविद्यालयमा सबैभन्दा कम 11 आवेदन परेका छन्. अब यो किन भयो भन्दा, सरकारले अध्यादेश मार्फत पूर्व उपकुलपतिहरूलाई एकैपटक हटायो अथवा हटाउने निर्णय लिएसँगै राजीनामा दिए अनि गएको वैशाख 25 खुला आवेदन आह्वान गरेर नयाँ नियुक्ति प्रक्रिया मार्फत पदपूर्ति गर्नको लागि 10 म्याद तोकेको पनि थियो, जस अनुरूप यी आवेदनहरू परेको सूची यस अगाडि नै सार्वजनिक भइसकेको छ. अब चयन प्रक्रियामा पारदर्शिता र योग्यतालाई प्राथमिकता दिनको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा एउटा सिफारिस समिति गठन गरिसकिएको छ. र त्यो समितिले प्रत्येक उम्मेदवारको मूल्याङ्कन गर्ने र एउटा विज्ञ उपसमिति पनि गठन गर्ने बताइएको छ. अब हिजोको दिनमा यी यस्ता विश्वविद्यालयहरूको उपकुलपति पद नियुक्तिको लागि राजनीतिक हस्तक्षेप भयो भनेर अध्यादेश मार्फत एकैपटक ती ठाउँहरू खाली गरियो अथवा गर्न लगाइयो. प्रायले त अब राजीनामै दिएर खाली ठाउँ गरे, सरकारलाई सहयोग गरे, तर अब के यतिका 100 आवेदन पर्दाखेरि ती आवेदकहरू राजनीतिक पार्टी प्रेरित छैनन् त, अथवा फ्रेसर मान्छे हुन् उनीहरू, कुनै न कुनै पार्टीमा आस्था राख्ने होइनन् या सत्तारूढ दलसँग निकट व्यक्ति होइनन् भन्ने कुरा सरकारले कसरी पारदर्शी रूपमा चाहिँ बताउन सक्छ त? यदि त्यो गर्न सकेन भने त हिजो अर्को पार्टीको सरकार हुँदाखेरि केवल हटाएर अध्यादेश मार्फत हटाएर आफ्नै निकटका मान्छेलाई ल्याउन खोजेको भने देखिन्छ नि. हुन त एउटा समिति गठन गरिएको छ भनेर हामीले भनिहाल्यौँ, त्यो अन्तर्गत अर्को एउटा विज्ञ उपसमिति समेत गठन गरिएको छ. अब त्यसले कसरी काम गर्छ त? अहिले विभिन्न मानिसहरू पुराना पार्टी छोडेर नयाँ पार्टीमा जाने चलन पनि बढिरहेको छ. यसको अर्थ जता पावर त्यतै ढल्किने प्रवृत्ति नेपाली समाजमा व्याप्त छ. भोलि अर्को पार्टीको पावर आयो भने फेरि ती व्यक्तिहरू ठाउँ छोडेर यतातिर ढल्किने जमात बढी छ, र त्यस्तै जमातले सबैभन्दा बढी फाइदा लिइरहेका हुन्छन्, हामीले त देखि पनि रहेका छौँ. अब त्यही नहुनको लागि सरकारले यो गरेको छ. तर अबको केही दिनमा अवश्य थाहा भइहाल्छ, किनभने काठमाडौँ विश्वविद्यालयको लागि यो प्रक्रिया अगाडि बढिसकेको छ, उपकुलपति नियुक्तिको प्रक्रिया सुरु भएको छ. हेरौँ केयुमा कसरी चाहिँ उपकुलपति नियुक्त हुँदो रहेछ, यो हेर्न बाँकी छ. हिजो मात्रै पनि एउटा सम्पन्न बैठकले उपकुलपति छनौट प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको. यो छिपाएर छिप्ने कुरा हुँदैन. कुनै न कुनै हिसाबले यदि विवादित व्यक्तिहरू परे र पार्टी निकट व्यक्तिलाई नियुक्त गरियो भने त यो समाचार अवश्य पनि आइ नै हाल्छ. हिजोको दिनमा पार्टी निकट व्यक्तिहरूलाई नियुक्त गरेको भनेर समय नपुग्दै तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर केशरजङ बराललाई केपी शर्मा ओली सरकारले असहयोग गरेर राजीनामा दिन बाध्य बनाइयो. जति बेला तत्कालीन माओवादीको सरकार थियो, उनको पालामा प्राध्यापक डाक्टर केशरजङ बराललाई नियुक्त गरिएको थियो, र केही हदसम्म यो पारदर्शी भनिएको भने तापनि पूर्ण रूपमा पारदर्शी थिएन, किनभने नियुक्तिको प्रक्रिया नै राजनीतिक व्यक्तिहरू जो पार्टी निकट हुन्छन् उनीहरूलाई नै गर्ने गरिन्छ. यो चलिआएको चलन जुन गलत पनि हो फेरि, अनि यसलाई सही भन्न खोजेको चाहिँ होइन. असहयोग गरिसके पछाडि बाध्य भएर डाक्टर बरालले राजीनामा पनि नबुझाइकन पोखरा हिँडे पछाडि पछि केपी शर्मा ओलीको नेतृत्वको सरकारले उपकुलपतिको नियुक्ति प्रक्रियालाई अगाडि बढायो. राजीनामा आए पश्चात तत्पश्चात प्राध्यापक डाक्टर दीपक अर्याल नियुक्त भएका थिए. तर जसै सरकार फेरियो, जेएनजी आन्दोलन भयो, चुनाव भयो, त्यस पछाडि नयाँ सरकार आयो, नयाँ पार्टीको सरकार आयो, उही पुरानो नियति दोहोरियो. प्राध्यापक डाक्टर केशवजङ बरालले जुन नियति भोग्नु परेको थियो, प्राध्यापक डाक्टर दीपक अर्यालले पनि त्यही नियति भोग्नु पर्यो. किनकि उनले पनि अध्यादेश मार्फत हटाउने जानकारी जानकारी के पाउनु पर्यो सबैलाई थाहा भइसके पछाडि राजीनामा दिन बाध्य हुनु पर्यो र अब त्यो ठाउँ खाली छ जहाँ इन्जिनियरिङ अध्ययन संस्थानका डिनले अहिले अब निमित्त उपकुलपतिको रूपमा सबै कामहरू सम्हालिरहेका छन् र सबैभन्दा बढी 50 जनाको आवेदन त्यहाँ परेको पाइन्छ तर अब उपकुलपति जुन जुन विश्वविद्यालयमा खाली छ अथवा नियुक्तिको प्रक्रिया अगाडि बढाउन सुरु गरिएको छ जसमध्ये केयु अगाडि आइसकेको छ अब त्यहाँ राजनीतिक नियुक्ति हुँदैन त भन्ने मुख्य ठुलो प्रश्न तेर्सिएको छ कि अहिलेको सरकार त्यति चोखो हिसाबले पारदर्शी हिसाबले स्वच्छ हिसाबले काम गर्न सक्षम छ त यी अहिले जति पनि घटनाक्रम विकसित भएका छन् देशमा राजनीतिक घटनाक्रम विभिन्न खालका संसदमा भइरहेको हङ्गामा त्यसै गरी अन्य प्रधानमन्त्रीले बोलेका कुराहरू शिक्षा मन्त्रीले बोलेका कुराहरू प्रधानमन्त्रीले बोलेको कुरालाई शिक्षा मन्त्रीले हुँदै होइन त्यो बोलेकै होइन भने रहेको अवस्थामा के सरकारले गरेको कामलाई पूर्ण रूपमा विश्वास गर्न सकिन्छ भन्ने जटिल प्रश्नहरू तेर्सिएका छन् आशा छ सकिन्छ भन्ने वातावरण बनोस् तर अब यो काठमाडौँ युनिभर्सिटीको जो उपकुलपति छनौट प्रक्रिया अगाडि बढेसँगै यसमा एउटा सिफारिस समिति गठन गरिएको छ जसमा संयोजक रहेका छन् सहकुलपति सस्मित पोखरेल जो कुनै पनि विश्वविद्यालयको सहकुलपतिको रूपमा रहने गर्छन् त्यसै गरी प्रधानमन्त्री कुलपतिको रूपमा रहने गर्छन् भने उपकुलपति यसरी एउटा प्रक्रिया मार्फत नियुक्त गर्ने गरिन्छ भन्नको लागि त अब सत्तारूढ दलले हिजोको दिनमा सरकारमा नआउँदै गर्दा प्रधानमन्त्री र शिक्षा मन्त्री क्रमैसँग उप कुलपति र सहकुलपति रहने व्यवस्था हटाउनुपर्छ भनेर भनिएको उनीहरूको एउटा दस्तावेज उनीहरूको घोषणापत्र म्यानिफेस्टो त त्यो थियो तर जसै सत्तामा आयो सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी उनीहरूले आफ्नै पुरानो म्यानिफेस्टोमा जो राखिएको बुँदालाई बिर्सेर आफै कुलपति र सहकुलपति भएर चलाइरहेका छन् स्वायत्तता दिनुपर्दछ यो प्रक्रियामा पनि र विज्ञ व्यक्तिबाट चाहिँ कुलपति र सहकुलपति नियुक्त गरिनुपर्छ भनेर आफैले उठाएको आवाजलाई अहिले आफैले दबाएर आफैले कुलपति र सहकुलपति भनेर चलाइरहेका छन् तसर्थ यो आफ्नै जो बोलीको ठेगान नभएको सरकारले अबको उपकुलपति गठन गर्दाखेरि पारदर्शी हिसाबले राजनीतिक हिसाबले पर राखेर गर्ला त भन्ने चाहिँ जटिल प्रश्न छ यसको सही उत्तर हामीले पनि खोजिरहेका छौँ र यो गठित सिफारिस समितिको संयोजकमा शिक्षा मन्त्री सस्मित पोखरेल रहेका छन् भने समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य रेसु अर्याल ढुङ्गाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका र विश्वविद्यालयकै संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्मा रहेका छन् र यो समितिले उपकुलपति पदका लागि योग्य र सक्षम उम्मेद्वारहरूको छनौट गरेर विश्वविद्यालय सभा समक्ष सिफारिस गर्ने जिम्मेवारी पाएको छ र यो निर्णय हिजो भयो र योसँगै अब विश्वविद्यालयको नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ अब 8-8 विश्वविद्यालयको उपकुलपतिहरूलाई यसरी हटाइयो जो खाली छ भनौँ त्यो सँगसँगै अब अन्य थुप्रै पदहरू खाली छन् सरकारले अध्यादेश मार्फत हटाउनुको एउटै मात्र कारण के हो भने यो राजनीतिक नियुक्ति भयो राजनीतिक भर्ती भयो पार्टीमा आस्था राखेकै कारणले पार्टीका नेतासँग नजिक भएकै कारणले नियुक्ति लिन बन्द गरिनुपर्छ भनेर अहिलेको सरकारले हटाएको हुनाले अब लिइने नियुक्तिहरू अब दिइने नियुक्तिहरू गरिने भर्ना प्रक्रियाबाट आउने मानिसहरू कतिको राजनीतिक पार्टीबाट अछुत रहन्छन् र निकट नभएका व्यक्तिहरू पर्छन् यसको गहन रूपमा अध्ययन हुने नै छ यदि त्यस्तो भएको खण्डमा अवश्य पनि हिजोको अध्यादेश मार्फत हटाउनुको कारण र फेरि आफ्नै मान्छे भर्ती गर्नु एउटा उद्देश्य रहेको छ यो भनाइबिच के नै फरक रहेर भन्ने खालको सवालहरू चाहिँ नउठोस् भन्ने हाम्रो पनि चाहना हो हेरौँ अब काठमाडौँ युनिभर्सिटीमा उपकुलपति को आउनेछन् चयनको प्रक्रिया अगाडि बढिसके पछाडि र उनी पक्कै पनि राजनीतिक पार्टी प्रेरित अथवा राजनीतिक पार्टी निकट हुनेछन् या हुने छैनन् त्यो हामी अवश्य नै बताउनेछौँ त्यसमा हामी चर्चा गर्नेछौँ भन्दै अबलाई अहिले ब्रेक लिउँ ब्रेक पछाडि फेरि हामी कार्यक्रममा आउनेछौँ
1: आफूले चाहे जस्तो काम पाउँदा खुसियाली मनाउनु एकदमै स्वाभाविक नै हो तर यही काम नै जीवनको एकमात्र काम हो भन्नु चाहिँ सही हुँदैन धेरै पटक तथ्याङ्कले देखाए अनुसार युकेको एक आम व्यक्तिले आफ्नो कामकाजी जीवनमा कम्तीमा पनि 6 विभिन्न जागिर गर्ने गरेको छ। यस्तोमा अझ तपाईँ फौजी परिवारबाट हुनुहुन्छ भने त जागिर पाउने काम झनै कठिन हुन जान्छ, तर चिन्ता लिनु पर्दैन, यसमा हामी तपाईँको मद्दत गर्न सक्छौँ। हामी हौ RFEA, द फोर्सेस इम्प्लोयमेन्ट च्यारिटी। हामी तपाईँलाई जीवन परिवर्तन हेतु चाहिने सहयोग दिन्छौँ, चाहे तपाईँ पेट्रियन हुनुहुन्छ, रिजर्भिस्ट हुनुहुन्छ वा भर्खरै फौजी सेवा छोड्दै हुनुहुन्छ। हामी तपाईँलाई रोजगारीका अवसरहरू जुटाउन तथा उपयुक्त तालिमहरू उपलब्ध गराउन मद्दत गर्न सक्छौँ। हाम्रो एक्स फोर्सेस प्रोग्रामले तपाईँलाई युकेभित्र वा बाहिर जहाँ रहनु भए तापनि रोजगार सम्बन्धी सहयोग गर्नेछ। तसर्थ यदि तपाईँ आफ्नो अर्को जागिरको खोजी गर्दै हुनुहुन्छ भने तपाईँलाई चाहिने सहयोगको लागि सम्झनुहोस् हामीलाई। विस्तृत जानकारीको लागि हेर्नुहोस् RFEA।

0: आउनुहोस् अब अलिकति सामुदायिक विद्यालयको अवस्थाको थोरै चर्चा गरौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारका अर्थमन्त्री गएको बुधबारको बैठकमा सरकारका अर्थमन्त्रीले एउटा सर्वेक्षणको चर्चा गरे, जहाँ आर्थिक सर्वेक्षण जो प्रस्तुत गरिएको थियो, जहाँ देशभर सामुदायिक विद्यालयको अवस्था के छ र निजी विद्यालय के छ भन्ने बारेमा चर्चा गरिएको थियो। हो, सरस्वती हेर्ने हो भने यो सर्वेक्षणले के बताउँछ भन्दा पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा पहुँच विस्तार, पूर्वाधार विकास र साक्षरतामा चाहिँ उल्लेखनीय सुधार भएको पाइन्छ, तर सामुदायिक विद्यालयमा चाहिँ शैक्षिक गुणस्तर सुधार र व्यवस्थापनमा एकदमै चुनौती देखिएको नै पाइन्छ। अहिले देशभर लगभग 35,900 बढी विद्यालयहरू सञ्चालनमा छन्। ती दुईटै विद्यालयहरू निजी र संस्थागत गरेर अथवा सामुदायिक र निजी गरेर, सामुदायिक र जो संस्थागत गरेर, त्यसमध्ये झन्डै 72% अर्थात् 27,000 केही बढी सामुदायिक विद्यालय र बाँकी रहेका संस्थागत विद्यालयहरू रहेका छन्। र त्यसबाहेक कतिपय धार्मिक विद्यालय पनि छन्, मदरसा पनि रहेका छन्, गुम्बा गरेर पुग्नपुग 4% विद्यालयहरू त्यस्ता रहेका छन्। र विद्यार्थी सङ्ख्याकै कुरा गर्ने हो भने सामुदायिक विद्यालयमै धेरै विद्यार्थी अध्ययनरत छन्, किनभने धेरै अभिभावकहरूको आर्थिक अवस्थाको कुरा गर्ने हो भने उनीहरूले सामुदायिक विद्यालयमा आफ्नो बच्चाहरूलाई पढाउने गर्छन्। अब सहरी क्षेत्रका सामुदायिक विद्यालयहरू अब्बल कोटिका छन्, तर भौगोलिक विकटता भएका दूरदराजका सामुदायिक विद्यालयहरू हामीले सोचेको भन्दा पनि कमजोर गुणस्तरका पनि रहेका छन्। यद्यपि सामुदायिक विद्यालयमै विद्यार्थी धेरै पढ्ने गर्छन्, झन्डै कुल यी 35,951 विद्यालयहरू छन्, ती विद्यालयमा 62% विद्यार्थी चाहिँ सामुदायिक विद्यालयमा पढ्छन् भने झन्डै 38% विद्यार्थीहरू संस्थागत विद्यालयमा पढ्ने गर्दछन्। अब शिक्षकको कुरा गर्ने हो भने 180,000 हारारीमा यति बेला सामुदायिक विद्यालयमा शिक्षकहरू छन् भने विद्यार्थी सङ्ख्या पनि अहिले 43,00,000 रहेका छन्। र विद्यालय शिक्षामा चाहिँ शिक्षक विद्यार्थी अनुपात हेर्ने हो भने प्रति शिक्षक औसत 24 विद्यालय विद्यार्थी रहेका छन् भने फेरि यो संस्थागत विद्यालयमा चाहिँ बढिरहेको छ, 29 पढ्ने गर्दछन्। यसको अर्थ संस्थागत विद्यालयमा चाहिँ एउटा शिक्षक बराबर औसत 29 विद्यार्थीहरू रहेको पाइन्छ, किनभने यता विद्यार्थी सङ्ख्या कम भयो, शिक्षकको सङ्ख्या धेरै भयो सामुदायिक विद्यालयमा, तर संस्थागतमा विद्यार्थी सङ्ख्या धेरै छ तर शिक्षकको सङ्ख्या कम छ, जसले गर्दा यो अलिकति शिक्षक संरचनाको असन्तुलन पनि देखिएको छ। 180,000 छन् 27,000 विद्यालयमा, होइन, त्यसले गर्दाखेरि यहाँ चाहिँ एक शिक्षक बराबर 24 विद्यार्थी पढ्छन् भने बाँकी रहेको झन्डै चाहिँ 38% एक शिक्षक बराबर 29 विद्यार्थी पढ्ने गर्दछन् संस्थागत विद्यालयमा। त्यसले गर्दा यो असन्तुलन देखिएको छ। प्राथमिकमा कुरा गर्ने हो भने चाहिँ एक शिक्षक बराबर 19 विद्यार्थी पढ्छन्, निम्न माध्यमिक तहमा 33 विद्यार्थी बराबर एक शिक्षक पढ्छन्, त्यसै गरी हामीले अघि भनिहाल्यौँ 9 र 10 चाहिँ एक शिक्षक बराबर 23 विद्यार्थी पढ्छन्, तर एग्रिगेटमा गर्ने हो भने चाहिँ 24 विद्यार्थी पढ्ने गर्दछन्। तसर्थ यो एउटा असन्तुलन देखिएको छ। आधारभूत तहको कुरा गर्ने हो भने महिला शिक्षकको सङ्ख्या 49.5% रहेको छ भने माध्यमिक तहमा आउँदाखेरि चाहिँ यो 22.9% घटेको छ। त्यसले गर्दा पनि यो अनुपात नमिल्दाखेरि शैक्षिक गुणस्तर सुधारमा धेरै समस्या देखिएको छ। शिक्षक दरबन्दी मिलान गर्नुपर्ने आवश्यकता छ, यो आजको आवश्यकता होइन, तर सरकारले यसमा गर्न समेत सकिरहेको छैन। त्यति मात्र होइन, विद्यालयको भर्ना दर जति छ विद्यालय छाड्नेको सङ्ख्या त्यति नै धेरै छ। हामीले बारम्बार भन्छौँ, बिहानको कार्यक्रममा पनि भन्छौँ, हरेक वर्ष विद्यार्थी झन्डै एक कक्षामा भर्ना हुँदाखेरि 10,00,000 हारारीमा भर्ना हुने गर्दछन्, होइन, 43,00,000 बढी विद्यार्थी सामुदायिक विद्यालयमा पढिरहेका छन् अहिले। कुनै बेला चाहिँ यो 50,00,000 बढी थियो यो सङ्ख्या, होइन, एग्रिगेटमा निकाल्दाखेरि लगभग 50,00,000 हारारीमा सामुदायिक विद्यालय पढ्ने अनि 30,00,000 हाराहारीमा, त्योभन्दा केही प्लस माइनस हाराहारीमा संस्थागत विद्यालयमा पढ्ने प्रक्षेपण थियो। त अहिले यो घटेर लगभग झन्डै 43-44 लाखमा आउँदाखेरि प्रत्येक वर्ष 10,00,000 विद्यार्थीहरू भर्ना हुने गर्दछन् कक्षा एकमा। तर त्यो 10 वर्ष पछाडि विद्यार्थी एसइईसम्म आइपुग्दाखेरि कति हुन्छ यो वर्ष मात्रै 82 को एसईई मा 430,000 विद्यार्थी भर्ना भएका थिए एसईई परीक्षामा उनीहरूले एग्जाम दिएका थिए ती 5 लाख विद्यार्थीहरू कता हराउँछन् त यसतर्फ कुनै पनि सरकारले खासै खोजी गरेको देखिँदैन आधारभूत तहमा गर्ने हो भने त झन्डै 100% नै विद्यार्थी भर्ना प्रतिशत छ तर 1 देखि 8 सम्म हेर्दाखेरि पनि लगभग 97% चाहिँ भर्ना दर देखिन्छ एग्रीगेटमा हेर्ने हो भने तर कक्षा 9 देखि 12 सम्म आइपुग्दाखेरि यो केवल 35% मा सीमित भएको छ भन्दा त आधा भन्दा धेरै घट्यो यो झन्डै 10 लाख विद्यार्थी भर्ना भएकोमा 430,000 मात्रै एससी मा सहभागी हुन्छन् भने आधा भन्दा धेरै घटेको देखिन्छ 82 को एससी लाई हेर्दाखेरि नै र 35% भन्नेबित्तिकै 65% विद्यार्थीहरू 12 सम्म आइपुग्दाखेरि घटेका हुन्छन् तसर्थ शिक्षा क्षेत्रमा पहुँच बढेको मानिएको छ भनिन्छ तर माध्यमिक तहसम्म टिकाई राख्न नसक्नुको कारण के हो त विद्यार्थीहरूलाई यो ठुलो चुनौतीको रूपमा देखिएको छ अहिले विद्यालय छोड्ने आर्थिक अवस्था कमजोर रोजगारीको खोजीमा विदेशिने बसाइ सराईको कारणले विद्यार्थीहरू विद्यालय छोड्ने र प्राइभेटमा भर्ना हुने कारणले गर्दाखेरि पनि यी यस्ता खालका समस्याहरू देखिएका छन् त्यसले गर्दाखेरि केवल योजना मात्र होइन कि ती योजनामा विद्यार्थीहरूलाई टिकाइराख्नको लागि कतिको मेहनत गर्न जरुरी छ भन्ने कुरा अहिलेकै यस्ता तथ्याङ्कहरूले देखाउँछ जुन एकदमै डरलाग्दो तथ्याङ्क छ र विद्यार्थी सङ्कट यसरी गइरहेको छ कि सामुदायिक विद्यालयहरू रित्तिने अवस्थामा छन् अहिले दीर्घकालीन व्यवस्थापनको तयारीमा सरकार आजैबाट नलागे धेरै विद्यालयहरू रित्तिने क्रममा छन् 27,000 बढी विद्यालयहरू अहिले पनि सञ्चालनमा छन् 35,000 विद्यालय सञ्चालनमा छन् जसमध्ये सामुदायिक विद्यालय 27,000 छन् भने ती विद्यालयहरू धेरै अब रित्तिने क्रममा पनि रहेका छन् सहरी भागका केही विद्यालयहरू काठमाडौँको कतिपय विद्यालयहरू भक्तपुरका केही विद्यालयहरू जो सामुदायिक विद्यालय जहाँ भर्ना पाउनको लागि सोर्सफोर्स लाउनुपर्छ एक्स्ट्रा ट्यालेन्ट विद्यार्थी हुनुपर्छ कतिपय ठाउँमा सामुदायिक विद्यालयको हालत त्यो पनि छ जस्तै काठमाडौँकै विश्वनिकेतन होइन भक्तपुरका केही स्कुलहरू जहाँ भर्ना पाउनको लागि मुस्किल छ सामुदायिक विद्यालयमा 100 कोटा छ भने त्यहाँ हजारौँ विद्यार्थीहरू इन्ट्रान्समा सहभागी हुन्छन् तर त्यो एउटा मात्रै एक्जाम्पल दिएर हुँदैन नेपालभरि के छ त सामुदायिक विद्यालयको अवस्था भन्ने बुझ्न चाहिँ जरुरी छ त्यसैले गर्दा निरन्तर घट्दै गइरहेको सामुदायिक विद्यालयका विद्यार्थीहरूको जो सङ्ख्या छ यसले विद्यालय सञ्चालनमै ठुलो चुनौती थपिन थालेको छ त्यसले गर्दा 100 कम विद्यार्थी भएका देशभरका 15,000 सामुदायिक विद्यालयलाई गाभ्ने अथवा वैकल्पिक व्यवस्थापन गर्ने योजना चाहिँ सरकारले अगाडि बढाएको छ यो आजको सरकारले मात्र अगाडि बढाएको होइन हिजोले नै बढाएको तर भौगोलिक कठिनाई त्यसै गरी राजनीतिक कठिनाई अन्य धेरै कारणले गर्दाखेरि यो योजनाले मूर्त रूप लिन सकेको छैन तसर्थ यो कार्यमा सरकार चनाखो भएर काम अगाडि बढाउन नसके खण्डमा भोलिको दिनमा ती हजारौँ सामुदायिक विद्यालयहरू रित्तिने छन् र ती सामुदायिक विद्यालयका शिक्षकहरू केवल तलब खानको लागि मात्रै हाजिरी गर्न पुग्नेछन् आज धेरै स्कुलहरूमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या धेरै भइसकेको छ ठोस योजना ल्याउन नसकेको खण्डमा अवश्य पनि ती विद्यालयहरूमा केवल डेस्क बेन्च मात्र हुनेछन् त केवल शिक्षकहरू मात्रै यसतर्फ खास योजना ल्याउन जरुरी छ अनि मात्र सामुदायिक विद्यालयको साख बस्नेछ गुणस्तर वृद्धिमा अविलम्ब
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अनएयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो
3: मूल्याङ्कन गरिने बताउनु भएको छ मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमल सिन्हाले लोक कल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुन सक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाउनु भएको हो
4: कसैलाई प्लिज गर्नको लागि जनताको पैसा पाड्ने अधिकार कसैलाई पनि छैन देश र जनतालाई फाइदा हुने यदि मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ जस जसले साँच्ची नै सुसूचित गर्ने काम निरन्तर रूपमा गर्नुभएको छ उहाँहरूको क्षमता वृद्धि गर्ने काम चाहिँ राज्यको हो त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ
3: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिशन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिशन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेका बेला सिंह महोत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। कर्णाली प्रदेश सरकारले कृषि शिक्षा स्वास्थ्य पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री यमलाल कणेलले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डाक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10औं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ। सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा रहेको सवारी शाखामा आगजनी भएको छ। आगजनीको कारण खुल्न सकेको छैन। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु भट्टले आगजनीको कारण खुल्न बाँकी रहेको र अनुसन्धानबाट थप प्रष्ट हुने भन्दै दुईवटा सवारीमा क्षति पुगेको जानकारी दिनुभयो। सवारी शाखामा रोकेर राखिएका गाडीहरूमा कसरी आगजनी भयो भन्ने प्रश्न उब्जिएका छन्। एउटा 2 तारे सहित 5 सवारी जलेका छन्। सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेउमा भएको आगजनीमा अमेरिकाले सहयोग स्वरूप दिएको गाडी समेत जलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको 16 राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याति र पहिचानमा मात्रै सीमित नरहेको बताउनु भयो। उहाँले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। अध्ययन विदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिवीका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका छन्। अध्ययन दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,00,000 बढी पेन्सन कोषमा
2: यो BFBS कुलकर्ण रेडियो हो।

रेडियो हो।

0: अन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बारेन शाहले सदनको रोस्ट्रमबाटै देशद्रोही कुरा गरेको भन्दै आलोचना गर्नुभएको छ। पार्टी कार्यशालामा बालेनप्रति आक्रामक बनेका ओलीले समर्थन गर्नेमाथि पनि आक्रोश पोख्नु भएको छ।
4: प्रश्नोत्तर प्रश्नोत्तर भन्नुहुन्थ्यो माननीय सांसदहरू, लौ त गरौँ म तयारै छु। उहाँले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारत धेरै ठाउँमा सिमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि, एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो। यो नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा के का लागि बोलियो? अचानक के सन्देश दिन खोजेको, कसलाई सुनाउन खोजेको? नेपाली जनतालाई हेप्न त योभन्दा बढी हेप्ने ठाउँै हुँदैन। तैपनि कतिपय मान्छेहरू अचम्म लाग्छ, अस्ति नै एमालेलाई मासु भात भन्थे, मासु भात मात्रै होइन, भात मात्रै होइन, उनको त समर्थन गरेर कुदिहाल्छन् अहिले पनि। यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात।
3: एमाले अध्यक्ष ओलीले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ। चुनावपछि पहिलो पटक पार्टीको सार्वजनिक कार्यक्रममा भाग लिएका ओलीले चुनावको परिणामलाई कृत्रिम नतिजा भन्दै अरू दलसँग समेत मिलेर आन्दोलनमा जाने उद्घोष गर्नुभयो।
4: चुनावको जस्तो नकारात्मक नतिजा आयो त्यसबाट हामीले शिक्षा लिनुपर्ने। यो नतिजा अन्तिम नतिजा, यथार्थ नतिजा होइन। यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्न सँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। त्यस्ता कुराहरूलाई विश्लेषण गरेर दर उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नु पर्दछ।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरीह बन्नु परेको बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै न्यौपाने,
5: हामीले संविधानमा लेख्यौं अदालतको आदेश निर्देशन फैसला मान्नुपर्छ, हामीले कानूनमा भन्यौं ढिलो न्याय पाउनु, न्याय पाउनु होइन, त्यसैले न्याय छिटो दिनुपर्छ भन्यौं। एक त फैसलै हुँदैन, दोस्रो फैसला भइसके पछाडिको गति यो छ। अब फैसला कार्यान्वयनको जिम्मा हामीसँग भइसके पश्चात सभामुख ज्यू मार्फत यसमा चाहिँ सम्बन्धित सरकारवाला, मैले यी क्याटेगोरिकल्ली जस्तो यो समलिङ्गी विवाहलाई मान्यता दिन समिति गठन गर्नु, समलिङ्गीहरूका सन्दर्भमा 64 साल 9 महिना 6 गते बोल्यो विवाहलाई मान्यता दिनु भनेर, आज विवाह गर्ने उमेरै सिद्धिसक्यो होला, राज्य सुप्रिम कोर्ट भन्छ मान्यता दिए, आजसम्म राज्यले दिँदैन भनेको यसले पार्ने प्रभाव त्यस्तो छ।
3: अब खबर फटाफट।
6: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ती कला प्रदर्शनी शुरू, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष, प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38 उजुरी दर्ता, मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा एउटा बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर, दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे, सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौडामा बसाई सरेर आउनेको संख्या बढ्दो, सबभन्दा बढी तराईका 12, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौडा सर्दै।
3: नेपालले आउँदो जुलाईमा नेदरल्याण्डसमा हुने नेपाल नेदरल्याण्डस र नामिबिया बीचको आईसीसी क्रिकेट विश्वकप लीग 2 सिरिजको तयारी जर्सीमा गर्ने भएको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काका अनुसार नेपाली टोलीले क्याम्प सहित जर्सीको टोलीसँग 2 एक दिवसीय खेल समेत खेल्नेछ। जर्सी हाल लिग टू भन्दा तल्लो श्रेणीको च्यालेन्ज लिगबाट छनौट भएर विश्वकप छनौटका लागि छानिएको टोली हो। नेपालले जर्सीसँग आउने जुलाई 13 र 15 एक दिवसीय खेल खेल्नेछ। लिग टू को अन्तिम दुई सिरिज बाँकी रहँदा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै पाँचौं स्थानमा छ। शीर्ष चारमा पर्न नेपालका लागि यो सिरिज महत्वपूर्ण छ। नेपालले लिग टू को अन्तिम सिरिज भने ओमान र क्यानाडासँग ओमानमै खेल्नेछ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: एमाले अध्यक्ष केपी ओली वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई ज्ञानेन्द्र कालको सहायक जस्तै भन्दै कुनै विवरण नदिने अडान लिनु भएको छ। काठमाडौँमा पार्टी कार्यशालामा सम्बोधन गर्दै ओलीले सम्पत्ति विवरणका लागि खरानी उठाएर लैजान चुनौती दिनुभएको हो।
4: त्यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कु भन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सो कल्ड आयोग बनाएका थिए, नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, खोइ कसलाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको। यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन जे जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार, के को सम्पत्ति विवरण?
3: पार्टीका केही नेताले नेतृत्व परिवर्तनका लागि दबाब दिइरहेका बेला एमाले अध्यक्ष ओलीले अहिले नै नेतृत्व त्यागला भन्ने भ्रम नपाल्न सुझाव दिनुभएको छ। पार्टी कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओली,
4: सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने कसिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन, त्यसका निम्ति होइन। जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्षको नेतृत्व गर्नु, अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो। त्यसकारण कमरेडहरूलाई कोही आशंका हुन सक्छ, मैले बिचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
3: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो।
5: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले अपिल जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मङ्सिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
3: सेनाभित्रको यौन अपराधका अभियुक्तमाथिको मुद्दा सामान्य अदालतमा चलाउने सम्बन्धी बेलायत सरकारको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। यो विषयमा तल्लो सदन कमन्समा बहस चलेको छ। थप वेरिति गिरीबाट।
6: Currently, a victim can choose whether their case is heard in a civilian or a service court. The Armed Forces Bill requires the Defence Secretary to issue guidance to help them decide. But Lib Dem Defence spokesman James McCleary called for an amendment to the bill, saying more victims might come forward if their complaint was dealt with by a civilian judge.
7: Sexual offences and domestic abuse are not matters of military discipline. They are serious criminal matters. Where they occur in the United Kingdom, there is no compelling reason why investigation and prosecution should default to a separate system. Amendment 90 would remove that ambiguity.
6: Former Defence Minister Andrew Morrison told MPs he didn't feel the civilian justice system was better or quicker.
8: Justice delayed is justice denied. And through the service justice system, these cases are brought to a conclusion far, far more rapidly than they are currently in our civilian criminal justice system.
6: Defence Minister Al Carnes said victims should always be given a choice.
9: The onus must be on giving the victim the preference of choice, and that has come through time and time again. The Atherton report in 2021, there's been a huge amount.
3: मकवानपुरको हेटौडामा जारी बागमती कप टी20 क्रिकेट प्रतियोगितामा ललितपुर र भक्तपुर विजयी भएका छन्। हेटौडा छको गौरीटार रंगशालामा पहिलो खेलमा ललितपुरले नुवाकोटलाई 30 रनले हराएको हो भने दोस्रो खेलमा भक्तपुरले काठमाडौँलाई 1 विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो।
1: BFBS Gurkha Radio.

0: दिगो विकास लक्ष्यका लागि राष्ट्रसङ्घीय एजेन्सीहरूले कम विकसित मुलुकमा दिइरहेको सहायता निरन्तर राख्न नेपालले अनुरोध गरेको छ।
1: न्यूयोर्कमा रहेको नेपाली नियोगका उपप्रमुख ज्ञान मगरले कार्यान्वयनमा रहेका परियोजनाको मूल्याङ्कन र निगरानी बढाउन भन्नुभएको हो।
2: The LDC group encouraged the UN system to intensify support for implementing the six priority areas of the Doha Program for Action to accelerate progress towards the sustainable development goals. To maximize impact, DPOA priorities should be systematically integrated into UN sustainable development cooperation frameworks with strengthened coordination, monitoring and accountability across the UN system while ensuring where RLS is well resourced to advance coherent and effective delivery for LDCs.
1: जलवायु डिजिटल प्रविधिका क्षेत्रमा विकासशील मुलुकहरूलाई सहायता चाहिएको उहाँको भनाइ छ। विभिन्न घटनाका कारण कम विकसित मुलुकहरू नै धेरै प्रताडित हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
2: LDCs remain the farthest behind, accounting for 14% of the global population, but only 1.3% of global GDP and less than 1% of global merchandise exports. Nearly one-third of people in LDCs continue to live in extreme poverty, and the gains achieved over previous decades have been reversed by successive global crises. These realities demand stronger and more coordinated action by the United Nations system.
1: नेपालले यस वर्ष विकासशील राष्ट्रमा उन्नति हुने कार्यतालिका परसार्न राष्ट्रसङ्घमा अनुरोध गरिसकेको छ।
0: दार्चुलाको मालिकार्जुन गाउँपालिका दुईका बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ।
3: मालिकार्जुन गाउँपालिका दुईका बजानी सिराड श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो। यी बस्तीहरूमा अझै पनि खाने पानी पुगेको छैन। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम शुरू हुन साथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौं प्लास्टिकका जर्किन गाग्री र ड्रम थन्काएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनु भयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बाल बालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना सुरु गरिएको छ। योजना सुरु भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिरारसम्म 95 पिल्लर निर्माणको काम भइरहेको उहाँले बताउनुभयो।
0: राष्ट्रपति कार्यालयस्थित निवासबाट भदौ 24 गते लुटिएको हात्तीको दारासहित 5 जना पक्राउ परेका छन्। काठमाडौँको मनमैजू बस्ने राजीव महर्जन, गोर्खाका टेक प्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोर्खाकै सन्तबहादुर भुजेल पक्राउ परेका हुन्। हात्तीको दारा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्रेको एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। प्रहरीले उनीहरूबाट हात्तीका दारा बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बमोजिम कसुरमा अनुसन्धान गर्ने भएको छ। अब खबर फटाफट।
4: चितवन माडीको प्रचारका लागि जिल्ला प्रशासन परिसरमा नगरपालिकाको गोलघर निर्माण, गोलघरमा माडी क्षेत्रका 10 पर्यटकीय स्थलको नाम र तस्विर पनि। बागलुङको गलकोट र जैमिनी नगरपालिकाद्वारा नगर अस्पतालमा कुरुवाघर सञ्चालन, कुरुवाघर निर्माणले बिरामीका कुरुवा र आफन्तलाई सहज। काभ्रेको बनेपामा महिला लक्षित 3 दिने घुम्ते कला प्रदर्शनी सुरु, महिला र सीमान्तकृत वर्गका अनुभव, संघर्ष प्रतिरोधका कथा र भविष्यका सम्भावना बारे कला कथा र संवाद हुँदै। कोशी प्रदेशमा गएको 10 महिनामा बाल विवाहका 38 उजुरी दर्ता, मोरङमा 24, सुनसरीमा 11, इलाममा 2 र उदयपुरमा 1 बाल बिहेको उजुरी। तापक्रम बढेसँगै मधेसको जनजीवन कष्टकर, दिउँसोका बेला घर बाहिर निस्कनै सकस, दैनिक ज्यालादारी गर्ने मजदुर पनि समस्यामा। गएको 5 महिनामा 1,42,000 बढी विदेशी पर्यटक मुस्ताङ पुगे, सार्क राष्ट्रका 1,29,000 र अरू मुलुकका 13,000 बढी। र बागमती प्रदेशको राजधानी हेटौडामा बसाई सरेर आउनेको संख्या बढ्दो, सबभन्दा बढी तराईका 12, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका नागरिक हेटौडा सर्दै।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

Radio. Gorkha Radio. नमस्ते 99.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँहरू सबैलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा ध्यान स्वागत छ। यो लालशाही तपाईँको सेवामा हाजिर भइसकेको छ कार्यक्रम लिएर र ऊ तपाईँसँग अबको 3 घन्टा सँगै रहनेछ। ब्रुनाईको समय अहिले बिहानको 7:10 गएको छ भने म तपाईँको साथमा ब्रुनाईको समय 10 बजेसम्म सँगै रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। टेलिफोनबाट यदि सम्पर्क गर्ने विचार गर्नुभएको छ भने 2 नम्बरहरू छन् स्टुडियोमा, 3224167 अनि 3220098, र ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। यदि मिलिट्री नम्बरको पहुँच छ भने हाम्रो नम्बर हो 94193-3284 र हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। आज बिहिबारको दिन 4 जुन 2026 तदनुसार जेठ 21 गते 2083 विक्रम सम्वत। हजुर, बिहिबारको प्रभातकालीन आवाज कार्यक्रम ब्रुनाईको स्टुडियोबाट अब सुरु भयो र साथ पक्कै पनि दिनुहुनेछ मलाई 10 बजेसम्म। तपाईँ आफ्नो अनुभव पनि हामीसँग सेयर गर्न सक्नुहुन्छ। गीत सङ्गीत त छँदैछ। मेरो देश, दिपेन भेटवालले गाउनु भएको गीत, देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ र अब आजको थॉट फर द डे। यो प्रेरक भनाई चार्ल्स स्पर्जनको हो। उहाँ भन्नुहुन्छ, anxiety does not empty tomorrow of its sorrows, but only empties today of its strength. चिन्ताले भोलिको दुःख हरण हुँदैन, बरु तपाईँको आजको शक्तिलाई रित्याइदिन्छ। चिन्ता नगरौँ, चिन्तन गरौँ। Today in history, आजको दिन सन् 1973 कुरा हो, 4 जुन 1973, patent for the automated teller machine ATM is granted to Don Wetzel, Tom Barnes and George Chastain. 1973 4 जुनमा ATM को patent पाएका रहेछन् 3 जना आविष्कारकले। अहिले ATM हाम्रो लागि कुनै नौलो कुरो भएन, तर 1973 सुरु भएको रहेछ। फेमस बर्थडे, सन् 1975 4 जुनमा जन्मेका हुन् एन्जेलिना जोली, अमेरिकन एक्ट्रेस, निकै चर्चित हलिउड एक्ट्रेसमा पर्दछन् ए लिस्टरमा एन्जेलिना जोली। उनको जन्म लस एन्जेलिसमा भएको थियो, क्यालिफोर्निया राज्यमा, युएसएको। 1975 4 जुनमा। अब हेल्थ टिप्स एकदमै छोटो र सटिक छ आजको। प्रायोरिटाइज रेस्ट। हामी एकदमै काम गर्छौँ, दुःख गर्छौँ, खट्छौँ, तर आरामको जरुरत छ हामीलाई। एकजना वयस्कले दिनमा 7-9 घन्टा सुत्नुपर्ने हुन्छ, जसले गर्दा बॉडीको इम्युन सिस्टमले रिकभर गर्ने समय पाउनेछ। यदि तपाईँ एकदमै कम सुत्ने गर्नुभयो भने त्यसबाट हुन सक्ने हानि धेरै छन्। त्यही भएर कम्तीमा पनि 7, बढीमा 9 घन्टासम्म सुत्ने गर्नुहोस् हरेक राति। अब मौसम।
सेरिया ब्रुनाईबाट सुरु गरौं। 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सेरियामा सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आजको दिन घमाइलो रहनेछ सेरिया अनि कोलाबेला क्षेत्रमा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। हुन त मिश्रित खालको देखिन्छ, घाम लाग्ने, बदली हुने र अपराह्नतिर मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ काठमाडौँमा। अब लागौं युकेतिर। लन्डनको तापक्रम अहिले 15 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 18 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया त्यहाँ थन्डरी सावर्स एन्ड अ मोडरेट ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ लन्डनमा पनि र मेघ गर्जनका साथ विशेष गरी साँझ पख पानी पर्ने संकेत छ लन्डनमा र मन्द गतिमा हावा बहनेछ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सङ्गीतको पालो। प्रताप दास र बेनिसा पौडेलको स्वरमा रहेको यो गीत म अब प्रस्तुत गर्दैछु, मेरो प्रियतम।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

सुशान्त केसीको यस्तै रहेछ यो जिन्दगानी। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 7:25 गएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आजको दिन इम्प्लोयमेन्ट फेयर, यहाँ ब्रुनाईमा पनि स्पाउसेस इम्प्लोयमेन्टको अपर्च्युनिटिज के छन् त्यस विषयमा यावत जानकारी प्राप्त गर्नुहुनेछ आजको इम्प्लोयमेन्ट फेयरमा। र यो इम्प्लोयमेन्ट फेयरमा यहाँका मिनिस्ट्रीहरू र डिपार्टमेन्टहरूका रिप्रेजेन्टेटिभ आएर ब्रिफ गर्ने भनिएको छ र के अपर्च्युनिटिज छन् विशेष गरी हाम्रा दिदीबहिनीहरूका लागि एकदमै राम्रो अवसर छ, त्यही भएर नछुटाउनुहोला आजको यो इम्प्लोयमेन्ट फेयर। बिहान 10:30 बजेसम्म यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा हुँदैछ।

साहिले रमाइली पहिले गएछन् हजुर. यो निकै पुरानै गीत हो, दिपेश किशोर भट्टराईको स्वरमा. नाफीले प्याटियो बारमा कफी मर्निङ आयोजना गर्दै आएको छ ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि. हरेक महिनाको दोस्रो अनि चौथो बिहिबारको दिन, हुन त आज पहिलो बिहिबार हो जुन महिनाको, आजको दिन हुने छैन एक हप्तापछि, र दोस्रो अनि चौथो बिहिबार बिहान 9 देखि 11 बजेसम्म प्याटियो बार मुमोङ कम्युनिटी सेन्टरमा नाफीले कफी मर्निङ आयोजना गर्दै आएको छ. त्यसमा पक्कै पनि तपाईँ सहभागी बन्नुहुनेछ. अनि ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि क्विज नाइट प्याटियो बारमा हुँदैछ भोलि शुक्रबारको दिन. बेलुकी 7 बजे प्याटियो बार खुल्नेछ अनि क्विज सुरु हुनेछ 7:30 बजे. र केही समय यता यो कार्यक्रम निकै हिट भइरहेको छ. तपाईँहरू को को जानुहुन्छ, भाग लिइराख्नु भएको छ, उहाँहरूको लागि नौलो कुरो भएन. तर यदि नौलो हुनुहुन्छ, पहिला जानुभएको छैन अनि क्विज नाइटमा भाग लिनुभएको छैन भने यो राम्रो मौका छ सोसलाइज गर्ने, साथीभाइसँग भेटघाट, यसो भाग लिएर यसमा अलिकति भए पनि आफ्नो ज्ञानलाई तिखार्ने मौका छ. क्विज नाइट हजुर शुक्रबारको दिन बेलुकी 7:30 बजे सुरु भइहाल्छ भोलि. ब्रिटिस फोर्सेस ब्रुनाई लेडिज स्पोर्ट्स डे आउँदो 10 तारिक हुँदैछ बिहान 8 देखि 5 बजेसम्म. दिनभरि नै यो कार्यक्रम हुनेछ. जस जसले आफ्नो नाम दर्ता गराउनु भएको छ उहाँहरू पक्कै पनि यो कार्यक्रममा भाग लिएर रमाइलो गर्नुहुनेछ. रमाइलो मात्रै होइन, तपाईँले आफ्नो स्पोर्टिङ स्किल्स पनि इम्प्रुभ गर्न सक्नुहुन्छ र समाजमा यसरी भेला हुने कार्यक्रममा सहभागी बन्ने त्यसले तपाईँको पर्सनल डेभलपमेन्टमा पनि टेवा दिनेछ. लेडिज स्पोर्ट्स डे 10 जुन बिहान 8 बजे सुरु हुनेछ टुक अलायन्सको जिम्नेजियममा. अब हामी सुन्छौँ कर्म ब्यान्डलाई यानी माया.

यानी माया कर्म ब्यान्डको बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। तपाईँ यदि कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए सोसल मिडियाबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, विशेष गरी फेसबुक मेसेन्जरबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। ब्रिटिस फोर्सेस बनाएका चारजना चेलीहरू मिलेर माउन्ट किनाबालु चढ्दैछन् आउँदो 12 जुनका दिन, र यो चान्छुने कुरा होइन। उहाँहरूले धेरै प्र्याक्टिस पनि गरिराख्नु भएको छ र गोर्खा म्युजियमको सहयोगार्थ यो कार्यक्रम हुन आँटेको हो। त्यही भएर तपाईँ हामी सबैले हातेमालो गरेर यो पुनित कार्यमा पक्कै पनि सहयोग गर्नुपर्ने हुन्छ। गो फन्ड मी पेज पनि खोलिएको छ, बिएफई लेडिज एसेन्ड माउन्ट किनाबालु फर द गोर्खा म्युजियम भनेर तपाईँले भेटाउन सक्नुहुन्छ। त्यसमा आफ्नो इच्छा अनुरूप आफ्नो गच्छे अनुसार दान पनि गर्न सक्नुहुन्छ। र हामीले चारजना दिदीबहिनीहरू जो ब्रिटिस फोर्सेस ब्रुनाईबाट माउन्ट किनाबालु चढ्दैछन् उहाँहरूलाई पक्कै पनि सहयोग गर्नेछौँ। सपनीमा अब पालो परेको छ केहर सिंह लिम्बूको।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
1: त्यसलाई सहेर नपसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

गुण भुल्यो पित्तलको सुन पायो होला, बडो मिठो गीत सारिका घिमिरेले गाउनु भएको, निकै ट्रेन्डिङमा परेको गीत पनि हो यो। कार्यक्रममा अब भने पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152.84 रुपियाँ, बिक्री दर 153.44 रुपियाँ। युरो एकको खरिद दर 177.58 रुपियाँ, बिक्री दर 178.28 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.62 रुपियाँ, बिक्री दर 206.43 रुपियाँ। स्विस फ्रांक एकको खरिद दर 193.75 रुपियाँ, बिक्री दर 194.51 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 109.58 रुपियाँ, बिक्री दर 110.01 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 110.33 रुपियाँ, बिक्री दर 110.76 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 119.25 रुपियाँ, बिक्री दर 119.72 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.56 रुपियाँ, बिक्री दर 9.60 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.58 रुपियाँ, बिक्री दर 22.67 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.71 रुपियाँ, बिक्री दर 40.87 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.93 रुपियाँ, बिक्री दर 42.09 रुपियाँ। थाई भाट एकको खरिद दर 4.67 रुपियाँ, बिक्री दर 4.69 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.61 रुपियाँ, बिक्री दर 41.78 रुपियाँ। मलेसियन रिंगित एकको खरिद दर 38.26 रुपियाँ, बिक्री दर 38.41 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 9.98 रुपियाँ, बिक्री दर 10.02 रुपियाँ। स्वीडिस क्रोनर एकको खरिद दर 16.33 रुपियाँ, बिक्री दर 16.39 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.76 रुपियाँ, बिक्री दर 23.86 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.50 रुपियाँ, बिक्री दर 19.58 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 498.17 रुपियाँ, बिक्री दर 500.13 रुपियाँ। बारेन डिनार एकको खरिद दर 405.30 रुपियाँ, बिक्री दर 406.89 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 396.98 रुपियाँ, बिक्री दर 398.54 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब फेरि गीत संगीतको पालो, स्वप्निल शर्मा र जोन राईको यो गीत स्वीकार्नुहोस्, बादल सरी।

बादल सरी स्वप्निल शर्मा र जोन राईको यो गीतको साथ साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ. ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 4 मिनट बाँकी रहेको छ र कार्यक्रमको पहिलो घण्टालाई अब समापन गर्दैछु यो निकै चर्चित गीतबाट. न्याउली बनाईमा प्रशान्त शिवाकोटी र शान्ति श्री परियारको स्वरमा.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको करबाट सञ्चालित संचार माध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताउनु भएको छ। मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल सिन्हाले लोक कल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरूपयोग भइरहेको हुन सक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाउनु भएको हो।
4: कसैलाई प्लिज गर्नको लागि जनताको पैसा पाड्ने अधिकार कसैलाई पनि छैन। देश र जनतालाई फाइदा हुने यदि मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ। जस जसले साँच्ची नै सुसूचित गर्ने काम निरन्तर रूपमा गर्नुभएको छ उहाँहरूको क्षमता वृद्धि गर्ने काम चाहिँ राज्यको हो। त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ।
3: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिशन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिशन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले यति नै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेका बेला सिंह महत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। कर्णाली प्रदेश सरकारले कृषि शिक्षा स्वास्थ्य पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री यमलाल कणेलले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नु भएको हो। सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डाक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10औं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ। सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा रहेको सवारी शाखामा आगजनी भएको छ। आगजनीको कारण खुल्न सकेको छैन। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु भट्टले आगजनीको कारण खुल्न बाँकी रहेको र अनुसन्धानबाट थप प्रश्न हुने भन्दै दुईवटा सवारीमा क्षति पुगेको जानकारी दिनुभयो। सवारी शाखामा रोकेर राखिएका गाडीहरूमा कसरी आगजनी भयो भन्ने प्रश्न उब्जिएका छन्। एउटा 2 तारे सहित 5 सवारी जलेका छन्। सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेउमा भएको आगजनीमा अमेरिकाले सहयोग स्वरूप दिएको गाडी समेत जलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको 16 राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल